पत्ता लगाउने जिल्ला प्रहरी परिषद काठमाण्डौका एसएसपी तथा प्रवक्ता पवन भट्टराईले बताएका छन्। लोकतन्त्रमाथिको ठाडो प्रहार भएको एमाले बताएको छ भने दुईवटा गाड़ी व्यक्तिको र एउटा बैंकको नाममा रहेको समेत खुलासा भएको छ। मीडिया हाउस अगाडि मात्र होइन काठमाण्डुको अनाम नगर स्थित भाट भटेनीमा पनि शंकास्पद गाड़ी राखिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको र यस सम्बन्धमा आम संचार माध्यममा प्रकाशित समाचारहरूप्रति गम्भीर तथ्य पत्ता लगाउने जिल्ला प्रहरी परिषद काठमाण्डौका एसएसपी तथा प्रवक्ता पवन भट्टराईले बताएका छन्। लोकतन्त्रमाथिको ठाडो प्रहार भएको एमाले बताएको छ भने दुईवटा गाड़ी व्यक्ति

0: यसले सोमबार विज्ञप्ति जारी गर्दै मीडियालाई मनोवैज्ञानिक दबावमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन भएको जनाइएको छ। कुनै पनि बहानामा सूचना तथा संचार स्वतन्त्रता हनन गर्ने, संचार गृहहरूमा त्रासको वातावरण सृजना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवांछित क्रियाकलापहरू किमार्थ स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यता राष्ट्रपाका पूर्व केन्द्रीय सदस्य मधुसूदन ढकालले भने अव्यवस्थित पार्किङले कति गाह्रो पर्न सक्छ भनेर सांकेतिक जानकारी दिन विभिन्न संचार माध्यमका गेट अगाडि गाड़ी राखिएको हुन सक्ने बताएका छन्। संचार माध्यमको गेटमा शंकास्पद रूपमा गाड़ी पार्किङ गरेको घटनाको छानबिन गरी कार्यवाही गर्न नेपाल पत्रकार महासंघले पनि माग गरेको छ। सो कार्यले संचार माध्यममा आतंक सृजना भएको महासंघको ठहर छ। त्यस्तै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो घर अघि सवारी साधन राखेर आफूलाई तर्साउने प्रयास गरिएको आरोप लगाउनु भएको छ। उहाँले गाड़ी राख्ने व्यक्ति प्रशासनकै सवारीमा गएको जानकारी आफूले पाएको दावी गर्दै यसमा सरकारकै संलग्नता रहेको आशंका समेत व्यक्त गर्नुभएको छ। पहिले बस्ने घर रहेको स्थानको प्रवेशद्वारमा बिहान करिब 7 बजे दुईजनाले गाड़ी ल्याएर राखेको बताउनुभयो। स्थानीयले दिएको जानकारी अनुसार गाड़ी राख्ने व्यक्ति प्रशासनको गाड़ी चढ़ेर गएको उहाँको भनाई थियो। थापाले सरकारले आलोचना गर्ने र प्रश्न उठाउनेहरूको आवाज दबाउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भएको थियो।
1: यसैबीच कान्तिपुर पब्लिकेशन अनलाइन खबर र हिमालय टेलिभिजन सहित विभिन्न संचार गृहको गेट अगाडि सोमबार शंकास्पद रूपमा पार गरिएका गाड़ीलाई उपत्यका ट्राफिक प्रहरीले अनधिकृत पार्किङको कसुरमा जरिवाना गराएर छाडेको छ। सम्बन्धित गाड़ीका धनीले सम्पर्क गरेपछि चिट काटेर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफले गाड़ीसँग सम्बन्धित व्यक्ति सम्पर्कमा आएपछि सोमबार कानून बमोजिम जरिवानाको चिट काटेर गाड़ी छाड़िएको कान्तिपुरसँग पुष्टि गरे। यस किसिमको कार्यवाही पहिले पनि गरिरहेका हुन्थ्यौं, यो पटक चाहिँ धेरै चर्चा भएपछि सामाजिक सञ्जालमा पनि राखेका छौं उनले भने। काफ्रेका अनुसार अवस्था अनुसार गाड़ी धनीलाई 500 देखि 1500 रूपियाँसम्म जरिवाना गरिएको छ। बाहिर चर्चामा भएका 5 वटा गाड़ीसहित अन्य स्थानमा अनधिकृत रूपमा पार्किङ गरिएका 14 वटा सवारी साधनहरूलाई पनि जरिवाना गरी छाडिएको छ उनले भने। पार्किङको कसुरमा ट्राफिक प्रहरीले कानूनी कार्यवाही गरिसकेको भए पनि संचार गृहको गेट नै छेक्ने गरी गाड़ी राखिनुको उद्देश्य चाहिँ छुट्टै अनुसन्धानको विषय भएको उनले बताए। गाड़ीहरू कुन नियतले पार्किङ गरिएका थिए भन्ने अनुसन्धानका विषय हो। हाम्रो तर्फबाट अहिले कानून बमोजिम कार्यवाही भएको छ, काफ्लेले भने। प्रहरीले शुरूमा गाड़ीमा कुनै विस्फोटक पदार्थ वा शंकास्पद सामग्री राखिएको हुन सक्ने आशंका कारण तत्काल हटाउन नसकिएको पनि उनले बताए। आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजेट विवाद चर्केपछि सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेलाई बाहिरिन पार्टी पंक्तिभित्र अधिकांश कार्यकर्ताले दबाव बढ़ाएका छन्। कमिशन खाएर योजना बेचबिखन भएको र व्यथितीले भरिएको बजेटको चौतर्फी विरोध भएको छ। बजेट पुनर्लेखनको माग राखेको नेकपा एमालेका छजना प्रदेशसभा सदस्यले बजेटमाथि खर्च कटौतीको प्रस्ताव दर्ता गराएका छन्।
2: सम्पत्ति छानबिन आयोगले बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश तथा बहालवाला सैनिक अधिकारी तथा पूर्व सैनिक अधिकारी बाहेक सार्वजनिक सेवामा बसेका

0: सबै उच्च पदाधिकारीको सम्पत्ति छानबिन हुने स्पष्ट पारेको छ। अदालतको आदेशबाट राजनैतिक तथा अन्य पदाधिकारीका हकमा सम्पत्ति छानबिनमा रोक नलगाइएको आयोगले सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ।
1: प्रतिनिधि सभाको मंगलबारको बैठकपछि बिजनेस नभएर केही समय स्थगित हुने देखिएको छ। मंगलबारको बैठकका लागि केही कार्यसूची तय गरिए पनि त्यसपछिका दिनमा भने संसदले पर्याप्त बिजनेस नपाउने देखिएको छ, जसका कारण प्रतिनिधि सभाका बैठक पातलिने संकेत देखिएको छ।
0: विद्युतीय राहदानी छाप्ने ठेक्का पाएका जर्मन कम्पनीले समयमा काम गर्न नसक्दा सर्वसाधारणले शास्ति पाएका छन्। सोमबारदेखि राहदानीको आवेदन छपाई र वितरण नियमित हुने बताइए पनि अझै अवरोध नै रहेको छ।
1: मन्त्रालय संख्या घटाउने निर्णय गरेको लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी मन्त्रालय घटाउने तयारीमा लागेको छ, तर यो विषयमा ठोस पहल भने सरकारले गरिसकेको छैन। लुम्बिनीको मन्त्री परिषद बैठकले हाल कायम मन्त्रालय संख्या घटाउने निर्णय गरेको थियो।
0: अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको जेठ महिनामा उपभोक्ता महँगी झण्डै दोब्बर पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार 2083 जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्मृति 5.22% पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वार्षिक मुद्रास्मृति करिब 2.72% हारारीमा रहेकोमा यस वर्ष 5% नागेसँगै उपभोक्ताले दैनिक उपभोग्य वस्तु तथा सेवामा बढ़ी मूल्य तिर्नुपर्ने अवस्था देखिएको हो।
1: नेपालभर यस वर्ष धान रोपाईको गति गत वर्षको तुलनामा उल्लेख्य रूपमा सुस्त देखिएको छ। कृषि विभागको पछिल्लो विवरण अनुसार चालू आर्थिक वर्ष 2083-84 अन्तर्गत असार 26 गतेसम्म देशभर कुल धान खेती हुने क्षेत्रफलको 45.8% क्षेत्रमा मात्रै रोपाई सम्पन्न भएको छ।
0: निरन्तरको वर्षाका कारण नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत तुइनी खोलामा ढुंगा खसिरहेको तथा चेती दोबान क्षेत्रमा माथिबाट लेदो बगेपछि सड़क दुईतर्फी रूपमा अवरूद्ध भएको छ। सोमबार बिहानदेखि खुलाउने प्रयास जारी रहे पनि लगातारको ठूलो वर्षाले पहिरो पन्छाउन कठिनाई भइरहेको सड़क सुपरभाइजर ईश्वरी छेत्रीले जानकारी दिएका छन्।
1: नेपालको विदेशी मुद्रा संचित निरन्तर बढ़िरहेको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा मुलुकको बाह्य क्षेत्र बलियो बन्दै आएको छ।
0: सड़क साउन दोस्रो सातादेखि नागरुङ्गा सुरुङ मार्गबाट सवारी साधन सञ्चालन शुरू गर्ने सरकारी दावीलाई उसकै तयारीले साथ नदिने देखिएको छ। सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति छनौटकै चरणमा रहेको र छानिएका जनशक्तिलाई तालिम दिन पनि एक महिना लाग्ने भएसँगै तोकिएको अवधिभित्रै सुरुङ मार्ग सञ्चालन हुन्छ हुँदैन भन्ने विषय यकिन हुन नसकेको जनाइएको छ। यसैबीच अविरल वर्षापछि प्राकृतिक विपदलाई मध्यनजर गरी नागडुङ्गा तथा फर्पिङ दक्षिणकाली नाकाबाट सवारी बाहिर जान बन्द गरिएको छ। अर्को सूचना नभएसम्मका लागि भन्दै नाका बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। नागडुङ्गा र दक्षिणकाली नाकाबाट सवारी साधन बाहिर जान रोक लगाइएको छ।
1: प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले सोमबारदेखि कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्नु अघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ समेत लिएका छनृ।

0: his bonus file.
1: It's the top 10 Nardies home. Care so much that he tell us my home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
3: नेपाली खबरमा अब विदेशका खबर. विश्व ऊर्जा आपूर्तिको सबैभन्दा प्रमुख समुद्रिक मार्ग मानिने स्ट्रेट अफ हर्मुजको नियन्त्रण र अधिकारलाई लिएर संयुक्त राज्य अमेरिका र इरान बीचको सैन्य तनाव फेरि पनि चरम उत्कर्षमा पुगेको छ. दुवै पक्षले सो रणनीतिक जल घाँटी आफ्नो पूर्ण नियन्त्रणमा रहेको परस्पर विरोधी दावी गरिरहेका छन्. यसैबीच पछिल्ला दिनमा भएका तीव्र सैन्य आक्रमण र प्रतिआक्रमणका कारण पहिले गरिएका युद्धविरामका प्रयासहरू थप कमजोर बन्दै गइरहेका छन्। यो युद्धद्वन्द अहिले कुवेत र बहराइनसम्म फैलिएको छ.
4: अब खेल खबर. फिफा विश्वकप 2026 को उपाधि यात्रा अब फ्रान्स, स्पेन, इंग्ल्याण्ड र साबिक विजेता अर्जेन्टिना गरी चार टोलीबीच सीमित भएको छ. पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमी फाइनलमा भोलि इंग्ल्याण्ड र अर्जेन्टिना आमन्ने सामन्य हुनेछन्। विश्वकपको सेमी फाइनलमा लियोनल मेस्सी, किलियन एम्बापे, जुड बेलिङहम र लमिन एमाल जस्ता विश्व फुटबलका चर्चित खेलाड़ीहरूको महासंग्राम देखिनेछ.
3: अब विचार विश्लेषणको पालो. निर्यात प्रवर्धनमा 6-1 नीति, एक वस्तु निर्यात एक वस्तु आयातको रणनीति जरूरी शीर्षकमा आजको आर्थिक अभियान दैनिकमा कृष्णराज बजगाईले लेख्नु भएको छ. हाम्रै छिमेकी देशमा निर्यात प्रवर्धन गर्न स्कीम अवधारणा अंगीकार गरिएको छ, जुन भारतीय निर्यातकर्ताको प्रतिस्पर्धी क्षमता अभिवृद्धिको प्रमुख कारण बन्दै आइरहेका छन्। विशेष गरी निर्यात प्रवर्धनका लागि आवश्यक 68 शीर्षकहरूमा गतिविधिहरू केन्द्रित गरी निरन्तर रूपमा निर्यात प्रवर्धनका गतिविधिहरू सञ्चालन भइरहेका छन्।
4: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
5: हजुरको रेडियो 100.1 मेगाहर्ट्ज.

0: Antonio Jotti, Star Hitler, Yop Langley, Premium Telefon, çok uğraş tanımakı cover izleyeceğim. Yani Premium Telefon'u avadi paşçak, whole life coverage. 70 वर्ष पुगे पश्चात तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौं सही रोजौं
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो 102

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 30 गते मंगलबार, जुलाई 14 तारीक सन् 2026, नेपाल सम्बत 1146 असार कृष्ण पक्षको औंसी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: मोगलिन हुँदै सवारी साधन सञ्चालनमा रोक, 24 घण्टामा मौसम जन्य विपदबाट 8 जनाको मृत्यु। स्थानीय तहले शिक्षक कर्मचारी मार्फत विपदका सूचना लिएर प्रतिकारका योजना बनाउँदै।
1: संचार माध्यम र दलका नेताको घर अगाडि जथाभावी राखिएका 14 सवारी साधनमाथि कार्यवाही, सरकारकै संरक्षणमा गिरोह परिचालन गरेको प्रतिपक्षको आरोप, राष्ट्रपतिद्वारा खण्डन।
0: अमेरिकाबाट निष्कासन हुने नेपालीको संख्या घट्दै, सातै प्रदेशमा जलनको उपचारका लागि तयारी थाल्न सरकारको निर्देशन, रेमिट्यान्स 38.2% बढ़्यो।
1: यूले 27 सदस्य राष्ट्रभरि बालबालिकालाई सामाजिक सञ्जालको पहुँच बाहिर राख्दै, अन्तिम चरणमा इरानसँगको वार्ता भाँडिएको राष्ट्रपति ट्रम्पको दावी, अमेरिकाद्वारा सैन्य कार्यवाही जारी।
0: र फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स र स्पेन बीच आज मध्यराती खेल हुने, फाइनल पुग्न दुवै टोली दबावमा, पर्सी अर्जेन्टिना अनि इंग्ल्याण्ड भित्र।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, संचार माध्यम र दलका नेताहरूको घर अगाडि जथाभावी सवारी साधन तिर्स्याउनेमाथि कार्यवाही भएको प्रसंग।
1: सार्वजनिक स्थान र केही राजनीतिक दलका नेताको घर वरपर जथाभावी पार्किङ गरिएका 14 सवारी साधनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यवाही गरेको छ। प्रहरीले ती सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएको भन्दै प्रचलित कानून बमोजिम कार्यवाही गरेको जनाएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा सार्वजनिक सड़कमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न 14 सवारी साधनलाई प्रचलित कानून बमोजिम कार्यवाही गरेको जनाएको छ। यस घटनालाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै, शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानूनी कार्यवाही गर्न सरकारसँग माग समेत गरेको छ भने, अरू राजनैतिक दलहरूले सरकारकै संरक्षणमा यस्ता गतिविधि भएको आरोप समेत लगाएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। महामन्त्री गुरु घिमिरे:
3: लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको ठूलो हस्तक्षेप हो, र यो कुराले लोकतान्त्रिक जनताको अधिकार, नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ। संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी तेर्स्याइयो, राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथिको, लोकतान्त्रिक अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
1: नेकपा एमाले यस्ता गतिविधिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाव सृजना गर्न खोजिएको आरोप लगाएको छ। एमाले नेता महेश बर्तोला:
4: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो। राज्य जवाफदेही छैन, उत्तरदायी छैन, विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरूद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन्। राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ।
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै, यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढ़ाएको टिप्पणी गर्नुभएको छ।
5: राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ, यो अरूले त्यस्तो गर्दैन। यसमा जे भइराखेका छ सबै सुनियोजित ढंगबाट भइराखेका छ, अहिले देखेको प्रारम्भिक कुरा यही नै हो।
1: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला, रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। रासुपाका नेता गणेश पराजुलीले भन्नुभयो:
6: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिराखेको हो भनेदेखि, र पार्टीसँग जोडिएर कसैले, पार्टीका नेताहरूले कसैले गरेको छ भने, अनुसन्धान त्यसपछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर त विज्ञप्ति जारी गरिसकेको हुँदै गर्दा पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने त स्पष्ट छँदैछ त कानून छँदैछ नि कानुनी राज्यमा सधैँ कानून माथि हो नि होइन र अन्य कुरा पार्टीले के भन्छ या के भन्दैन भन्ने कुरै रहेन
0: लोकतन्त्रमा बोल्न पाउने विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ तर कुनै परियोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता र चासोको बहस बनेको छ अब मौसम जन्य विपद र विपदबाट बच्नका लागि अपनाइएको सावधानीको प्रसंग लगातारको पानीपछि प्राकृतिक विपदलाई मध्यनजर गर्दै नागढुङ्गा तथा फर्पिङ दक्षिणकाली नाकाबाट सवारी साधन बाहिर जान बन्द गरिएको छ अर्को सूचना नभएसम्मका लागि भन्दै नाका बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ हिजो लगातारको पानीले राजमार्गमा पहिरो तथा ढुङ्गा खस्ने जोखिम भएकाले नाका बन्द गरिएको जानकारी दिएको छ अविरल वर्षापछि राजमार्ग पहिरो जान थालेकाले पूर्व सतर्कता अप्नाइएको गृह मन्त्रालयका एकजना अधिकारीले बताए वर्षाको समयमा राजमार्गमा विगतका वर्षमा गाड़ी पुरिएका घटनाबाट थप सावधानी अप्नाइएको विपद व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ यसैबीच मकवानपुरका सामुदायिक रेडियोहरूका अनुसार इन्द्र सरोवर गाउँपालिका दुई स्थित सिमखोलामा हिजो एउटा स्कूटर चालक बाढ़ीमा बेपत्ता भएका छन् आकस्मिक आएको बाढ़ीले स्कूटर सहित चालकलाई बगाएपछि सुरक्षा निकायले खोजी अभियान चलाएका थिए जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हिजो अपरान्ह करिब 3 बजेतिर खुलेखानी ड्याम नजिकै रहेको सिमखोला तर्ने क्रममा स्कूटर सहित चालक बाढ़ीमा बगेका हुन् घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् 24 घण्टामा बाढ़ी पहिरो लगायतका मौसमी विपदमा परेर 8 जनाको मृत्यु भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा विभिन्न प्रकारका 55 विपदका घटनाहरू भए र 8 जनाको मृत्यु भएको हो पहिरोमा परेर 3 जनाको मृत्यु भएको छ भने बाढ़ीमा परेर 2 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ त्यसै गरी सर्पको टोकाईबाट 3 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ कालीकोटको सानी त्रिवेणी गाउँपालिका 6 स्थित भुवारी पाटामा पानी घट्टमा पिठो पिस्न गएका लालबहादुर साउत र मन्दिर साउतको अचानक आएको पहिरोमा पुरिएर मृत्यु भएको छ पहिरोले घट्ट समेत बगाएको थियो घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार प्रयास गरेका थिए जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुनिदा 67 वर्षीय जयशिल्ला शाहको घटनास्थलमा मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सामुदायिक रेडियोहरूले खबर पठाएका छन् विपद व्यवस्थापन प्राधिकरणले मौसम जन्य विपदबाट क्षति कम होस् भन्नका लागि सावधानी अप्नाएको प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो
7: प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 घण्टा सञ्चालनमा नै हामीले केही सेला हेर्दाखेरि चाहिँ रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन येल्लोसम्म थियो एक दुई स्थानहरूमा त्यसमा कोअर्डिनेसन गरेर हामीले सिडिओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ त्यो फिल्डमा खटिसक्नु भएको अवस्था छ भने सिचुएसन रुमबाट चाहिँ सबै 70 जिल्लामा चाहिँ नदीका बहावहरूदेखि लिएर कति पानी परेको छ कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 घण्टा निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्रेटरीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ
0: रसुवाका सामुदायिक रेडियोहरूको अनुसार रसुवाको लेन्डे खोलामा लेदोसहित बाढ़ी आएपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवा गढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ सम्भावित क्षति रोक्न सुरूङमा पानी लैजाने गेट बन्द गरिएको हो भटेकोशी नदीको बहाव बढ़ेपछि रसुवागढ़ी भन्सार यार्डका सवारी साधन सुरक्षित स्थानमा सारिएको छ प्रशासनले नदी किनारमा नजान र जोखिमयुक्त सड़क प्रयोग नगर्न पनि आग्रह गरेको छ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टामा देशका विभिन्न स्थानमा पानी परिरहेको छ र मुरकुची बजार क्षेत्रमा 1 घण्टामा 28.8 मिलिमिटर पानी परेको छ सबैभन्दा धेरै र अरू स्थानमा पानी पर्ने क्रम चलिरहेको भए पनि त्यसले खतराको तह पार नगरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ स्थानीय तहले आफ्नो नागरिक जोगाउनको लागि के कस्तो तयारी गर्न सक्छन् विपदको समयमा यसबारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदबाट जोगाउनका लागि स्थानीय तहमा उपलब्ध संयन्त्र
8: 541 जना शिक्षकहरू हुनुहुन्छ हामीलाई यो कार्यालयसम्म जोड्नका निमित्त अब यस्तो सोसल मिडिया छ जसरी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँहरूले।
0: अमेरिकाबाट निष्कासन हुने नेपालीको संख्या घट्दै सातै प्रदेशमा ज्वलनको उपचारका लागि तयारी थाल्न सरकारको निर्देशन रेमिट्यान्स 38.2% बढ़्यो लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
12: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा रहेका जलन उपचार कक्षलाई समेत थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो। उहाँले जलनका बिरामीलाई गुणस्तरीय उपचार सहज रूपमा उपलब्ध गराउन संघ प्रदेश र स्वास्थ्य संस्था बीच समन्वयकारी भूमिका आवश्यक समेत बताउनु भएको छ।
0: बीमा दावी भुक्तानीमा ढिलाइ अनियमितता वा अन्य समस्या भए नेपाल बीमा प्राधिकरण प्रमाण सहित उजुरी गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्वेयरले कानून र व्यावसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढ़ेपछि यस्तो सूचना निकालिएको हो। गलत विवरण तयार गर्ने तथ्य लुकाउने पक्षपातपूर्ण मूल्यांकन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने चेतावनी पनि दिइएको छ। उजुरी नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय कुपनडोलमा प्रत्यक्ष इमेल वा हुलाक मार्फत पनि पठाउन भनिएको छ। प्राधिकरणले प्राप्त उजुरीको गोपनीयता कायम राख्दै कानून अनुसार अनुसन्धान र आवश्यक कार्यवाही गरिने प्रतिबद्धता पनि जनाएको छ।
1: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 2082-83 एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक परिस्थिति विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह 38.2% वृद्धि भई 21 खर्ब 20 अर्ब 80 करोड़ रूपियाँ पुगेको छ। रेमिट्यान्समा भएको यही वृद्धिका कारण देशको सुधान्तरण स्थिति 9 खर्ब 26 अर्ब 6 करोड़ रूपियाँले बचतमा रहेको छ भने चालू खाता समेत 8 खर्ब भन्दा बढ़ीले बचतमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विदेशी मुद्राको संचितमा पनि नयाँ रेकर्ड कायम भएको छ। हाल नेपालसँग 38.55 अर्ब 64 करोड़ रूपियाँ बराबरको वैदेशिक मुद्रा संचित छ जसले झण्डै 16 महिनाको वस्तु तथा सेवा आय धान्न पर्याप्त हुने उल्लेख गरिएको छ।
0: अमेरिकाबाट निष्कासन हुने नेपालीको संख्या सन् 2026 शुरू भए ता निरन्तर घट्दो देखिएको छ। जनवरी 2025 डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल शुरू गरे लगतै गैर कानूनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीलाई नियन्त्रणमा लिने र निष्कासन गर्ने नीति लिएको थियो। ट्रम्प प्रशासनले कार्यान्वयनमा ल्याएको गैर कानूनी आप्रवासी नीतिको मारमा नेपाली समेत पर्दै आएका छन्। होमल्याण्ड सेक्युरिटीको तथ्याङ्क अनुसार 2026 जनवरीदेखि जूनसम्मको 6 महिना अवधिमा 343 जना नेपाली अमेरिकाबाट निष्कासित भएका छन्, जसमा जनवरीमा 101, फेब्रुअरीमा 130, मार्चमा 43, अप्रेलमा 45, मेमा 15 र जूनमा 9 जना रहेका छन्। तथ्याङ्कले अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या निरन्तर घट्दै गएको देखाएको हो। डंकी रूटबाट अमेरिका प्रवेश गरेका कागजातविहीन र विभिन्न कारणले गैर कानूनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका नेपाली निष्कासनमा परेका हुन्। अध्यागमन सम्बन्धी नियामक निकाय यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार पछिल्ला महिनामा निष्कासित हुने नेपालीको संख्या घट्दो क्रममा छ। अमेरिकी सरकारले आप्रवासी नीतिलाई कडाईका साथ कार्यान्वयन गर्न यूएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आईएएसले 2025 भित्र 1,365 जना नेपालीलाई अमेरिकाबाट निष्कासन गर्ने सूचीमा राखेको थियो। तीमध्ये 484 जना निष्कासनमा परेका हुन्, जबकि ट्रम्पको दोस्रो कार्यकाल अघि 6 वर्षमा मात्रै 389 जना नेपाली निष्कासनमा परेका थिए।
1: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न 5 पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले हिजो थप 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। पौडेलमाथि सम्पत्ति शुद्धिकरण विभागले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। अनुसन्धान नसकिएकाले विभागको अनुरोधमा अदालतले 5 पटक म्याद थप गरेको हो।
0: यसैबीच नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई सजाय सुनाउन हिजो भएको सुनवाई हेर्दा हेर्दैमा राखिएको छ। गत 23 असारमा जिल्ला अदालत काठमाडौँले यस सम्बन्धी 4 मुद्दामा ठहरको फैसला गरेको थियो। 31 जना प्रतिवादी रहेको यो मुद्दामा 16 जना दोषी ठहर भएका छन् भने 7 जनाले सफाई पाइसकेका छन्। 8 जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासमा परेको मुद्दा हेर्दा हेर्दैमा रहेपछि सजाय निर्धारणका लागि आज मंगलबार पुनः सुनवाई हुने भएको छ।
1: सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिदका लागि 100% ब्याज अनुदान सहित सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मसौदा तयार पारेको हो। मसौदा अनुसार उपसचिव वा सोभन्दा माथिको तहका कर्मचारीलाई 4 पाङ्ग्रे सवारी साधन खरिदका लागि 40 लाखदेखि 60 लाख रूपियाँसम्म तथा शाखा अधिकृत र सोभन्दा तल्लो तहका कर्मचारीलाई 2 पाङ्ग्रे सवारी खरिदका लागि 2 लाखदेखि 4 लाख रूपियाँसम्म 100% ब्याज अनुदानमा ऋण उपलब्ध गराउने प्रस्ताव अघि सारिएको हो।
0: मधेसमा विकास निर्माणका नाममा बनाइएका जथाभावीका खाल्डाले वर्षेनी 100 भन्दा बढ़ी बाल बालिकाको ज्यान लिने गरेको छ। सिराहाको गोलबजार नगरपालिका साथ स्थित पुरानो चोक चोहरवामा रहेको पशु हाट बजार नजिक खाल्डोमा जमेको पानीमा आइतबार एकै परिवारका 3 जना बाल बालिकाको मृत्यु भयो। मृत्यु हुनेमा कवाड तथा प्लास्टिकका टुक्रा संकलन गरेर जीविकोपार्जन गर्ने स्थानीय अवास शेख र सबिनाका 12 वर्षीय छोरी सबनम खातुन, 10 वर्षका छोरी रूबिना खातुन र 7 वर्षीय छोरा साइफुल शेख रहेका छन्। सबिना गोल बजारमा एउटा घर भाडामा लिएर 5 सन्तानलाई साथै राखेर कवाड संकलन गर्दै परिवारको गुजारा चलाउँदै आउनु भएको थियो। उहाँका श्रीमान शारीरिक रूपमा अशक्त भएकाले रौतहट स्थित घरमै हुनुहुन्छ। आइतबार बिहानै खाना खाइसकेपछि जेठी छोरी शबनमसँग कवाड तथा प्लास्टिक संकलन गर्ने तयारी उहाँले गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायक उपरीक्षक रविश बहादुर पालका अनुसार उक्त खाल्डो वर्षौंदेखि गाईवस्तुलाई पानी खुवाउने प्रयोग हुँदै आएको थियो। करिब 50 मिटर लम्बाई, 25 फिट चौडाई र 6 फिट गहिरो खाल्डोमा जमेको पानी हाट बजार लाग्ने दिन गाईवस्तुलाई पिउन दिने गरिन्छ। सिराहाको यो घटना भएको केही घण्टा वर्षकै अन्तरालमा बाराको कलैया उपमहानगरपालिका बार घोगड्रिया स्थित एउटा पोखरीमा छ वर्षीय बालिका डुबिन। साँझ करिब 36 बजे स्थानीय सन्तोषी पासवानकी छ वर्षीय छोरी राधिका कुमारी नुहाउने क्रममा पोखरीमा डुबेकी थिइन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायक उपरीक्षक मिन बहादुर घलेका अनुसार परिवारका सदस्य र स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। नदीमा बगिरहेको दाउरा निकाल्ने क्रममा 8 वर्षीय आदित्य यादव र 8 वर्षीय अनिकेश यादव डुबेर बेपत्ता भएका थिए। स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले उनीहरूलाई उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले बचाउन सकेनन्। गत 6 जेठ 2082 धनुषाको कमला नगरपालिका 2 सराबे टोल नजिक नवनिर्मित कृषि सड़कको खाल्डोमा डुबेर पनि एकै घरका 2 बालकले ज्यान गुमाएका थिए। विकास निर्माणका लागि खनेर छाड़िएका खाल्डा नदी तथा नदी किनारमा जथाभावी ग्राभेल उत्खननपछि बनेका खाल्डामा जमेको पानी माछा पोखरी तथा अन्य जलाशयहरू अबोध बालबालिकाका लागि त्यहाँ मृत्युको कारक बन्दै आएका छन्।
1: गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहमा सञ्चालनमा रहेको सूत्र प्रणालीमा देखिएका प्राविधिक समस्याका कारण स्थानीय सरकारको वित्तीय व्यवस्थापन सेवा प्रवाह तथा कानूनी दायित्व पूरा गर्न कठिनाई उत्पन्न भएको भन्दै तत्काल समाधान गर्न महालेखा नियन्त्रक कार्यालयको ध्यान आकर्षण गराएको छ। महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डेले हिजो महालेखा नियन्त्रकलाई पठाएको पत्रमा आर्थिक वर्ष 2082-83 अन्तिम चरणमा सूत्र प्रणाली अत्यन्त सुस्त सञ्चालन हुँदा भुक्तानी प्रणाली प्रभावित भएको, स्थानीय तहले समयमै वित्तीय दायित्व पूरा गर्न नसकेको तथा अन्तिम समयमा अस्वाभाविक भुक्तानी चाप सृजना भएको समेत उल्लेख गरिएको छ।
0: गुल्मी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपणा घोषणा भएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपणा घोषणा गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले समाजमा रहेको नसर्ने रोगको आतंक भइरहेकाले अबको पुस्तालाई त्यो नहोस् भनेर खोपको पहुँचमा सरकारले जोड़ दिइरहेको बताउनुभयो। जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले समाजमा नसर्ने रोगले विकराल अवस्था देखिएकाले स्वास्थ्य सचेतनामूलक कार्यक्रममा सरकारले जोड़ दिनुपर्ने बताउनु भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ युएले 27 सदस्य राष्ट्रभर साना बालबालिकाको सामाजिक सञ्जालमा पहुँच सीमित गर्ने तयारी गरेको छ। अनलाइन जोखिमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्य सहित यस्तो व्यवस्था लागू गर्न लागि संघले जनाएको हो। बालबालिकाको उमेर अनुसार सामाजिक सञ्जाल प्रयोगको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको समेत संघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 11 घण्टा लामो बैठक चले पनि उनीहरू अन्तिम समयमा पछि हटेको बताउनु भएको छ। इरानले अमेरिकासँग हुन लागेको सम्भावित सम्झौतालाई अन्तिम समयमा बदल्ने प्रयास गरेर भाँडेको आरोप उहाँले लगाउनुभयो। इरानसँगको हालैको वार्ताबारे विस्तृत रूपमा कुराकानी भए पनि निष्कर्षमा भने पुग्न नसकेको ट्रम्पको दावी छ। यता अमेरिकाले इरानमाथि शुरू गरेको सैन्य आक्रमण जारी राखेको छ। सयौं सैन्य लक्ष्यमा बमबारी गरेपछि हिजो पनि विभिन्न क्षेत्रमा विस्फोट र आक्रमण जारी रहेको इरानी संचार माध्यमले जनाएका छन्।
0: साझा खबरमा अब खेल खबर। एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनशीपमा सहभागी हुन नेपाली टोली जोर्डनको जम्मान प्रस्थान गरेको छ। जुलाई 16 देखि 19 तारीकसम्म हुने प्रतियोगिताको पुरूष 66 केजी मुनि विशेष विक तथा 60 केजी मुनि सबिन कुमार दियालीले प्रतिस्पर्धा गर्नुहुनेछ। टीम व्यवस्थापकमा नेपाल जुडो संघका महासचिव प्रकाश चन्द्र पाण्डे तथा प्रशिक्षकमा कविराम घतीमगर रहनु भएको छ। जुडो संघका अध्यक्ष एवं जेयूएका एजुकेशन डाइरेक्टर दीपक हर्ष बज्राचार्य पनि अम्मान जानुभएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले एउटा कार्यक्रमका बीचमा हिजो विदाई गर्नुभयो। र फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराती फ्रान्स र स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा छन्। खेल मध्यराती पाउने 1 बजे शुरू हुनेछ। दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले 2 र स्पेनले 1 पटक विश्वकप जितिसकेका छन्। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भने पर्सी बिहिबार यसलाई फेरि सुन्नुहोला इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भने पर्सी मध्यराती पाउने 1 बजे शुरू हुनेछ।
1: मौसम जन्य जोखिमबाट बच्नका लागि स्थानीय तहले के कस्ता पूर्व तयारी गर्न सक्छन्, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब स्थानीय तहले विपद व्यवस्थापनका लागि गर्ने कामका कुरा। वर्षा शुरू भएसँगै सरकारले विपद प्रतिकारका लागि तयारी अवस्थामा रहन देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। त्यसअनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन्। स्थानीय सरकारले विपदको जोखिमबाट बच्नका लागि गर्न सक्ने तयारीका बारेमा हामीले सल्यानको बागचोर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गरेका छौं।
8: हाम्रो आफै इक्विपमेन्टहरू छन् सकबाट यो विपदको हकमा तपाईँको बाढी पहिरोले बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने, बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने, विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने, यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधन औजारहरू र हाम्रो यो कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौँ। गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि 1 घण्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौँ। काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला, बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न। यहाँ सबै दलहरूको क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ, यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ, सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ। सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ।
14: यो जोखिमयुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन?
8: अब यसमा तपाईँको दुईटा हकमा पोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ, जोखिम ओडाहरू तोकेका छौँ होइन। जस्तै शारदाको करिडोर होइन, यो बाढी पहिरो खोलाको कुरा छ, यसमा पनि हामीले के तोकेका छौँ। सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौँ। कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तार जालीहरू हामीले स्टक गरेका छौँ। कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नहोस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौँ। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घण्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका छौँ।
14: त्यो खबर आओस् भन्नुको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ? सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
8: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगर प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ होइन। यहाँ तपाईँको झन्डै 65 जना जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ होइन। उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको जनशक्तिहरू छ।
1: सल्यानको बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट।
15: भोगलेन हुँदै सवारी साधन सञ्चालनमा रोक, 24 घण्टामा मौसम जन्य विपदमा 8 जनाको मृत्यु। स्थानीय तहले शिक्षक कर्मचारी मार्फत विपदका सूचना लिएर प्रतिकार योजना बनाउँदै
0: संचार माध्यम र दलका नेताको घर अगाडि जथाभावी राखिएका 14 सवारी साधनमाथि कार्यवाही सरकारकै संरक्षणमा गृह परिचालन गरिएको प्रतिपक्षी दलको आरोप रासोपाद्वारा खण्डन
15: अमेरिकाबाट निष्कासन हुने नेपालीको संख्या घट्दै साथै प्रदेशमा जलनको उपचारका लागि तयारी थाल्न सरकारको निर्देशन रेमिटान्स 38.2% बढ़्यो
0: यूले 27 सदस्य राष्ट्रभरि बाल बालिकालाई सामाजिक सञ्जालको पहुँच बाहिर राख्दै अन्तिम चरणमा इरान संघको वार्ता भाँदिएको राष्ट्रपति ट्रम्पको दावी अमेरिकाद्वारा सैन्य कार्यवाही जारी
15: र फिफा विश्वकप फुटबल अन्तर्गत फ्रान्स र स्पेन बीच आज मध्यराती खेल हुने फाइनल पुग्न दुवै टोली दबावमा पछि अर्जेन्टिना र इंग्ल्याण्ड भिड्ने
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं व्यङ्ग गर्न खोजिएको छ काठमाडौँको माइतीघर क्षेत्र जहाँ विभिन्न माग राखेर रा आन्दोलन गर्ने व्यक्ति र समूहको संख्या घट्न सकेको छैन माथिपट्टि एउटा ब्यानर लेखिएको छ माइतीघर जहाँ विभिन्न प्रकारका पाल चाँगेर व्यक्तिहरू बसिराखेका जस्ता देखिन्छन् त्यहाँ नजिकैबाट एउटा साइकल डोर्याउँदै एकजना व्यक्ति अगाडि बढ्न खोजिराखेका छन् र त्यही वरपर बास दे न्याय दे जागिर दे बाँच्न दे लगायतका लेखिएका विभिन्न प्ले कार्डहरू बोकेका मान्छेहरूको भीड़बाट ती व्यक्ति अगाडि बढ्न खोज्दैछन् र केही भन्दैछन् तल यस्तो लेखिएको छ ल आयो आयो आयो सस्तोमा आयो तयारी भाषण थरी थरीका नारा पोस्टर पम्पलेट प्ले कार्ड ब्यानर
15: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई सन्तोष गन्धर्व र लील प्रकाशन विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार

0: हजुरको रेडियो 102.1 MHz।
1: शून्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9856043230, 9767564249।
4: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
5: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
6: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उप प्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
5: निरूपण गर्ने प्रकृतिका विवादहरू
6: आलिधुर, बाँध, पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
5: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
6: चरण घाँस दाउरा सम्बन्धी विवाद,
5: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
6: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
5: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
6: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
5: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
6: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
5: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
6: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
5: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
6: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
5: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
6: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
5: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
6: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
5: गाली बेइज्जती सम्बन्धी विवाद,
6: लुटपिट सम्बन्धी विवाद,
5: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
6: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
5: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
6: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
5: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
6: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप,

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
2: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
6: सम्पर्क नम्बर 0475-90-466, 98-692-65-998।
8: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सूर्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान। सूर्यज्योति सही प्लान, सही सोचौं, सही रोजौं।
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात।
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 बाट पाउने सेवाहरू:
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98-41-82-96-10।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचों, सही रोजों।
3: सूर्य ज्योति लाइफ इंश्योरेंस, जीवन को लागी।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998, 0485430998।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 9869422444।
8: 9840437893। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
1: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896962998।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
9: आमा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हावाहुरी चलेको बेला के गर्ने,
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
14: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
15: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
16: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: अहिले बिहानको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगा।
2: लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वमा सरकार गठन हुँदा नागरिकले सबैभन्दा धेरै आशा गरेको विषय मध्ये एक थियो देशभित्रै रोजगारी सृजना। चुनावका बेला वैदेशिक पलायन घटाउने, युवालाई स्वदेशमै अवसर दिने, सिप उद्यमशीलता र लगानीलाई जोडेर अर्थतन्त्र चलायमान बनाउने प्रतिबद्धता गरिएको थियो। सरकार गठनपछि जारी गरिएको 100 बुँदी शासकीय सुधार कार्यसूचीदेखि 6 दलको साझा राष्ट्रिय प्रतिबद्धतासम्म रोजगारी, उद्यमशीलता र आर्थिक सुधारलाई उच्च प्राथमिकतामा राखियो। तर सरकार गठन भएको 100 दिन बितिसक्दा यी प्रतिबद्धता व्यवहारमा कति रूपान्तरण भए भन्ने प्रश्न उठ्न थालेको छ। सरकारले सुशासन र प्रशासनिक सुधारमा केही उपलब्धि भएको दावी गरेको छ, तर रोजगारी सृजना, उद्योग व्यवसाय विस्तार, लगानी वृद्धि र आर्थिक गतिविधिमा भने त्यही गतिमा सुधार देखिएको छैन भन्ने आलोचना भइरहेको छ। आर्थिक सर्वेक्षणले नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे पनि पुनः श्रम स्वीकृति लिनेको संख्या बढ़ेको देखाएको छ, जसले स्वदेशमै पर्याप्त रोजगारी सृजना नभएको प्रश्न देखाउँछ। अर्कोतर्फ बजारको मन्दी, राजस्व संकलनमा कमजोरी, निजी क्षेत्रको सुस्त लगानी र बेरोजगारी सम्बन्धी भरपर्दो तथ्याङ्कको अभावले पनि सरकारको रोजगार नीतिको प्रभावकारितामा प्रश्न उठाइरहेको छ। आउँदा दिनमा सरकारले रोजगारीका क्षेत्रमा वास्तवमै परिणाम दिन सक्छ कि सक्दैन भन्ने आशंका भइरहेको छ। यद्यपि सरकारले दीर्घकालीन योजना अनुसार काम शुरू भएको, नतिजा आउन समय लाग्ने र केही संरचनागत सुधारको आधार तयार भइसकेको दावी गर्दै आएको छ। आजको देश परदेशमा हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गर्छौं। अहिलेसम्मको सरकारको जति पनि रोजगारी सृजना गर्ने विषयलाई अब तपाईँले कसरी हेरिरहनु भएको छ? बाचा र जति पनि व्यवहार बीचको दूरी छ कति देख्नुहुन्छ?
3: यो बाचा र व्यवहार चाहिँ निकै परपर छ, दुई किनार भयो, भेट्ने तुरुन्तै भेटिने खालको देखिया छैन। सायद सरकारको प्राथमिकतामा चाहिँ यो अहिले रोजगारी परेको छैन कि जस्तो अनुभूति हुन्छ अहिले। किन भन्दाखेरि हामीले श्रम र रोजगार क्षेत्रलाई जसरी हेरिनु पर्थ्यो, जुन प्राथमिकताका साथ काम गरिनु पर्थ्यो, त्यो चाहिँ खासै देखिएन। सरकार अहिले अन्य कुराहरूमा जुन भिजिबल छ, जुन पपुलर छ, जुन कुराको चाहिँ तुरुन्तै भाइरल हुन सक्छ, जुन कुराको चाहिँ यो आजकल त लाइक्स र शेयर बढी आउँछ, त्यसमा चाहिँ बहुत बढी लागेको छ कि जस्तो अनुभूति भइरहेको छ।
2: सरकारले चाहिँ सुशासनमा चाहिँ बडो प्रगति भयो भनेर दावी पनि गरिरहेको छ, तपाईँले सुनि पनि रहनु भएको होला। जसरी पनि 100 दिनमा हामीले कतिवटा काम गर्यो, कति नम्बर हामीले आफूलाई दियो भनेर आयो पनि, तर यो रोजगारी र आर्थिक वृद्धिको जति पनि सूचकमा चाहिँ त्यही गति देखिएको छैन भन्ने आरोप पनि छ एउटा पक्षमा हेर्दाखेरि। अब तपाईँले चाहिँ यसलाई कसरी हेर्नुहुन्छ, यो असन्तुलन किन आयो होला?
3: यो चाहिँ सबैभन्दा पहिलो कुरो के हो भन्दाखेरि, सरकारले श्रम र रोजगार क्षेत्रलाई सिरियसली लिएर उसको प्राथमिकतामा सुशासन भयो, तर सुशासनका लागि पनि चाहिने जुन आधारभूत कुराहरू मध्येमा सबभन्दा पहिलो चिज चाहिँ के हो त भन्दाखेरि, एउटा मान्छेको बाँच्न पाउने अधिकार हो। र बाँच्न पाउने अधिकार चाहिँ कसरी चाहिँ निहित हुन्छ भन्दा, एउटा परिवारमा एक वा दुई वा तीन जनाले कमाएर अनि बाँकीलाई चाहिँ बाँच्नलाई आधारभूत कुराहरू प्रदान गर्ने हो। भनेपछि यो बाँच्न पाउने अधिकारको कुरा त श्रम र रोजगारसँग जोडिएको हुन्छ। त्यो चिजलाई नै अलिकति नहेरेर अथवा राम्रोसँग प्रायोरिटी नदिएर, त्यसलाई प्राथमिकतामा नराखेर अन्य कुराहरूमा चाहिँ बढी जोड दिएका हो कि जस्तो, अब एक प्रकारले हेर्दाखेरि सुशासनको कुरामा एकदम हाई पोइन्ट्स आयो भनेर उहाँहरूले क्लेम पनि गर्नुहुन्छ। सुशासन त आयो, तर त्यो सुशासनले गर्दाखेरि चाहिँ कति रूपमा चाहिँ दिगो रूपमा हाम्रो जनताहरूले अनुभूति गर्ने गरी विकास प्राप्त भयो, सन्तुष्टि प्राप्त भयो भन्ने पनि त हेर्नुपर्ने होला। सुशासन नै नहुँदाखेरि पनि एउटा मान्छे आनन्दसँग बस्छ भनेदेखि त्यो पनि त एउटा आस्पेक्ट होला नि त। भनेपछि हामीले यसलाई दुईटै तरिकाबाट हेर्नुपर्छ। त्यसको अर्थ म सुशासनको विरोधी भन्ने त होइन, तर सुशासनको नाममा चाहिँ कस्नी मात्रै गरेर श्रम र रोजगारको क्षेत्र जसले चाहिँ एउटा मान्छेलाई बाँच्न पाउने अधिकारसँग चाहिँ जोड्छ। यो त प्रश्न उहाँहरूले ध्यान दिनुपर्ने होला भनेको प्रमुख प्रश्नमा बाहिर देखिने सेन्टेन्समा मात्रै काम गरेर हुन्छ कि त्यसका नुआन्सेसहरू जुन त्यसका भित्रका अन्तर्निहित कुराहरू विषयवस्तु हुन्छ त्यसमा पनि काम गर्नुपर्छ भन्ने कुरा चाहिँ अलिकति मलाई चित्त बुझिरहेको छैन।
2: यो अलिकति यो सहयोगी कार्यसूचीको पनि कुराकानी गरौँ। यसमा चाहिँ विशेष गरी सरकारले के भनेको थियो भने रोजगार सेवा केन्द्र रूपान्तरण गर्ने, एकद्वार व्यवसाय प्रणाली त्यसलाई पनि अलिकति व्यवस्थित गराउने भन्ने कुरा छ। यी कुराहरू चाहिँ व्यवहारमा उत्रिए भनेर चाहिँ तपाईँले नजिकबाट पछ्याउनु भएको छ कि छैन?
3: यसो अब मैले चाहिँ यो भनेको कस्तो भने पहिलेदेखि आइरहेको मैले लास्ट टाइम पनि हजुरलाई भनेको थिएँ नि, एउटा चाहिँ नेचुरल प्रोग्रेस हुन्छ जसलाई हामीले नेचुरल प्रोग्रेसकै रूपमा लिनुपर्छ, एउटा चाहिँ इन्टरभिन गरेर आउने प्रोग्रेसको कुराहरू हुन्छ। यहाँ इन्टरभिन गरेर आएको प्रोग्रेस लेबर एन्ड इम्प्लोइमेन्ट सेक्टरमा छैन, नेचुरली हुने प्रोग्रेस भइराखेको छ। भनेपछि जस्तो एक्जाम्पलको लागि मलाई यहाँलाई एउटा डेटा नै भनिदिन्छु, मैले हेरिराखेको थिएँ 128 जनालाई युएईमा र 33 जनालाई चाहिँ साउदी अरेबियामा एमनेस्टीमा ल्याइयो भनेर चाहिँ उहाँले प्रोग्रेस रिपोर्टमा राख्नुभयो। योभन्दा अगाडिका सरकारले यो ईदको बेलामा यो एमनेस्टीको प्रोग्राममा ल्याएका थिएनन् र उहाँले नयाँ के गर्नुभयो र भनेपछि यसलाई प्रोग्रेस मान्ने कि यो नेचुरल प्रोग्रेस भन्ने, इन्टरभेन्ट प्रोग्रेस भएको छैन। जस्तो अब रह्यो माइग्रेन्ट रिसोर्स सेन्टर लगायतका सबै सूचना केन्द्रहरूका कुरा, रोजगार सूचना केन्द्रहरूका कुरा, त्यो त अगाडिको कार्यक्रममा 5 वर्ष योजना 3 वर्ष योजना रणनीतिक योजनाहरूमा आइसकेका कुरा हुन् नि। त्यो इम्प्लिमेन्टेसन नगएको रोकेको भए त गाली गर्नुहुन्थ्यो, उहाँले रोक्नु भएन त्यसका लागि त उहाँलाई भयो। भनेपछि काम अरू गरिदिनु भएन नरोक्दैकैलाई उहाँलाई हामीले मानिदिनुपर्ने, खुसी भइदिनुपर्ने हो भने त त्यो अर्कै कुरा होला, तर उहाँहरूले नयाँ कुरा इनोभेटिभ रूपमा ल्याएर के पनि गर्नुभएको छैन। यो क्षेत्रमा के पनि देखेको छैन, यो नेचुरल प्रोग्रेस हो, यो नेचुरल प्रोग्रेसकै रूपमा हेरिनुपर्छ। अब यो रोजगारीको एक त मलाई यो उहाँहरूले दिनुभएको डेटा स्टेटिस्टिक्समा खासै त्यति छैन, किनभने यो डेटा स्टेटिस्टिक्स भनेको छोप्ने कुरा हो होइन, जुन कुरा नदेखाउनु पर्ने ठाउँमा छोप्ने कुरा हो, त्यो कारणले यसो मलाई चाहिँ छैन। त्यो कारणले अब यो नम्बरमा भन्दा पनि उहाँहरूले साँच्चै नै रोजगारी प्रत्याभूति कतिजनाले दिनुभयो, साँच्चै मैले रोजगारी पाउँछु भन्ने आशा कतिलाई जगाउनु भयो भन्ने कुराले चाहिँ इन्डिकेट गर्नुपर्छ होला जस्तो मलाई लाग्छ। अलिकति रुट साउन्ड गर्ला, तर एउटा कुरा के पनि बुझ्नु पर्यो भने एयरपोर्टमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ त छैन नि, भनेपछि यहाँ रोजगारी पाएको भनेर क्लेम कसरी गर्ने? त्यो नम्बर घट्दै जाओस् न अनि पो हामीले गर्व साथ भन्न पाइन्छ नि त यहाँ त रोजगारीको अवसर बढेछन् भनेर। अहिले कन्स्ट्रक्सन जुन सेक्टरले चाहिँ एक प्रकारले आन्दोलितै भयो, अहिले अहिले आएर प्रधानमन्त्रीजीसँग भेटेपछि अलिकति थामथुम भएका छन्, त्यहाँ कति प्रोग्रेस भयो त? त्यहाँ चाहिँ इम्प्लोएबिलिटीकै कारणले गर्दाखेरि कतिजना चाहिँ मान्छेहरूले नयाँ थप रोजगारी पाए त? राष्ट्रिय गौरवका परियोजनाहरू कति अगाडि बढे त भन्ने कुरा इन्डिकेटर होला नि होइन? त्यहाँ त खै देखिएन त, प्रोग्रेस कहीँ पनि देखिएन। भर्खर अस्ति भर्खरै 100 दिन सकिने संघारमा गएर चाहिँ बल्ल निर्माण व्यवसायीसँग चाहिँ सल्लाह भएर ल अब चाहिँ हाम्रो केही होला कि भनेर निस्किनु भएको छ भनेपछि यो 100 दिनलाई चाहिँ हेरेर उहाँहरूले अलिक तात्तातै काम गर्नुभएको हो। 100 दिन नराख्नु भएको हुन्थ्यो भन्ने मैले पहिला पनि भने हो, 100 दिन अथवा 100 वटा कुरा यस्ता भन्ने कुराहरू चाहिँ पपुलर कुराहरू हो। अब अहिले हुन त जमानै त्यस्तै खालका छ, पपुलारिटी भाइरलिजम अनि त्यसपछि आएर एउटा खालको ट्याग लाइनहरू खोजेर अनि त्यसमा चाहिँ हिट्स हुने खालका कुराहरू छन्, त्यति कुराले गभर्नेन्स हुँदैन, त्यो गुड गभर्नेन्सको इन्डिकेटर होइन। यो चाहिँ के हो त भन्दाखेरि हामीहरूलाई पहिलाका सरकारले जसरी भ्रम छरिराखेका थिए अहिलेको सरकारले नयाँ तरिकाले भ्रम छर्यो भन्ने मात्रै कुरो हो, कुरो एउटै हो, खासै प्रोग्रेस छैन।
2: यो पहिलाको सरकारको र अहिलेको सरकारको अलिकति दाँच्न मन लाग्यो क्या? अब त्यो तपाईँको पहिलेको सरकारले के गरेका थियो र हामीलाई तपाईँहरूले 100 दिनभित्र हामीले के गर्यो भनेर सोध्नुहुन्छ भनेर पटक पटक त्यो बैठकमा पनि अहिलेका मन्त्रीहरूले बडो हुर्की लगाउनुहुन्छ, त्यसरी चाहिँ उत्तर दिने गर्नुभएको छ प्रतिपक्षहरूले। पहिलेकाले कति रोजगारी सृजना गरेका थियो र तपाईँहरूले हामीलाई सोध्नुहुन्छ, हाम्रो त भर्खर 100 दिन मात्रै भयो भनेर भन्नुहुन्छ। त्यो 100 दिन मात्रै भयो भनेर चाहिँ उहाँहरूले छोड दिने कि त्यो पहिलेकाले नगरेको भएर चाहिँ तपाईँहरू लिएर आएको, तपाईँहरूले खै त गरेको भनेर प्रश्न गर्ने?
3: यो कुरामा चाहिँ एकदम स्पष्ट के हुनुपर्छ भन्दा अहिले जुन जनआक्रोशको बलमा उहाँहरू आउनु भएको हो, यो उहाँ जनताले सेन्सिबल्ली उहाँहरूलाई छानेर पठाएको होइन, जनआक्रोशको भरमा बनेको नयाँ संरचना, पुरानालाई भत्काएर नयाँ बनाएको संरचना हो। र त्यो संरचना के को आधारमा बनाउन खोजिएको हो भन्दा जनताको अपेक्षा चाहिँ पहिलाका भन्दा फरक होस् भनेको, एउटै कुरालाई एउटै प्रडक्टलाई रिप्याकेजिङ खोजेको होइन, नयाँ प्रडक्ट खोजेको हो। तर अहिलेसम्मको कुराहरू के देख्यो त भन्दाखेरि एउटै चाहिँ प्रडक्टलाई रिप्याकेजिङ मात्रै गरेर देखियो, त्यो कारणले गर्दा उहाँहरूलाई यो कुराको छुट छैन। उहाँहरूले के भन्न पाउनुहुन्न, उहाँहरूलाई के अधिकार छैन भन्दा 35 वर्ष के भयो, फलानुले के गर्यो भन्ने छैन, त्यो नगरेकै भएर उहाँहरूलाई बोलाएको। बरु के भन्नुहोस्, हामी 100 दिनमा सक्दैनौँ, 1 वर्ष चाहिँ हामीलाई सोच्न मात्रै लाग्छ, भन्नुहोस् न, हामी तयार छौँ नि सोच्नलाई, बोलाउनुहोस्, हामी पनि सँगसँगै बसेर सोचिदिउँला। तर के होइन भन्दाखेरि दौडिने गति दौडिने कुरा क्रममा अगाडि बढ्दाखेरि आफैलाई रोक्न नसक्ने बडाङ्ग लड्ने खालको गरी दौडिनु पनि भएन, त्यो आफ्नो गतिलाई पनि हेर्नु पर्यो, मेरो आफ्नो क्षमता कति छ भने पनि हेर्नु पर्यो, उहाँहरूको चाहिँ बौद्धिक क्षमता राम्रो होला। बौद्धिक क्षमता भनेको विवेकशील हुनु होइन, बौद्धिक हुनु भनेको सूचनाको चाहिँ सूचनालाई प्रोसेस गरेर उहाँहरूले सही अर्थमा कसरी लगाउने भन्ने एउटा सिद्धान्त ड्र गर्न सक्नु होला, तर त्यसले व्यवहारिक रूपमा लागू गर्नलाई चाहिँ जान्नुहुन्छ उहाँहरू भन्ने जरुरी छैन। कुनै एउटा हिस्ट्रीको एकदम विद्वान मान्छे आएर उहाँले चाहिँ क्लासरूममा गएर अर्कोलाई पढाउन सक्नुहुन्छ भन्ने कुरो होइन नि त, जाने मान्छेले चाहिँ पढाउन सक्छ भन्ने जरुरी छ र पढाउने भनेर छुट्टै स्किल हो नि त। सो नलेज हुनु, स्किल हुनु, विवेकशील हुनु, वाइज हुनु आर अल डिफरेन्ट। त्यो कुरालाई एकै ठाउँमा भद्रगोल राखेर हेरेर मैले यो गरेँ भनेर बाहिर सुगर कोटिङ गरेर देखाएर हुँदैन, उहाँहरूलाई छुट छैन। पहिलाकाले नगरेकै भएर उहाँहरूलाई आएको हो भने अपेक्षा अनुसारको काम गरेर उहाँहरूले देखाउनुपर्छ, यसमा त एक्सक्युज गर्ने कुरा छ र छैन जस्तो लाग्छ मलाई चाहिँ।
1: भनेपछि माखै मरेन 100 दिनभन्दा बढी दिन,
3: माको धपाइयो, मर्न त किन मर्नु पर्थ्यो र धपाइयो, अलिअलि धपाइयो। तर कस्तो खालको कुरो भयो भन्दा जुन कुराको चाहिँ योजना हुनु पर्थ्यो त्यो नभएर पपुलर योजना भयो भन्ने कुरा हो। उहाँहरूको आफ्नै चाहिँ के भन्छ पार्टीले के भनेको छ भने सबै नेपालीहरूको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायको सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी भनेर आफूलाई भन्नुहुन्छ उहाँहरू। उहाँको वेबसाइटमा जानुभयो भने फर्स्ट खोल्ने कुरै यही हो। यो कुरामा उहाँहरू कतिको सामाजिक न्याय दिइराख्नु भएको छ, उहाँहरू कतिको उदार अर्थतन्त्रमा विश्वास गरिराख्नु भएको छ, उहाँहरू कति यो समतामूलक उन्नतिप्रति चाहिँ कटिबद्ध देखिनु भएको छ भन्ने कुराको संकेत देखिनुपर्ने समय थियो। यो संकेत चाहिँ देखिएन। अहिले हामीले एक्सपेक्ट के गरे होइन भन्दाखेरि आएको 100 दिनभित्रैमा पूर्व पश्चिम राजमार्ग चाहिँ 6 लेनको भयो, मध्य पहाड़ी चाहिँ अर्को लेनको भयो भनेर त्यो खालको विकास खोजेको पनि होइन। अर्को के खोजेको पनि होइन भन्दाखेरि उहाँहरू आउने बित्तिकै धमाधम उद्योग धन्दा चाहिँ करिडोरमा 3 महिनाभित्रमा 1 महिनामा उद्योग धन्दा खोल्ने, अर्को महिनामा चाहिँ नेपालीहरूलाई सबैलाई रोजगारी पाउँछ भनेर खोजेको पनि होइन। अर्को कुरा के पनि होइन भन्दाखेरि भोलि उहाँहरू आउने बित्तिकै नदीनालाको चाहिँ बाढी आफै रोकिन्छ भने पनि होइन, भूकम्प आउँदैन भने ग्यारेन्टी गर्ने भने पनि होइन। भनेपछि यी सबै कुरा नेचुरल कुरा हो, नेचुरल प्रोग्रेसका कुराहरूलाई उहाँहरूले क्लेम गर्न पनि मिल्दैन। यसका लागि के गर्नुपर्थ्यो होला भन्दाखेरि उहाँहरूले पहिलो 100 दिनमा हामी एउटा खाता बनाउँछौँ, हामी सोध्छौँ के गर्ने भनेर, कसरी गर्ने भनेर भन्ने हुनु पर्यो। यहाँ त उहाँहरूको त्यो 100 जुन बुलेट छ त के गर्ने भन्ने बुलेट हो, कसरी गर्ने भन्ने त बुलेट होइन। भनेपछि त्यो कसरी गर्ने भन्नेमा चाहिँ ध्यान दिनुपर्नेमा के गर्ने भन्नेको अचिभमेन्ट गएको छ, त्यो त उहाँको त्यो वाचा पत्रमै थियो नि। भनेपछि यो नौलो कुरा भएन, र जसरी उहाँहरूले यो 70 आउट अफ 100 पोइन्ट्स हामीले स्कोर गऱ्यौँ भन्नुभएको छ, 87.2% चाहिँ अचिभ गऱ्यौँ भन्नुभएको छ, यो खोइ कहाँ इन्डिकेट भएको छ मैले त बुझे छैन। अब म कम बुझा पनि हुनसक्छु तर मैले यो चाहिँ क्लियर इन्डिकेसन पाएको छैन। यो कारणले उहाँहरूले अहिले भनिरहनु भएको यो जुन 100 दिन भनेर उहाँले भनिराख्नु भएको छ यो एउटा नारा हो। पहिला पनि भनेको थिएँ मैले, नाराले चल्दैन। जसरी चुनावी घोषणा पत्रमा उहाँहरूको प्रतिबद्धता चाहिन्छ भनेको थिएँ, प्रतिबद्धता होइन यो नारा मात्रै रह्यो। त्यो कारणले यो वी आर नट मुभिङ एनीवेयर ह्याक पनि गरिएन।
1: कहाँनिर छ कि सरकार?
3: सरकार चाहिँ सबैभन्दा ठूलो के भयो भने उसले आशा यति धेरै जगाइदियो, यसरी धेरै जगाइदियो र यो 100 पोइन्ट भनेर पपुलर कुराहरू गर्यो नि, त्यसले गर्दाखेरि उसले चुक्यो। गर्नु के पर्थ्यो भन्दाखेरि हामी आएर चाहिँ यो आजको भोलि नै सबै कुरा फेरिने होइन भनेर समाजलाई कुरा बुझाएर बिस्तारी बिस्तारी समाजलाई चाहिएको के, रुचि के हो, क्षमता के हो भन्ने चीजहरू हेरेर त्यसको मूल्याङ्कन गरेर त्यसका आधारमा योजनाहरू बनाएर अघि बढ्नुपर्ने। यहाँ चाहिँ के भयो त भन्दा आउने बित्तिकै वातहुत्त लाएर एकदम अपेक्षा बढाइदिएर अनि पोलिटिकल कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यो छिरेर, सामाजिक कुराहरू जुनमा छिर्नु पर्दैन थियो त्यहाँ छिरेर प्रायोरिटी त्यतातिर डाइभर्ट भयो कि भन्ने मलाई लागेको छ। उहाँहरूको इन्टेन्सन खराब छैन तर गर्ने तरिका उहाँहरूको मिलिरहेको छैन।
1: यसमा पनि अलिकति बढी नीतिगत कमजोरी भनेर भन्ने कि कार्यान्वयन क्षमताको अभाव भन्ने कि राजनैतिक प्रशासनिक भनौँ न अथवा संरचनागत समस्या केमा अलिकति बढी जोड दिने।
3: उहाँहरूलाई के थाहा थियो भन्दाखेरि आउने बित्तिकै भोलि निजामती कर्मचारीको सेट चेन्ज हुँदैन, कर्मचारीहरू त्यही नै हो, त्यसपछि आएर समाज त्यही नै हो, समुदाय त्यही नै हो भन्छ त उहाँहरूले नदेखेको समाज नयाँ लिएर आएर माथिबाट टपक्क टाल्ने त होइन नि त भन्छ। यही समाज, यही कर्मचारी तन्त्र, यही न्यायपालिका, यही व्यवस्थापकीय जिम्मेवारी लिएर बसेका मान्छेहरूबाट काम लगाउनु पर्थ्यो भने उहाँहरूलाई पहिला कन्भिन्स गर्नु पर्थ्यो। उहाँहरूलाई खोइ कन्भिन्स गरेको त आज पनि कति ठाउँमा जाँदा इन्फर्मली हामी बुझ्छौँ होइन, उहाँहरू कन्भिन्स्ड हुनुहुन्न, गभर्मेन्टले गर्न खोजेको के भन्ने नै क्लियर छैन होइन, अनि त्यो क्ल्यारिटी नै नभएको ठाउँमा उहाँहरू डिसिजन लिएर अख्तियारको धाउनुहुन्छ त, जिम्मेवारी पहिला पनि लिँदैन थियो अहिले पनि लिँदैनन् नि, भनेपछि के हो त भन्दाखेरि यो चाहिँ उहाँहरूको प्रशासनिक क्षमताकोमा भएको कमजोरी हो। उहाँहरू अरूलाई नपत्याउने, जान्नेसँग भनेको अरूलाई नपत्याउने, अरूलाई विश्वास नगर्ने, आफू पनि ढङ्ग नपुग्ने भएपछि त बिग्रिने नै भयो नि। यो त कस्तो भन्दा म्युचुअल हुनु पर्थ्यो, उहाँहरूले आफूले नसकेको ठाउँमा अरूलाई सोध्नु पर्थ्यो, आफूले नजानेको कुराहरूसँग विमर्श गर्नु पर्थ्यो, सबै कुरा मैले नै जानेछु म मात्रै जान्ने हो भन्ने खालको एटिट्युड देखिएको हो कि कहीँ कहीँ त्यस्तो खालको देख्छु। अब मैले अरू क्षेत्रमा कुरा गरिरहेको छैन, मैले श्रम रोजगारको क्षेत्रमा कुरा गरिरहेको छु। श्रम रोजगारको क्षेत्रमा चाहिँ मैले अहिले भनेका पिक्चर चाहिँ क्लियरली देखिन्छ, उहाँहरूले जाने छु भन्नुहुन्छ तर ढङ्ग पुगिरहेको छैन।
1: त्यसो भए पर्याप्त गृह कार्य बिना नै यो भनौँ न तपाईँले भनेअनुसार अत्याधिक महत्वाकांक्षी कार्यसूचीहरू ल्याइयो र केही निर्णय चाहिँ अत्याधिक यो भनौँ न महत्वाकांक्षी सँगसँगै मन्त्री परिषदबाटै भए तर कार्यान्वयन चाहिँ तहसम्म पुगेन भनेर बुझ्नु पर्यो।
3: यो कसो भने कार्यान्वयन तहमा पुग्न सक्दैन भन्ने कुराको एसेसमेन्ट हामीले गर्न सक्छौँ भने मन्त्री त्यो मन्त्रालयमा बस्ने मान्छेहरूले पनि सक्छन् होला नि त। भन्छ त्यस्तो डिसिजन, त्यस्तो प्रोभिजन्सहरू, त्यस्ता प्रावधानहरू नै किन ल्याउने जुन कुरा ग्राउन्ड लेभलमा एउटा चाहिँ घरधुरीसम्म पुग्ने गरी जान सक्दैनन्। भन्छ उहाँहरू त्यही नै मिस गरिराख्नु भएको छ, उहाँहरूले प्लानिङ गरिराख्नु भएको छैन, उहाँहरू कार्यान्वयनको कुरा गरिराख्नु भएको छ, योजनै नभइकन कार्यान्वयन त कसरी हुन्छ त। उहाँहरू पुरानो कुरा चाहिँ नमान्ने, त्यो पुराना मान्छे चाहिँ नमान्ने, अनि पुरानै चाहिँ सबै कुरा चाहिँ ग्राउन्डमा अनिखेर प्रोग्रेस खोजेर हुन्छ त, हुँदैन नि, त्यो तयारी पुगिरहेको छैन। र त्यो तयारी पुगेको छैन भनेर हामीले भन्न जाँदाखेरि चाहिँ उहाँहरू होइन हामीलाई थाहा छ भन्नुहुन्छ होइन, अब एक दुई ठाउँमा त झन् हामीलाई त नामै तोकेर फलानु फलानुले के गर्छ हामीलाई थाहा छैन भनेर चाहिँ खिसी टिउरी समेत गरिदिनु भयो होइन। अब हामी कसैलाई कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ, हाम्रो काम भनेको के त भन्दा श्रमिकहरूको हक अधिकार संरक्षण हुनुपर्छ, त्यसमा पनि अझ वैदेशिक रोजगारीमा गएका मानिसहरूको कारणले प्रधानमन्त्रीदेखि लिएर मेरोसम्म मभन्दा तल तबकासम्मको मान्छेको जीविको चाहिँ चलिरहेको छ। म तपाईँलाई तथ्याङ्कै दिएर भन्छु, 19,16,90,00,00,000 रेमिटेन्स आएको रहेछ पहिलो 10 महिनामा, जुन यो चाहिँ 82-83 पहिलो 10 महिनाको कुरा गरिरहेको छु मैले। अर्को रहेछ 2,57,49,00,00,000 चाहिँ वैशाखमा मात्रै चाहिँ रेमिटेन्स आएको रहेछ। अर्को रेमिटेन्सको चाहिँ यो हेर्ने हो भनेदेखि हामीले रेकर्डमा भएका कुराहरूलाई हामीले यसरी मान्ने हो भने कसरी इन्क्रिज भएछ भन्दा 33% इन्क्रिज भएछ, जुन चाहिँ अहिले झन्डै झन्डै 13.26 बिलियन अमेरिकी डलरको रेन्जमा पुग्न लागेको छ। राष्ट्र ब्याङ्कले के भनिराखेको छ त भन्दा यसपालि 16 बिलियनको मार्क क्रस गर्छ भनेर बसेको छ राष्ट्र ब्याङ्कले भने, मैले होइन। त्यसै गरी अर्को के छ त भन्दाखेरि 37,04,55,00,00,000 चाहिँ फरेन एक्सचेन्ज रिजर्भ छ भन्छ होइन। अनि त्यसपछि यो चाहिँ वैशाखसम्मको तथ्याङ्क मैले हेरेर लिएर आएको हो। अर्को यो चाहिँ 24.19 चाहिँ युएसडी बिलियन युएस डलरको कुरा हो यो है। अर्को 729,28,00,00,000 चाहिँ करेन्ट एकाउन्टको सरप्लस छ अरे। त्यसै गरी 863,56,00,00,000 चाहिँ यो ब्यालेन्स अफ पेमेन्टको सरप्लस छ अरे। यो यति सबै भइसकेको कुरा कसले गरेर भएको? अहिले बालेन सरकार आएर भएको हो र होइन नि, उहाँको सरकारलाई चाहिँ के भ्रम पर्यो जस्तो लाग्यो भने उहाँहरू आउने बित्तिकै वाट्ट बढ्यो जस्तो लाग्यो होइन, यो के भएको भन्दा वैदेशिक रोजगारीमा जाने मान्छे नघटेका कारणले गर्दाखेरि उहाँहरूले यो कुराको प्रत्याभूति अहिले गराउनलाई वातावरण बनाइनु भएन भने त्यो नम्बर अझ बढ्छ, त्यहाँतिर ध्यान नदिएका कारणले गर्दाखेरि यो बढिरह्यो। यसलाई पैसा आयो भनेर खुसी हुने एउटा ठाउँमा होला, अर्कोतिर के बुझ्नु पर्यो भन्दाखेरि यो निराशा बढ्दै गएको पनि इन्डिकेटर हो है रेमिटेन्स भित्रिराख्नु। अब यो सरप्लसहरू आएर यसरी हाम्रो अर्थतन्त्रलाई चाहिँ चलायमान गरिदिइराख्या छ, उहाँहरूको बारेमा चाहिँ कामै केही नभएपछि अनिखेर हामी यो श्रम रोजगार क्षेत्रमा काम गर्ने मान्छे निराश नभएर के हुने होइन, यो कुरा चाहिँ अलिकति राम्रोसँग चित्त बुझ्दो तरिकाले यहाँ आइराखेको छैन। अब रेमिटेन्स इन्फ्लोको हामीले कुरा गर्छौँ, रेमिटेन्सलाई नै एकदम सेन्टरमा राखेर सधैँ कुरा भइराख्या भएर मैले त्यहीबाट कुरा गरेको। हाम्रो आजको अर्थतन्त्रको लगभग एक तिहाई भनेर कुरा गर्न थालेको पनि धेरै वर्ष भइसक्यो। अब त्यो एक तिहाईको अर्थतन्त्रको प्रोडक्टिभिटी, अब यो सरप्लसलाई त हामीले के प्रोडक्टिभ मान्न मिल्दैन, त्यो सरप्लस बस्या चिज हो, भोलि डलरको भाउ बढ्यो भनेदेखि त्यति बेलामा त्यहाँबाट नाफा ल्याउँला भन्ने कुरा मात्रै रहला, तर त्यसले पनि त पर्चेसिङ क्यापेसिटी त बढाउँदैन नि त, आखिर किन्ने नेपालभित्रको प्रडक्ट होइन, किन्ने बाहिरकै प्रडक्ट भएपछि अमेरिकी डलरै तिरेर किन्नु पर्ला भनेपछि त्यो पैसा त आखिर त्यतिको ठुलो भ्याल्युमा त जाँदैन त होला। भोलि इन्डियन करेन्सीमा हामीले किन्यौँ भनेदेखि अमेरिकन करेन्सी चाहिँ हामीसँग रिजर्भ हुँदाखेरि अलिकति त्यो फरेक्सले गर्दाखेरि अलिकति फाइदा होला, तर त्यसले कति नै लाभ होला र पछि रेमिटेन्स आयो भनेर मख परेको चाहिँ अलिकति नसुहाएको पो हो कि होइन, रेमिटेन्स बढ्नु भनेको त मान्छे बाहिर जान नछोड्नु पनि होला नि त, त्यतातिर चाहिँ हेर्नु पो पर्ने हो कि हामी रोजगारी सिर्जना गर्ने भनेका छौँ, आजको मितिसम्म बल्ल बल्ल दुई चार चरणमा चाहिँ यो निजी क्षेत्र र उद्योग व्यवसायीहरूसँग बल्ल बल्ल सय दिनको दौरानमा छलफल भएको देखियो भनेपछि त्यसले कति उहाँहरूलाई ऊर्जा दियो होला, कतिले इन्भेस्टमेन्ट प्लान गर्नुभयो होला। अब योभन्दा अगाडिका कुराहरूमा जसरी भए करप्सनका कुराहरू भए के भए, अब एउटै इक्जाम्पलै दिएर हेर्नु, जस्तो यो पासपोर्ट छपाईको कुरामा हामीले त यहाँ एउटा प्राइभेट कम्पनीलाई मात्रै चाहिँ रिलेसन बिगारेनौ नि, यसले त हाम्रो द्विपक्षीय सम्झौता द्विपक्षीय रिलेसन दो त्यो सम्बन्धमा समेत त प्रश्न उठ्यो नि जर्मनीको कुरामा, भनेपछि यस्तो खालको इन्भाइरोमेन्ट क्रिएट गरेर अनि हामी फरेन इन्भेस्टमेन्ट आउँछ हाम्रो रेमिटेन्सबाट सदुपयोग गर्छौँ उद्योग धन्दा खोल्छौँ भनेर खुसी हुने अवस्थामा म चाहिँ छैन।
1: यो वैदेशिक रोजगारीको पाटोलाई मैले एकछिन दोस्रो खण्डमा म जोड्छु भनेको थिएँ, तपाईँले प्रसङ्ग रेमिटेन्सको जोडिहाल्नुभयो। एउटा नागरिक भइकन खोजे अनुसारको रोजगारी र रोजगारी पाए पनि चाहे अनुसारको पारिश्रमिक नभएका कारण व्यवस्थित रूपमा तिमी विदेश जाउन भनेर भन्ने सरकारले हो नि, अनि अर्को पाटो भनेको विदेश जाने जुन चरण छ प्रक्रिया छ सुरुदेखि अन्तिमसम्म ठगिनु पर्ने श्रमिकहरू नागरिक व्यक्ति, राज्यले के भन्छ दोस्रै श्रमिकहरूलाई लगाउँछ नि त तिमीहरूलाई नजाऊ भनेको हो भन्छ नि त, फेरि विदेश जान्छ दुःख पाउँछ, अब भने अनुसारको यहाँ सिप सिकेर सिप सिकाएको छ भन्छ सरकारले, सिप सिकेको विदेशमा गएर काम लाग्दैन, वहाँ गएर दुःख पाउँछ भने अनुसारको जागिर पाउँदैन, कम तलबमा काम गर्नुपर्ने हुन्छ, कति हुन्छ जे होस् यहाँ जति हुनुपर्ने हो भन्न चाहिँ भनिन्छ त्यो अनुसार त्यहाँले पाएको हुँदैन, मेहनत गरेर कमाएको पैसा परिवार पाल्नुपर्छ रेमिटेन्सको रूपमा देशलाई पठाउँछ, अनि त्यही पैसाबाट सरकारलाई कर पनि तिरेको हुन्छ उसले, त्यहाँबाट पनि कटौती भएर सरकारले गइरहेको हुन्छ, अनि त्यही श्रमिकले मलाई समस्यामा परे म समस्यामा छु ल उद्धार गरिदेऊ न सरकार भन्दाखेरि चाहिँ एक वर्ष होइन दुई वर्ष होइन वर्षौँसम्म चाहिँ त्यो सुनिँदैन क्या, त्यो समस्या छ, खै त के गर्यो त अनि वैदेशिक रोजगारीको क्षेत्रमा सरकारले यो तीन महिना चार महिनाको
3: वैदेशिक रोजगारीको क्षेत्रमा मिटिङ गर्यो, धेरैजनालाई बोलायो, मल्टी स्टेक होल्डर कन्सल्टेसन भन्यो, बारम्बार अब विभिन्न समूहसँग छलफल गर्यो, तर छलफल पनि कसरी गर्यो भन्दाखेरि हाँसो लाग्दो कुरो न एजेन्डा सेट छ न ओरिएन्टेसन, यो ओरिएन्टेसनको लागि हामी तपाईँहरूलाई बोलाउँदैछौँ भन्यो न के गर्यो, विज्ञहरूसँग छलफल बनाएको छ, व्यवसायहरूसँग छलफल बनाएको छ, छलफल गर्यो तर त्यसको निष्कर्ष के भन्ने पनि छैन, हामीसँग रोड म्याप मैले अघि नै भने नि हामी योजना बिना दौडिरहेको छ के, मैले अघि नै पनि भने फेरि यो डिस्क्लेमर चाहिँ मैले अरू क्षेत्रमा क्लेम गर्न सकिरहेको छैन तर श्रम रोजगार क्षेत्रमा चाहिँ यो हुँदै भएको छैन कि केही पनि भएन, अब यो सय दिन त भयो नि भर्खर भनेर भन्ने त्यो बहाना दिएर भएन, उहाँले सय दिनमा यो गर्छु भनेर क्लेम त उहाँहरूले नै गर्नुभयो नि, हामीले माग्या त होइन नि त, उहाँहरूले मागेको क्लेम अनुसार त काम हुनुपर्थ्यो नि त, त्यो पनि भएन। भनेपछि अहिले वैदेशिक रोजगारी उहाँहरूको प्राथमिकतामा परेन। वैदेशिक रोजगारी भन्दा पनि उहाँहरू चाहिँ यहाँ भर्ना प्रक्रिया र भर्नाको चरणमा हुने कुराहरू व्यवसायमा मात्र फोकस हुनुभयो। हामीले कि रेमिटेन्सको कुरा गर्यौं कि भर्ना प्रक्रियाको कुरा गर्यौं। भर्ना प्रक्रिया र रेमिटेन्स भन्दा बाहिर सामाजिक आर्थिक रूपमा मानवीय रूपमा चाहिँ श्रमिकहरू हुँदैनन्, त्यसको विषयमा कुराकानी एक थपा केही पनि भएन, यो चाहिँ राम्रो भएन। वैदेशिक रोजगारीमा उहाँहरूले केही पनि काम गर्नु भएन, शून्य काम भयो। अब मिटिङलाई काम मान्ने हो भने ल 10% मानौ, तर 90% त उहाँहरूले केही पनि गर्नुभएको छैन। हुन त समस्या पनि छ, किनभने मन्त्री नै दुईटा हुनुभयो, होइन, त्यो कारणले पनि केही कुरामा इम्प्याक्ट भयो होला, अलिकति अप्ठ्यारो पर्यो होला, तर त्यसले उहाँहरूलाई एक्सक्युज दिँदैन, किनभने हामी योभन्दा अगाडिको सरकारमा छैनौँ नि त। उहाँहरूले नै भनेको जस्तो फरक सरकारमा हुनुहुन्छ भने उहाँहरूले त त्यो त निरन्तर गर्नुभयो होला, अफिसियल डकुमेन्ट्सहरू होला, उहाँहरूको इन्स्टिट्युसनल मेमोरी होला, के होला, त्योलाई त कन्टिन्यू गर्नुभयो होला नि त। भनेपछि त्यो एक्सक्युज उहाँहरूलाई दिन मिल्दैन। अरूको पहिलाकालाई गाली गरेर 35 वर्षसम्म के भयो भन्ने कति ठाउँमा देख्छु कि मैले कहिले कहिले साथीहरूलाई भन्दा अलि चित्त बुझेन भन्ने कुराहरू गर्दा 35 वर्ष के गरेको थियो त भन्नुहुन्छ। त्यो 35 वर्ष नगरेको भएर त उहाँहरूलाई बोलाएको त, अब गएर देखाउनु पर्यो नि त, ल देखाउने भनेर आजको भोलिमै जादु गर्नुहोस् भनेको होइन, तर ल म 1 वर्षमा यो चाहिँ यसरी यसरी गर्छु भनेर त चित्त बुझ्दो गरी भन्नु पर्यो नि त, नारा दिएर भएन नि त, नारा मात्रै दिनुभयो के पनि काम भएन।
2: कार्यक्रम देश परदेशमा हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन्, तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 4110-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
7: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
7: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
7: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: श्री धाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकारले गरेका रोजगारीका प्रतिबद्धता कहाँसम्म पुगे, किन अपेक्षा अनुसार रोजगारी सृजना हुन सकेन, देशभित्र रोजगारी विस्तारका सम्भावना र चुनौती के हुन् तथा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजनाहरू कार्यान्वयनमा कति प्रभावकारी छन् भन्ने विषयमा श्रम तथा प्रवासन विज्ञ निलाम्बर बडासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: तपाईँको वैदेशिक रोजगारीमा गएका श्रमिकहरू कति छन् भनेर यो तथ्याङ्क कार्यालयले 23-24 लाख भनेर देखाउँछ, तर वास्तविक होइन। अब त्यो एनजिओ आईएनजिओ 40 लाख 50 लाख 70 लाखसम्म मान्छे बाहिर छन्, वैदेशिक रोजगारीमा छन् भनेर भनिएको हुन्छ। अर्को भनेको अनौपचारिक क्षेत्रमा कति श्रमिक छन् भन्ने पनि यकिन छैन, अनि औपचारिक क्षेत्रको त अलिकति 4-5 लाख भनेर चाहिँ देखाइरहेको छ, त्यो पनि ठ्याक्कै छैन। एउटा कुरा, सरकारसँग तथ्याङ्क छैन, तथ्याङ्क बिना बनेको नीति कस्तो बन्ने हो र यसले चाहिँ कस्तो समस्या निकाल्छ?
3: अब हामीसँग एउटा चाहिँ के भन्दाखेरि, यो तथ्याङ्कको कुरामा धेरै भयो क्या। मैले काम सुरु गरेको आजभन्दा 20 वर्ष अगाडि श्रम रोजगार क्षेत्रमा काम गर्न सुरु गरेँ, त्यति बेला नै हामी तथ्याङ्क छैन भनिराखेका, अहिले पनि हामी तथ्याङ्क छैन भनिरहेका छौँ। भन्छ यो 20 वर्ष चाहिँ हामीले तथ्याङ्कको कुरो चाहिँ के पनि अगाडि बढेन त भने, यो होइन। हामीले के गर्यौँ भन्दा तथ्याङ्क नभएको होइन, त्यो तथ्याङ्कलाई हामीले व्यवस्थित गर्न नसकेको हो। हामी तथ्याङ्क व्यवस्थित गर्ने काममा अगाडि नबढ्ने, अनि तथ्याङ्क भएन भनेर चाहिँ हात बाँधेर मसँग केही पनि छैन प्लान कसरी गर्ने भनेर त हुँदैन। अब केही गरी हामीसँग युएईमा भएको, मैले एक्जाम्पलको लागि भनेको, युएईमा भएको नेपाली पपुलेसनको हामीसँग तथ्याङ्क छैन भने संयुक्त अरब इमिरेट्सको सरकारसँग त होला त, माग्न त सकिएला त, मागौँ न त, त्यो चाहिँ कहिले पनि पहल नगर्ने अनि हामीसँग तथ्याङ्क भएन भनेर त कहिलेसम्म हुन्छ र यसरी हुँदैन। हामीले सेग्रिगेटेड त्यो डेटा माग्न सक्छौँ उहाँहरूसँग, जस्तो कतिजना टुरिस्ट भिसामा आउनुभयो, कतिजनाले लेबर अप्रुभल लिनुभएको छ, त्यहाँको लेबर अप्रुभल लिनुभएको छ भनेर लियो भने त हामीसँग भएको तथ्याङ्क र त्यहाँको तथ्याङ्क मिलाएर हेऱ्यो भने त सकिन्छ त। हामी एउटा एनजिओले गर्न सक्ने कुरा पनि सरकारले गर्न सक्दैन र स्केल पो ठुलो गर्नु पर्या हो त। अनि कतिवटा ठाउँमा त त्यो डेटा ओभरल्याप पनि छ, त्यो डेटा ओभरल्याप छ भनेदेखि एकीकृत एउटा व्यवस्थापन गर्नु पर्यो। यो नगरिकन हामीले तथ्याङ्क छैन मात्र भनिराखेका छौँ, तथ्याङ्क छ त्यसलाई व्यवस्थित नगरेको हो। र अनि अर्को कुरा के हो त भन्दाखेरि, केही गरी हामीले यो योजना गर्दाखेरि तथ्याङ्कको आधारमा नभइकन गरेको थियो भनेदेखि एक पाइला पनि अगाडि बढ्दैन थियो, हामी योजनामा कममा छैनौं। जस्तो उदाहरणको लागि श्रम आप्रवासन नीति जुन आएको छ त्यो नीति तथ्याङ्कको आधारमा बनाएको छ, किन भन्दा हामीसँग एउटा वैदेशिक रोजगारीमा गएको 51-52 सालदेखि रेकर्ड राख्न थालेको श्रम स्वीकृतिको डेटा छ, त्यो डेटामा हामीले एज्युम्ड रेकर्ड राख्न सक्छौँ। जस्तो कतिजना वार्षिक रूपमा फर्किनुहुन्छ, ट्रेन्ड त निकाल्न सक्छ, निकाले पनि छ, कतिवटा स्टडीहरू भएको छ, त्यो ल्याएको स्टडीहरूलाई एक ठाउँमा राखेर हेर्ने भने हामीसँग डेटा छ, हामी त्यसमा काम नगरेको हो, एउटा कुरा त्यो। अर्को कुरा चाहिँ अहिलेको सरकारले त्यहाँतिर त सोचेकै छैन। हजुर योजनाको कुरा गर्नुभएको छ, सोचको कुरा गरिरहेको छु म, योजना त दोस्रो कुरा तेस्रो कुरा हो, पहिलो सोच ल है म अब यसो गर्छु भन्ने हुनु पर्यो नि। साह्रै दिक्क लागेको छ क्या अब त, किन एउटा अपेक्षा थियो यहाँ, अब यो के हुन्छ, युथहरू हुनुहुन्छ त्यहाँ टिममा जाँदा पनि युथ छ होइन, त्यो अरू दायाँ बाएको कुरा होइन, एकदम फोकस्ड कुरा गर्नुहुन्छ भनेर चाहिँ एक्सपेक्ट गरेर गइयो, जाँदाखेरि के पनि नै छैन। उहाँहरूले सबै कुरा जानेछ, अरूले केही पनि जानेको छैनन्, सुन्नु खोज्नुहुन्न, भनेपछि यो ग्याप उहाँहरूले क्रिएट गरिराख्नु भएको छ। यो ग्याप धेरै लामो गयो भने अप्ठ्यारो झन् उहाँहरूलाई हो। हामी सबैजना सहयोग गरेर एकैतिर हेरेर श्रमिकको हकको लागि काम गर्न खोज्यौँ भने तथ्याङ्कले केही अप्ठ्यारो पार्नेवाला छैन। योजना गर्नु पर्यो, सोच राख्नु पर्यो, सोच पहिला ओरिएन्टेसन हुनु पर्यो, सोच हुनु पर्यो त्यता कतातिर हामी अभिमुख हुने। जस्तो 5 वर्षमा चाहिँ हामी नेपालमै चाहिँ विकल्प सहितको रोजगारी चाहिँ ल्याउँछौँ भन्ने कुरा भइरहेको छ भने त्यो विकल्पका लागि हामीले कतिवटा ग्राउन्ड क्रिएट गर्यौँ, केमा त कुन कुन सेक्टरमा होइन, उद्योग धन्दा कल कारखाना कति खोल्ने हो, त्यसपछि आएर पर्यटन उद्योगमा कति इन्भेस्ट गर्ने हो, कृषि उद्योगमा कति हो, अनि त्यसपछि अरु चाहिँ स्मल साना तथा घरेलु उद्योगहरु कतिमा हामीले फोकस गर्ने हो भन्ने खालको स्ट्रक्चर्ड कुराहरु आउनु पर्यो नि. त्यो चीज छैन अनि प्रब्लम त्यहाँनिर हो. त्यो आइसकेपछि नै बल्ल योजनाको कुरा हो. पहिलो चरणमा सोच हुनु पर्यो, दोस्रो चरणमा यो प्लान हुनु पर्यो र तेस्रो चरणमा बल्ल योजना गर्न सकिएला. भनेपछि अहिले योजना भन्दा अगाडि दुईटा काम गरेकै छैन, त्यहाँ आउन बाँकी छ.
2: अब यो आउने भनौँ न एक वर्ष दिनसम्मको अलिकति कुराकानी गर्दाखेरि यो रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रगति होला भनेर अपेक्षा गर्न सकिन्छ अबको एक वर्षमा?
3: यो अहिलेकै तालले हो भनेदेखि त यो नेचुरल प्रोग्रेस बाहेक केही पनि हुनेवाला छैन. नेचुरल प्रोग्रेस हुन्छ, त्यो कसैले रोकेर रोकिँदैन नेचुरल प्रोग्रेस. तर त्यो बाहेक इन्टरभिन गरेर हामीले त्यसमा चाहिँ हस्तक्षेपकारी चाहिँ योजनाहरू ल्याएर गर्ने हो भने गर्ने ठाउँ अझै पनि छ. अहिले के देखिन्छ भन्दाखेरि हामीले यसलाई सामान्य वर्षको रूपमा हेर्नु हुँदैन. यो भनेको हामीले वैदेशिक रोजगारीमा अफिसियली पठाएको, यो अफिसियली पठाएको यसको अर्थ छ यो गएको गएको होइन. हामीले नेपालीहरूलाई वैदेशिक रोजगारीमा अफिसियली पठाएको 20 वर्ष भयो, अब सेवा अवधि सकियो, फर्किने बेला भयो, अब प्लान गर्नु पर्यो. अनि खालि उहाँहरू प्रोडक्टिभ युज अफ रेमिटेन्सेस भनेर बसिराख्नु भएको छ, खर्च जहाँसुकै गरे पनि हुन्छ. बरु त्यो खर्च गर्नलाई उहाँहरूले चाहिएको प्रोडक्ट उत्पादनतिर पो ध्यान दिनुपर्ने हो नि त. यसरी हामीले योजना गर्यौं भने अब आउने 3 महिना, यो 3 महिनाले त उहाँहरूलाई दियो होला, दृष्टि दियो होला जस्तो लाग्छ मलाई. हेर्ने सोचको लागि एउटा दृष्टि दियो होला, त्यो दृष्टिले यो सोच बनाएर त्यसको अनुसारले हामीले चाहिँ यो है खाका भनेर त्यो चाहिँ संरचनामा हामीले योजना गर्यो भने अब आउने 6 महिना हामीसँग 3 महिना त्यो बनाउनलाई लाग्छ. यो 3 महिना त सोचमै गयो भइहाल्यो. अब त्यसपछिको 3 महिना हामीले त्यो खाका बनाउनमा लाग्छ र त्यो 3 महिनामा हामीले खाका बनायौँ भने आगामी 6 महिनामा हामीले रोजगारी सिर्जना गर्न सक्छौ. नसकिने कुरो छैन. किन भन्दा अब हामीले अलिकति यसलाई अर्को आस्पेक्टबाट पनि हेरौँ. वैदेशिक रोजगारीमा नगएको घर छैन भनेपछि वैदेशिक रोजगारीबाट फर्केर आउने पैसा मात्रै होइन, त्यहाँबाट सिप पनि आउला, सांस्कृतिक पुँजी आउला, होइन, त्यसपछि मानवीय पुँजीहरू आउला. त्यो पुँजीहरूलाई हामीले युटिलाइज गर्ने प्लान त 3 महिनामा बनाउन सकिन्छ नि त, होइन. अब अहिले त धेरै ठाउँको एक्जाम्पल हेरेर हामीले त्यसलाई बनाउन सक्ने अवस्थामा छौँ नि त. फेरि हामीसँग अध्ययनै नभए पनि होइन, त्यत्रो अध्ययनहरू भएका छन्, ती सबै अध्ययनहरूलाई एक ठाउँमा राखेर हेर्न सकिएला. त्यो सबै राखेर हामीले हेर्ने हो र 3 महिनामा चाहिँ वास्तविक रूपमा नारा नगरेर वास्तविक ग्राउन्डमा बसेर व्यावहारिक रूपमा इम्प्लिमेन्टेसन गर्न सकिने खालको योजना 3 महिनामा बनाउन सक्यो भने बाँकी 6 महिना हामीले रोजगारी वृद्धिको बाटो देखाउन सक्छौँ. त्यसले गर्दा के हुन्छ त भन्दाखेरि एक्सपोनेन्सियल ग्रोथ हुन्छ. किन अझै भन्दा यो ज्योमेट्रिक ग्रोथ हुनेवाला होइन, के अरे यो एकपछि दुई दुईपछि तीनवाला ग्रोथ हुनेवाला छैन रोजगारीको क्षेत्रमा. रोजगारीको क्षेत्रमा यो धेरै मल्टिप्लाइड भएर आउनेवाला छ. किन भन्दा एउटा मान्छेले सामान्य रूपमा एउटा समुदायमा आधारित दिगो रोजगारी सिर्जना गर्न सक्यो भने त्यसले अरू थप रोजगारीको अवसरहरू सिर्जना गर्न सक्छ. किन भन्दा एउटा मान्छेले केही गरी कृषि उपज बनाउँदैछन् भने कृषि सामग्रीको अर्कोले उत्पादन गर्न सक्छ, आयात गर्न सक्छ, त्यसपछि आएर अर्कोले कृषि सामग्रीको बजारीकरण गर्न सक्छ, कृषि उत्पादनमा आधारित उद्योगहरू सञ्चालन गर्न सक्छ. कृषिलाई यसरी हेर्न सक्नु पर्यो थियो. अब कृषि मैले एक्जाम्पल दिएको, त्यसै गरी पर्यटन होला. एउटा पर्यटन उद्योग चल्नको लागि त खालि बाटो बनाइदिएर मात्र त पुग्दैन नि त, हिमालमा फोटो खिचेर मात्रै त पर्यटन हुँदैन, बस्नु खानु पर्ला. बस्नु परिसकेपछि कसैको घरमा घरवास कार्यक्रम चलाउन सकिएला, त्यहाँ घरवास कार्यक्रममा बसिसकेपछि खानु पर्ला, त्यो खानका लागि त्यहाँ चाहिने तरकारी उत्पादन गर्न सकिएला. यी सबैलाई जोडेर हामीले हेर्न सकियो, त्यो अनुसारको योजना गर्न सकियो भने रोजगारी एक्सपोनेन्सियल ग्रोथ हुन्छ. अहिले हामीले केमा कुरा गरिराखेका छौँ भन्दा खालि हामीले रोजगारीलाई, वैदेशिक रोजगारीलाई यो भर्ना प्रक्रिया र रेमिटेन्स, अनि फेरि इन्टर्नल रोजगारीलाई उद्योग धन्दा कल कारखाना चलाउने मात्रैमा सोचिराखेका छौँ. त्यसरी होइन, तर अलिकति फरक तरिकाले हेर्नुपर्छ.
2: यो अलिकति रोजगारीकै क्षेत्रगत कुराकानी गर्दाखेरि तपाईँले अलिकति कृषिको छनौट दिनुभएको थियो, त्यसमा पनि सरकारले अलिकति बढी जोड दिएको भनेको आइटी प्रविधि क्षेत्रलाई अलिकति प्राथमिकता दिइरहेको छ, सँगसँगै उद्योग कल कारखानाको कुरा पनि हामी गरिरहेका छौँ. कृषि पर्यटन जस्तो क्षेत्रमा चाहिँ यो लगानी मैत्री वातावरण बनाउने जुन प्रतिबद्धता थियो, यी एकद्वार प्रणालीका कुराहरू गरियो, स्टार्टअप फास्ट ट्र्याकका कुराहरू पनि गरिएको छ, यो कार्यान्वयन चाहिँ कहाँ पुग्यो जस्तो लाग्छ तपाईँलाई?
3: एउटा कस्तो भयो भनेदेखि नि, म पशुपति नजिकै जयबाईश्वरीमा बस्छु, अनि मलाई चाहिँ यो के अरे सीता पाइलाको लागि चाहिँ एउटा कुनै अफर आयो भने यो म अनामनगरको जागिर छोडेर जान्न क्या त्यो हेर्नु पर्यो नि रुचि के छ त्यहाँको आवश्यकता के छ उहाँहरूको क्षमता के छ भन्ने छैन अनि उहाँहरूले सोचेको चाहिँ मात्रै सही हो भनेर गएर त कहाँ पुगिन्छ त आईटी सेक्टरमा डेभलप हुनुपर्छ तर त्यो आईटी सेक्टरमा रिलेटेड ह्युमन रिसोर्स हामीसँग त्यो क्यापेसिटीको त्यो स्किल भएको त्यो दक्षताका व्यक्तित्वहरू कतिजना हुनुहुन्छ र हामी कृषिमा आधारित श्रमिकहरूको जनसङ्ख्या कति छ अन्य व्यवसायहरूमा अन्य क्षेत्रहरूमा क्षेत्रगत रूपमा भएको हाम्रो सिप हाम्रो दक्षता कस्तो छ भन्ने मूल्याङ्कन नगरिकन आएको कार्यक्रम भएको भएर त्यसले हामीलाई प्रोडक्टिभ रिजल्ट दिँदैन त्यो प्रोडक्टिभ रिजल्ट दिँदैन तर यसको अर्थ के होइन त भन्दा हामी त्यतातिर जानु हुँदैन त्यो गलत भयो भने होइन त्यो सँगसँगै अरू चिज जुन आउनु पर्थ्यो त्यो आएन भने चाहिँ प्रब्लम हो त्यो आउनु पर्थ्यो आयो तर त्यसले जुन सँगसँगै ल्याउनु पर्ने चिजहरू त्यसले ल्याएन त्यो कारणले गर्दा अहिले मलाई के लाग्छ भन्दाखेरि नेपालको समग्र रूपमा हेर्ने हो भने एजुकेसनसँग एकचोटि जोडेर हेर्नुभयो भने बाह्र कक्षा पास गरेपछि ब्याचलर्सको भर्ना हुने संख्यामा जुन एब्सेन्ट देखिन्छ त्यो एब्सेन्ट भनेको वैदेशिक रोजगारी हो त्यो ग्रुपलाई हामीले क्याटर गर्ने गरी लिएर आउनु पर्ने हो कि ब्याचलर्स पास गरेर मास्टर्स गरेर जान खोजेको पपुलेसनलाई रिटेन्सनको लागि चाहिँ ल्याउने आइटी प्याकेजहरू हो पपुलेसनको डिमान्ड के हो हामीसँग भएको दक्षता योग्यता हाम्रो चाहना के हो मलाई कस्तो खालको रोजगारीको आवश्यकता छ मेरो दक्षता कहाँनिर पुग्छ मैले मेरो घर नछोडिकन काम गर्नु पर्यो भने के कस्तो कामहरू गर्न सक्छु भन्ने चिजहरू हेर्नु पर्ला नि त हामीलाई आजको मितिमा निर्माण क्षेत्रमा कति श्रमिकहरू चाहिन्छन् भन्नेको तथ्याङ्क त भेटिन्छ त त्यति त गर्नलाई अरू धेरै ठाउँमा जानु पर्यो नि एउटै अफिसमा गएर एक हप्तामा देऊ भने त दिन्छन् होला निर्माण व्यवसाय महासङ्घ त्यहाँ गएर सोधे भइगयो त उनीहरूलाई कति आवश्यकता छ उनीहरूले भनिदिन्छन् नि त्यो भएपछि त्यहाँ चाहिने निर्माण जनशक्ति हामीले खोजेर ल्याउने कहाँबाट ल्याउने मिलाउने भन्ने कुराको इन्भाइरोमेन्ट क्रिएट गर्ने काम पो सरकारको हो त त्यो चाहिँ छैन त्यसरी एकदम सेक्टर वाइज प्लान छैन अनि हामी के गरिरहेको छौँ त भन्दा डिजिटल नेपाल भनेर भनिरहेका छौँ डिजिटल नेपाल हुनको लागि त डिजिटल एप्लायन्सेसहरू युज गर्नको लागि खल्तीमा पैसा पनि हुनु पर्यो नि एक जीबी डेटा किन्नलाई चाहिँ महँगो छ अनि डिजिटल नेपालको सपना देखेर हुन्छ डेटा फ्री गर्नुहोस् न अनि त्यसपछि गरौँला नि देखाउँला नि सपना त्यसपछि डिजिटल नेपालको हामी त्यसमा अक्वेन्टेन्ट छैनौँ हामी त्यसमा अभ्यस्त छैनौँ हामी जुन प्रविधि प्रयोग गर्न अभ्यस्त छैनौँ त्यो प्रविधिमा जोड दिइराखेका छौँ र जुन प्रविधि हाम्रो चाहिँ परम्परागत रूपमा चलिआएको छ त्यसलाई चाहिँ हामीले इग्नोर गरिराखेका छौँ भनेपछि हाम्रो मेलमिलाप त्यहाँनिर नभइरहेको हो त्यसले गर्दाखेरि यसले प्रोडक्टिभ रिजल्ट दिएन अब गर्नुपर्ने चाहिँ के हो त के थियो त भन्दाखेरि हामी सबैलाई सँगै जोडेर लानु पर्थ्यो कृषिमा आधुनिकीकरण गर्ने भन्यो तर कृषिमा आधुनिकीकरण गर्नका लागि चाहिँ हामीले फेरि यो के भन्छ यन्त्रहरू किन्नको लागि चाहिँ लामो लाइन बसेर झन्झट बिहोर्नु पर्यो भनेदेखि त मान्छेले फेरि फर्केर त्यही चाँदेर हलो कोदालै गर्ने त हो नि त्यता सहजीकरण गर्नुपर्छ होला नि त त्यो चाहिँ नगर्ने अनि हामी केमा कुरा गरिरहेको छौँ भने डिजिटल हुनुपर्छ अनि यहाँ एप खोलेर चाहिँ अनलाइन अर्डर गर्न सक्छ भनेर ल अब मल पनि एप अनलाइन अर्डर गरेर चाहिँ त्यहाँ बारीसम्म पुर्याइदेऊ न र तर साथसाथै के पनि गर भन्दा त्यो एप चलाउन नसक्ने मान्छेलाई त्यहाँको कम्युनिटी लिडर्सहरूले एप चलाएर त्यहाँसम्म ल्याउनलाई क्यापेसिटी पनि बिल्ड गरिदेऊ नि त बनेपा पनौतीमा रोपेर त कर्णालीलाई हुँदैन होला त्यही भनेको यो स्टन्ट भयो क्या यस्तो स्टन्टले चल्दैन जब हामी स्टन्ट गर्छौँ एउटा भिडियोको लागि चाहिँ राइट एङ्गल खोजेर चाहिँ गएर रोपाई गर्छौँ त्यति बेलासम्म त हाम्रो इन्ट्रेस्ट भनेको रोपाई गर्ने हुँदैन त्यति बेलासम्म हाम्रो इन्ट्रेस्ट भनेको भिडियोको क्वालिटी हुन्छ हामीले भिडियोको क्वालिटी खोज्या हो भने ठिकै छ हामीले कृषिमै चाहिँ विकास खोज्या हो भने त्यो चाहिँदैन लगभग हाम्रो अहिलेको सिनेरियो भनेको के हो भन्दा उहाँहरूलाई कतिवटा चिजको व्यवहारिक ज्ञान चाहिएको छ त्यो व्यवहारिक ज्ञान उहाँलाई लिनलाई केही कुराले सङ्कोच भइरहेको छ किनभने उहाँहरूले गाली गरेका मान्छेहरूलाई फेरि बोलाएर के सोध्नु जस्तो नि लाग्यो होला तर उहाँहरूको जस्तो जोस उहाँहरूको जस्तो जाँगर र उहाँहरूको जस्तो जुन अगाडि हेर्न सक्ने क्षमता छ त्यसलाई चाहिँ अनुभव एउटा चिज चाहिँ आवश्यकता छ उहाँहरूलाई रिसै उठे पनि अनुभव काहीँ न काहीँ चाहिँ युटिलाइज गर्नुभयो भने उहाँहरूले धेरै प्रोग्रेस गर्न सक्नुहुन्छ कहिले कहीँ हामीले भन्छौ नि के अरे मन नलागेकोलाई पनि कहिले कहीँ पुज्नुपर्छ भन्छन् नि. अब त्यसरी ल्याइएन भने चाहिँ यो हजुरको प्रश्नमा मैले खासै भित्र पस्नुपर्ने देखिने कि त्यही भएर.
2: त्यो फर्केका व्यक्तिहरूको तपाईँको संस्कृतिको कुरा गर्नुभयो, पुँजीको कुराकानी गर्नुभयो, जनशक्तिको कुराकानी गर्नुभयो, अब त्यसलाई चाहिँ कसरी सदुपयोग गर्न सकिन्छ होला? अब सुन्दैन त भनिरहनु भएको छ, अब सुनाउनु त पर्ने हो होइन, कसरी चाहिँ गर्न सक्नुपर्ने हो सरकारले?
3: यसमा चाहिँ के देखिनुपर्छ भन्दाखेरि एउटा क्लियर रोड म्याप देखिनुपर्छ. जस्तो पहिला पहिला रिइन्टिग्रेसनका प्रोग्रामहरू जुन भनिए पुनरेकीकरणका भनेर नि, त्यस्ता खालका कुराहरूले मात्रै हुँदैन. जस्तो हामीले फर्केर आएपछिको सिपहरूको पहिचान गर्ने, त्यसको प्रमाणीकरण गर्ने भन्ने कुरा गर्यौं होइन, तर त्यो खासै टुङ्गोमा पुगेन योभन्दा अगाडिको कुरामा. त्यसपछि आएर हामीले यो के अरे ऋण सहायताका कुराहरू गर्यौं, 10-15 लाखका कुराहरू गर्यौं, सब्सिडाइज लोनको कुराहरू होइन, सहुलियतपूर्ण ऋणका कुराहरू गर्यौं. त्यसपछि आएर हामीले के अरे इन्भेस्टमेन्टका प्लानहरू लिएर आयौं, राष्ट्र बैंकले बन्डहरू लिएर आयो, त्यसै गरी चाहिँ आईपीओमा उहाँहरूलाई प्रायोरिटी दियो, लगानीका कुराहरू त्यहाँनिर इन्ट्रेस्ट लाग्छ कि भनेर गर्यो. तर यी सबै प्रडक्टहरू जति पनि स्किम्स एन्ड प्रडक्टहरू ल्याए त्यसले किन एट्र्याक्ट गर्न सकेन भन्दाखेरि उहाँहरूको इन्ट्रेस्ट निडसँग छोएन त्यसले. त्यो कारणले के गर्नु पर्यो भन्दा अहिले फर्केर आउँदाखेरि तपाईँ कति वर्ष कहाँ काम गर्नु हो मात्रै होइन, तपाईँको रुचि केमा छ भन्ने पनि हेर्नु पर्यो, सोध्नु पर्यो. अब लास्ट टाइम एउटा वैदेशिक रोजगार बोर्डले फेसिलिटेट गरेर जुन त्यो सहुलियतपूर्ण ऋणको कुराहरू गर्दाखेरि उहाँहरूले पहिला गरेको काम र अहिले उहाँहरूको इन्ट्रेस्ट म्याच नगरेका कारणले ऋण उपलब्ध गराउन सकिएन भन्ने धेरै कुराहरू आएको थियो नि त. हो त्यो कुरालाई अब एड्रेस गर्नु पर्यो नि त होइन. भनेपछि अब हामीले के हेर्नु पर्यो भन्दा अबको पपुलेसन भनेको हाम्रो रिटर्निङ पपुलेसन हो. त्यो रिटर्निङ पपुलेसनलाई हामीले रिटेन गर्न सक्ने, जस्तो 5 वर्षको साइकलमा फर्काउनु भएको छ भने त उहाँहरू यहाँ बस्नुहुन्न, तर 20 वर्षको साइकलमा उहाँहरू फर्किनु भएको छ भने यहाँ बस्ने चान्सेस हुन्छ. अब उहाँहरूको क्यापिटल कति हुन सक्छ, त्यो क्यापिटललाई हामीले कसरी क्यापिटल पुलिङ गर्न सक्छौं? एउटै मान्छेले ल्याएको 5 लाख रुपियाँले त यहाँ व्यवसाय गर्न सक्ने अवस्था छैन. भनेपछि त्यो व्यवसायलाई हामीले कहाँनेरि कुन त्यो सेगमेन्टमा लगेर जोड्न सकिन्छ, हामीले एउटा आइसोलेसनमा चाहिँ त्यो प्रोजेक्ट गरेर हुनेवाला छैन र लगानी नै कुरा गर्ने हो, जस्तो हाइड्रो पावरमा लगानी गर्ने भन्ने कुनै बेलामा उठ्यो होइन. भनेपछि हाइड्रो पावरमा लगानी गरेर मेरो चाहिँ इन्भेस्टमेन्ट रिटर्न हुन्छ भन्नेको ग्यारेन्टी कसले गरिदिने? त्यो चिजहरूको ग्यारेन्टी गर्ने भनेको त सरकारले दिने प्लान्स एन्ड पोलिसिजहरूबाट होला, पोलिसीले देखिनु पर्यो, प्लान योजनामा त्यो कुरोको रिफ्लेक्सन आउनुपर्ने होला होइन, प्रतिबिम्बित हुनु पर्यो. पछि यो चिजहरू त्यहाँबाट देखिनु पर्यो, एउटा मान्छेको कन्फिडेन्स बिल्ड गर्नु पर्यो र उसले आएर कन्फिडेन्स बिल्ड गरिसकेपछि यहाँ उसले आफ्नै फ्री लगानी गर्छ. नेपालमा आएर भोलेन्टियरली लगानी गरेर उसको केही गरी यो फेल भयो भने म छु भन्ने ग्यारेन्टी गर सरकारले दिने त्यति हो. जस्तो आउने मान्छे सबैजनाले फर्केर आएर यहाँ लगानी गरेर गरेका काम त सबै त बिग्रिँदैनन् नि, केही कुरा बिग्रिन्छ होला. त्यो बिग्रिने कुरामा प्राविधिक रूपमा चाहिने हो कि आर्थिक रूपमा चाहिने हो कि के कुरामा चाहिने हो त सहायता? त्यो सहायताका लागि हामी कति तयार छौँ त भनेर बस्नु पर्यो होइन. जस्तो हाम्रो त सेक्टर त डिफ्रेन्ट छ नि त. उद्योग धन्दा खोल्नु पर्यो भनेदेखि एउटा मान्छेले उद्योग धन्दा खोल्नु पर्यो कति अन्डर खानुपर्छ? अलि वान स्टेप सोल्युसन त भनेको छ भन्नु त होइन, तर त्यो रजिस्ट्रेसनमा मात्र वान स्टप भएर भएन. अहिले पनि वान स्टप सोल्युसन त भन्यो, तर एउटा सामान्य वैश्विक रोजगारीबाट फर्केर आएको मान्छेले कम्पनी खोल्नु पर्यो भनेदेखि त्यो वान स्टप सोल्युसन उपभोग गर्नलाई पनि बिचौलिया राख्नुपर्ने अवस्था छ. त्यो अवस्थाको चाहिँ अन्त्य गर्नु पर्यो कि पहिला. त्यसका लागि प्लान चाहियो, आजको भोलि हुन्छ भनेर एक्सपेक्ट गरिँदैन, तर त्यसका लागि त्यसका तर्फ काम गरिराखेको छ भन्ने अनुभूति पनि त हुनु पर्यो नि. एउटा मान्छेले विदेशबाट फर्केर आउँदाखेरि ल्याउने सिपको पुँजीको सम्बन्धको कुरालाई हामीले कसरी प्रयोगमा ल्याउन सक्छौं, त्यो प्रयोगमा ल्याउने क्रममा उहाँहरूको रुचि क्षमता के छ, त्यसको दिगोपना कसरी हुन सक्छ, त्यहाँ आउन सक्ने रिस्कहरू के हुन सक्छन्, त्यो रिस्क एसेस गरेर रिस्क एसेसमेन्टको प्लान हुनु पर्यो. त्यसलाई मैले मिटिगेट गर्नलाई, त्यसलाई त्यो जोखिमलाई न्यूनीकरण गर्नका लागि मैले यो ठाउँमा यसरी इन्टरभेन गर्न सक्छु, त्यसका लागि यसको जिम्मेवारी यो हुनसक्छ, अथवा भनौँ स्थानीय तहबाट चाहिँ यसले यतिसम्म गरिदिन सक्ने होइन, अनि प्रदेश सरकारले यो गर्न सक्छ र आउँदाखेरि ल्याउने सिपको पुँजीको सम्बन्धको कुरालाई हामीले कसरी प्रयोगमा ल्याउन सक्छौँ, त्यो प्रयोगमा ल्याउने क्रममा उहाँहरूको रुचि क्षमता के छ, त्यसको दिगोपना कसरी

होइन धेरै मूल्य आउने खालका उत्पादनहरू छन् भने त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय बजारमा जोड दिने कुरामा त्यो कुराहरूमा चाहिँ केन्द्र सरकारले चाहिँ फेसिलिटेट गर्नुपर्ने होला, सहजीकरण गरिदिनुपर्ने होला। यी सबै ब्रोडर म्याप एउटा हामीसँग हुने भयो भने एउटा कुरा चाहिँ के ढुक्क छु म भन्दा वैदेशिक रोजगारीमा दस पन्ध्र वर्षभन्दा लामो साइकलबाट फर्कनु भएकोहरू विदेश जान चाहनुहुन्न। युरोप अमेरिका जानेको कुरा मैले गरिनँ, उहाँहरू युरोप अमेरिका जानेहरू उतै भासिनलाई जानुहुन्छ, यहाँको बेचेर जानुहोला। तर जो खाडी जानुहुन्छ, जो मलेसिया जानुहुन्छ, जो कोरिया जापान गएर फर्किराख्नु भएको छ, मौरिसस जोर्डन इजरायल गएर आउनु भएको छ, उहाँहरूलाई यहाँ नै व्यवसाय गर्ने एउटा खालको इच्छा देखेको छु। यो मैले अहिले त्यतिकै भनेको होइन, यो लामो समयदेखि मैले काम गरेँ वैदेशिक रोजगारीबाट फर्केर आउनुभएका श्रमिकहरूले खोल्नुभएको संस्थाको अनुभवले त्यसपछि आएर विभिन्न चरणमा मैले भेटेका श्रमिकहरूसँग गरेका कुराकानीको आधारमा यो कुरा गर्दैछु। उहाँहरूको इन्ट्रेस्ट यहीँ बसेर केही सानोतिनो व्यवसाय गर्ने छ। आजको मितिमा हामी सानोतिनो व्यवसाय गर्नलाई प्रोत्साहित हुने खालको वातावरण बनेको छैन। जस्तो सामान्य एक्जाम्पलको लागि सड़क पेटीमा व्यवसाय गर्नुपर्छ भन्ने मान्यता मेरो पनि छैन, तर त्यो सड़क पेटीमा व्यवसाय गर्नलाई उहाँहरूलाई नदिनको लागि एउटा निश्चित ठाउँ तोकेर, एउटा निश्चित समय तोकेर, एउटा निश्चित बार तोकेर उहाँहरूलाई व्यवसाय गर्ने ठाउँ त दिन सकिएला त होइन, त्यो वातावरण त बनाइदिनु पर्ला नि त। त्यसले गरिसकेपछि पनि उहाँहरू सड़क पेटी चाहिँ अतिक्रमण गर्न जानु भने त्यसपछि कारवाही गर्नुपर्ने होला नि त। भनेपछि हामी केमा कुरा गर्छौँ भने सड़क पेटी खाली गर्ने नाममा चाहिँ अर्को ठाउँको चाहिँ कुरा गरिराखेका छैनौँ त। भनेपछि व्यवसाय गर्नका लागि हामीसँग आजको मितिमा त्यो सानो व्यवसाय, ठूलो व्यवसायलाई त अलरेडी जहिले पनि ठाउँमै छँदैछ र ठूला व्यवसायले पनि धेरै कम्प्लेन गरेको सुनेको छु, तर सानो व्यवसाय जबसम्म राम्रोसँग चल्दैन तबसम्म त्यसले नेपालको अर्थतन्त्रलाई दिगो रूपमा अगाडि बढाउन सक्दैन होइन। जस्तो एक्जाम्पलको लागि एउटा ठाउँमा जस्तो मानौ अहिले हाँडीगाउँमा यहाँले देख्नुभयो होला, शनिबार बाटो बन्द गरेर एउटा गर्छ, एउटा मान्छेले एक हप्ताको लागि आमदानी गर्न सक्ने गरी एउटा व्यवसायको ठाउँ बनाइरहेछ नि त। त्यो त स्थानीय तहबाट स्थानीय सरकारले गरिदिएर बनाइदिएको वातावरणको उपज हो। त्यस्तै खालको चाहिँ हामीले अन्य त्यसलाई अलिकति लार्ज स्केलमा अलिक ठूलो भोल्युममा हामीले गरिदिन सक्ने हो भने सानोतिनो मैले लगानी गरेर पनि मलाई चाहिँ मेरो जीविकोपार्जन गर्नलाई म सक्षम हुन्छु भन्ने आँट आउँछ नि त। ल तिमी केही भयो, तिमीलाई फेरि भोलि व्यवसायमा अलिकति अप्ठ्यारो पर्यो भने म छु भन्ने खालको प्रत्याभूति स्थानीयले होस्, प्रदेशले होस् वा केन्द्र सरकारले होस् दिनु पर्यो नि त। प्राविधिक सहयोग यहाँ पाइन्छ भन्नु पर्यो, आर्थिक सहयोगको लागि हामीसँग भन्नु पर्यो, सब्सिडाइज लोन होला, यहाँ कसैले पनि अनुदान पैसा दान दिएर काम चल्दैन, उहाँहरूलाई बरु लोन दिँदाखेरि उहाँहरू प्रोत्साहित हुनुहुन्छ किनभने त्यो लोन लिने भयो भने लोनको रिपेमेन्ट हुन्छ अनि उहाँहरूले व्यवसायतिर लाग्नुहुन्छ होला। यस्ता खालका स्किमहरूमा उहाँहरूसँग कुरा गर्दा उहाँहरूले भन्नुहुन्छ एउटा मान्छे चाहिँ दर्ता गर्नलाई पाँच ठाउँमा दौडिनु पर्यो भनेदेखि त्यहीँबाट हतोत्साहित भएर नगरेको न हो, अब यो एक कदम अगाडि बढ्नु भएको छ, यो एउटा पर्टिकुलर केसमा मात्रै है एक कदम अगाडि बढ्नु भएको छ भने यसलाई अलिकति फेसिलिटेटिभ रोल चाहिँ स्थानीय तहबाट गर्न सकिन्छ कि प्रोडक्ट आइडेन्टिफाई गरेर जस्तो हामीले चाहिँ यो छम्पी भन्दा परतिर दक्षिणकालीको दक्षिण भेगमा जाँदाखेरि नासपातीको एकदम राम्रो पहिलेदेखि गरिरहेको, त्यहाँको नासपातीलाई चाहिँ बजारीकरण गर्नको लागि अहिलेसम्म भएका प्रयासहरू के छ? ती डोकोमा बोकेर दक्षिणकालीमा जबरजस्ती टुरिस्ट ट्र्याप गरेर बिक्री हुन्छ र त्यसले कति नै लाभ होला र, तर त्यसको हामीले अझ प्रतिफल राम्रो लाभ लिनको लागि के गर्न सकिन्छ होला त? त्यतातिर ध्यान दिनु पर्यो नि। हामीसँग आजको मितिमा कोल्ड स्टोरेजहरू कति छन् त? कृषि उपजको कुरा गर्दा कोल्ड स्टोरेजको नम्बर त हामीसँग एकदम कम छ, अनि गोलबेडा खेती चाहिँ गर्नलाई चाहिँ प्रोत्साहित गरेर भयो त, भोलि गोलबेडा राम्रो उत्पादन भयो भने अहिले हामीले सस्तोमा बेच्नुभन्दा कोल्ड स्टोरेजमा राखेर चाहिँ एभरेज रेटमा बेच्न पायो भने त त्यसले त कृषकलाई मुनाफा हुन्छ होला नि त। त्योतर्फको काम गर्नलाई त कृषकको क्षमताले दिँदैन नि त, त्यो त सरकारको क्षमताले गर्नु पर्यो नि त। हो यस्ता खालका वातावरण अहिले बनाइदिएर ल कोल्ड स्टोरेज म बनाउँछु, तिमी गोलबेडा खेती गर, तिमीले एभरेज रेट पाउँछौ, एकदम तलको फ्लक्चुएटिङ रेट जानु पर्दैन, कहिले तल कहिले एकदम माथि हुँदैन भन्ने खालको ग्यारेन्टी दिन सक्ने खालको वातावरणले बनाइदियो भने सरकारले बनाइदियो भने हुन्छ। अर्को कृषि करिडोरको बाहेकको कुराहरू, यो कृषिमा धेरै लामो कुरा भयो, सामान्य रूपमा हामीले चाहिँ दैनिक उपभोग्य वस्तुहरू साबुन पेस्ट केमिकलहरूको अहिले कति छ्यास ठेलामा बेचेर हिँड्नेदेखि लिएर सबै देख्छौँ, टोयलेट क्लिनरदेखि लिएर त्यो केमिकलहरू आयात गर्नमा हुने कुराहरू समस्याहरू छन् नि त, त्यसलाई हामीले कतिको फेसिलिटेट गरिरहेका छौँ त, कहाँबाट पाउँछौँ हामीले, त्यसको प्रविधि कति छ, त्यो ह्याजर्डस काम हो भन्ने कुरा हामीले नबुझिकन जुन पनि ठाउँमा चाहिँ हामीले बाल

0: बालबालिकाहरू पनि खेल्ने ठाउँमा चाहिँ उद्योग बनाएर साना उद्योगको नाममा बनाएर खोलेर छोड्दाखेरि त्यसले हुने ह्याजार्डको कुराहरू हामीले कहिले गर्दैनौँ। त्यसबाट त्यो उद्योग धन्दाबाट निक्लिने केमिकल्सहरू त्यो बाई प्रडक्टहरूलाई चाहिँ प्युरिफिकेसन गर्नलाई कसले हेरिदिने? रोक्न त हामीले सबै ठाउँमा रोकेका छौँ तर फेसिलिटेट कहाँ कहाँ गरेका छौँ त हो। अब चाहिँ समय केमा ध्यान दिनु पर्यो भन्दा फेसिलिटेट गर्नेमा ध्यान दिनु पर्यो, इन्भाइरोमेन्ट क्रिएट गरिदिनु पर्यो जसले गर्दाखेरि साना उद्योगहरू घरेलु उद्योगहरूको प्रोत्साहन होस्, त्यसले चाहिँ लङ टर्ममा इम्प्याक्ट गर्छ। नत्र अहिले अहिले जसरी हामीले सोचिरहेछौँ त्यसरी हुँदैन। रिटर्निङ माइग्रेन्ट वर्करले त्यो एक्जाम्पल देख्यो भने हुन्छ र यसका लागि एउटा चाहिँ के हुनु पर्यो भने एउटा वैदेशिक रोजगारीमा जानु अगाडि उसले एउटा सोच बनाउन सकोस् कि म 5 वर्ष काम गरेर यति पैसा कमाएर यहाँ आएर यो उद्योग गर्छु भन्ने सोच बनाउन सक्ने खालको खाका हुनु पर्यो। र के हुनु पर्यो त भन्दा गएको तेस्रो वर्षसम्ममा उसले घरमा पठाएको पैसाबाट यहाँ केही कुरा सुरु भइसकेको हुनु पर्यो, त्यो 2 वर्ष उसले यहाँ भइसकेको बेसमा भएकोलाई उसले आएर अपलिफ्ट गर्न सक्ने गरी वातावरण बन्नुपर्छ। तर आशा गर्न सकिन्छ किनभने अहिले भर्खर त सय दिनु भयो, आशा गरौँ न। यस्तो जोस जाँगर भएका चाहिँ मन्त्रीज्यूहरू हुनुहुन्छ, प्रधानमन्त्री आफै नै त्यस्तो यङ एन्ड एनर्जेटिक हुनुहुन्छ, उहाँहरूले चाहनु भयो भने के नहोला र। खालि के भन्दाखेरि 2-4 वटा कुराहरू चाहिँ उहाँहरूले ध्यान दिनु पर्यो जस्तो मलाई लाग्छ। के कुरा भन्दा उहाँहरूले अरूको कुरा पनि सुन्नु पर्यो, उहाँहरूले अरूले भनेकै मान्नुपर्छ भनेको होइन, अरूले भनेको सुन्नु पर्यो, एनालाइज गर्नु पर्यो, कति कुरा चाहिन्छ कति कुरा चाहिँदैन भन्ने कुरा हेर्नु पर्यो र अनि त्यो अनुसार अगाडि बढ्नुभयो भनेदेखि बल्ल अगाडि बढिन्छ, राम्रो ठाउँमा पुगिन्छ होला र अब आशा चाहिँ म चाहिँ फेरि आशावादी छु।
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।
2: जुर्को रेडियो 102.1 MHz।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
3: ए, सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
11: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
11: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
11: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
11: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
10: र स्वच्छ खाउ, स्वस्थ बनाऊ।
11: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो एक्सदे थप्ल एक मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामाको सीएफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभाको बैठक आज बस्दै, बैठकमा न्याय परिषद र लोक सेवा आयोगसे 3 वार्षिक प्रतिवेदन पेश गरिँदै, लामो दूरीका सवारी साधन काठमाडौँ उपत्यकामै होल्ड, सबै नाका बन्द। सिन्धुलीका मरिन गाउँपालिकाद्वारा गाउँपालिकाभित्र शान्ति सुरक्षा सामाजिक सद्भाव सुव्यवस्था तथा अमन चयन कायम राख्ने उद्देश्यसहित राति 10 बजेपछि पसल सञ्चालनमा रोक। सुनसरीमा विद्युत कार्यालयको भ्यान दुर्घटना हुँदा चालक सहित 2 जनाको ज्यान गयो। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्ता, 9 जनाको ज्यान गयो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
2: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मस्तका तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बैठक बिहान 11 बजेदेखि शुरू हुने जनाएको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले न्याय परिषदको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष 2081/82 न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081/82 तथा लोक सेवा आयोगको 66 औं वार्षिक प्रतिवेदन 2081/82 श्रावण 2082 आषाढ पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसै गरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सामान्य छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपाली स्थानीय तहमा सञ्चालनमा रहेको सूत्र प्रणालीमा देखिएका प्राविधिक समस्याका कारण स्थानीय सरकारको वित्तीय व्यवस्थापन सेवा प्रवाह तथा कानूनी दायित्व पूरा गर्न कठिनाई उत्पन्न भएको भन्दै तत्काल समाधान गर्न महालेखा नियन्त्रक कार्यालयको ध्यान आकर्षण गराएको छ। महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सोमबार महालेखा नियन्त्रकलाई पठाएको पत्रमा आर्थिक वर्ष 2082-83 अन्तिम चरणमा सूत्र प्रणाली अत्यन्त सुस्त सञ्चालन हुँदा भुक्तानी प्रक्रिया प्रभावित भएको स्थानीय तहले समयमै वित्तीय दायित्व पूरा गर्न नसकेको तथा अन्तिम समयमा अस्वाभाविक भुक्तानी चाप सिर्जना भएको उल्लेख गरेको छ। महासंघले संघ तथा प्रदेश सरकारबाट स्थानीय तहमा हस्तान्तरण हुने बजेट अन्तिम समयमा निकास हुँदा उपलब्ध समय अभावका कारण बजेट खर्च गर्न कठिन भएको कतिपय रकम फिर्ता जान सक्ने तथा आगामी आर्थिक वर्षमा थप वित्तीय दायित्व सिर्जना हुने जोखिम रहेको जनाएको छ। यसलाई रोक्न स्थानीय तहमा हस्तान्तरण हुने सबै प्रकारका बजेट कम्तीमा असार 10 गतेभित्र निकास हुने व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको छ। त्यसैगरी प्रणालीगत अवरोधका कारण भौचर प्रविष्ट र भुक्तानी प्रक्रिया शुरू भइसके पनि धेरै कारोबारको ईएफटी सम्पन्न हुन नसकेको उल्लेख गर्दै त्यस्ता सबै कारोबार पहिचान गरी विशेष व्यवस्था मार्फत तत्काल भुक्तानी सम्पन्न गराउन महासंघले माग गरेको छ। स्थानीय सरकारको कुनै कमजोरी वा लापरवाही नभई प्रणालीगत समस्याका कारण कानूनी दायित्व प्रभावित भएको भन्दै यसको प्रत्यक्ष असर सेवा प्रभाव वित्तीय अनुशासन र स्थानीय सरकारप्रतिको जनविश्वासमा परेको बताएका छन्। सूचना तथा संचार मन्त्रालयले नेपालको शान्ति सुरक्षा र व्यवस्था तथा मित्र राष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कुनै पनि चलचित्रलाई प्रदर्शन अनुमति नदिने भएको छ। मन्त्रालयले चलचित्र विकास बोर्डलाई परिपत्र गर्दै नेपालको शान्ति सुरक्षा र छिमेकी देशको विरोधमा रहेका कुनै पनि चलचित्रलाई प्रदर्शनको अधिकार दिन नसकिने प्रश्न पारेको हो। मन्त्रालयले बोर्डलाई चलचित्र निर्माण प्रदर्शन तथा वितरण 2026 दफा 8-3 कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा शान्ति र व्यवस्था मित्र राष्ट्रसँगको सुसम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र समितिले अनुमति दिन छैन भन्ने समेतको व्यवस्था रहेको स्मरण गराएको छ। नेपालभित्र सार्वजनिक प्रदर्शन हुने चलचित्रहरूले चलचित्र जाँच समितिमा जाँच पासको लागि निवेदन दिने र सोको आधारमा प्रचलित एन नियमावली बमोजिम जाँच पास भई प्रदर्शन हुने व्यवस्था रहेको जारी परिपत्रमा उल्लेख छ। मन्त्रालयले यस बमोजिम चलचित्र निर्माता वितरक तथा अन्य सरकारवालाहरूले ऐनको उक्त प्रावधानलाई पूर्ण रूपमा पालना गर्नुपर्ने जनाएको ऐनको व्यवस्था विपरीतका विषयवस्तु समावेश भएका चलचित्रहरू जाँच पासको लागि प्राप्त भएमा उक्त ऐनको दफा 8-3 बमोजिम चलचित्र जाँच समितिबाट अनुमति दिन नसकिने मन्त्रालयले प्रश्न पारेको छ। वर्षा र पहिरोले जोखिम बढ़ेको भन्दै काठमाण्डु उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ। सवारी साधनहरू बस पार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ। नागढुङ्गा साँगा फर्किङ हुँदै यात्रा गर्ने लामो दूरीका सवारी साधन बन्द गरिएको छ। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो। आज बिहान पनि गाड़ीहरू छाड़िएको छैन। उपत्यका ट्राफिक प्रधिकारीलाई रामशाह पथका इन्स्पेक्टर किरण घिमिरेका अनुसार नागढुङ्गा मुगलिन नारायणगढ़ आउजाउ गर्न सवारी साधनलाई रोक लगाइएको छ। चितवनका केराबारी र तुइन खोलामा पहिरो खसेकाले सवारी आवजावत अवरूद्ध छ। यसै गरी बीपी राजमार्गको रोशी खोलामा बहाव बढ़ेको र मंगलतारमा लेदो सहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ। फर्किङ फाखेल सिनेरी हुँदै हेटौँडा पुग्ने सड़क पनि बन्द गरिएको छ। कान्तिपथको पाङदुरे र ताकुञ्जे क्षेत्रमा गएको पहिरोले सड़क पनि बन्द छ। हिजो रातभर परेको वर्षाले यात्रामा जोखिम बढ़ेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। आज बिहान पनि दिवाकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जोखिम विश्लेषण गरी कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्नेबारे निर्णय लिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय राम सापतले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले हिजो बेलुकादेखि नै पहिरोको जोखिम रहेको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्म सवारी साधनहरूलाई आवागमनमा रोक लगाइएको थियो। यसैबीच विभिन्न ठाउँमा पहिराले अवरूद्ध भएको मुगलुन नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। यो सड़क खण्डका तुइन खोला, केराबारी र जलबिरेमा पहिरो गएको थियो। तीनै ठाउँको पहिरो हटाएपछि सड़क सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहानदेखि मेसिन परिचालन गरी सड़कको पहिरो हटाएसँगै सवारी साधन दुईतर्फी सञ्चालनमा आएका हुन्। सोमबार साँझ विभिन्न ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो। सड़क सञ्चालन भए पनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढ़ेको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महीनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो महिना जेठ मसान्तसम्म विप्रेषण आप्रवाह 38.2% वृद्धि भई 21.20 अर्ब पुगेको छ। जेठमा मात्र विप्रेषण आप्रवाह 2.3 अर्ब रहेको छ। अघिल्लो वर्षको त्यही महिनामा विप्रेषण आप्रवाह 1.76 अर्ब थियो। प्रतिवेदन अनुसार यो अवधिमा खुद द्वितीय आय खुद ट्रान्सफर 23.21 अर्ब पुगेको छ। अघिल्लो वर्षको त्यही अवधिमा यस्तो आय 16.69 अर्ब रहेको थियो। जेठमा शान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 367,211 र पुनः श्रम स्वीकृति लिनेको संख्या 355,735 रहेको राष्ट्र ब्याङ्कले जनाएको छ। सिन्धुलीको मरिन गाउँपालिकाले गाउँपालिकाभित्र शान्ति, सुरक्षा, सामाजिक सद्भाव, सुव्यवस्था तथा अमन चयन कायम राख्ने उद्देश्यसहित राति 10 बजेपछि सबै प्रकारका व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। गाउँपालिकाले उक्त निर्णयको पूर्ण कार्यान्वयन गर्न व्यवसाय सरकारवाला तथा सर्वसाधारणलाई आग्रह गर्दै उल्लंघन गर्ने व्यक्ति तथा व्यवसायमाथि प्रचलित कानून अनुसार आवश्यक कार्यवाही गरिने चेतावनी समेत दिएको छ। मरिन गाउँ कार्यपालिकाको कार्यालय कपिलाकोटले आइतबार सार्वजनिक गरेको अत्यन्त जरूरी सूचना अनुसार गाउँ कार्यपालिकाको असार 24 गते बसेको बैठकले उक्त निर्णय गरेको सूचना असार 29 गते प्रकाशित गरिएको। गाउँपालिकाका अनुसार पछिल्लो समय मादक पदार्थको दुरूपयोग, अनावश्यक हल्ला, झैझगडा तथा अन्य अवांछित गतिविधि नियन्त्रण गर्दै गाउँपालिकाभित्र शान्त, सुरक्षित र व्यवस्थित वातावरण कायम राख्ने उद्देश्यले रातिको समयमा व्यवसाय सञ्चालनमा समय सीमा निर्धारण गरिएको हो। निर्णय अनुसार अब गाउँपालिकाको क्षेत्रभित्र सञ्चालित होटल, रेस्टुरेन्ट, मदिरा तथा कोल्ड ड्रिंक बिक्री वितरण गर्ने पसलका साथै अन्य सबै प्रकारका व्यावसायिक पसलहरू राति 10 बजेपछि सञ्चालन गर्न पाइने छैन। तोकिएको समयपछि कुनै पनि व्यवसाय सञ्चालन नगर्न गाउँपालिकाले स्पष्ट निर्देशन दिएको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
3: रामेछाप नगरपालिकाको अनुरोध,
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
13: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नुभएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
10: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकी समाचार। आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा मृत्यु भएको छ। किर्तिपुर स्थित वन अस्पतालमा राति 2 बजे यादवको निधन भएको अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीले जानकारी दिनुभएको छ। शुक्रबार हेलिकप्टर मार्फत काठमाडौँ लगिएका मण्डललाई साँझ करिब 7:30 बजे किर्तिपुर स्थित वन अस्पतालमा भर्ना गरिएको थियो। मण्डलले पेट्रोल छर्केर आफैलाई आगो लगाएका हुन्। आफन्तका अनुसार बायोलोजीमा एमएससी गरेका विवेक 1 वर्षदेखि मानसिक तनावमा थिए। विवेकले रामनगर स्थित एक विद्यालयमा अध्यापन गराउँथे। विद्यालय प्रशासनले विवेकको ठाउँमा अर्का एकजनालाई नियुक्त गरे। सोही कारण उनी विगत 1 वर्षदेखि बेरोजगार भएर बसेका थिए। काठमाडौँ उपत्यकाबाट गत 24 घण्टामा शंकास्पद गतिविधिमा संलग्न 64 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँबाट 52 जना तथा ललितपुर र भक्तपुरबाट 6-6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसै गरी 29 जना फरार प्रतिवादीलाई पनि गत 24 घण्टामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका सबैजनामाथि अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। सुनसरीमा विद्युत कार्यालयको भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका 20 नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको हो। गैराती भ्यान दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका 13 का 32 वर्षीय बिर्ख बहादुर राई र सोही उपमहानगरपालिका 16 का 49 वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू 2 जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको। उक्त घटनामा भ्यानमै सवार धरान उपमहानगरपालिका 20 का 32 वर्षीय पवन राई घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बाहेक यहाँ 16-52 नम्बरको भ्यान आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ। समाचारको क्रममा मौसम समाचार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ, जसको प्रभावले हाल कोशी मधेश बागमती गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ। कोशी बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशको अधिकांश भूभागमा बादल लाग्नेछ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई, कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाड़ी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचार क्रम अन्तर्राष्ट्रिय समाचार भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्ता 9 जनाको कामदारको ज्यान गएको छ। केन्द्रका संचालकले विज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएका समाचार संस्था एएफपीले जनाएको छ। भारतमा जूनदेखि सेप्टेम्बरसम्म रहने मनसून अवधिमा ठूलो वर्षाका कारण भवन तथा पूर्वाधार सम्बन्धी दुर्घटना हुने गरेका छन्। गएको बुधबार पुणे शहरको बाहिरी क्षेत्रमा रहेको एन्टोनी वेस्ट फोहोर प्रशोधन केन्द्रमा दुर्घटना भएको थियो। नजिकै रहेको ल्यान्डफिल फोहोर विसर्जन स्थलबाट हजारौं टन फोहोर खस्ता प्रशासनिक भवनमा रहेका 23 जना व्यक्ति पुरिएका थिए। निरन्तरको वर्षाका कारण ल्यान्डफिल्ड अस्थिर बनेपछि फोहोर खसेर भवनमा क्षति पुगेको उल्लेख छ। 14 जनालाई जीवितै उद्धार गरिएको कम्पनीले जनाएको छ। संरचनागत तथा सुरक्षा सम्बन्धी जाँच पूरा नभएसम्मका लागि केन्द्रको संचालन अस्थायी रूपमा रोकिएको छ। मौसमविदहरूले यस वर्ष सम्भावित शक्तिशाली एल निनो मौसमी प्रभावले भारतको सामान्य मौसमी चक्रमा समेत असर पार्न सक्ने बताएका छन्। र समाचार कन्टेन्टमा केही खेल समाचार। नेपाली एक दिवसीय अभ्यास खेलमा जर्सीलाई 81 रनले हराएको छ। गैराती भएको खेलमा नेपालले दिएको 251 रनको लक्ष्य पछ्याएको जर्सी 41 ओभरमै 169 रनमा अल आउट भयो। जर्सीका लागि चार्ली ब्रेनले, अभिजित 82 तथा ड्यानियल बिरेलले 41 रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। नेपालको जितमा ओपनर कुशल भुर्तेलले 105 को शतकीय पारी खेले। भीमी सार्कीले 39 रनको योगदान गरे। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 250 रन बनाएको थियो। बलिङतर्फ हेमन्त धामीले 4 विकेट लिए भने आरिफ शेखले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछानेले 1-1 विकेट लिए। अब नेपालले भोलि दोस्रो अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत नेदरल्याण्डसमा हुने त्रिदेशीय श्रृंखला खेल्न जानेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबलमा आज रातीदेखि सेमी फाइनलका खेल शुरू हुँदैछन्। फिफा वरियताका शीर्ष 4 देश सेमी फाइनलमा पुगेका छन्। आज राती पहिलो सेमी फाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन्। फ्रान्स र स्पेन बीचको खेल मध्यराति पाउने 1 बजे हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल भोलि मध्यराति पाउने 1 बजे हुनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई हराएको थियो। यस्तै इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराउँदै सेमी फाइनलमा पुगे हो। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्स 2 तथा इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे हुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एक पटक। प्रतिनिधि सभाको बैठक आज बस्दै। बैठकमा न्याय परिषद र लोक सेवा आयोगसहित 3 वार्षिक प्रतिवेदन पेश गरिँदै लामो दूरीका सवारी साधन काठमाडौँ उपत्यकामै होल र सबै नाका बन्द। सिन्धुलीको मरिन गाउँपालिकाले गाउँपालिकाभित्र शान्ति सुरक्षा सामाजिक सद्भाव सुव्यवस्था तथा अमन चयन कायम राख्ने उद्देश्यसहित राति 10 बजेपछि पसल सञ्चालनमा रोक। सुनसरीमा विद्युत कार्यालयको भ्यान दुर्घटना हुँदा चालकसहित 2 जनाको ज्यान गयो। भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्ता 9 जनाको ज्यान गयो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0485404028, 98543408। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बतिस?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-892 र 0-48-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका खातबारी रामेछाप।
7: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
8: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
7: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज, किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर, फोन 0485 40 239, 0485 40 533 र 98540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसा जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485 40 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।

0: అయ్యని దద్దుషరం వర్ణ లాగేమా ఏర్తెత్తా మీరు దాత్మా కే భాష
1: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
0: ए काका काकी के को गन्थन मन्थन हो
2: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
3: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 048453305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
4: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौ वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ
5: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौ पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौ
4: वन डढेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
5: सावधान वन जंगल नजिक आगो नबालौ आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ
4: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ
5: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
3: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाउ त लिएर आऊ
7: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
6: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिटसप एण्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
9: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
9: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र
9: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क
9: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
9: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
9: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
9: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
9: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40, इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोको शैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईसँग रहेर सहयात्रा गर्छौं। आज मंगलबारको बसाई छ। हामीले चाहिँ मंगलबारको बसाईमा तपाईँका फेसबुक कमेन्ट वाचन गर्नुको साथसाथै तपाईँले नयाँ साथीलाई चाहिँ स्थान दिनुहोला आजको बसाईमा। जो यो हप्ताभरि साथीले फोन गर्नुभएको छैन उहाँ साथीले चाहिँ आजको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। त्यसको लागि 0848 40 00 26 नम्बर खुल्ला रहेको छ भने तपाईँ यो समय उकाली उराली लेख्दै चाहिँ गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। कार्यक्रममा मिठा रमाइला मनसुने लोकगीतहरू राख्दै राख्ने तपाईँसँग सहयात्रा गर्छौं भने आजको बसाई विशेष गरी तपाईँको कमेन्टलाई स्थान दिन्छौ। तपाईँले फेसबुक लाइभबाट कार्यक्रम सुनिराख्नु भएको छ भने आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित तपाईँको लेख रचना कथा कविता गजल सहितका कमेन्टहरू पठाएर तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। हामी तपाईँका कमेन्टहरू वाचन गर्नेछौ र मिठा गीत संगीत पनि राख्नेछौ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्य ज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो गीत। त्यसपछि हामी तपाईँको टेलिफोन लिन साथसाथै तपाईँका कमेन्टहरू वाचन गर्न आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम को शुरूआत में राख में हम लेख रईलो असार को गीत जुठी कांची फूल को गीत रहेको थियो शिवनारायण जोशी अनि रीता गुरुङ को आवाज में रहेको गीत कार्यक्रम को शुरूआत में बजिसकेको छ। अब भने पालो तपाईको रहेको छ, तपाईले सहभागिता जनाउन सक्नुहुन्छ। आज चाहिँ नयाँ साथीले मात्र सहभागिता जनाउन पाउनुहुन्छ किनकि हामीले चाहिँ सहभागिता जनाउन पाएनौ अथवा हाम्रो चाहिँ फोन लाग्दैन भन्नुहुन्छ नयाँ धेरै साथीहरूले। त्यो हुँदाखेरि नयाँ साथीले यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ भने 048-40-00-26 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ भने आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झन पाउनुहुन्छ। साथसाथै हामी तपाईँका फेसबुक कमेन्टलाई पनि स्थान दिन्छौं। तपाईँले हजुरको रेडियो चाहिँ सर्च गर्नुभयो भने कार्यक्रम लोकोशैली अनियर भइरहेको छ। तपाईँले कमेन्ट पठाउनुहोस्, लेख रचना, कथा, कविता, गजल, साथसाथै तपाईँले टेलिफोन गरेर पनि आफ्नो प्रतिभा सुनाउँछु भन्ने लाग्छ भने पनि तपाईँले सुनाउन सक्नुहुन्छ। आजको विषयमा यति बेला म लाग्छु तपाईँको कमेन्ट वाचन गर्नेतर्फ। दीपिका पूर्व छाने मगरजी लेख्नुहुन्छ, झोरले है दिदी, म यता काठमाडौँबाट दीपिका पूर्व छाने मगर सुन्दैछु है कार्यक्रम, अब बजने गीत सबैको लागि समर्पण गर्छु भन्दै हुनुहुन्छ। सरिका छेत्रीजीले पनि लेख्नुहुन्छ, नमस्ते, गुड मर्निङ, हाई दिदी, के छ खबर, नास्ता भयो भन्दै हुनुहुन्छ, मेरो भइसकेको छ, यहाँको पनि भयो कि बाँकी नै छ है त, मैले पनि सोधे, कार्यक्रम चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ। हाल चाहिँ इण्डियाबाट अब बज्ने गीत मलाई चिने नचिने सबैको लागि ल भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी मनको साथी जीवन कार्कीजी लेख्नुहुन्छ, हजुर शुभ बिहानी पोखरेली, नमस्कार, सन्चै हुनुहुन्छ, कार्यक्रम सुनिरहेको छु है पोखराबाट भन्दै हुनुहुन्छ, कार्यक्रम राम्रो लाग्छ रेडियो परिवारलाई, आजको दिन शुभ रहोस्, साथै सम्पूर्ण साथीलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, विभस कुलुङ पृथकजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्कार, म विभस कुलुङ पृथक धोरण बाच भन्दै हुनुहुन्छ, गजब छ हजुर, धरानतिर बसिरहेको छ भन्दै हुनुहुन्छ, खाइएको छ, सकेसम्म बाहिरको काम गर्न नपरोस् भन्छु तर काम परिहाल्छ भन्नुहुन्छ। हाम्रो विवासी पक्कै पनि के गर्नु, बाहिर निस्कन मन त कसलाई छ होला र यो हिलोमा पानी परेको छ होइन, बाटोहरू बन्द छ, कति ठाउँमा बाढी पहिरोले बगाएका छन्, कहीँ बाटो भाँचिएका छन्, कहीँ पहिरो गएका छन्, तत्कालीन रूपमा खोल्न सक्ने स्थिति छैन, तर पनि काम पर्छ, समय अनुकूल मिलाएर अब तपाईँ बाहिर निस्कनु परे तापनि अवस्था के छ कस्तो छ बुझेर मात्र निस्कनु होला। अब तपाईँ आवश्यकै काम परे पनि अब यति तपाईँ लामो यात्रामा हुनुहुन्छ तर यति बाटो खुलेको छैन, असम्भव छ होला, कतिपय ठाउँमा त्यो असम्भव परिस्थितिमा चाहिँ यहाँ जानुहुन्न होला भन्ने पनि लाग्छ है मलाई चाहिँ। उहाँ लेख्नुहुन्छ, केही व्यस्त केही आराम वर्षा मासको यो समयमा अलि लेख्नुहुन्छ उहाँले, सिकसको चाहिँ लाग्छ भने सिक्सीको लाग्छ भन्नुभएको कि जस्तो लाग्यो है, सबै साथीहरूलाई अनि आफन्तमा विशेष सम्झना छ भन्दै हुनुहुन्छ, यो समयमा सतर्क रहनु पनि आवश्यक छ भन्नुभएको छ, अब बुझ्ने हुनुहुन्छ हाम्रो पृथकजी पक्कै, अब यहाँ सतर्क नै रहनु भएको छ होला भने आशा गरे मैले पनि यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी दुर्गा साहित्यी पनि लेख्नुहुन्छ, नमस्ते, हाई, हाल चाहिँ म यता सात समुद्र पारीको बस्ती दुबईबाट दुर्गा साही फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु है लोकुशेली भन्दै हुनुहुन्छ, मेरो घर चाहिँ रामेछा बाच बाभ्याखरको हो भन्दै हुनुहुन्छ, अब बस्ने भाका मेरो घर परिवार लगायत मलाई चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद व्यक्त गर्न चाहन्छु। फटाफट तपाईँ कमेन्ट पठाउनुहोस्, तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने फेसबुक लाइभबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने पक्कै तपाईँका कमेन्टहरू वाचन गर्दै हामी अगाडि बढ़िरहेका छौं। यति बेला अर्को साथी कमेन्टमा लेख्नुहुन्छ, म कविता घतानी है भन्दै हुनुहुन्छ, नमस्कार दिदी, कार्यक्रम सुन्दैछु काठमाडौँबाट, अब बच्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा रामकुमार लिम्बु त्यसै गरी रामलाल सुमन निर्दोष चिमको लागि राज घले मगर दिलीप राणा मगर त्यसै गरी
जनक रोजाली मगरको लागि विनोद विश्वकर्मा, टीकाराम सुनवार, गीता लिम्बु, अमिरा सुनवार, धनु गजमेर, गायल अभिमान सुनवार, शुक्रराज रसायली निर्दोष, विक्रम लामिछाने, लक्ष्मी गताने, सबैलाई मिठो नयाँ सम्झना भन्दै आजको यो कार्यक्रमबाट छुटिन चाहन्छु भन्दै हुनुहुन्छ। कविताजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। फटाफट तपाईँ कमेन्ट पठाउनुहोस् है साथीहरू, तपाईँका कमेन्ट हप्ताभरि कार्यक्रम आउने क्रममा हाम्रो त कमेन्ट वाचन हुँदैन है, टेलिफोनको साथीलाई मात्रै स्थान दिइराख्नु भएको छ। कमेन्ट हाम्रो पनि सबै वाचन हुनुपर्छ भन्ने साथीहरूको जिज्ञासा गुनासा अनुसार नै हामीले मंगलबार तपाईँका कमेन्टहरूलाई स्थान दिएका छौं। तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, पक्कै पनि इन्टरनेट अनलाइनको पहुँचमा हुने साथीले हामीलाई कमेन्ट पठाएर साथ दिइराख्नु भएको छ। साथसाथै यो बर्खायामको समय छ, कतिपय साथीको बस्तीमा चाहिँ टेलिफोनमा नेटवर्क छैन होला, होइन विभिन्न खालका समस्याहरू छन् होला, र पनि हामीलाई सुन्ने प्रयत्न गर्दै हुनुहुन्छ होला, फोन गर्न पनि सक्नुहुन्छ। नयाँ साथीको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला नै रहेको छ भन्न चाहन्छु। तर यति बेला चाहिँ हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौं। कार्यक्रममा अर्को मिठो गीत बज्छ, त्यसपछि हामीले छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं। विश्राम पछि फेरि आउँछौं, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्तभित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्यादभित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
1: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र
1: व्यवसाय तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
1: सदस्य मृत्यु
2: नगद राहत रु 20,000 रुपियाँ
1: दुर्घटना स्वास्थ्य उपचार
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
1: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
1: अपाङ्गता
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000
1: थप जानकारीको लागि सम्पर्क नम्बर 048-540-028 98-543-028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप
3: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचों सही रोजों
4: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी
5: होइन ये बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
6: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
7: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
5: प्रोपाइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98-69-22-45-44
7: 98-40-37-78-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230 97-67-65-24-99
1: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली
8: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
9: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढ़ी टेलरिंग सेन्टर गोलंजर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली।
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
12: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
12: ए हो र भन्या, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
12: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
10: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
12: कति रे 98540 अनि
10: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
12: 048-540-239
13: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
12: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
13: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
10: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
14: विराज किसानको साथी।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
2: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो,
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार,
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार रामेछाप।
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

कार्यक्रम लोको शैलीमा राखिएको मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले नयाँ साथीलाई स्थान दिन्छौं भनेका छौं टेलिफोन मार्फत चाहिँ, तर अहिलेसम्म हामीले कुनै पनि साथीहरूसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिन सकिरहेका छैनौं। ठिकै छ, सम्भवतः प्रयास गर्न सक्नुहुन्छ। यदि नभएता पनि हामी तपाईँका रमाइला मिठा कमेन्टहरू वाचन गर्दै गर्दै हामी अगाडि बढ़िरहेका छौं। यति बेला फेरि पनि म तपाईँको कमेन्ट वाचन गर्नेतर्फ नै लाग्छु। बिरजाङ लिम्बू चाहिँ लेख्नुहुन्छ, हेलो हजुर शिवारू नमस्ते है। साथीहरूलाई सम्झनु पर्दा अब बच्ने गीत मार्फत चाहिँ विनोद डेकेन्द्र आसन लिम्बू तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सबैको लागि अब बच्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। मिलन घायल मोटोजीले पनि लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि कार्यक्रम सुन्दैछु है यता दुहाको तारबाट, अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजीले पनि लेख्नु भएको छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज बिर्तामोड झापा घर भई हालसी दुवैबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज असार 30 गते जन्मदिन मनाउने मेरो भान्जे नेरुता खनाललाई चाहिँ जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै मेरा आफन्तजन घर परिवार लगायत मलाई चिने नचिने सम्पूर्ण साथीलाई बच्ने मिठो गीत समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी सुमित याता सुनवार किरातजीले पनि गुड मर्निङ नमस्ते हजुर, खाना खानु भयो त, म रामी साप देवाली हाल चाहिँ काठमाडौँबाट सुमित याता सुनवार किरात कार्यक्रम सुन्दैछु है, धेरै मनपर्छ, अब बच्ने गीत हजुरको लागि मेरो घर परिवार लगायत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको व्यवसायमा तपाईँको विशेष कमेन्टहरू प्राप्त वाचन गर्ने समय छ, हामी वाचन पनि गरिरहेका छौं। तपाईँले हामी अझै पनि कमेन्टहरू पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति जेलसम्म तपाईँले कमेन्टहरू पठाइरहने क्रममा हामीलाई चाहिँ धेरै साथीले सम्झेर साथ पनि दिइराख्नु भएको छ भन्दै यति बेला म फेरि पनि कार्यक्रम अर्को मिठो गीततर्फ लाग्छु। गीतपछि हामी फेरि आउँछौ, तपाईँ भन्ने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एक दिन मेटनी रमाइलो अवसरको गीत बजिसकेको छ। हामी पनि कार्यक्रमको लगभग अब अन्त्यतिर पनि आइसकेका छौं, साथसाथै अब असार महिना पनि सकिन लागिसकेको छ। आज असार महिनाको 30 गते पनि भइसकेको छ। यो असारको महिनाको अन्त्य सँगसँगै असारका मिठा गीत संगीत तपाईँले सुनिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। साथसाथै अब म कार्यक्रमको अन्त्यतिर रहँदा हाम्रो साथीको कमेन्ट प्राप्त छ। कर्णप्रिय केसीजी लेख्नुहुन्छ, दर्शन नमस्ते हजुर, म पनि आएँ है, मनको भारी बिसाउने कार्यक्रम मार्फत सन्चै हुनुहुन्छ होला है भन्दै हुनुहुन्छ। म एकदम सन्चै आरामै छु, हाम्रो कर्णजीलाई पनि सन्चै होला भन्ने आशा गरे। म चेता भारतको हिमाचलबाट कर्णप्रिय केसी, संगीत गर्दाङ तुलसीपुर हो, कार्यक्रम राम्रो लाग्छ। अब बस्ने गीत हजुर लगाएर सम्पूर्ण साथीलाई समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। कर्णजीलाई विशेष धन्यवाद व्यक्त गर्दै अवश्य हामीले कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँले हामीलाई यति दिनसम्म जहाँ जहाँ रहेर जुन जुन ठाउँमा रहेर हामीलाई सुन्नुभयो, साथ दिने, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम लोककोशेली तपाईँले हामीलाई साताको साथी दिन सुन्दै आइराख्नु भएको छ। साथै दिन सुन्ने क्रममा तपाईँले हामीलाई फरक फरक दिन फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको विषय विशेष गरी हामीले तपाईँको फेसबुक कमेन्ट र नयाँ साथीलाई हामीले स्थान दिने बसाइरहेको थियो। हामीले टेलिफोन मार्फत साथीहरूसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिन नसके तापनि तपाईँका रमाइला मिठा कमेन्टहरू वाचन गर्दै आजको यो एक घण्टाको समय सकिसकेको छ भन्दै कार्यक्रम लोककोशेली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, साथै श्रीराज महतलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै फेरि पनि कार्यक्रमको अन्तमा तपाईँको माझमा अर्को मिठो गीत छोड्दै आजको लागि कार्यक्रम लोककोशेलीको बोचाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भरि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।
1: अब आज चाहिँ अब मोबाइल फोनहरू पाइन्छ, मजाले गोरी गाउनुपर्छ, फेरि यस्तो र बाह्रवटा गाउँ गीत गाउनुपर्छ, मजाले गाउनुपर्छ। अब मलाई फेरि बानी छैन, तपाईँले सिकाइदिनु पर्दैन सक्छ,
2: त्यो पनि हुन्छ।
1: हारियो भने त फेरि अब काभ्रेले, अब हामी त घाँसी गीतमा चाहिँ प्रख्यात छौँ होइन, हारियो भने त फेरि बेदत हुन्छ, तपाईँले सिकाइदिनु पर्छ।
2: चिन्ता गर्नु पर्दैन, त्यसलाई म सिकाइहाल्छु।
3: एक नम्बर को पातलाई दुई नम्बर बसी का, तीन नम्बर मागा तेरा।

ভানে ছানকো আকো পুসার হলাউদাই।

0: लाठीहरु खै बिउ लाठीहरु किन एकोरो भएको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: त्यही त नि बिउ सक्छ सक्छ के हेरेर
2: बसेर खानालाई पाइन पाउँदाको

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.npka साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सेफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। पैदल न्याय मार्चमा जनकपुर धामदेखि काठमाडौँ निस्केका मिटर ब्याज पीड़ितहरूसँग गृहमन्त्री सुदन गुरूङले बाराको निजगढ़मा भेटेका छन्। बिहानै गृहमन्त्री गुरूङ भेट्न आउँदैछन् भन्ने खबर पाएपछि मिटर ब्याज पीड़ित निजगढ़बाटै रोकिएका थिए। उनीहरूलाई भेटेर गृहमन्त्री सुदन गुरूङ मिटर ब्याज पीड़ितको माग तथा समस्या समाधानका बारेमा संवाद गरिरहेका छन्। राति बास बसेको उद्योग वाणिज्यसँग निजगढ़को सवाल हलमा संवाद भइरहेको मिटर ब्याज पीड़ितका नेता मनोज पासवानले जानकारी दिनुभएको छ। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई सिप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजे यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको छ। उहाँहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको सेव विकास तथा रोजगार कार्यक्रम ल्याइने मन्त्री यादवले प्रतिबद्धता जनाउनु भएको छ। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले गृह कार्य गरिरहेका छन्। तालिमको आवश्यकतामा पहिचान ट्रेनिङ निड एसेसमेन्ट का आधारमा छनौट गरिए उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन हुने जनाएको छ। मध्य प्रदेश सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा मध्य प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेट लगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव वासु प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। उहाँका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकमाथिको छलफल प्रारम्भिक हुनेछ। यही असार 28 गते बसेको प्रदेश सभामा बैठकले बजेट सम्बन्धी विवाद समाधानका लागि प्रदेश सभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोद कुमार यादव, संजय कुमार यादव, विमला अन्सारी, तरूण र सरिता कुमारी ठाकुर सदस्य रहेको कार्यदल गठनले गरेको थियो। मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि नवप्रवर्धन उद्यमशीलता प्रवर्धन शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै रू 41.13 करोड़ बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। मकवानपुरको सिमखोलाले स्कूटर बगाउँदा चालक बेपत्ता भएका छन्। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको स्कूटर सोमबार दिउँसो इन्द्र सरोवर गाउँपालिका 2 स्थित सिमले खोलाले बगाएको हो। स्थानीयका अनुसार उक्त स्कूटरमा एकजना मात्र सवार रहेका थिए। खोलाले स्कूटरसँगै बगाएका चालकको नाम र ठेगाना खोल्न सकेको छैन। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रहरी निरीक्षक सनम मल्लका अनुसार खोलाले बगाएको स्कूटर आज बिहान फेला परे पनि बेपत्ता भएका चालकको पहिचान खोल्न सकेका छैन। सोमबार दिउँसो खोलाले स्कूटर बगाएपछि इलाका प्रहरी कार्यालय भीमफेदी र कुलेखानीमा रहेको सशस्त्र प्रहरीको वेबसाइट बेस क्याम्पबाट सुरक्षाकर्मी खोज तलाशका लागि खटिएका थिए। कैलालीको अतरियामा होटलमा राखेर किशोरीमाथि जबरजस्ती गर्ने गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन्। 14 वर्षीय किशोरीमाथि जबरजस्ती गर्ने गरेको आरोपमा बैतडीका युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी पक्राउ पर्नेमा बैतडीको
सिगास गाउँपालिका एक बस्ने 20 वर्षीय राजेश धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी योगेन्द्र तिमल सेनाले जानकारी दिनुभएको छ। धामीले 24 असारमा ती किशोरीलाई घरबाट अतरिया बोलाई एक होटलमा राखेर जबरजस्ती करिनी गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरेको डीएसपी तिमल सेनाले बताउनु भएको छ। धामीलाई सोमबार धनगढ़ी उपमहानगरपालिका 8 को क्याम्पस चोकबाट पक्राउ गरेको थियो। उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ। बारी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न 6 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाले जारी गरेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार चितवन तनहो कास्के स्याङ्जा सुर्खेत र आसपासका जिल्ला भए पनि केही ससाना नदीहरूमा आकस्मिक बाढ़ी आउने उच्च सम्भावना रहेको छ। यसै गरी पाँचसरी लामझापा मोरङ सुनसरी सप्तरी भोजपुर शंखसभा उदयपुर सिन्धुली दोलखा रामेछाप सिन्धुपाल्चोक रसुवा नुवाकोट र धादिङका ससाना नदीहरूमा पनि बहाव उल्लेखीय बढ़ने अनुमान गरिएको छ। काठमाडौँ भक्तपुर ललितपुर काप्रेपलाञ्चोक मकवानपुर पर्सा पारा रौतहट सर्लाही गोर्खा लमचुङ नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा पर्वत म्याग्दी प्युठान रोल्पा दाङ सल्यान बाँके बर्दिया कैलाली र आसपासका जिल्ला भई बहने साना नदीहरूमा भने आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले उल्लेख गरिएको छ। महाशाखाका अनुसार आज बिहानको महापन्नका कोशी नारायणी बागमती कर्णाली महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै नै रहेको जानकारी दिनुभएको छ। कन्काई कमला बुबाए पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सामान्य अवस्थामै रहेको छ। भोलि र पर्सी पनि सातै प्रदेश भई बहने केही ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने महाशाखाको पूर्वानुमान छ। यदि नदी तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर एजेन्सी संयुक्त राज्य अमेरिकाले गत महिना सम्पन्न द्वीपीय समझदारी पत्र अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू उल्लंघन गर्ने क्रम जारी राखेका इरानले पनि आफ्ना दायित्वहरू पूरा गर्न छोड्ने चेतावनी दिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले सोमबार राजधानी तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तै चेतावनी दिनुभएको हो। प्रवक्ता बाघेईले पर्दाबाट समझदारी संकटको चरणमा प्रवेश गरेको उल्लेख गर्दै इरानले कहिले पनि सम्झौताको उल्लंघन नगरेको स्पष्ट पार्नुभएको छ। प्रवक्ता बाघेईले पछिल्ला हप्ताहरूमा अमेरिकाले आफ्ना दायित्वहरूको निरन्तर उल्लंघन गरेको र समझदारीका विभिन्न प्रावधान एवं बुदाहरूलाई क्षेत्रविच्छेद पारेको आरोप लगाउनु भएको छ। इरानले समझदारीका शर्तहरू कार्यान्वयन गर्न सन्दर्भमा प्रतिबद्धताका लागि प्रतिबद्धताको सिद्धान्त अवलम्बन गरेको उहाँले बताउनु भएको छ। पछिल्लो घटनाक्रममा बावजुद कूटनीतिको सम्भावनाको बारेमा सोधिएको प्रश्नहरू प्रवक्ता बाघेईले कूटनीतिक एक महत्वपूर्ण साधन भएको र यो प्रक्रिया कहिले नरोकिने टिप्पणी गर्नुभएको छ। उहाँले आवश्यक परेको खण्डमा राष्ट्रिय हित र सुरक्षाको रक्षाका लागि इरानले सबै उपलब्ध संयन्त्र र उपायहरूको प्रयोग गर्ने समेत उल्लेख गर्नुभएको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सही साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै खबरबाट म सम्झना खड्की पनि विदा हुन्छु। नमस्कार।

0: क्यूएए प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9054-043-230, 97-67-65-24-99।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार, सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
1: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स, रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

Namaste, namaste, namaste, namaskar, and swagat karna sahan sutta patamam, tamma madara ni srata manuvlai karakram chapabdi patma, ma karakram kastita sri rahas mahata pastit kai sri kusu. Tapai sa ramna ramayali karna kalagi ani apala aji vises panahuna kalagi. Pravidik patama anun saati bala lalita ji yunga ka satrai kusha mani satma tapai anun saati bala dushta tha vides marai rapidina madhyam bata. Sumayun sa bani asa sa sunur saati na lapni na chansu. Message gatar saati na sakun sa. Tatak sirut makura kani karna man sa bani namar sunur salis salis kuna sunur chabis trai kusha. Sunur salis salis kuna sunur chabis kumadhi ma rao na sakun sa sasate. Message jarupani patao na sakun sa. Ami azur kore diyo sa maji sanjal fius makani sa kuna na chansu. Tasma tapai le message jaru chorna sakun sa. Sartan suit me. Tapai le chorna baika message jarupani bachan na chan kuna na chansu. Saatma ramayla ramayla nepali popki daru. Tapai ka maaz ma rakhte rakhte. Agari, Bonnie Nunsa, Sunita Satino Latin Munasanshu, Hanyatako, Satinosho, it was the history of Barsama, Yanagar was a cousin, cover for Silak Bagbar, but Samatapaika Masma, Honigarasa, the Palpatan make a message of Bats and Garsa, and Vinavinabar, Vinavinabasaka, Safu, Pastitani Gardasa, as a certain suit, Makurakan Winsa, Genesati by the Genesati, like Matra Samson Adinism, and a Tamanda body, Samson Adinis Hino, Pinmanasanshu, Azako, mean with this Tivanico, the Saturu like Aritrama Summit, no. रहेको छ सो फटाफट फोन गर्नु होला फोन लाग्न सक्छ रमाइलो कुराकानी सर्टेन सुटमा हुन सक्छ हामी बीच आए कुराकानी गरौँला आउनु होला पनि भन्न चाहन्छु मसँग कुराकानी गर्नुपर्दाखेरि धुमधुमा छ काम छैन होइन सो तपाईँकोतिर कस्तो छ यसो कतै यात्रामा निस्कनु निस्कँदै हुनुहुन्छ भने यात्राको बारेमा बाटोको बारेमा अथवा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु साथसाथै यो बेलामा नानी बाबुहरू कहाँ छन् के गर्दैछन् कता गइरहेका छन् ती कुराहरूमा पनि ध्यान दिनुहोला कहाँ खेल्दैछन् यो कुरामा विशेष ध्यान दिनुपर्छ पनि भन्न चाहन्छु चाहे त्यो सहरमा बस्दा होस् चाहे त्यो गाउँघरमा बस्दा होस् दुवै ठाउँमा नानी बाबुहरूको चाहिँ ख्याल गर्नुपर्छ ध्यान दिनुपर्छ पनि भन्न चाहन्छु सहरतिर होस् भयो भने होइन प्रायः रोडतिर अथवा अन्त कतै जान सक्छन् हराउन सक्छन् भने गाउँघरतिर अहिले यो बर्खाको समय छ विभिन्न घटनाहरू दुर्घटनाहरू गर्न सक्छन् सो ध्यान दिनुहोला पनि भन्न चाहन्छु भन्दै फोन फटाफट गर्नुहोला म्यासेजहरू फटाफट गर्नुहोला भन्दै यति बेला एउटा मिठो गीत कार्यक्रमको सुरुवात गरिहाल्छौँ कार्यक्रममा राखेर अधेरो प्रेम रहेको छ एक्सिस ब्याङ्कको गीत रहेको छ तपाईँको माझमा यति बेलाको समयमा

0: एक्सिस ब्याङ्कको गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गर्यौं। अधेरो प्रेम बोल गीत रहेको थियो। कार्यक्रम टपअप दिपअप निर्भर राखेको छ। आवाजमा मिश्री रहेछ आउन सक्नुहुन्छ। नम्बर 0 48 40 0 26 रहेको छ। सटन सिटमा कुराकानी हुनेछ। पनि भन्न चाहन्छु बिहानको समय छ, हुन त यति बेला भ्याइ नभ्याइ होला। गाउँघरतिर अथवा सहरतिर पनि अब कामको चटेरो छ, यति बेला बर्खाको बेला छ, होइन पानी परिरहेको छ होला कतै कतै। अब गाउँघरतिर पनि धान रोपाई अथवा अन्य भनौँ न काममा व्यस्त हुनुहुन्छ होला, होइन सुन्दै हुनुहुन्छ होला व्यस्तताका बावजुद पनि भन्ने आशा चाहिँ हामीले गरेका छौँ। पनि भन्न चाहन्छु यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट गर्नुहुन्छ, छोटो मिठो म कुराकानी गरिहाल्छु। हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम छोटो मिठोमा के अरे त्यो भन्न खोजेको मैले के थियो भन्दाखेरि आवाज सानो आयो भन्न खोजेको त छोटो मिठोमा गइदिएछ। खनिया खर्काबाट आवाज अझै सानो आयो हजुरको। भावना श्रेष्ठ, भावनाजी कसै खबर? अनि के गर्दै हुनुहुन्छ? खाना भयो? किन ढिलो त? के काम छ? काम रामार चलिराखेको छ? रोपारीहरू बाउसीहरू टन्ने होला नि त्यसो भने त। तपाईँ चाहिँ के, तपाईँको काम चाहिँ के छ? धान रोप्ने भनेपछि यति बेला तपाईँ खेततिर हुनुहुन्न, यति बेला बाहिर हुनुहुन्छ? ए ठिक छ, उनीहरूले यसो खेत बनाउँदै गर्छन्, तपाईँ बिस्तारै जाने। ठिक छ ठिक छ, राम्रो खुसी लाग्यो त्यो सम्झिनु भयो यसो टाइम निकालेर भए पनि। मौसम कस्तो छ, पानी परेको छ अथवा छैन? मन्द मन्द काम लागिरहेको छ है। ठिक छ, अब धान रोप्दा त पानी परे पनि मजा आउँछ होइन, रोप्नलाई भिजेर हा मजा आउँछ। ठिक छ, आज खनिया खर्का राम्रो पनि रहेछ। अस्ति एकताल गएको थिएँ, एकताल होइन दुईताल गइसकेँ म, त्यो राम्रो रहेछ ठाउँहरू पनि। वन जङ्गल बढी हो त्यतातिर होइन? वन जङ्गल बढी हो त्यतातिर भनेको कि त्यही त, त्यस्तो त्यस्तै लाग्यो मैले यसो हेर्दाखेरि। अनि ठिक छ, खुसी लाग्यो जो सम्झिदिनु भयो। साथीभाइ आफन्त दुईजनालाई स्पेसल दुईजनालाई सम्झिदिनुहोस् न। धन्यवाद, भावना श्रेष्ठ हुनुहुन्थ्यो खनिया खर्काबाट, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कहिले कहीँ यात्रा गर्दै जाँदाखेरि नयाँ गन्तव्यमा पुगिन्छ कि नयाँ ठाउँमा पुगिन्छ, त्यसपछि यसो हेरिन्छ अनि होइन यो यो हो यो यो ठाउँ हो भन्दाखेरि ए हो र भन्ने जस्तो लाग्न सक्छ। पहिले पनि यहाँबाट सम्झनुहुन्छ उहाँहरूले भन्ने याद आएको थियो क्या मलाई गएको बेलामा। सो यसोहरूको जङ्गलै जङ्गल, जङ्गलै जङ्गल जस्तो लागिराखेको थियो। धेरै वन जङ्गलहरू होइन, डाँडा काँडाहरू, भिरपाखाहरू थियो जस्तो लाग्यो, त्यो भएर सोधिहालेको मैले होइन। ठिक छ, आउन सक्नुहुन्छ। नम्बर 0 48 40 0 26 रहेको छ। कुराकानी छोटो मिठोमा गर्छौँ पनि भन्न चाहन्छु। साथमा रमाइला नेपाली पप गीतहरू त राखी नै हाल्नेछौँ पनि भन्न चाहन्छु। म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। बिहानको समय छ, लगभग 11:30 भइसकेको छ, चटारो छ होइन, कामको काम गर्दै हुनुहुन्छ, दौडधुप होला होइन, यसो सुनेर सम्झिदिनु होला पनि भन्न चाहन्छ है। यसो बोल्न मन छ भने कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, सङ्गीता ठकुरी। सङ्गीता के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। के गर्दै हुनुहुन्छ? बसिबसाइ हो, खानपिन भयो? भइसक्यो है। ठिक छ, मौसम कस्तो छ? ठिक छ, ख्याल गर्नुहोला मौसमी धेरैले पानी पर्छ भनेर भनिरहेका छन् होइन, भिर पाखा यसो काँस दाउरा गर्दाखेरि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। अनि हामीलाई कतिको सुन्ने गर्नुहुन्छ सङ्गीता? के गर्नुहुन्छ रहने बेलामा बिजी हुनुहुन्छ? ठिक छ, यसो समयले साथ दिएसम्म सुनेर साथ दिनु होला पनि म चाहन्छु। सङ्गीताजीसँग मेरो यो कतिौँ पटक कुराकानी हो? त्यही भएर के क्या मैले अहिले नाम आएन, पहिलोचोटि होइन जस्तो पनि लाग्छ, फेरि अहिले त हालसालै त खासै सम्झिनु भएको छैन भनेर सोधेको। ठिक छ, सम्झिँदै गर्नु होला यस्तो बेला बेलामा पनि भन्न चाहन्छु। मिठो गीत राख्छौँ, द स्काई ब्यान्डको गीत रहेको छ, डाँडैमा मेला लागेछ गीत राख्छौँ। साथीभाइ आफन्तलाई छोटो मिठोमा दुईजनालाई सम्झिदिनुहोस् न। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नेटवर्कमा समस्या छ जस्तो छ, आज आवाज सानो आइराखेको छ, मसँग नै आवाज सानो पुगिरहेको छ भने रेडियोमा तपाईँको आवाज झन् सानो सुन्न सक्छ। सो अलिकति नेटवर्क हुने ठाउँमा गएर बसिदिनुहोस् ल, अनि बोलिदिनुहोस् पनि भन्न चाहन्छु। कहिलेकाहीँ रेडियोमा स्वा गइराखेको हुन्छ क्या, किनकि आवाज सुनिँदैन नि त, मेरो कानसम्म त आवाज सानो आइराखेको छ, रेडियोमा नसुनिन सकिन्छ, सक्छ आवाज नबज्न सक्छ। त्यो भइसकेपछि आवाजै गएन भने त के भयो कसो भयो भन्ने पनि हुन्छ नि त। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, शुभ नाम। हजुर बुझेन, तपाईँको पनि आवाज सानो आएको छ, त्यो भएर के अलिकति आज सानो आवाज आइराखेको छ सबैको। हजुरको फेरि भन्नुहोस् न।
1: यता सिन्धुली खण्डबाट दीपा श्रेष्ठ।
0: दीपा श्रेष्ठ, अहिले चाहिँ आवाज स्पष्ट छ नि हजुरको आवाज, अहिले चाहिँ ठुलो पनि आयो अरूहरूको भन्दा। ठिक छ दीपाजी, के छ खबर? ठिक छ, राम्रो छ, रमा अहिले छ। के गर्दैनन्छ खाना भयो?
1: मेरो खाना भइसक्यो, अहिले चाहिँ बसेर कार्यक्रम सुन्दै हो।
0: भावनाजीको को पर्नुभयो, दिदी बहिनी अथवा कोही आफन्त?
1: दिदी।
0: दिदी पर्नुभयो?
1: हजुर।
0: ठिक छ, भनेपछि आज दिदी बहिनी धान रोपाई गर्न जान लाग्दै हुनुहुन्छ?
1: हजुर हजुर, अब जाने।
0: तपाईँ पनि रोपार्यो अथवा यसो खाजा साजा लिएर जाने मान्छे
1: हो?
0: ठिक छ, रमाइलो गर्नु होला, इलो छ्यापा छ्यापा बर्खा वर्ष दिनमा आउने भनौँ न, बल्ल बल्ल रोप्छौँ, रमाइलो गर्नुपर्छ सारको। यो बेला त आउँदैन नि होइन, यस्तो बेला अब तपाईँ भोलि पर्सि यो उमेरमा हो जस्तो लाग्छ, रमाइलो गर्नुपर्ने पनि भोलि पर्सि अलिकति उमेर बढिसकेपछि रमाइलो के गर्नु आ भन्ने जस्तो पनि हुनसक्छ। हजुर हजुर, ठिक छ दिपाजी, खुसी लागेछ सम्झिदिनु भयो। तपाईँ पनि के बसी बसाइ मात्र हो अथवा अन्य केही गर्नुहुन्छ फुर्सदको समयमा? फुर्सदको समयमा तपाईँ पनि बसी बसाइ हो कि अन्य केही गर्नुहुन्छ? कता काठमाडौँतिर अथवा जिल्ला बाहिर? सिन्धुलीतिर है, ठिक छ ठिक छ, सम्झिदिनु होला, सम्झिदिनु भयो, खुसी लाग्यो चाहिँ होस्। एउटा मिठो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिनुहोस् न दुईजनाले ल।
1: हुन्छ, फर्स्ट अफ अल त धेरै समय पछि दादाहरूसँग बोल्न पाइयो, दादाहरूको लागि प्राविधिक क्षेत्रको लागि, अघि भर्खरै फोन गर्नु हुने मेरो बहिनी भावना श्रेष्ठको लागि, दिदी भावना श्रेष्ठको लागि
0: भन्दैछु। विशेष रूपमा धन्यवाद दिन चाहन्छु भावना श्रेष्ठ, दिपा श्रेष्ठ, त्यसपछि फेरि आउनुहुन्छ होला है, फोन लागेछ, फोन लाग्छ, आउनुहोस् फटाफट फोन गर्नुहोस् त, लाग्छ उहाँसँग पनि म कुराकानी गरिहाल्छु है, अनि स्टक रूपमा फोन यसो डायल गरिहाल्नुहोस् लाग्छ होइन। भावनाजी, दिपाजी, त्यसपछि अझै अर्को हुनुहुन्छ भन्दिनुहुन्छ, सँगै हुनुहुन्छ होला, फोन डायल गर्नुहोस् लाग्छ है, आज नन स्टप दिदी बहिनीसँग कुराकानी गर्छु। भन्न चाहे अनि साथी पनि आउन सक्नुहुन्छ नम्बर शून्य 48 40 36 26 रहेको छ छोटो मिठोमा कुराकानी गर्छ आज धेरै साथीहरूलाई जोड्ने जमर्को गरेको छु मैले हुन त कुराकानी गर्दै जाँदाखेरि खालि ल मिन्छ जस्तो पनि लाग्छ सक्दर एक मिनट जतिमै कुराकानी टुङ्ग्याउन पाइयो भने होइन एक मिनट अथवा बढीमा दुई मिनट जस्तोसम्ममा कुराकानी गर्न पाइयो भने चाहिँ लाग्छ धेरै साथीहरूसँग समय होइन कार्यक्रममा समेट्न सकिन्छ जस्तो लाग्छ तर त्यो हुँदैन कहिले काहीँ कुराकानी गर्दै गर्दै जाँदाखेरि 4-5 मिनट पनि बिच्छाएको जानुहोस् होइन सो त्यो भइसकेपछि सोचेको जस्तो हुँदैन ठिक छ यति बेला कोही हुनुहुन्छ भनेर कुराकानी गरौँ नभए भने हामी गीततर्फ लाग्छौँ तपाईँकोमा आजमा गीत राख्न चाहन्छौँ त स्काई बिहानको गीत रहेको छ डाँडैमा मेला लागेछ गीत राख्छौँ त्यसपछि सटन सुटमा कमर्सियल ब्रेकतर्फ पनि जान सक्छौँ त्यसपछि आउँछ है त

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउं।
2: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
0: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क,
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
1: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
0: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
4: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 97-67-65-24-29,
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

यसटन सिटका मार्सल ब्रेकफास्ट सिपना स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ दि पटमा. आवाज नमस्ते टासु प्राविधिक पाटमा हुनुहुन्छ ललित आयु. उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु. प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 0026 रहेको छ. 0440 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ भने म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. सामाजिक सञ्जाल फेसबुकमा पनि छ. तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे. कति बेला कोही हुनुहुन्छ भन्दा पनि हुन्न, ठिक छ. यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु. तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्न चाहन्छु. म यो बेला केही म्यासेजहरू छन् पनि भन्न चाहन्छु. सटन सिटमा वाचन गर्छु ल. यति बेला हुनुहुन्छ अप्सरा खड्का हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है. रामेछापको नमाडी घर भइहाल्छ काठमाडौँबाट सञ्जना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. सुरेन्द्र बानिया हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है. नेपालगञ्ज बाँकी घर भइहाल्छ भरतपुर चितवनको मिलन चोकदेखि सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मिलन घायल मुटु पनि हुनुहुन्छ. दोहा कतारबाट कार्यक्रम मजाले सुन्दैछ है. सम्झना सबैमा भन्नुहुन्छ. सपना तामाङ हुनुहुन्छ सिन्धुलीबाट है. कार्यक्रम राम्रो लाग्छ सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ. सरिका छेत्री हुनुहुन्छ, उहाँले सुन्दै हुनुहुन्छ. कार्यक्रम राम्रो लाग्छ भन्नुहुन्छ. हेलो गुड मर्निङ हजुर, के छ खबर, खाना नास्ता भयो हजुरको? म पनि सुन्दैछ है. बैतडी घर भइहाल्छ इन्डियाको हिमाञ्चलबाट रेडियो प्रेमी सम्पूर्ण छात्रलाई माया सम्झना भन्न चाहन्छु भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. सुकु चौधरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. मोरङबाट हुनुहुन्छ गाछैया, मोरङबाट सुन्दैछु भन्नुहुन्छ. सम्झना सबैमा भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो म्यासेजको लागि पनि भन्न चाहन्छु. सम्झिदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. नम्बर 0440 40 0026 रहेको छ. 0440 40 0026 माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे. यो बेला मौसममा फेरबदल भइराखेको छ. विशेष गरी पानी तपाईँको यति बेला खाने पानी धमिलो भइराखेको छ होला, होइन सफा भएको छैन होला. उमालेर पिउने पानी बसाल्नुहोस् पनि भन्न चाहन्छु, होइन. त्यसले गर्दाखेरि रोग लाग्दैन. पानी प्रशस्त मात्रामा पिउने पानी बसाल्नुहोस् पनि भन्न चाहन्छु. शरीरलाई पानी आवश्यकता पर्छ पनि भन्न चाहे. त्यस्तै गरेर मैले अघि पनि भने यो बेलामा विभिन्न दुर्घटनाहरू घट्न सक्छन्, विशेष गरी ठुला बडा अथवा नानी बाबुहरू त विशेष गरी ध्यान दिनुपर्छ यस समयमा पनि भन्न चाहे. मैले भने नि चाहे गाउँघर होस् चाहे सहरतिर, होइन, नानी बाबुहरूको हेरचाह गर्नुपर्छ. विशेष गरी कहाँ जाँदैछन्, कहाँ खेल्दैछन्, कोसँग खेल्दैछन्, होइन, कसरी खेल्दैछन्, यी कुराहरूमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु. प्रायः जस्तो यो बर्खाको बेलामा अझ विशेष विशेष बढी दुर्घटनाहरूका न्युजहरू सुनिने गर्छन्, आउने गर्छन्, होइन. हामीलाई पढिरहँदाखेरि नमजा लाग्न सक्छ कि, होइन, विभिन्न घटनाहरू घट्दाखेरि. सो त्यो आधारमा पनि मैले भनिरहेको हुन्छु सधैँ यहाँहरूको माझमा जो जो यति बेला हामीलाई सुन्दै हुनुहुन्छ हजुरको रेडियो, उहाँहरूलाई, होइन, मेरो आवाज उहाँहरूसम्म पुगोस्, होइन, यस्तो एक्का रहोस् है, यस्तो भन्थ्यो नि, होइन, भन्ने याद होस् एका रहोस् भनेर पनि म भनिरहेको हुन्छु. विशेष गरेर यो बर्खाको समयमा, होइन, नानी बाबुहरू त के छ र चुलबुले हुन्छन्, होइन, यसो खेल्छन्, कता जान्छन्, खेलौँ भन्छन्, होइन, थाहा हुन्न, अवरोध भनिन्छ नि, बालबच्चाहरू हुन्छन्. सो ध्यान दिनुहोला भन्न चाहे. कहाँ जाँदैछन्, कहाँ खेल्दैछन्, कोसँग खेल्दैछन्, कसरी खेल्दैछन्, यी विविध कुराहरूमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु. गाउँघर होस् अथवा सहर, जतासुकै जहाँ भए पनि विशेष ध्यान दिनुहोला भन्न चाहे. त्यस्तै गरेर अर्को भनेको विशेष त अब यो लामखुट्टेको टोकाइबाट पनि बस्नुहोला पनि भन्न चाहन्छु. मौसममा परिवर्तन भइराखेको छ. अब खाल्टा कहाँ जान्छन्, खेलौँ भन्छन्, होइन, थाहा हुन्न, अवरोध भनिन्छ नि, बालबच्चाहरू हुन्छन्. सो ध्यान दिनुहोला भन्न चाहे. कहाँ जाँदैछन्, कहाँ खेल्दैछन्, कोसँग खेल्दैछन्, कसरी खेल्दैछन्, यी विविध

गरेर प्रायःजसो उमालेर पानी पिउने बानी बसाल्नु होला, पानी प्रशस्त मात्रामा पिउने बानी बसाल्नु होला पनि भन्न चाहन्छु। भन्दै अब चाहिँ छुट्टिनुपर्छ। अनि यात्रा गर्नु अगाडि चाहिँ विशेष गरी बाटोको बारेमा अनि मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु भयो भने हजुरको दिन राम्रो हुन्छ पनि भन्न चाहन्छु। फेरि बिच बाटोमा गएर अलपत्र पर्नुभन्दा त बेलैमा मौसमको अनि साथसाथै बाटोको बारेमा जानकारी लिएर अघि बढियो भने घरबाट अलपत्र पर्ने सम्भावना कम हुन्छ पनि भन्न चाहे। अनि अर्को कुरा भन्नुपर्दाखेरिमा विशेष गरेर यो समयमा गाउँघरतिर चाहिँ, सहरतिर त अब कामतिर हुन्छ, कार्यालयतिर हुन्छ, होइन खासै वास्ता हुन्न। गाउँघरतिर त घाँस दाउरा गर्नुपर्छ, मेलापातिर जानुपर्छ, भिरपाखातिर जानुपर्छ, कहिलेकाहीँ रुख चढ्नुपर्ने पनि हुन्छ, होइन पानी भन्दा पनि सधैँ हुन्छ नि प्रायः जसो। सो यो बेलामा बर्खाको बेलामा डाँडा पाखा खोला खाल्सीतर्फ जाँदाखेरि, भिरपाखातर्फ जाँदाखेरि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। होइन रुखा चढ्दाखेरि पनि ध्यान दिनुपर्छ, जमिन होइन गलेको हुनसक्छ, भिरालो भिरो पाखातिर जाँदाखेरि पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। यी कुराहरूमा ध्यान दिनुहोला है, अन्य साथीहरूलाई पनि, अन्य होइन मित्रहरूलाई पनि भन्नुहोला पनि भन्न चाहन्छु। यी कुराहरू जति पास गरियो, जति सेयर गरियो, त्यति राम्रो हुन्छ जस्तो लाग्छ। कहिलेकाहीँ हामी सानो हेल्चेकले गर्दाखेरि ठुलो दुर्घटना निम्ताउन सक्छ, हामीलाई थाहा छ त्यो त्यो काम गर्नु हुँदैन भनेर, तर हामी त्यही काम चाहिँ गर्छौँ कि होइन। जस्तै अहिले रेडियोबाट विभिन्न कुराहरू सुनिराख्नु भएको छ होला, हुन त यो हाम्रो सामान्य कुरा हो, हामीलाई त्यति खासै वास्ता हुन्न, हामीलाई नै थाहा छ होइन। तपाईँ हामीलाई सबैले थाहा छ यो बेला के हुनसक्छ, कसरी दुर्घटनाहरू घट्न सक्छ भनेर, त्यही पनि हामी त्यति वास्ता गर्दैनौँ। यसो वास्ता गरिदिनुहोस् है, यो बेला यसो ध्यान दिनुहोस् है भन्न चाहे। भन्दै तिनजेलसम्म सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। फोनमा यति बेला भन्दा पनि आइफोन गर्नुभयो होइन, उहाँहरूलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भावना श्रेष्ठ, दिपा श्रेष्ठ, सङ्गीता ठकुरी, उहाँहरूलाई विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। अन्य साथीहरूले पनि फोन ट्राई गर्नुभयो होला, लागेन मन दुखाउनुलाई पनि भन्न चाहन्छु। म्यासेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिता हायु, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि विशेष त भन्न चाहन्छु, कार्यक्रम के कस्तो लाग्यो, सरसल्लाह सुझाव दिनुहोला है पनि भन्न चाहन्छु। सरसल्लाह सुझावको आवश्यकता पर्छ। मिडिया प्रेमी राय अनुसारलाई पनि विशेष रूपमा धन्यवाद, सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ। विष्णु खनालले पनि कार्यक्रम सुन्दैछ है, आठराईतिर थुमबाट भन्नुहुन्छ, सम्झना सबैमा, हेभ अ गुड डे भन्नुहुन्छ। आफ्नो विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँकोमा आज एउटा मिठो गीत राख्दै आजको बसाइबाट कार्यक्रम प्रस्तुत श्रीराज म छुट्न चाहन्छु। डाँडैमा मेला लागेछ भन्दा पनि आकाशैमा चिलुड फनाना अन्तिम गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुटे हवस् त, नमस्कार।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: अहिले 12 बजे
3: हजुरको रेडियो 102.1 MHz।
4: 35 जना विस्थापित, विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी, सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो, हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग, आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने ट्रम्पको भनाई, र नेपाल एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका भित्रने र बाहिरिने मुख्य नाका खुलेका छन्। यात्रामा जोखिम रहेको भन्दै रोकिएका गाड़ी आज बिहानदेखि गन्तव्यमा लागेका छन्। धादिङ र चितवनमा पहिरोले सड़क अवरूद्ध थियो भने काभ्रेको बीपी राजमार्गमा पानी पर्दा बग्ने लेदोका कारण गएराती गाड़ी चलाउन रोकिएको थियो। धादिङ र चितवनमा पहिरो पन्छाएसँगै नागढुङ्गा मुगली नारायणगढ़मा गाड़ी चल्न थालेका प्रहरीले जनाएको छ। नागढुङ्गा र सागा नाकामा जो गाड़ीको आउजाउ हुन थालेसँगै गाड़ीको चाप भने बढ़ेको छ। ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटिएर व्यवस्थापनको काम भइरहेको छ। लेन अनुशासनको पालना गरी गाड़ी चलाउन चालकलाई ट्राफिक प्रहरीको आग्रह छ। यसैबीच लगातारको वर्षा र मनसून जन्य जोखिमका कारण कान्ति लोकपथ अस्थायी रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार आज बिहान 5 बजेदेखि भोलि बिहान 6 बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आवत जावत गर्ने गाड़ी चलाउन रोकिएको हो। आज दिउँसो र राति पनि देशका धेरै ठाउँमा पानी पर्ने भएकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यस्तै पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्ग अवरूद्ध छ। लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड अन्तर्गत काठेखोला गाउँपालिका छ। इनारपानी क्षेत्रमा आज बिहान खसेको पहिरोले लोकमार्ग अवरूद्ध भएको हो। अविरल वर्षाका कारण सड़कमा ठूलो पहिरो झरेपछि राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा पोखरा काठमाण्डु छुट्ने तथा काठमाण्डुबाट बागलुङको बुर्तिवाङ रोल्पा रूकुम डोल्पा लगायत पश्चिम नेपालतर्फ छुट्ने गाड़ी र यात्रु अलपत्र परेका छन्। सड़कमा पहिरोसहित ठूलो ढुंगा अडिँदा सड़क खुलाउन केही समय लाग्ने प्रहरी उपरीक्षक त्वातीले जानकारी दिनुभयो। यसैबीच आज देशका विभिन्न 5 वटा जिल्लामा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार चितवन तनहु कास्की स्याङ्जा र सुर्खेत सहित आसपासका जिल्लामा भई बहने नदीमा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको हो। त्यस्तै काठमाण्डु उपत्यका 3 जिल्ला पनि जोखिममा छन्। आज अरू पनि विभिन्न जिल्ला बाढ़ीको जोखिममा छन्। पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, त्यसैगरी संखुवा सभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलप्रासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्लाभई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यी सबै क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। नवलपरासीको गैंडाकोटमा डुबान भएको छ। जिल्ला प्रहरीकारले नवलपरासी बर्दगाड सुस्ता पूर्वका अनुसार गैंडाकोट नगरपालिका चारमा जंगलबाट आएको बाढ़ी र नालीको पानी घरमा पस्दा 9 घरमा क्षति पुगेको छ। तीमध्ये 8 घरका 35 जना विस्थापित भएका छन्। उनीहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। भिरकुटी चोक, बेलडिहा, प्रगति टोल, झपार्दी टोल लगायत क्षेत्रका बासिन्दा बढ़ी प्रभावित भएका हुन्। गैंडाकोट नगरपालिका 15 वडा अध्यक्ष प्रेमराज तिमिल सिन्हाको घरको तल्लो तलामा बर्खाको पानी र नालीको पानी पस्दा झण्डै 20 क्विन्टल धान तथा लत्ता कपड़ा भिजेको छ। अरू पनि क्षति भएको छ। थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीकारले नवलपरासी बर्दगाड सुस्ता पूर्वका प्रहरी उपरीक्षक युवराज खण्डकाले जानकारी दिनुभयो। निरन्तर पानी परिरहेकोले नदी किनार, पहाड़ी सड़क तथा जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन प्रशासनको आग्रह छ। यस्तै चितवनको भरतपुर महानगरपालिका 11 विभिन्न ठाउँ पनि डुबानमा परेका छन्। गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न भएका हुन्। नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी अर्थात ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता गरिएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रतिगोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका दुई कम्पनी मूलबौर र भेरी रोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रतिगोटा राहदानीको लागत $8.31 कायम भएको छ, जुन अघिल्लो दरको तुलनामा निकै कम हो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै राहदानी विभाग, केही जिल्ला प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट सेवा प्रवाह शुरू भइसकेको छ। वैदेशिक रोजगारी र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको राहदानी सेवालाई अत्यन्तै संवेदनशील मान्दै सरकारले यसलाई एक दिन पनि नरोकिने गरी व्यवस्थापन मिलाएको परराष्ट्र सचिव राईको दावी छ। राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल भने रोकिएको छ। अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा शंकास्पद गाड़ी पार्किङको विषय आजको संसद बैठकमा उठ्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्यूटर, बीई सिभिल, इन्फर्मेशन एण्ड कम्युनिकेशन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खुलेसँगै गाड़ी चापमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध, आज पनि विभिन्न जिल्लामा बाढ़ीको जोखिम, सावधानी अपनाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको बैठक बसिरहेको छ। आजको बैठकमा हिजो 3 वटा संचार गृह अगाडि शंकास्पद गाड़ी तेर्स्याएर गरिएको अवरोधको प्रयासको विषय उठेको छ। बैठकमा बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले मीडिया क्षेत्र र राजनैतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि त्रास फैलाउने काम भएको भन्दै विरोध गर्नुभयो। हिजो बिहान कान्तिपुर अनलाइन खबर र हिमालय टेलिभिजन अघि एकैपटक उस्तै तरिकाले शंकास्पद गाड़ीहरू अनधिकृत पार्किङ गरेर कार्यालयको आवागमन रोक्ने प्रयास भएको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। हप्ताको तेस्रो कारोबार दिन आज मंगलबार सुन तोलामा 1200 रूपियाँले घटेको हो। सुन आज तोलाको 2,84,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो तोलामा 2,800 रूपियाँले घटेर सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलाको 2,88,000 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 15 रूपियाँले घटेर तोलाको 4,360 रूपियाँमा झरेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालैको अमेरिकी सैन्य कार्यवाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै उहाँले तेहरानलाई केही महिना अघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभयो। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभयो। त्यसका कारण प्रत्यक्ष लाभ लिने खाड़ी देशहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उहाँको तर्क छ। उहाँले हालैको अमेरिकी सैन्य कार्यवाहीले इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर पारेको उहाँको भनाई रहेको समाचार संस्था एएनआईले जनाएको छ। अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वार्टर फाइनलमा पुगेको छ। आजको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको विजेता बनेर नेपाल क्वार्टर फाइनल प्रवेश गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालका कप्तान सोनी पाखरिनले 4 तथा मनिषा उपाध्यायले 2 विकेट लिइन्। त्यसअघि नेपालले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। कप्तान सोनी पाखरिनले सर्वाधिक 90 रन बनाइन्। सावित्री धामीले 52 रन जोडिन्। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ आउजाउ गर्ने मुख्य नाका खुलेसँगै गाड़ी चापमा चल्दै पहिरोले मध्य पहाड़ी लोकमार्ग अवरूद्ध, आज 5 जिल्लामा बाढ़ीको उच्च जोखिम, काठमाडौँ उपत्यकामा पनि सावधानी अपनाउन आग्रह, नवलपरासीको गैंडाकोटमा डुबान, 35 जना विस्थापित, विद्युतीय राहदानीमा लागत घटेको सरकारको दावी, सांसदले असहमति जनाएपछि लेखा समितिमा राहदानी प्रकरणको छलफल रोकियो, हर्मुजको सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने ट्रम्पको तर्क र नेपाल एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपको क्वार्टर फाइनलमा दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं नमस्कार

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402039।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
3: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
2: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
4: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मासले फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैठाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुनी सौगात लिएर उपस्थित भइसकेको छु म सम्झना खड्गे भने प्रविधि समिश्रणबाट मलाई साथ दिनुभएको छ ललिता आयु साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथ हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा रहेछ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि हामी जानकारी गराउन चाहन्छौं आज चाहिँ मंगलबारको बसाई रहेको छ आजको बसाईमा चाहिँ तपाईँले हामीलाई चाहिँ हामीले चाहिँ तपाईँको माझमा चाहिँ केही सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौं र तपाईँले त्यसमा चाहिँ 30 सेकेन्डभित्र चाहिँ प्रश्नको उत्तर दिनुपर्ने हुन्छ हामीले 4 अप्सन दिन्छ र तपाईँले कुन अप्सनको चाहिँ सही उत्तर हो भन्ने त्यसलाई चुज गरेर चाहिँ तपाईँले उत्तर दिनुपर्ने हुन्छ यदि मिलाउनु भयो भने साथी सङ्गीलाई सम्झना पनि राख्न पाउनुहुनेछ मिलाउन सक्नु भएन भने चाहिँ सम्झना सन्देश राख्न पाउनुहुने छैन र तपाईँले फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर पनि गर्न सक्नुहुनेछ र आफ्नो आफन्तजन साथी सङ्गीलाई पनि छोटो मिठोमा सम्झना सन्देश पठाउन सक्नुहुनेछ तपाईँले पठाउनुभएका सन्देशहरूलाई हामी कार्यक्रममा पनि वाचन गर्ने प्रयास गर्नेछौं भने यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो चलचित्र गीतबाट त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत तुलसी आकरमा रोपौला भने बाटोमुनिको फूल चलचित्रको गीतबाट चाहिँ कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ 0840 40 00 24 फोन गरेर आउन सक्नुहुनेछ। आजको अवस्थामा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई मैले कार्यक्रमको शुरूआतमै जानकारी गराइसकेको छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्कार। नमस्ते। नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: दिपाजी,
0: के छ खबर? मेरो पनि एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ। के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा थाहा छ है हजुरलाई? आज चाहिँ हामीले सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौँ होइन, जेनेरल नलेज होइन। अनि के छ अरू खबर सुनाउनुहोस्? खाना त भइसक्यो होला? मेरो पनि खबर एकदम ठिकठाक छ भन्नुपर्छ है त। ल त्यसो भए हामी कार्यक्रम तर्फै लागौ। सबै ठिकठाक छ समग्रमा भन्नुभएको छ, हामी कार्यक्रम तर्फै लागौँ त। ल हामीले चाहिँ आज प्रश्नहरू लिएर आएका छौँ होइन सामान्य ज्ञानको। तपाईँले चाहिँ हामीले अप्सन पनि दिन्छौँ, चारवटा अप्सन हुन्छ र त्यसको चाहिँ कुन चाहिँ सही उत्तर हो छानेर तपाईँले उत्तर दिनुपर्ने हुन्छ र हामी कम्प्युटरबाटै तपाईँको उत्तर पनि होइन चेक गर्छौँ है त। ल तपाईँको लागि समय पनि सुरु हुन्छ, 30 सेकेन्डभित्र तपाईँले दिनुपर्ने हुन्छ। लाटोको सेरोलाई के को प्रतीक मानिन्छ? अप्सन ए चलाख र चञ्चल, र अप्सन बी बुद्धि र विवेक, अप्सन सी बाटो र सिपालु, र अप्सन डी दया र करुणा। कुन चाहिँ अप्सन सही होला? अप्सन सी भन्नुभयो, बाटो र सिपालु। ल यसको उत्तर के हुन्छ हामी कम्प्युटरमा चेक गर्छौँ है। दिपाजी, के भयो जस्तो लाग्यो? ल यसको सही उत्तर रहेको छ बुद्धि र विवेक है त। हजुरलाई यो क्वेसन कुनै समय आयो भने तपाईँले ठ्याक्क यसको उत्तर यो है भनेर दिन सक्नुहुनेछ है। आजको बसेबाट हामी छुटौँ है त। हवस् नमस्कार। हुनुहुन्थ्यो दिपा श्रेष्ठजी हुनुहुन्थ्यो सिन्धुली तिनकन्याबाट, उहाँले पनि उत्तर दिएर चाहिँ छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 0840 40 00 26 तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोला पनि भन्न चाहन्छु। यो समय तपाईँको अलिअलि गर्दै हुनुहुन्छ होला, आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। तपाईँले पनि सहभागिता जनाउनुहोस्, एकदमै रमाइलो होइन, हामी खुसी पनि लाग्छ। यो समय तपाईँ जो पढाइ निरन्तर गरिराख्नु भएको छ उहाँहरूको लागि त एकदम राम्रो पनि हो होइन, सजिलो पनि छ। उहाँहरूलाई चाहिँ अलिकता यो कुराहरूमा चाहिँ सामान्य ज्ञानप्रति ध्यान आकर्षित पनि हुन्छ, त्यो हिसाबले चाहिँ हामी तपाईँको माझमा प्रश्नहरू लिएर आएका छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते।
0: नमस्कार। नमस्ते। नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? भावना श्रेष्ठ भन्नुभयो। के छ हजुरको खबर? मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ है। अनि मौसमको कुरा गर्नुपर्दा त्यता कस्तो छ? यता चाहिँ अघि चाहिँ धुप भइरहेको थियो, अहिले चाहिँ हल्का हल्का घाम लागिरहेको छ भन्नुपर्छ। त्यताको के कस्तो छ? खाना त लिनुभयो अनि काम कार्यक्रम पनि सुन्दै हुनुहुन्छ। त्यसो भए हामी कार्यक्रम तर्फै
2: लागौँ।
0: ठिक छ, तपाईँको लागि पनि प्रश्न सुरुवात हुन्छ र समय पनि सुरुवात हुन्छ। माउरीले कुन रंग छुट्याउन सक्दैन? अप्सन ए रातो, अप्सन बी निलो, अप्सन सी पहेँलो, अप्सन डी खैरो। कुन चाहिँ रंग छुट्याउन सक्दैन? पहेँलो भन्नुहुन्छ। ल ठिक छ, मिलेको चाहिँ छैन, हामी कम्प्युटरमा चेक गर्छौँ है। के जस्तो लाग्यो? ल यसको सही उत्तर रहेको छ रातो रङ्ग है त। पावनजी, रातो रङ रहेको छ है त, माउरले चाहिँ रातो रङ चाहिँ छुट्याउन सक्दैन है त। ल ठिक छ, कार्यक्रम आउनु भयो, खुसी लाग्यो, फेरि पनि आउँदै गर्नुहोस्, आजको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो भावना श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले पनि उत्तर दिएर छुटिसक्नु भएको छ। फालो तपाईँको रहेको छ 0848 40 0026 को माध्यम भएर सहभागिता जनाउन सक्नुहुनेछ, आउनुहोला पनि भन्न चाहन्छु। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कमेन्ट पठाउन सक्नुहुनेछ, तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रम समय अवधिभर वाचन गर्नेछौ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? सिन्धुलीबाट संगीता ठकुरी भन्नुभयो। के छ संगीता जी, हजुरको खबर?
3: मेरो लगायत सिन्धुली तिन कन्यातिर एकदम ठिकै छ, अहिले रमा भइरहेछ भन्नुपर्छ।
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ है त। खाना त लिनुभयो होला, कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ। कार्यक्रम के कस्तो लागिरहेको छ, छोटो हामीलाई भन्नुहोस् न, छोटो मिठोमा। रमाइलो लागिरहेको छ है, केही ज्ञान गुणका कुराहरू पनि हामीले सिक्न पाउँछौ है। ठिक छ, कार्यक्रममा आउनुभएको छ, हामी कार्यक्रम तर्फै लाग्छौँ, तपाईँको लागि प्रश्न राख्छौँ र समय पनि शुरू हुन्छ, ध्यान दिएर सुन्नुहोस् है त। पृथ्वीसँग मिल्दो जुल्दो वातावरण भएको ग्रह कुन हो? अप्सन ए रहेको छ बुध, अप्सन बी शुक्र, अप्सन सी मंगल, अप्सन डी अरुण ग्रह। कुन चाहिँ अप्सन ठिक होला? बुध भन्नुहुन्छ। ठिक छ, मिलेको छ कि छैन हामी कम्प्युटरमा चेक गर्छौँ है। संगीताजी, के भयो जस्तो लाग्यो? ल यसको सही उत्तर के होला म भन्ने? यसको चाहिँ सही उत्तर रहेको छ मंगल ग्रह है त। ल सम्झिराख्नुहोस् है। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो संगीता ठकुरीजी हुनुहुन्थ्यो, उहाँले पनि उत्तर दिएर छुटिसक्नु भएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्छौ, गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत पुइ परेकाले एक चलचित्र गीत रहेको थियो, चलचित्र पनि त्यही रहेको थियो पुइ परेकाले। एकदम मिठो गीत हामीले राखिसकेका छौँ, यस्तै मिठा गीत संगीतहरू तपाईँको माझमा राखिरहेका छौँ र तपाईँसँग नै हामीले एकदमै सजिला प्रश्नहरू पनि लिएर आएका छौँ र तपाईँले सहभागिता पनि जनाउनु भएको छ। ए अब भने चाहिँ पालो तपाईँको रहेको छ 0840404026 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? शुभ नाम?
1: चन्द्रकुमारी श्रेष्ठ।
0: चन्द्रकुमारी श्रेष्ठ बोल्नुभयो? पहिलोचोटि हो हजुरसँग मेरो कुराकानी? यस समय यति बेलासम्म चाहिँ कार्यक्रम सुन्नु भएको थियो कि थिएन कि सुनेर पनि पछि मात्रै फोन लगाउनु भयो? सुन्नु चाहिँ सुन्नुहुन्थ्यो अनि यसो यत्रो समय भइसक्यो होइन, अब कम्तीमा नै 18-17 वर्ष कम्प्लिट हुन लागिसक्यो, यस समय रेडियो सुनिरहँदाखेरि एकचोटि पनि फोन गरौँ जस्तो लागेन? लागेको थियो है। अनि के गर्नुहुन्छ हाम्रो अन्य बसाईमा हाम्रो चन्द्र कुमारीजी?
1: पढ्छु।
0: पढ्नुहुन्छ? कतिमा पढ्नुहुन्छ?
1: नौमा
0: पढ्दै हुनुहुन्छ है। पढ्दै हुनुहुन्छ, खुसी लाग्यो। पढ्ने अब कुरामा ध्यान दिनुपर्छ, त्यही भएर पनि तपाईँले समय निकाल्न सक्नु भएन। ठिक छ, समय मिल्ला सुनेर साथ दिनुहोस्। बढी प्राथमिकता भने पढाइमा ध्यान दिनुहोस् है त। ल, खाना त खानु भइसक्यो होला, कार्यक्रम पनि सुन्दैछु भनिदिनु छ। कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा थाहा छ है? थाहा छ। त्यसो भए हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ, कार्यक्रमतर्फ लागौँ है। ल, तपाईँको लागि प्रश्न पनि हामी भन्छौँ र प्रश्न सँगसँगै समय पनि सुरु हुन्छ। ध्यान दिएर सुन्नुहोस्, हाम्रो अप्सन पनि चारवटा रहेको छ, त्यो अप्सन कुन चाहिँ अप्सन चाहिँ सही जस्तो लाग्छ हामीलाई पढ्न सक्नुहुनेछ है। ल, दोस्रो विश्वयुद्धमा सबैभन्दा अन्तिममा आत्मसमर्पण गर्ने मुलुक कुन हो? अप्सन ए रहेको छ जापान, अप्सन बी रहेको छ जर्मनी, अप्सन सी रहेको छ अमेरिका र अप्सन डी रहेको छ इटाली। कुन चाहिँ अप्सन सही होला? जापान भन्नुहुन्छ? यसलाई नै सही उत्तर मान्नुहुन्छ? ठिक छ, हामी कम्प्युटरबाट चेक गर्छौँ है त। के जस्तो लाग्यो चन्द्रकुमारी श्रेष्ठजी?
1: मिलेको जस्तो लाग्यो।
0: मिलेको छ, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना पाउनुभयो, सम्झना गर्नुहोस् है त।
1: दीपा श्रेष्ठ, भावना श्रेष्ठ, यति भन्दा छुट्टिन्छु हुन्छ दिदी?
0: ल, हुन्छ, धन्यवाद। उहाँलाई चन्द्रकुमारी श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँले पनि मिलाएर छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ, धेरै साथीहरूसँग कुराकानी गर्न मन थियो तर समयले नेटो काटिसकेको छ। तपाईँले पठाउनुभएका कमेन्टहरूलाई पनि हामीले स्थान दिनुपर्ने हुन्छ र यति बेला हामीलाई धेरै कमेन्टहरू पनि प्राप्त भइरहेका छन्। यति बेला भने तपाईँले पठाउनुभएका सन्देशलाई भाषण गर्नेतर्फ लाग्छु। हुनुहुन्छ दुर्गा साईजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म चाहिँ सात समुद्र पारीको बस्तीबाट चाहिँ हाल दुबईबाट दुर्गा साई हो, नेपाल घर रामेछा पाट बाबिया खरको हो, एफपीबी फेसबुक लाइभबाट चाहिँ हजुरको कार्यक्रम सुनिरहेको छु, सिने सौगात र राम्रो लाग्छ, अब बस्ने संग मेरो घर परिवारको लागि र मलाई चिन्नुहुने नहुने सम्पूर्णका लागि सुनाउन चाहन्छु भन्दै छुटिन्छु भन्नुभएको छ। दुर्गाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ मनोज सुन्दासजी हुनुहुन्छ, हेलो सिस नमस्ते है, के छ खबर? म पनि सुनिरहेको छु सिन्धुलीको चागाजोली राटमाटाबाट भन्दै हुनुहुन्छ, राटमाटा बजारबाट चाहिँ सबैलाई मिठो माया सम्झना छ भन्दै छुटिन्छु, नमस्ते भन्नुभएको छ। मनोजजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सौरभ केजीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बाक्सा नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दिनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सोना कन्दङवाजी हुनुहुन्छ, सेवारो नमस्कार आरजे सम्झना आशिष। म चाहिँ सोना कन्दङमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो सम्झना छ भन्दै हुनुहुन्छ। साथीहरूको नाम पनि लिनुभएको छ, टीकाराम सुनवार, लेखक पान्तवा राई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, त्यसै गरी सुस्तानी भुजेल आमा भन्नुभएको छ उहाँलाई, त्यसै गरी अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुकस मेरो, सरस्वती खत्री, हिरा बहादुर लगाई, लीलाराज काम्बाङ, त्यसै गरी अन्जान थोलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा बिना भएको छ, टीकाराम सुनवार, लेखक पान्तवा राई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, त्यसै गरी सुस्तानी भुजेल आमा भन्नुभएको छ।

श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाले, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोषिंह मीन छेत्री, क्रिस सुंगाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र धाल, घायल अभिरमानी देवीन, किशोर अञ्चान, समीर स्वर्गीय किरात, आरजे जीवन चामलिङ राई, बेलिया छमी, मिनागी सिंह, सुनिता एङमी कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी मिलन घायल मुटुजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, सन्चै हुनुहुन्छ, म तिन्जुरी मीडिया ग्रुपको सदस्य मिलन घायल मुटु, तेह्रथुम घर भई हाल चाहिँ दुहा कतारबाट अब बस्ने कीर्तन जति पनि हजुरको रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता दर्शक अनि हजुर लगायत रेडियो परिवारलाई सबैको लागि भन्दै छुटिन्छु। शुभ दिन, बबाई भन्नुभएको छ। मिलनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी नारायण प्रसाद शर्मा गैरे भन्नुभएको छ, उहाँले पनि दामी छ यसिस कार्यक्रम भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हिराबहादुर लगाईजी हुनुहुन्छ, नमस्ते सिस, सुन्दैछु है, बुटोलबाट भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ फुच्ची कृष्णमाजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि सुन्दैछु है, सिन्धुली बितिजोल हाल चाहिँ सिन्धुलीबाट चाहिँ कृष्ण राउत हो, सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ, हेलो नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामेसाबको नाबारी घर भई हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो, मिस यू अल भन्नुभएको छ। अप्सराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, नमस्ते मी भोजपुरबाट मिडिया प्रेमी राई अनिसा, अपकमिङ सङ डेडिकेट अल फ्रेण्डको लागि, र चामलिङ्गी नकुल, अर्जुन याका, रामकुमार लिम्बु, सुनिता लिम्बु, रिमा थामी, अस्मिता बान्तवराई, मीना चामलिङ, त्यसै गरी बसन्त श्रेष्ठ, दुर्गा कटुवाल, त्यसै गरी डम्बरू धन ढुङ्गाना भन्नुभएको छ, दुर्गा कटुवाल, त्यसै गरी पूर्ण तामाङ, पूर्वेली खुसी, ममता पोया, सुरज राज राई तुम्सा, त्यसै गरी हरपल रोशनी, गगन तेरुतुमे, सानुमाया शेर्पा राई, सफल आयुष, किराती अञ्जना, माया बान्तवा राई, किराती अर्पण कुलुङ, माधव डुङ्गेल, त्यसै गरी शर्मिला चिङ चुकहाङ भन्नुभएको छ, त्यसै गरी सुशीला विश्वकर्मा, बान्तवा सोफिया राई, मम्मी एण्ड मिस यू अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेल नमस्कार, सन्चै हुनुहुन्छ हजुर, के छ खबर, सुनिरहेको छु कार्यक्रममा नेपाली चलचित्रलाई माया गर्नुहोला, पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, शुभ दिन, फेरि भेटौँला भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सानी छेत्रीजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है, सिन्धुली बितिजोर हाल चाहिँ सिन्धुलीबाट कृष्णा राउत भन्नुभएको छ, उहाँले अघि पनि कमेन्ट पठाउनु भएको जस्तो लागिरहेको थियो। र त्यसै गरी अभागी भुवन श्रेष्ठ जी हुनुहुन्छ, हेलो नमस्ते दिदी, सिन्धुली सुन्दैछु है रामेछापबाट भन्दै हुनुहुन्छ, भुवनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सुशील स्याङतानजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, नमस्कार, के छ खबर, धेरै समयपछि दिदी हजुरको प्रोग्राम सुन्दैछु सिन्धुलीबाट भन्दै हुनुहुन्छ, र साथीहरूमालाई चाहिँ मिठो माया सम्झना छ, ओके बुबाई भन्नुभएको छ, सुशीलजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी मुक्तान कान्छा हुनुहुन्छ, हेलो दिदी नमस्कार, म पनि प्रोग्राम सुन्दैछु है, यता कठजोरबाट चाहिँ मुक्तान कान्छा हो भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सरिका छेत्रीजी हुनुहुन्छ, हजुर भन्नुभएको, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार हजुरलाई पनि भन्दै, लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन गरी भइसकेको छ, अब चाहिँ भने छुटिनुपर्ने हुन्छ। कार्यक्रममा आजको बसाइमा सहभागिता जनाउनु भएको थियो दिपा श्रेष्ठ, भावना श्रेष्ठ, संगीता ठकुरी, चन्द्र कुमारी श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँ सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण साथीहरूलाई पनि एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि भनाइदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीक्षणबाट इन्द्रसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि भनाइदेखि धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रम सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

निर्मल शर्मा गैंडा को नि सधैं एउटै पार्या जेन गर्दै दीपाश्रीका चाउरी परे गाला हाइट भन्ने बुद्धि तामाङ फेमस छँदै छ नि ठुलो भएछ तितो सटेको सियानु फुच्चे पनि बेनिसा नानी कति च्वाक एचेरीमा टोग्नी दीपक राजको बढ्दो उमेर कसका बाउ

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्यादभित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ।
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-900।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
6: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि?
4: हाम्रै मन्थले कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक, रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255, 0845 41 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: हजुरको रेडियो

0: बढाएको एक वर्ष नै भएको छैन। साह्रै हात दुखाएर हैरान भयो। सिरप पनि उस्तै छ, यता पो कहाँ उता हाट नागेर बाहिर झरिसक्यो। हैरान भएँ म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानुलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक रचना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869224544।
2: 9840-3773-93। कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96069, 9864-1478।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: दुध दही भनेपछि छोरा छोरी हिरुक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
3: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59।
6: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायुव। तपाईँले यो खबर हजुरको रेडियो बेक्स 2 थुप्लेकी मेगाहर्ज, साथै तमाको सीएफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई शीघ्र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको छ। उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरिए त्यसै अनुसारको स्थित विकास तथा रोजगार कार्यक्रम ल्याइने मन्त्री यादवले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले गृह कार्य गरिरहेका छन्। तालिमका आवश्यकता पहिचान ट्रेनिङ मिङ एसेसमेन्टका आधारमा छनौट गरे उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन हुनेछन्। विश्वविद्यालय र अन्तर्गतका कलेजहरूले कम्तीमा 10% विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा लागू भएको छात्रवृत्तिको व्यवस्था प्रभावकारी भएको भन्दै त्यही प्रणाली विश्वविद्यालय तहमा समेत संस्थागत गर्दै अघि बढ़ेको बताउनु भएको छ। जस अनुसार अबदेखि सबै विश्वविद्यालय र त्यस अन्तर्गतका सम्पूर्ण कलेजहरूले कम्तीमा पनि 10% विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति प्रदान गर्नुपर्नेछ। 7 विश्वविद्यालयका उपकुलपतिहरूले 10% छात्रवृत्ति सुनिश्चितका लागि उपयुक्त पहल कदम लिएका हुन्। विश्वविद्यालयको परिपत्र अनुसार अब सम्बन्धित क्याम्पसहरूले शैक्षिक सत्र 2083/84 लागि विश्वविद्यालयबाट स्वीकृत कार्यक्रमहरूमा विद्यार्थी भर्ना लिँदा अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमबारे अवगत गराइएको छ। त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जारी गरेको सूचनामा प्रदान गरिएको छात्रवृत्तिको विवरण आफ्नो कलेजको वेबसाइटमा सबैले देख्ने गरी अपलोड गरी सम्बन्धित दिनको कार्यालय र त्रिवे विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। विपक्षी दलका सांसदहरूले राज्यबाटै संरक्षित व्यक्तिहरूको विभिन्न संचार माध्यम लगायतका स्थानमा सवारी साधन राखेर त्रास सिर्जना गर्न खोजेको भन्दै कार्यवाहीको माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै उनीहरूले सवारी साधन राखेर मात्र त्रास सिर्जना गर्न खोज्नेहरूलाई सामान्य ट्राफिक जरिवाना मात्रै गरिएको प्रति आपत्ति समेत जनाएका छन्। बैठकमा नेपाली कांग्रेस सचेतक निष्कल राईले सरकारमाथि प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोजेको आरोप लगाउनु भएको छ। सचेतक राईले होल्डिङ सेन्टर गणेश नेपालीको घटना र गाड़ी संचार माध्यम औ गाड़ी पार्किङ प्रकरणमा राज्यको संलग्नता रहेको उल्लेख गर्नुभएको छ। उहाँले सरकारले हरेक प्रकरणलाई राजनीतिकरण गर्न खोजेको बताउनु भएको छ। त्यस्तै नेकपा सांसद रमेश मल्लले संचार माध्यम औ गाड़ी सवारी साधन राखेर त्रास फैलाउनेलाई कड़ा कार्यवाही गर्न माग गर्नुभएको छ। उहाँले राज्य संरक्षित केही व्यक्तिबाट उक्त गतिविधि भएको आरोप लगाउँदै सामान्य जरिवाना तिराएर जिम्मेवारीबाट उन्मुक्ति दिने काम स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ। विपक्षी दलका सांसदहरूले सवारी साधन पार्किङ घटनामा राज्यको संलग्नता भएको आरोप लगाएपछि राज्यसभाका केही सांसदहरूले नियममा पत्ति गरेका थिए। राजसभा संसदीय दलका उपनेता गणेश पराजुलीले अदालतको सम्मान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज बसेको सार्वजनिक लेखा समितिको पराजुलीले राज्यको तीनै अंग कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको आफ्नै क्षेत्राधिकार रहेको उल्लेख गर्दै अदालतको सम्मान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राहदानी छपाईको विषयलाई लिएर गत असार 8 गते नै विशेष अदालतमा मुद्दा दायर भइसकेको सन्दर्भमा समितिले यसलाई धेरै गिजोल्न नहुने उहाँको तर्क छ। भ्रष्टाचार देशको प्रमुख समस्या हो र यसलाई निर्मल पार्न प्रणालीमै सुधार्न आवश्यक रहेको बताइएको छ। उहाँले विगतका
यर बस खरीद प्रकरण र खानेपानी आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितता स्मरण गराउँदै नेपालका सार्वजनिक खरीद र ठेक्का प्रक्रियाहरू भ्रष्टाचारबाट मुक्त हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु भएको छ। पेट्रोल छर्केर जलेका सर्लाहीको गडैता नगरपालिका दोषका विवेक मण्डलको उपचारको क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएको मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचारको क्रममा गई राति ज्यान गएको हो। मण्डलको आईसीयूमा उपचारको क्रममा ज्यान गएको अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईले जानकारी दिनुभएको छ। मण्डलको शरीरको 85% भाग जलेको थियो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा तीनजनाको ज्यान गएको छ। यसअघि मुगुका गणेश नेपाली र काठमाडौँका आश्विन रावतको पनि ज्यान गएको छ। नेपाल विद्युत प्राधिकरण धरान कार्यालय सुनसरीको जीव दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्। धरान इटहरी कोशी लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका ब्रिस्का बीच सेउती पुल नजिक गई रात जीव दुर्घटना भएको हो। बा एक य16-51 नम्बरको जीव दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब परीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। दुर्घटनामा चालक धरान 13 बीर्ख राई र नेपाल विद्युत प्राधिकरणका कर्मचारी धरान 16 सुमन आचार्यको ज्यान गएको हो। दुर्घटनामा घाइते भएका धरान 20 पदम राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सुनसरीको भाउ आज पनि घटेको छ। हप्ताको तेस्रो कारोबारको दिन आज मंगलबार सुन तोलामा 1200 रूपियाँले घटेको हो। सुन आज तोलाको 2,84,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसरी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो तोलामा 2,800 रूपियाँले घटेर सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाउ तोलाको 2,78,000 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाव आज तोलामा 15 रूपियाँले घटेर तोलाको 4,360 रूपियाँमा झरेको छ। यसअघि हिजो चाँदी 100 रूपियाँले घटेर तोलाको 4,375 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रम अब अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले खेलेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालैको अमेरिकी सैन्य कार्यवाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै उहाँले तेहरानलाई केही महिना अघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्ग मध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभएको छ। त्यसका कारण प्रत्यक्ष लाभ लिने खाड़ी देशहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उहाँको तर्क छ। उहाँले हालैको अमेरिकी सैन्य कार्यवाहीले इरानको नौ सैनिक शक्ति हवाई क्षमता राडार प्रणाली हवाई प्रतीक्षा संयन्त्र तथा हतियार उत्पादन गर्न पूर्वाधारमा ठूलो असर परेको उहाँको भनाई भएको समाचार संस्था एएनआईले जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जितसहित क्वार्टर फाइनलमा पुगेको छ। आजको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समर्थीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले विश्वभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सकेको छ। नेपालका कप्तान सोनी पाक्रिनले 4 तथा मनिष उपाध्यायले 2 विकेट लिनुभयो। यसअघि नेपालले निर्धारित विश्वभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। कप्तान सोनी पाक्रिनले सर्वाधिक 90 रन बनाउनुभयो। सावित्री धामीले 52 रन तथा अलिसा यादवले अभिजित 23 रन जोड्नु भएको थियो। नेपालको यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि
दोस्रो खेलमा सिंगापुरलाई 151 रनले पराजित गरेको थियो। अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5514-13।
3: शून्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-87-82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए, राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने, उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
9: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दिए त।
7: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98-540-40-239।
9: कति रे? 98-540 अनि
7: 98540403 फोन नम्बर चाहिँ 048-540-239
9: 048-540-239
10: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
10: हस् हुन्छ दाई म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
7: पोषक दाना कुखुराले पनि मज्जाले खानी अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
9: विराज किसानको साथी कुखुरा

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रोसाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म तपाईँको माझमा सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता आयो। साथमा तपाईँ हुनुहुन्छ। यो समय तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोसी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज मंगलबारको बसाई, आजको बसाईमा चाहिँ हामीले तपाईँले सधैँ सुनिराख्नु भएको एकदमै मिठो आधुनिक गीतको दुईवटा ट्र्याक लिएर आएका छौं। एउटा ट्र्याक मार्फत हामी तीनजना साथीलाई समर्थन जनाउनेछौ र सोही ट्र्याक हामी कार्यक्रममा पनि राख्नेछौ। तपाईँले सहभागिता जनाउनुहोला 048 40 40 0026 भन्दै। यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीत अन्जु पन्तको आवाजमा रहेको हाँस्नलाई ओठ खोले आँखा भरि आँसु भयो भने एकदमै मिठो गीत। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम एकदमै मिठो गीत त हाँस्नलाई होठ खोले आँखा भरि हाँसो भयो बाँच्नलाई साथ रोजे दुनिया टाढा भयो एकदमै मिठो गीत अन्जु पन्तको आवाजमा रहेको मिठो गीतबाट चाहिँ कार्यक्रम रोजाई तपाईँको शुरूआत भइसकेको छ अब भने पालो तपाईँको 0440 40 26 फोन गरेर आउन सक्नुहुनेछ आज तपाईँको लागि एकदमै सजिलो आधुनिक गीतको ट्र्याक लिएर आएका छौ सोही गीतको ट्र्याक हामी कार्यक्रममा पनि राख्नेछौ र तीनजना साथीलाई एउटा ट्र्याक मार्फत हामी समर्थन जनाउनेछौ यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार
1: हेलो नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर कार्तिकी को बोल्दै हुनुहुन्छ कार्तिकाजीको खबर के छ खाजा लिनुभयो मेरो पनि एकदम ठिक ठाक छ राम्रो रमाइलो छ भन्नुपर्छ है त मेरो खाजा अब बाँकी नै छ केही समयपछि हुन्छ भन्नुपर्छ हजुरको भयो कि बाँकी छ ठिक छ अब आउन त धेरै मन छ तर के गर्ने यति मिठो आवाजमा अब आउनु है भनेर हामीलाई इन्भाइट गर्नुभएको छ आउन त मन छ तर पनि समयले हामीलाई होइन अब साथ दिएको छैन भन्नुपर्छ होइन समयसँगै चल्नुपर्ने हुन्छ त्यो भएर चाहिँ अब ठिकै छ सकेसम्म हामीले आउने प्रयास गर्छौँ यदि आउन सकेन भने पनि मन नदुखाउनु होला है त लाडो सुनाउनुहोस् न के छ त्यताको मौसम कस्तो छ
1: यताको मौसम तिनसिन पानी परिरहेको छ घाम लागेको छैन भन्नुपर्छ यस्तै छ अनि
0: यता चाहिँ अब पानी परेको छैन धुम्म भइरहेको थियो छिनमा घाम लाग्यो जस्तो हुन्छ होइन छिनमै धुम्म भइरहेको छ यस्तै छ भन्नुपर्छ है हजुर ठिक छ हामी कार्यक्रमतर्फ लागौँ आज हामीले एउटा मिठो आधुनिक गीतको ट्र्याक लिएर आएका छौँ र हजुरले त्यो ट्र्याक चाहिँ बाट चाहिँ कसले गाउनुभएको गीतको नाम चिन्नुपर्ने हुन्छ गीतको नाम र अनि गायकको नाम चिन्नुपर्ने हुन्छ है त हामी तपाईँको बाजमा ट्र्याक राख्छौँ ध्यान दिएर सुन्नुहोस् है

0: 아, 디파지?
1: 손놓아요?
0: 알라, 이스마, 유깃마, 아버스코스코서, 아니, 군기도, 번노스나?
1: 아, 유깃마, 유깃마, 아버스코스코서,
0: 아니, 군기도, 번노스나? 아, 유깃마, 유깃마, 아버스코스코서, 아니, भावनाजी बोल्नुभयो
1: हजुर
0: ला भावनाजीको खाजा भइके बाँकी छ
1: मेरो खाजा बाँकी नै छ अनि दिदी हजुरको
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ ल हजुरलाई चाहिँ मैले यता रामे साथतिर आउनु भने है त
1: हुन्छ दिदी
0: कति हामी मात्रै उता आउनु आउनु भने यता पनि आउनुहोस् न है त्यो समय मिलाउनु सबैको पनि आउनु होला है त कार्यक्रम सुन्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ हामीले आज एउटा भिडियो आधुनिक गीतको ट्र्याक लिएर आएका छौँ तपाईँले ट्र्याक सुनेर चाहिँ गायकको नाम अनि त्यसपछि गीतको नाम चिन्नु पर्ने हुन्छ हामी कार्यक्रममा तपाईँको लागि ट्र्याक राख्नुपर्छ
1: राख्नुपर्छ दिदी
0: ल ठिक छ हामी राख्छौँ ध्यान दिएर सुन्नुहोस् है त

0: भा बालाजी सुन्नु भयो होइन त भन्नुहोस् न गीतको नाम अनि गायकको नाम भन्नुहोस् न
1: गीतको नाम त थाहा भयो
0: जस्तो लाग्यो कि हो भन्नुहुन्छ ल ठिक छ जसले पनि गायकको मात्रै नाम भन्नुभएको छ मिलेको छ कि छैन अब हामी एकजना साथीसँग कुराकानी गर्छौँ र सोही गीत पनि कार्यक्रममा बज्छ है त अहिलेको बसाइबाट हामी छुटौँ हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो भावना श्रेष्ठ हुनुहुन्थ्यो उहाँले पनि गायकको नाम मात्रै भनेर छुटिसक्नु भएको छ हेलो तपाईँ आएको फटाफट फोन गर्नु होला यति बेला अर्को साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: नमस्कार नमस्ते दिदी
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: सिन्धुली खानिया हरकटदेखि विजय थापबाट चन्द्रकुमारी श्रेष्ठ
0: चन्द्रकुमारी श्रेष्ठ बोल्नुभयो
1: हजुर
0: के छ अनि खाजा लिनुभयो कि बाँकी छ त
1: लिइसक्नु
0: भयो खै त मलाई
1: आउनुहोस् खानालाई
0: ल ठिक छ यति भन्नुभयो मैले खाएको जस्तै भयो मलाई
1: हजुर
0: यति भन्नुभयो आउनुहोस् भन्नुभयो मैले खाजा खाएको जस्तै भयो भनेको अनि के गर्दै हुनुहुन्छ सबै कार्यक्रम अहिले सुन्नुभयो योभन्दा अगाडि के गर्दै हुनुहुन्थ्यो
1: कार्यक्रम सुन्दै बसिरहेको थिएँ
0: हो र ल ठिक छ अहिले मौसम कस्तो छ त्यता
1: पानी पर्ला जस्तो भइरहेको छ
0: पानी पर्ला जस्तो भएको छ है ल त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ हामीले के गर्नुपर्छ भन्ने कुरा त हाम्रो चन्द्र कुमारीजीलाई थाहा छ है
1: थाहा छ
0: ल त्यसो भए हामी ट्र्याकतर्फै लागौँ
1: हुन्छ

0: चंद्रकुमारी जी, हेलो, सुन भयो? अल्लाह भन्नुहोस् न, गायकको नाम अनि त्यसपछि गीतको नाम भन्नुहोस् न।
1: आवाज चाहिँ प्रमोद खरेलको, बोल थाहा पाइएन।
0: होइन,
1: हजुर,
0: ल ठिक छ, अब एकैछिन पछि म भन्छु, सङ्गीत पनि बज्छ, हजुरले ध्यान दिएर सुन्नुहोस् है त।
1: हुन्छ,
0: ढाली लेखबस हामी छुटौँ।
1: हवस् दिदी,
0: नमस्कार। हवस् नमस्कार, हुनुहुन्थ्यो चन्द्रकुमारी श्रेष्ठजी हुनुहुन्थ्यो। उहाँले पनि गायकको नाम भनेर छुटिसक्नु भएको छ। यसमा आवाज रहेको छ प्रमोद खरेल र गीतको नाम रहेको छ झुटो रहेछ यो संसार भनी। सो गीत हामी कार्यक्रममा राख्छौ, त्यसपछि हामी अर्को ट्र्याक लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने देश पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइरहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
2: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो, साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230 97-67-65-24-99
6: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
7: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
8: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
8: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
8: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
8: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने,
8: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
8: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
9: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथानी बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
9: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
9: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
9: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
9: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
9: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
9: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
9: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
10: हामीले एकदमै मिठो गीत राख्यौं। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौं। विश्राम पछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना फर्के भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललित आयो, साथमा तपाईँ हुनुहुन्छ र तपाईँले कार्यक्रममा सहभागिता गर्नुहोस्। हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
11: नमस्कार हजुर।
10: नमस्कार हजुर, व्यवस्थित बोल्नुभयो?
11: हजुर हजुर,
10: आरामै हुनुहुन्छ?
11: आरामै छ, एकदम ठिकै छु। हजुरहरू रेडी, हजुरको परिवार पनि ठिकै हुनुहुन्छ नि?
10: एकदम हामी पनि ठिकठाक छौँ भन्नुपर्छ। खाजा लिनुभयो?
11: बाँकी छ हजुर, अब एकछिन पछि हुन्छ।
10: हाम्रो चाहिँ पनि बाँकी नै छ, अब केही समय पछि हुन्छ। सँगसँगै जस्तो होला जस्तो छ है व्यवस्थित।
11: हजुर हजुर।
10: अरू के छ नयाँ नौलो खबर त्यता, के कस्तो छ मौसम?
11: अरू ठिकै छ हजुर, राम्रै छ भन्नुपर्छ। मौसम चाहिँ एकदम पानी लगातार दुई तिन दिन यता बर्सिरहेछ। यदि भर्खर पानी रहेको थियो, फेरि अहिले पानी छिटाउन थालेको छ, पानी पर्छ होला सम्भवतः। हजुर,
10: सम्भावना छ पानी पर्ने है।
11: हजुर हजुर,
10: ठिक छ, हामी कार्यक्रमतर्फ लानु है।
11: हुन्छ हजुर।
10: तपाईँको माझमा एउटा मिठो गीतको ट्र्याक बज्छ, हजुरले त्यसको नाम भन्नु होला है त, अनि गीतको नाम गायक गायिकाको नाम भन्नुहोस् है।
11: हुन्छ, कोसिस गरिहेर हजुर।

सौरभ के दिदी हुनुहुन्छ। हेलो सिस, गुड आफ्टरनून, म पनि कार्यक्रम सुन्दैछु है, भारतको दैलेखको मान्छे, भारतको गुजरातदेखि चाहिँ सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि सम्झना छ भन्दै हुनुहुन्छ। बाबुरा मगरजी हुनुहुन्छ, दिदी नमस्ते है, नमस्कार, म बाबुरा मगर हो, खुलडुङ्गा पोखरी घर भए, हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु, अनि धेरै सम्झना छ, धेरै माया छ, घर परिवार साथीसँगै सम्पूर्णलाई र विशेष गरी रञ्जित कालेलाई पनि धेरै धेरै सम्झना माया छ भन्दै हुनुहुन्छ। त्यसै गरी हेलो हाम्रो हुनुहुन्छ साथी सरिका छेत्री हुनुहुन्छ, हेलो दिदी नमस्ते, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु सिमलाबाट भन्दै हुनुहुन्छ, अनि विशेष धन्यवाद अमिनाजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, ओइतेमी अमिना सुनर फ्रम तोलखाबाट मिस यु अल भन्नुभएको छ। त्यसै गरी नारायण प्रसाद शर्मा गैरे हुनुहुन्छ, राम्रो छ नि, सुनिरहेको छु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ रिता परियारजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म सिन्धुलीबाट रिता परियार हो, मेरो छोरोलाई धेरै माया, अनि बाबा मम्मी भाइ दिदी बहिनीलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ। हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते सी, सुन्दैछु बुटोलबाट भनिदिनु छ, उहाँलाई विशेष धन्यवाद। सोना कन्दुङ्गाजी हुनुहुन्छ, सेवा नमस्कार, आज सम्झना शेर्छौ, म सोना कन्दुङ्गा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, साथीहरूलाई मिठो माया सम्झना छ, टिकाराम सुनवार, लेखक पान्तवराई, दिनेश देवन, सुनिता भण्डारी, भीम भण्डारी, सुस्थाने भुसेला आमा भन्नुभएको छ, अप्सरा बस्नेत, अप्सरा अब थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनगजमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, लीलाराज काम्बाङ, अन्जान थुलुङ्ग, पवित्र तामाङ, अनिता आर्याल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिजला सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, हिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, रेणुका श्रेष्ठ, लक्ष्मी आले मगर, रञ्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्तप्रसाद श्रेष्ठ, देवेन्द्र थाल, कायल अभिरमान, देवेन किशोर, अन्जान समीर, स्वर्गीय किरात, आज जीवन चामलिङ राई, बिलिया छमी, मिनागी सिंह, सुनिता इङ, मेकुलुङ, सबै सबैलाई भन्नुभएको छ, सोनाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सुमन गुरूङजी हुनुहुन्छ, हेलो नमस्ते सेवारो झोले, म सुमन गुरूङ फ्रम ताप्लेजुङ भए युएबाट चाहिँ कार्यक्रम सुन्दैछु, माया राई मिडिया प्रेमी इस्माइल अली सा भागी कान्छे सन्ध्या गुरूङ पूजा युङहाङ प्रदीप शेर्पा डुमा शेर्पा विमला गुरूङ भागी सृजना त्यसै गरी पायल प्रेमी कुलुङ शेर्पा त्यसै गरी रितु पूजा शेर्पा भन्नुभएको छ बिनु विनिता गुरूङ दिलु एम्पु राई आशिका तामाङ दाई विक्रम बिर्ख गुरूङ भन्नुभएको छ सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सपना तामाङजी हुनुहुन्छ, हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो, राम्रो लाग्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी पनि छुट्टिनुपर्ने हुन्छ। आजको विषयमा हामीले साथीसँग कुराकानी गर्यौं र उहाँले पनि कार्यक्रममा सहभागिता भएर ट्र्याक मार्फत गीतको नाम र गायक गायिकाको नाम चिन्ने प्रयास गर्नुभएको छ, सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दै अन्त्यमा हामीले आज लिएर आएको गीतको ट्र्याक थियो कहिले तिम्रो पछ्यौरीमा अल्जे उदित नारायण झाको आवाजमा रहेको यो मिठो ट्र्याकको गीत छोड्दै आजको विषय रोचाइता भएको बाटो पनि हामी पनि बिदा लिने समय भइसकेको छ। यतिसम्म मलाई प्रविधि संयोजनबाट साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि विशेष धन्यवाद र जो जतिले जहाँबाट जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो उहाँ सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम रोचाइता भएकोबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित, विपदको बेला नागरिकको जीवनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो, 51% जनसंख्या बीमाको पहुँचमा। सबै विश्वविद्यालयका आंगिक क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी। एआई उत्पादनको विश्वव्यापी माग बढ़दा चीनको निर्यात जून महिनामा 27% बढ़्यो, चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छाने केही बेरमै संसद बैठकबाट बाहिरिनु भएको छ। बैठक बिहान 11 बजे शुरू भए पनि प्रधानमन्त्री शाह र लामी छाने दिउँसो अकस्मात संसद बैठकमा उपस्थित हुनुभएको हो। प्रधानमन्त्री प्रवेशका बेला संसदीय मर्यादा तोडेको भन्दै विरोध समेत भएको छ। राप्रपाकी सांसद खुशबू ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामी छाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै एमाले सांसद एन महरले नियमापति जनाउनु भएको छ। उहाँले यो कार्य प्रतिनिधि सभा नियमावलीको नियम 20(6) विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यानाकर्षण गराउनुभयो। एमाले घटनाबारे सभामुखबाट स्पष्ट रूलिङ आउनुपर्ने माग गरेको छ। यसैबीच सभामुख रोलप्रसाद अरियालले विपदको समयमा नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायतका विषयमा कुरा उठाएका हुन्। देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा बढ़ी पुगेको बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारे जानकारी दिनुभयो। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनीहरू सञ्चालनमा छन्, जसमा 14 जीवन बीमा, 14 निर्जीवन बीमा, 7 लघु बीमा र 2 पुनर्बीमा कम्पनी रहेका छन्। गएको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार कुल 2 खर्ब 23 अर्ब रूपियाँ बीमा शुल्क संकलन भएको छ भने 66 अर्ब रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरिएको छ। नेपालको कुल गृहस्थ उत्पादन जीडीपीमा बीमा क्षेत्रको योगदान 3.69% पुगेको छ, जुन विश्वको औसत 3.50% भन्दा बढ़ी हो। विभिन्न विश्वविद्यालय तथा अन्तर्गतका सबै आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टा छुट्टै सूचना निकाल्दै आफ्ना आंगिक क्याम्पसहरूमा कम्तीमा 10% छात्रवृत्ति सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढ़ाइएको जनाएका छन्। विश्वविद्यालयहरूले जारी गरेको परिपत्र अनुसार शैक्षिक सत्र 2083/84 लागि विद्यार्थी भर्ना गर्दा विश्वविद्यालयहरूबाट स्वीकृत कुल सीट संख्याको कम्तीमा 10% सीट जेहेन्दार, विपन्न तथा दलित वर्गका विद्यार्थीका लागि अनिवार्य रूपमा छुट्याउनु पर्ने व्यवस्था गरिएको छ। ती सीटमा सम्बन्धित क्याम्पस वा कलेजको छात्रवृत्ति सम्बन्धी कार्यविधि अनुसार विद्यार्थी छनौट गरी भर्ना गर्ने तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। देशभर मनसूनी प्रणाली सक्रिय रहेकाले धेरैजसो ठाउँमा वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना छ। अहिले केही ठाउँमा हल्का पानी परिरहे पनि धेरै ठूलो पानी परेको अवस्था भने छैन। हिजो अस्तिदेखिको लगातार वर्षाका कारण केही क्षेत्रका खोलानाला बढ़ेका छन्। चितवनका केही ठाउँ डुबानमा परेको छ। मुख्य नदीहरूमा पानीको बहाव बढ़ेको छ। पहाड़ी जिल्लामा पहिरो र सड़क अवरूद्ध हुने जोखिम पनि बढ़ेको छ। कमजोर भौगोलिक क्षेत्र तथा खोलानाला नजिकका बस्तीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। ठूलो वर्षा भइरहेका बेला जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन समेत महाशाखाको आग्रह छ। अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापभित्र निर्माणाधीन जलविद्युत आयोजनाका कारण रैथाने वनस्पति, च्याउ प्रजाति तथा वन्यजन्तुको वासस्थान जोखिममा परेको छ। मनाङको आयोजनाका लागि 33.47 हेक्टर संरक्षित वन क्षेत्र प्रयोग गर्न र 1,839 रूख काट्न स्वीकृत दिए पनि वातावरणीय असर पर्ने चिन्ता व्यक्त भएको छ। सुरुङ निर्माण, विस्फोटन र भारी उपकरणहरूको प्रयोगले हिउँ चितुवा, कस्तुरी मृग, नाउर लगायत वन्यजन्तुको जैविक मार्ग प्रभावित हुने तथा मर्स्याङ्गी नदीको केही भाग सुक्खा क्षेत्रमा परिणत हुँदा जलचर र सूक्ष्म वनस्पतिको अस्तित्व समेत जोखिममा परेको अन्नपूर्ण क्षेत्र संरक्षण विकास एक्यापले जनाएको छ। अब विदेशको खबर, कृत्रिम बौद्धिकता अर्थात एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात गएको जून महिनामा वार्षिक आधारमा 27% बढ़ेको छ। चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा निर्यात 19.4% बढ़ेको थियो। यस्तै मे महिनामा 27.4% रहेको आयात पनि बढ़ेर 36% पुगेको छ। विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढ़ेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढ़ेको बताएका समाचार संस्था एपीले जनाएको छ। अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढ़ाएको छ। जून महिनामा चीनले 1,25,60,00,000,000 अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ। यो मे महिनाको 1,05,40,00,000,000,000 तुलनामा उल्लेखनीय वृद्धि हो। क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स पिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमी कन्डक्टरको मूल्य बढ़नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनु भएको छ। उहाँका अनुसार त्यसबाहेक चिनिया उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ। विशेष गरी विद्युतीय गाड़ी ईभी, सेमी कन्डक्टर विद्युतीय उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय रूपमा वृद्धि भएको छ। अब खेल खबर फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 1 बजे अमेरिकाको डलास रंगशालामा शुरू हुनेछ। यी दुई टोलीबीचको खेललाई फाइनल अघिको फाइनल भनिएको छ। फिफा वरियतामा फ्रान्स शीर्ष र स्पेन तेस्रो स्थानमा छ। विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 हराएको थियो। समग्रमा यी दुई टोलीबीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ। फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ। स्पेन सन् 2010 विजेता हो। फ्रान्सलाई प्रतियोगिताका सबैभन्दा बलियो टोलीका रूपमा हेरिएको छ। फ्रान्सका कप्तान केलियन एम्बापेले 8 गोल सहित गोल्डेन बुटको दौड़मा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थान बनाएका छन्। फ्रान्सको टोलीलाई उस्मान डेम्बेले, माइकल ओलिसे जस्ता खेलाड़ीले अझ बलियो बनाएको छ। यस्तै स्पेन सबैभन्दा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई बल नै नदिने रणनीति अपनाउँदै आएको छ। लामिन यामाल, मिकेल ओयार जाबाल, रोड्री स्पेनलाई बलियो बनाएको छ। विश्वकपको दोस्रो सेमी फाइनलमा राति पौने 1 बजे भोलि इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। 26 संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पौने 1 बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित। विपदको बेला नागरिकको जीवधनको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। बीमा बजारको आकार 10 खर्ब रूपियाँ नाग्यो। 51% जनसंख्या बीमाको पहुँचमा। सबै विश्वविद्यालयका आंगिक क्याम्पसमा 10% पूर्ण छात्रवृत्ति लागू गरिँदै कार्यविधि बमोजिम विद्यार्थी छनौट गर्ने तयारी। एआई उत्पादनको विश्वव्यापी माग बढ़दा चीनको निर्यात जून महिनामा 27% बढ़्यो। चिनिया उत्पादन प्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो। र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै।
5: नेपाल बैंक लिमिटेड
6: हजुरको रेडियो 102.1 MHz।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0447521158, 9854501575, 9841690669, 9864417188।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: के तपाई दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
11: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
12: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
11: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
12: आवश्यक कागजात
11: सदस्यता परिचय पत्र,
12: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
11: र तोकिएको नवीकरण शुल्क।
12: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
11: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
12: सदस्य मृत्यु,
11: नगद राहत रु 20,000 रुपियाँ,
12: दुर्घटना स्वास्थ्य उपचार,
11: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
12: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
11: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
12: अपाङ्गता,
11: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
12: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
13: QAA प्राप्त वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वाणेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
11: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वाणेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
13: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वाणेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
14: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
15: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
14: थप जानकारीको लागि सम्पर्क नम्बर 9956-043-230, 97-67-65-24-900।
15: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
11: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
15: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
11: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
15: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
11: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
15: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
11: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
15: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो न, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
7: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
10: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
11: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
12: सम्पर्क नम्बर 048-45-143, 98-63-023-422।
13: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
11: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
13: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
11: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
13: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
11: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
13: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
11: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
13: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
11: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
13: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
11: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
11: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
11: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851441998 र 9841259957।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230, 9767625429।
4: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

नमस्कार अपराह चार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रुतराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। सरकारले प्राथमिकताका साथ निर्माण थालेको बीपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयारी थालिएको छ। सरकारले बजेट नदिएपछि यसअघि निर्माण भइसकेका निर्माण कार्यको संरक्षणका लागि पनि उक्त पार्क स्थानीय सरकारलाई हस्तान्तरण गर्न थालिएको हो। बीपीको जन्मथल सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका एकमा पर्ने दुम्जा धरनी डाँडा शहरी विकास मन्त्रालय मार्फत 6 वर्ष अघिदेखि पार्क निर्माणको काम थालिएको हो। शहरी विकास तथा भवन निर्माण विभागबाट गुरू योजना स्वीकृत गरी थालिएको उक्त पार्क निर्माणका लागि सरकारले कुनै आर्थिक वर्षमा न्यून र कुनै आर्थिक वर्षमा बजेट नै नदिएका कारण वर्षसम्म पनि काम अधुरै रहेको छ। बीपी पार्कभित्र मुख्य संरचनाको निर्माण भएका छन्। सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका इन्जिनियर सन्तोष यादवले भन्नुभएको छ, तर सबै संरचना निर्माणका लागि बजेट नभएकाले पूरा गर्न पाइएको छैन। उहाँले बताउनु भएको छ, यस आर्थिक वर्षका लागि सरकारले उक्त पार्क निर्माण कार्यका लागि 70 लाख बजेट विनियोजन गरेको थियो, तर जेएनजी आन्दोलनपछि उक्त बजेट खिचियो, काम गर्न पाइएन। आगामी आर्थिक वर्षको लागि सार्वजनिक भएको बजेटमा समेत बीपी पार्कका लागि कुनै बजेट तथा कार्यक्रम समेटिएको छैन। पार्कभित्र हालसम्म बहुद्देश्य सवाल, बीपीको घर, संग्रहालय भवन, केपी, केही कालो पत्र सड़क, पार्कभित्र फुटपाथ निर्माण र शालिकहरू राख्ने यार्डहरू निर्माण पूरा भएका छन्। त्यसका लागि विभिन्न आर्थिक वर्षमा गरी झन्डै 3.5 करोड जति बजेट खर्च भएको छ। गुरू योजनामा समावेश भएका पिकनिक स्पोट, पाले घर, घेराबारा, प्रवेशद्वार, टिकट घर, हेलिप्याड, वृक्षारोपण लगायतको काम बाँकी नै छन्। पार्क निर्माणका लागि पहल गर्ने स्थानीय बासिन्दा तथा समाजसेवी बच्चुकरालाका अनुसार मुख्य प्रवेशद्वार र घेराबार हुने बित्तिकै उद्देश्य बमोजिम केही न केही देखाउन योग्य ठाउँ हुन्थ्यो। उहाँले बताउनु भएको छ, सरकारले दुम्जाको धरनी डाँडामा पर्ने विभिन्न व्यक्तिहरूको 78 रोपनी जग्गा अधिग्रहण गरेको र त्यससँग जोडिएको सार्वजनिक जग्गा समेत गरी 146 रोपनी जग्गामा पार्कभित्र समेट्ने गरी कुरी योजना बनाएको थियो। उक्त जग्गा अहिले खुल्ला भएकाले पार्क व्यवस्थापन र संरक्षणमा कठिनाई परेको छ। रोशी खोलाको बहाव तथा सड़कको अवस्थाको पुनमूल्याङ्कनपछि बीपी राजमार्गमा सुरक्षाका दृष्टिले अस्थायी रूपमा रोकिएका सम्पूर्ण सवारी साधन पुनः सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोका प्रहरी प्रमुख प्रेक्षक रविन्द कार्कीका अनुसार मंगलबार बिहानदेखि राजमार्गमा सवारी आवागमन नियमित रूपमा सञ्चालन भइरहेको छ। सड़कको अवस्था अनुकूल देखिएपछि यसअघि विभिन्न स्थानमा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ अघि बढ़न अनुमति दिएको उहाँले जानकारी दिनुभएको छ। यसअघि सोमबार रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण नदीको बहाव बढ़न सक्ने तथा बीपी राजमार्गमा सम्भावित जोखिम उत्पन्न हुन सक्ने आकलन गरिएको थियो। सोही जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपाय स्वरूप धुलीखेल, काभ्रे भन्ज्याङ, भकुण्डे र मंगलटार क्षेत्रमा सवारी आगमन अस्थायी रूपमा होल्ड गरिएको थियो। प्रहरीका अनुसार हाल राजमार्गमा सवारी साधनमा कुनै अवरोध नरहेको छ। सड़क खुल्ला रहे पनि मनसून सक्रिय रहेकाले मौसममा आउने परिवर्तनसँगै सड़कको अवस्था जुनसुकै बेला प्रभावित हुन सक्ने सम्भावनालाई नकार्न नसकिने भएकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालयले यात्रा शुरू गर्नु अघि सम्बन्धित निकायबाट सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ। आपतकालीन वा सड़क अवस्था सम्बन्धी सूचना प्राप्त गर्न नेपाल प्रहरीको आपतकालीन नम्बर 100, ट्राफिक प्रहरीको नम्बर 103 तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको आपतकालीन फोन नम्बर 1234 सम्पर्क गर्न सकिने जानकारी पनि दिएको छ। प्रहरीले बर्खायाममा नदीको बहाव, पहिरो तथा सड़क क्षतिको जोखिम बन्ने भएकाले यात्राका क्रममा उच्च सतर्कता अपनाउन र आधिकारिक सूचनालाई आधार मानेर मात्र यात्रा तय गर्न सबैसँग अनुरोध गरेको छ। सिन्धुलीको मरिन गाउँपालिकाले गाउँपालिकाभित्र शान्ति सुरक्षा, सामाजिक सद्भाव, सुव्यवस्था तथा अमन चयन कायम राख्ने उद्देश्यसहित राति 10 बजेपछि सबै प्रकारका व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। गाउँपालिकाले उक्त निर्णयको पूर्ण कार्यान्वयन गर्न व्यवसायी सरकारवाला तथा सर्वसाधारणलाई आग्रह गर्दै उल्लंघन गर्ने व्यक्ति तथा व्यवसायीमाथि प्रचलित कानून अनुसार आवश्यक कार्यवाही गरिने चेतावनी समेत दिएको छ। मरिन गाउँ कार्यपालिकाको कार्यालय कपिलाकोटले आइतबार सार्वजनिक गरेको अत्यन्त जरूरी सूचना अनुसार
गाउँ कार्यपालिकाको असार 24 गते बसेको बैठकले उक्त निर्णय गरेको सूचना असार 29 गते प्रकाशित गरिएको गाउँपालिकाका अनुसार पछिल्लो समय मादक पदार्थको दुरूपयोग अनावश्यक हल्ला चै झगडा तथा अन्य अवांछित गतिविधि नियन्त्रण गर्दै गाउँपालिकाभित्र शान्त सुरक्षित र व्यवस्थित वातावरण कायम राख्ने उद्देश्यले रातिको समयमा व्यवसाय सञ्चालनमा समय सीमा निर्धारण गरिएको हो। निर्णय अनुसार अब गाउँपालिकाको क्षेत्रभित्र सञ्चालित होटल रेस्टुरेन्ट मदिरा तथा कोल्ड ड्रिंक बिक्री वितरण गर्ने पसलका साथै अन्य सबै प्रकारका व्यावसायिक पसलहरू राति 10 बजेपछि सञ्चालन गर्न पाइने छैन। तोकिएको समयपछि कुनै पनि व्यवसाय सञ्चालन नगर्न गाउँपालिकाले स्पष्ट निर्देशन दिएको छ। र मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 स्थित सिंह खोलामा सोमबार आएको आकस्मिक बाढ़ीले बगाएको स्कूटर सर्लाहीको महेश कुमार कार्कीको नाममा दर्ता रहेको खुलेको छ। स्कूटर फेला परेपछि गरिएको अनुसन्धानका क्रममा सवारी धनीको पहिचान खुले पनि बाढ़ीमा विपत्ता भएका चालकको अवस्था पनि अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाढ़ीले बगाएको बागमती प्रदेश 02032 P8054 नम्बरको स्कूटर मंगलबार बिहान खोलाबाट फेला परेको थियो। पछि यातायात व्यवस्था कार्यालयको अभिलेख परीक्षण गर्दा उक्त स्कूटर सर्लाही निवासी महेश कुमार कार्कीको नाममा दर्ता रहेको पुष्टि भएको। मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायक प्रेक्षक माधव काफ्रेले स्कूटरको दर्ता विवरणबाट सवारी धनीको पहिचान खुलेको जानकारी दिँदै विपत्ता भएका व्यक्ति स्वयं सवारी धनी हुन् वा होइनन् भन्ने विषय अझै पुष्टि हुन बाँकी रहेको बताउनु भएको छ। चार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनु नै छ। तिनजेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ।
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
0: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-900।
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषालीयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्फे, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली। सम्पर्क नम्बर चाहिँ 97652769636, 98178475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको। तपाईहरु अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रानी छाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ, आइतबारदेखि शुक्रबारसम्म तपाईँले हामीलाई सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर सहयात्रा गर्छौं। करिब यो 45 मिनटको समय आज मंगलबारको बस्दै हामीले तपाईँको माझमा हामीले गीतको ट्र्याक लिएर आउने गर्छौं, तर तपाईँको उपस्थिति अलिक कम भएको कारणले चाहिँ हामीले ट्र्याक लिएर आएका छैनौं। तपाईँले साथीसँगै सम्झन पाउनुहुन्छ। तपाईँले फोन लाग्छ भने सहभागिता जनाउनुहोस्। 0840 40 0026 नम्बर खुल्ला रहेको छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज टचको मजबी हप्तामा गुस एफएम 95 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम उकाली उराले तपाईँलाई के कस्तो लाग्दैछ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु। म तपाईँकै साथी ललिता हाई। तपाईँ फटाफट फोन डायल गर्दै आफ्ना आफन्तजन साथीसँगलाई सम्झन सक्नुहुन्छ। तपाईँको लागि हाम्रो नम्बर खुल्ला छ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत रहेको छ, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

हाँ, कार्यक्रम को शुरूआत में राखे हमें देउराली को भत्य पसल रामजी खाना देवी गर्ती को आवास में रहकर मिश्र भाका कार्यक्रम उका देउराली को शुरूआत कर सकता छो। अब भने पालो तपाईको रहेको छ 0440400026 में तपाईले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला संपर्क में साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हरियो भन्दै थिए गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फोन लाग्छ भने तपाईले सम्भवतः सहभागिता जनाउनुहोस्। यदि अब तपाईले चाहिँ सहभागिता जनाउन सक्नुहुन्न तपाईँ फुर्सदको समय छैन भने पनि ठिकै छ। यति बेला हिरा बहादुर लकाई लेख्नुहुन्छ नमस्कार है म कार्यक्रम सुन्दैछु यता बुटोलबाट अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी माधव ढुङ्गेलजी पनि लेख्नुहुन्छ दर्शन नमस्ते नमस्कार म माधव ढुङ्गेल बिर्तामुड थापाबाट भन्दै हुनुहुन्छ। आज चाहिँ सम्झिनु पर्दा श्रीमती उमा ढुङ्गेल बुनो अस्मी श्रोताङ त्यसै गरी रमिला राई शान्ति विश्व राई अनिता विद्या प्रेमी राई अनिसा काली भूमिका त्यसै गरी गीता लिम्बु रंजित राई कायल बीरमान सुनवार पूर्वेली आकाश राई मुना कोई योगे मुडा मुखिया कमला मुखिया हजार मन राई राई अनिता जेनी लिम्बू निशा बान्तवा राई लवली मेलिना श्रेष्ठ को लागि त्यसैगरी कल्पना साङपाङ कुमारी योङहाङ लबाते दिवसान एम्फो भावना चामलिङ राई रमिला बान्तवा राई त्यसैगरी दुखी बिना लुलाम हिकमत साई पूर्ण बहादुर थुलुङ लगायत मलाई जति पनि साथीहरूले चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। माधवजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे भने दुर्गा साहीजी पनि लेख्नुहुन्छ हेलो दिदी दर्शन नमस्ते है हालसे त सात समुद्र पारीको बस्ती दुबईबाट कार्यक्रम सुन्दैछु मेरो घर चाहिँ रामेसाप आठ बाव्य खर्को हो अहिले चाहिँ म फेसबुक लाइभ मार्फत कार्यक्रम सुन्दैछु ए उकाली उराली राम्रो लाग्छ भन्दै हुनुहुन्छ। कार्यक्रम चाहिँ अब बस्ने भाका मेरो घर परिवार लगायत मलाई चिन्नुहुने सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। दुर्गाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको विषयमा हामी तपाईँसँग प्रत्यक्ष रूपमा सम्पर्कमा जोडिने प्रयत्न गरिरहेका छौं। यदि तपाईँ फुर्सदको समय छ यो समय तपाईँले साथसाथै कार्यक्रम सुन्दै हुनुहुन्छ म पनि कार्यक्रममा सहभागिता जनाउँछु भन्ने लाग्ने साथीले फोन डायल गर्न सक्नुहुन्छ 0440400026 नम्बर खुल्ला छ। तपाईँ उकाली उराली लेख्दैसी गर्दै हुनुहुन्छ साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ घरमा बस्दै हुनुहुन्छ होला कतिपय मित्र घरमा बस्ने भन्दा पनि असारको चटारोको महिना छ सबैजना खेतबारीतिरै हुनुहुन्छ होला यो व्यस्त समय छ व्यस्त समयमा पनि हामीलाई सुन्दै पनि काम गरिराख्नु भएको छ होला भन्ने पनि लाग्छ। यति बेला चाहिँ हामी कार्यक्रममा यो कुराकानी त छँदैछ हामीले कुराकानी हरेक दिन गरिरहेका छौँ तपाईँसँग पनि रहन्छ कार्यक्रममा अर्को मिठो भागापछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौँ विश्रामपछि फेरि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आगलागी प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
5: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-99।
1: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
7: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
8: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
9: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: हावा हुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावा हुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: कार्यक्रममा कार्य राल्न राखेको मै छु गीत गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँसँग प्रत्यक्ष रूपमा सम्पर्कमा त जोडिन सकिरहेका छैनौं र तपाईँका कमेन्टहरू वाचन गर्दै मेर्चा लोकभागहरू राख्दै राख्दै हामी अगाडि बढ़िरहेका छौं। यति बेला रामजी घिमिरेजी लेख्नुहुन्छ कमेन्टमा, नमस्कार हजुर, सम्पूर्ण मित्रमा सम्झेको छु है, मैले त चितवनबाट भन्दै हुनुहुन्छ। त्यसै गरी भावना मगर्जी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार है दिदी, म पनि कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि, म चाहिँ त इण्डियाबाट ल भन्दै हुनुहुन्छ। त्यसै गरी स्थानीय छेत्रीजीले पनि हेलो दिदी नमस्ते, म कार्यक्रम सुन्दैछु है, बितिचोर हाल चाहिँ सिन्धुलीबाट भन्दै हुनुहुन्छ। त्यसै गरी उहाँले सीता राउत माया त्यसै गरी साथीहरूमा चाहिँ सम्झनु पर्दा मम्मी भाइ दिदी त्यसै गरी सरस्वती राउत देविका थापा लगायत सबैको लागि समर्पण छ भन्दै हुनुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ जस्तो लाग्दैछ, को हुनुहुन्छ, स्वागत गर्छु, हेलो।
1: नमस्कार दिदी।
0: नमस्कार नमस्कार, हाम्रो हुनुहुन्छ, म यसरी नआएपछि बिर्सन्छु, हेर्नुहोस् न रमिला, आज नामै झन्नै बिर्सेको, पाइयो हेर्नुहोस्, अब तपाईँहरूले नि बिर्सिनुहुन्छ, त्यही भएर हामीले पनि बिर्सिनु स्वाभाविक हो जस्तो लाग्छ।
1: दिदी
0: के छ तपाईँको खबर सुनाउनुहोस् न त। म एकदम सन्चै आरामै छु अहिलेसम्म है। ल अरू के छ, के हुँदैछ, नयाँ खबर बताउनुहोस्।
1: नयाँ खबर यस्तै हो, बस्ने खाने, तपाईँको बताउनु न बरु।
0: म पनि यता भने बस्ने खाने भए खाने नभए यसै बस्ने, यसै मिठा कुरा गरिदिने यस्तै भन्नुपर्छ। भयो भने खाना पनि नछोड्ने, भएन भने भएन है भन्न पनि नभन्ने के रमिला चाहिँ। म जस्तो मान्छे त सायद छैन होला भनेर भन्न नमिल्ने हेर्नु। म त्यस्तो धेरै ज्ञानी भित्र नै पर्दैन है रमिला चाहिँ।
1: त्यो त हो कि, तर हाम्रो लागि
0: यस्तो सबै ठाउँमा सबैको लागि ज्ञानी बुझ्ने विवेकी हुनु पनि कहिले काहीँ खराब हो जस्तो लाग्छ मलाई।
1: धेरै ज्ञानी भयो भने मान्छेले हेप्छ क्या दिदी, त्यही भएर कोही कोही कुरामा त कडा नै हुनुभयो।
0: त्यही भएर हिजो आजमा कडा रूपमा उद्रदैछ कि हुनुपर्छ। ल समय अनुकूल परिस्थिति के छ त्यो अनुसार त हुनै पर्यो नि होइन। ल खाजा खाइसक्नु भएको छ? मैले पनि खाइसकेको छु अघि नै, फेरि भोक लाग्ला जस्तो हुन लागिरहेको छ। ठिक छ, केही छैन, तपाईँ हाम्रो कुराकानी भइसकेको छ, कार्यक्रममा आउनुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक दाई एफएम होली युनिटको लागि दाई देव माझी धुरो पाण्डे निला पौडेल निर्मला लामा अनि मन्जु परियार आफन्तजन सम्पूर्णको लागि भन्ने छुटिन्छ।
0: नमस्ते नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी, उहाँले आफ्नो साथी सङ्गीलाई सम्झेर छोटेर गइसक्नु भएको छ। यति बेला मनोज सुन्दासजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, म कार्यक्रम सुन्दैछु है, सिन्धुलीको झाँगाझोरी रातमाट बजारबाट अब बज्ने भएका सबैको लागि भन्दै हुनुहुन्छ। निशा ठोकरजीले पनि सुन्दैछु ल भन्दै हुनुहुन्छ। राईनी राजकलाजीले पनि सम्झना सबैको लागि भन्दै हुनुहुन्छ। फुचे करिश्माजीले पनि दिदी नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु, सिन्धुलीको बितिजोर हाल चाहिँ सिन्धुलीबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु, हेलो।
2: हजुर नमस्ते नमस्कार, म पनि आइपुगे है, अन्तिम अन्तिमतिर पनि भए पनि भन्नुहोस् है त।
0: ल आइपुग्नु भयो देवजी, खुसी लाग्यो है त।
2: हजुर हजुर पक्कै पनि दिदीहरूलाई दिदीहरूलाई चाहिँ धान रोप्न बोलाउँला भनेको, हिजै रोपाई भयो, अब चाहिँ बोलाउन पनि पाइएन, अब भन्नुपर्छ, अब दुःख मन नगर्नु होला भन्न चाहेँ है त।
0: ठिक छ देवजी, केही छैन, मलाई पनि अब त्यस्तो धेरै हिलोमा चाहिँ काम गर्न मेरो इच्छा रहर त होइन होइन। अब यहाँले दिदीको समस्या मर्मलाई बुझेर बोलाउनु भएन म चाहिँ खुसी छु, यहाँले मलाई धान रोपाईमा बोलाउनु भएन भनेर म बेखुसी छैन है देवजी। पक्कै पक्कै पनि कुरामा कुरा रमाइलो छ। ठिक छ होइन, खुसी लाग्यो. वास्तवमा भन्ने हो भने मलाई खासमा हिलोमा काम गर्न त्यस्तो जाँगर लाग्दैन के देवजी.
2: हजुर हजुर, त्यही पनि यसो हाम्रो यतातिर कुरो पनि कस्तो हुँदो रहेछ, यसो दिदी हजुरहरूलाई पनि यसो गाबा यसो रोपिदिनुहुन्छ कि भनेर चाहिँ बोलाउन खोजिरहेको थिएँ. आज हुन्छ होला भनेको, खासै पानी हिजो दिनभरि परेर हिजै मौका त्यही मौकामा चाहिँ हिजै चाहिँ रोपाइ एक ठाउँमा, अब एक ठाउँमा चाहिँ बाँकी छ, कहिले हुन्छ त्यो चाहिँ थाहा छैन. दिदी हजुर अब दुःख नदिउँ दिदी हजुरलाई भन्नुपर्छ है त. अब अन्तिम अन्तिम पनि भयो, अब रोपाइ सकिन सकिन पनि लाग्यो भन्नुपर्छ है त.
0: ल ठिक छ, रोपाइमा रमाइलो लाग्ने पनि कि सुरुमा कि अन्तिममा नै हुन्छ अरे क्या देवजी.
2: हजुर भए पनि अब
0: यस्तो हुन्छ, बिचतिर चाहिँ सबैको काम एउटै काम, हरेक दिन हरेक समय हरेक पटक होइन हर घडीमा एउटै काम गरिराख्नु पर्छ अरे. जस्तो कि सुरुवातमा भर्खर भर्खर सुरु भएको हुन्छ, एकदमै रमाइलो लाग्छ, काम गर्न जोसँग चल्छ होइन. र अन्तिममा जस्तो कि हामीले अहिलेसम्म धान रोपिनौ होइन, अब अन्तिमतिर चाहिँ जाउँ न त रोपौं है, एक बिघा भए पनि भन्ने हामीलाई चाहिँ एकदम जोसँग चल्छ अरे क्या देवजी. त्यही भएर अब अहिलेको वर्ष धान रोप्न जोस जाँगर लाइएनौ हामीले, अब हामीले सायद चामलको खानालाई खान पनि पाइँदैन जस्तो छ देवजी. देवजीले धान रोप्न ठाउँमा बोलाउनु हुँदा नि गइएन, अनि अब कसरी चाहिँ धान फल्छ खाना खाउँला भन्ने कसरी आश गर्नु देवजी? मसँग त आशै छैन हेर्नुहोस् है.
2: हजुर अब पाइन्छ नि, अब धान फल्नु पर्यो होइन, अब समयले अब कस्तो गर्छ यसपालि पनि, अब वर्षा कस्तो हुन्छ, अब फेरि परपरारकै जस्तो गरी बगाएर लग्यो भने त खानु पाइँदैन, नभए त खानु पाइन्छ जसरी पनि. खाने बेलामा त दिदी हजुरहरूलाई धान काट्ने बेला धान भित्राउने बेलामा चाहिँ जसरी पनि दिदी हजुरहरूलाई या म फेरि इन्भाइट गर्छु, आउनु होला भन्नु पनि चाहन्छु है त.
0: ल हुन्छ, दुःख गर्नुहुन्छ यहाँहरूले, त्यसो भए धान पाकेपछि चाहिँ एक दिन धान चामलै पिसेर लिएर आउनु पर्ला जस्तो छ.
2: हुन्छ नि दिदी हजुरहरूलाई एक दुई मुरी त पठाइदिइहाल्छौँ नि
0: है त. यति धेरै माया गर्ने हाम्रो रेडियो प्रेमी साथीहरू भएपछि त हामीलाई दुःख सङ्घर्ष गरेर खानु पनि नपर्ला जस्तो छ.
2: हजुर हजुर पक्कै भने.
0: ल रमाइलो मिठो कुराकानी मात्र है देवजी, खुसी लाग्यो है कार्यक्रममा आउनु भएको छ, रमाइलो मिठो कुरा भयो यहाँसँग. पके पनि यो असारको महिना छ, असारको महिनामा हामीले पके धानका कुरा गर्नै पर्छ. अझ हामीले विशेष गरी धान रोपाईका कुराहरू गर्न त्यति गरेनौं कार्यक्रमहरूमा होइन. अब असारको अन्तिम दिन भइसकेको छ, भोलि र पर्सि मात्रै बाँकी छ, त्यसपछि साउन लाग्छ. ठिकै छ, केही छैन, म पनि कार्यक्रमको अन्तमा छु. रमाइलो मिठो कुराकानी, समय अनुकूल परिस्थिति अनुसार हाम्रो कुराकानी भइरहन्छ, चलिरहन्छ, यो क्रम जारी रहन्छ. यति बेला चाहिँ एउटा मिठो भाका बस्छु, यहाँले साथीहरूलाई सम्झनुहोस् न.
2: विशेष गरी दिदी हजुरको लागि मिठो कुरा गर्नु पाइयो, अनि दिदी हजुरको लागि प्राविधिकमा हुनुहुने आई दिदीको लागि को हुनुहुन्छ, आज अन्तिम अन्तिममा पनि रेडियो सुन्दैछु अनि फोन पनि लाग्यो, एकदम खुसी छु भन्नुपर्ने हजुरको रेडियो होल युनिटको लागि नै एकदम मिठो सम्झना चाहन्छु भन्नु भन्छ. र बहिनी अघि भर्खरै कल गर्ने बहिनी रमिला तामाङको लागि अनि साथी ध्रुव पारको लागि भन्न चाहन्छु, निर्मला पौडेलको लागि सम्झना छ साथी, धेरै दिन भएको त हराएको साथी भन्न चाहन्छु. र अनि जति पनि साथीहरू सुनिरहेको छु सबै सबैको लागि, मलाई जे माझीहरूले चिन्ने नचिन्ने सम्पूर्णको लागि, माया गर्ने घिना गर्ने अनि सम्झिने गीत पनि सबै सबैको लागि भन्दै जान्छु ल. नमस्ते बाबाई.
0: नमस्ते नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. अब चाहिँ म फोन लिँदिन किनकि धेरै साथीको कमेन्टहरू वाचन गर्न बाँकी छ, हामी कार्यक्रमको अन्त्यतिर मात्रै सम्पर्कमा जोडिन सफल भइरहेका थियौं. यति बेला टीकाराम सुनवारजी लेख्नुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार तिनजुरे मीडिया ग्रुपको सदस्य रामेछाप घर भइहाल्छ काठमाडौँबाट. साथीहरूलाई सम्झाउनु पर्दा मीडिया प्रेमी निर्मला उनेम जीवन सुब्बा विमला मगर शर्मिला स्वरू मगर लक्ष्मण मगर घायल बिरमान सुनवार सन्दना सुनवार तारा सुनवार कमला मुखिया लगायत सबैको लागि भन्दै हुनुहुन्छ. माया आयुष जीले पनि दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा सयपत्री मीडिया ग्रुप प्रवास धरान तनकुचा भई हालजी कुविदबाट. यसरी साथीहरूलाई सम्झनु पर्दा चाहिँ प्यारो मान्छे आयुषको लागि साथी काली कमला उणेम लिम्बु सन्देश गुरूङ निर्दोष चिङको लागि चमेली चामलिङ्गे चुनिता राई कुमार प्रजा अमृत गुरूङबाङ डम्बर लामी छाने गुरूङ निशान योङहाङ लगायत सबैको लागि भन्दै हुनुहुन्छ। अमिनाजीले पनि लेख्नु भएको छ, नमस्ते गुड आफ्टरनुन है दिदी, म अमिना सुनबार कार्यक्रम सुन्दैछु र दुलखबाट भन्दै हुनुहुन्छ। साथीहरूलाई सम्झनु पर्दा प्यारे सुशीला विश्वकर्मा, दाईबाज गले मगर, विवश कुलुङ पृथक, तिलकको विष्ट, त्यसै गरी टेकु छेत्री, रत्नबहादुर थापा गाई र बिरमान सुनवार कुमार प्रजा, त्यसै गरी नवराज श्रेष्ठ, माया निरुता योन्जन लगायत सबैको लागि अब बज्ने मिठो भाका समर्पण गर्छु भन्नुभएको छ। त्यसै गरी सपना तामाङजी पनि लेख्नुहुन्छ, हजुर नमस्ते नमस्कार, कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ कार्यक्रम, अब बज्ने गीत मार्फत सम्झनु पर्दा दिदी हजुरको लागि, रेडियो परिवारको लागि, साथै मलाई चिने नचिने सबैलाई भन्दै हुनुहुन्छ। अप्सरा खड्काजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है, रामेछापको नामाडे घर भइहाल्छ काठमाडौँबाट, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी बाबुराम मगरजीले पनि लेख्नु भएको छ, दिदी नमस्ते नमस्कार है, म बाबुराम मगर उखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट कार्यक्रम सुन्दैछु, कार्यक्रम धेरै मनपर्छ, अब बज्ने गीत मेरो घर परिवार लगायत सबै साथीहरूको लागि समर्पण गर्छु। त्यसै गरी रंजित कालेलाई चाहिँ विशेष माया अनि सम्झना भन्दै हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै, अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, साथसाथै आजको विषयमा हामीले रमिला तामाङ साथै दिन बाजीजी हुनुहुन्थ्यो, उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै कार्यक्रम उकाली उराली अवधिभर बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीवास महत, साथी सम्झना खड्गीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा बिर्सी योगी कुण्डे भन्ने यो एकदमै मिठो गीत रहेको छ, देवी गढ़ी मगर, राजु परियार साथै धेरै साथीहरूको आवाज छ यो गीतमा, यो गीत तपाईँको माझमा छोड्दै आजको लागि कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि विदा हुन चाहन्छु, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले साँझको 5 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात:
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
3: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर:
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-99।
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाजा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
6: कसरी फलिरहेछ
7: गाडी भाडा कता गयो? अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हद दाम बस्यो त्यति बस्ने।
6: त्यसको भाउ छ, त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो। यो बिचौलियाले अलिकति गरेछ।
8: सुन, फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
9: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
10: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गोदारी आलुको बिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
5: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
11: कृषि दोकानमा म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बस्नु, 2 मिटर चामलसँग ल्याएर वजन गर्ने मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा। किसान उभर नलागु देशमा लाग्दैन।
12: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, राता सहरको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदावस् नहुँदावस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
5: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
13: कार्यक्रम कृषि सवाल।
14: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृंखलामा गरे के पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश पटक पटक लड्दै पटक पटक उठ्दै यो प्रयास चाहिँ सबैमा हुने गर्छ कुनै पनि क्षेत्रमा काम गर्दै गर्दा एकै पटक सफलता हासिल गर्न सकिँदैन कुनै कुनै क्षेत्रले मात्रै हो एकै पटक हामी उकासिने अथवा माथि पुग्ने तर त्यसरी उकासिएको हाम्रो क्षेत्र एकै पटक खस्किन पनि सक्छ त्यसैले हामीले पटक पटक लड्दै उठ्दै निखारिँदै आफूलाई अब्बल बनाउँदै सबल बनाउँदै अगाडि गइयो भने त्यसबाट आउने प्रतिफल सकारात्मक छ अब्बल छ र दिगो पनि छ यो भन्दै गर्दा यसैका उदाहरणको लागि काम गर्नुभएका एकजना व्यक्तिलाई आज हामीले स्टुडियोमा निम्त्याएका छौं तनहुँको भानुनगरपालिका वडा नम्बर 12 घलेक्स छापमा आफ्नै क्षेत्रमा चाहिँ कृषि उद्यम गर्दै उद्यमीको नयाँ परिचय बनाउँदै गर्नुभएका व्यक्तित्व अर्थात कुशल चन्द्र अधिकारीको कुशलताको कर्म अर्थात कृषि कर्मलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौं हुन त अन्य क्षेत्रमा पनि सम्भावना थियो काम गर्दै पनि हुनुहुन्थ्यो ट्राभल क्षेत्रमा काम गर्दै गरेका कुशल चन्द्रलाई चाहिँ यति नै मात्रै पुगेन आफ्नै ठाउँमा गएर केही सन्देश दिन पाए हुन्थ्यो र आफै नै भिडिएर सँगै रहेर काम गर्न पाए हुन्थ्यो भन्ने खालको एउटा फुटबुटीले गर्दा चाहिँ आफ्नै गाउँमा चाहिँ कृषि फार्म सञ्चालन गर्नको लागि उहाँलाई शुरूआत गर्ने आफैबाट उत्प्रेरणा पनि जागृत भयो र त्यसैको फलस्वरूप उहाँले आफ्नो फार्म पनि सञ्चालन गर्नुभयो आज हामीले उहाँले गर्दै गरेको सफलताको कर्म त्यहाँभित्र अगाडि मैले भने जस्तै पक्कै पनि पटक पटक लड्दै गरेका अनुभव पनि छन् र पटक पटक उठ्न खोजेका लतारिएका फेरि पनि घिस्रिँदै उठ्दै गरेका अनुभव पनि छन् आज हामीले उहाँभित्र रहेको सफलताको कर्मभित्र रहेका संघर्षका सँगसँगै व्यथालाई अथवा अनुभवलाई पनि सँगसँगै साट्ने प्रयास गरेका छौं र गरे के पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश सँगसँगै चाहिँ निरन्तरताको अथक प्रयासले नै हामी सबैलाई सबल र अब्बल बनाउँछ र सफलता पनि सँगसँगै जागृत गर्छ भन्ने खालको सन्देश आजको श्रृंखलामा दिने प्रयास गरेका छौं हामीले धेरै भूमिका भन्दा पनि हामी उहाँलाई सिधा स्वागत गर्दै हामी उहाँको अनुभवलाई साथीहरूमा हामी आतुर पनि छौँ कुशलजी नमस्कार यहाँ स्वागत छ आराम हुनुहुन्छ अलिकति रुगाखुकीले यहाँलाई सताइ राखेको छ यद्यपि काठमाडौँसम्म आएको समयमा यहाँसम्म आउनु भएको छ हामी आभारी पनि छौँ अहिले व्यस्तता त फार्ममै हुनुहुन्थ्यो सायदै मैले अगाडि भूमिका बाँधेको यहाँले सुनिराख्नु पनि भएको थियो त्यही नै हो नि ठ्याक्कै
15: त्यही गरौँ भनेको डुटी यहाँलाई लाग्नु छ। अलिकति आफ्नो यो भूमिका सहित कृषि कर्ममा यसरी व्यावसायिक रूपमा फार्ममा चाहिँ कसरी जोडिनुभयो?
16: नमस्कार, म कुशल चन्द्र अधिकारी, मिर्लुङ बहुद्देशी कृषि फार्म भानुबार तनहुँ।
15: मिर्लुङ
16: बहुद्देशी
15: कृषि फार्म
16: भानुबार तनहुँ घलेसाममा। मेरो 75 क्षेत्रको दर्ता हो। मेरो चाहिँ अहिले 8 वर्ष
15: करिब
16: रनिङ हुन लाग्यो। यसमा चाहिँ मेरो ड्याडी प्रेरणाको स्रोत हुनुहुन्छ। विदेश वैदेशिक रोजगारमा 20 वर्ष बसेर पनि नेपालमा केही गर्नुपर्छ र नेपाललाई गर्नुपर्छ र हाम्रै आफ्नै गाउँमा बाजु रहेको 22 वर्ष बाजु रहेको जमिनलाई चाहिँ उपभोग गर्दै हामीले सुरुवात चाहिँ बाख्राबाट सुरु गर्यौँ भने अहिले मसँग बाख्रा, कुखुरा, मौरी, भैँसी, गाई र माछा र काली छन्। त्यसरी नै सुरुको पिरियडमा हाम्रो 20-30 रोपानीबाट सुरु भएको थियो भने अहिले मैले मेरो फार्म शुद्ध गरेर 200 रोपानीको फार्म सञ्चालन भइरहेको छ।
15: सँगै भैँसी फार्मलाई, भैँसी पालनलाई अलिकति बढी फोकस बढी गर्नु भएको छ कि?
16: हजुर, भैँसी अहिले मेरो 4-8 अहिले 17 पुगेको छ भने बाख्रा चाहिँ मैले मेरो 25 छन्। माछा 100 किलो जस्तो छ, त्यसमा कमन, रहु, नैनी र ग्रास काप छ, त्यसमा त्यसरी छ। अनि मौरी 15 घार छ भने 40-25-30 छ।
15: अहिले यो डाइनामिक रूपमा सबै खालको सँगसँगै लान खोज्नुभयो यहाँले?
16: हो, किनभने बहुद्देश्य मेरो नामै, फर्मको नामै बहुद्देश्य छ भने चाहिँ केही भयो भने कुखुरा, कुनैबाट कुखुराबाट घाटा भयो भने बाख्राले कभर गरेको हुन्छ। बाख्रा भैँसीको त निरन्तर दुध उत्पादनबाटै भयो, यसमा रनिङ गर्न चाहिँ सजिलो हुन्छ र व्यवसायलाई आफूले सम्हाल्न सकियो भने, बहुद्देश्य डाइनामिक खालको गर्न सकियो भने मान्छेलाई आउँदा पनि मेरो फार्ममा आउँदाखेरि सबै किसिमका भैँसी, बाख्रा, कुखुरा, काली सबैले हेर्न पाए, माछा हेर्न पाए, त्यो भएपछि त्यसरी चाहिँ रनिङ तर पनि आर्थिक हिसाबले एकतिर मात्रै पैसा होइन कि सबैतिरबाट पैसा पनि आयो,
15: कतिबाट लस भयो भने
16: अर्कोले मेकअप गर्नु।
15: त्यो चाहिँ आवश्यक नै छ है, सबै
16: आवश्यकै छ।
15: जस्तो मैले 2 दशकदेखि यो पत्रकारितालाई अलिक नजिकबाट हेर्दै गर्दा चाहिँ विशेषतः त्यो समयमा अत्याधिक युवाहरू वैदेशिक रोजगारमा जाने अवस्था थियो। भूकम्प पछाडि पनि अलिकति स्वदेशमा माहौल बनेको, यो नाकाबन्दी पछाडि चाहिँ त्यो खालको अवस्था पनि थियो। यो हुँदै गर्दा फेरि बिचमा कोभिड पछाडि कृषिले साँच्चीकै हामीले भने जस्तै फर्को मार्छ भनेर पनि हामीले सोचेका थियौँ, तर त्यो अवस्था आज छैन र कृषि क्षेत्रको अवस्था धाराशायी हुँदैछ। यो अर्थमा भन्दैछौँ कि हामीले सम्भाव्यता छ, सम्भावना अत्यधिक छ भनेर हामीले पटक पटक नै यस्तै विषयमा छलफल पनि गरेका छौँ। यद्यपि यो भन्दै गर्दा तथ्याङ्क कले पनि हाम्रो आयातको दर प्रतिस्थापन गर्न सकिएन भने चाहिँ व्यापार घाटा अझै घट्यो भने चाहिँ भयावह अवस्था आउँछ है भन्ने खालको अवस्था तथ्याङ्कले देखाउँछ। यो भन्दै गर्दा चाहिँ एउटा यहाँको क्षेत्रमा पनि धेरै युवाहरू विदेश जानुभएको अवस्था रहेछ, यहाँ चाहिँ काठमाडौँमा बस्नुभएको, ट्राभल एजेन्सी चलाउनु भएको, कमाइ सायद राम्रै पनि थियो होला, यद्यपि उत्पादनतिर लाग्छु भनेर फोकस हुनुभयो यहाँ है।
16: अब यसमा तपाईँको नेपालमा सम्भावना नभएको छैन, नेपालमा बहुत सबै कुराको सम्भावना छ। हामीतिर तपाईँको हाम्रो भएको बाँझो जमिनहरू, उर्वर शक्तिहरू त्यतिखेर गएको छ होइन, त्यसैले गर्दाखेरि नेपालमा पढे लेखेका युवाहरू चाहिँ वैदेशिक रोजगारमा एकदमै डुटी चलेर बाहिर वैदेशिक रोजगार जाने, 17-18 लाख रुपियाँ खर्च गरेर कुनै देश जानुभन्दा नेपालमै सानो व्यवसायबाट सुरु गरेर सञ्चालन गर्न सकियो भने धेरै राम्रो हुन्छ। सम्भावना नभएको छैन, सम्भावना छ, तर त्यसलाई सम्भावना कसरी, समस्याको समाधान, चुनौतीहरू त धेरै छन्। यो कृषि क्षेत्रमा बहुतै चुनौती छ, नेपाल सरकारले यसमा सामान्य रूपमा हेरेको छ, कृषि प्रधान देश मात्रै भनिएको छ। कृषि प्रधान देश भनेको अब नाम मात्रै कृषि प्रधान देश भइरहेको छ, यसमा नेपाल सरकारले कस्तो भूमिका खेल्नुपर्छ, कसरी अगाडि बढाउन सकिन्छ, युवालाई वैदेशिक रोजगारबाट कसरी फर्काउन सकिन्छ र सानो हिसाबले नि सानो 2-3 लाख रुपियाँ, 10-12 लाख रुपियाँ निशुल्क लोन बिना धितो बिना नै परियोजना नै तपाईँको धितो बढायो भने उसले उसको घरमा अब बैङ्कहरूले के गर्छ भने काठमाडौँको अरू अरू सहरतिर जग्गा दमिन खोज्छ। त्यसैले होइन कि त्यो परियोजना उसको जे छ उसको लाइ त्यो घाँस संरचनाहरू अब त्यो भैँसी बाख्राहरू त्यसैले परियोजनाहरूलाई नै धितो बाँडेर नै दिन सक्यो भने नेपाल
15: त्यो खालको प्र्याक्टिस भयो भने साँच्चीकै कृषिले गुहार फेर्दैछ,
16: कृषिमा क्रान्ति हुन्छ।
15: जस्तो मैले अगाडि भने जस्तै पटक पटक
16: हजुर
15: यो अनुभवले निखारिनको लागि पनि पटक पटक लड्नुपर्छ, लडियो पनि र उठ्ने प्रयास गरिराख्नुपर्छ। यो सन्देश पनि यहाँले आफैले अनुभव ले एउटा अनुभवी बनाएको छ है, आफ्नै अनुभव हो
16: यसमा तपाईँको
15: समस्या
16: आयो आउँछ अनुभव तपाईँको। अब यसमा भेटनरीको ऊ हुन्छ, कहिले बाख्रो बिरामी होला, कहिले के होला, कहिले घाँस नखाला, के सबै समस्याहरू त्यसलाई समस्या कुनै कुरामा नि समस्या समाधान समस्या छ, सबै कुरामा समस्या समाधान गर्दै समस्या आउँछ तर त्यतिकै छोडेर बन्द गरेर त हामी माथि उठ्न सकिन्न। त्यसलाई समस्या समाधान कसरी हुन्छ त्यसलाई अब एउटा बाख्रो मर्दैमा एउटा बाख्रो लस हुँदैमा हामीलाई हरेस खाएर हुँदैन कि अर्को बाट कसरी उ गर्न सकिन्छ त्यसलाई समस्या समाधान, त्यसलाई औषधि उपचार गर्न हुन्छ कि अब त्यसलाई कसरी हुन्छ त्यसलाई समस्या समाधान गर्दै अब उ गर्यो भनेर प्लसमा गयो भनेर त्यतिकै छोडेर चाहिँ भएन। त्यसलाई कुनै पनि नेपालमा के छ भने लगाडी गरेको हुन्छ, लगाडी गरेर एक दुई कुरामा घाटा हुन्छ त्यतिकै छोडिदिन्छ, त्यतिकै छोडेपछि उसको सम्बन्धमा घाटा लाग्यो, त्यहाँको पैसा बेड खर्च गयो, अब सबै कुराबाट त्यतिकै उसलाई त लस भयो त त्यो त्यत्रो त्यो समयमा लागेको कुराहरू त्यो समयमा अरू काम गर्दा पनि पैसा आउँछ नि त, उसले त्यो समय गुमायो, पैसा गुमायो, सबै कुरा गुमायो, त्यतिकै छोड्दाखेरि कुनै कुरोमा नि समस्या हरेक कुरामा समस्या आउँछ, समस्याको समाधान गर्दै कसरी हुन्छ अगाडि बढ्नुपर्छ र चुनौतीसँग पछाडि हटेर छोडिदिनु भयो भने त्यो लथालिङ्ग हुन्छ, त्यसैले चुनौतीलाई समस्याको समाधान गर्दै अगाडि बढ्नुपर्छ।
15: उद्यमशीलता आफैमा एउटा क्रिएटिभ हो, भित्रैबाट आउनुपर्छ, जागृत हुनुपर्छ, हामीले पटक पटक यो भन्छौँ, यो भन्दै गर्दा एउटा निरन्तरताको अथक प्रयास नै सफलता हो, धैर्यताका कुराहरू छन्, सहनशीलताका कुराहरू छन् लगायत अरू कुरा पनि आउँछन्। यो उद्यमी बन्दै गर्दा यानि अनुभव हासिल गरिसके पछाडि अन्यहरूलाई सुरुवात कसले गर्दै हुनुहुन्छ भने अलिक व्यावसायिक रूपमै लाग्दै हुनुहुन्छ भने चाहिँ उहाँहरू ध्यान दिनुपर्ने कुराहरू छन् अलिकति सार्नु, त्योभन्दा पछाडि हामीले अरू कुराहरू छन्।
16: सुरुमा त तपाईँको कुनै पनि क्षेत्रमा काम गर्दा तपाईँले कुन उत्पादन गर्दै हुनुहुन्छ सुरुमा त्यो बजार हेर्नु पर्यो। बजारमा तपाईँको 100 लिटर दुध उत्पादन गर्दै हुनुहुन्छ भने 100 लिटर 20 लिटर नै उत्पादन क्षेत्र बिक्री हुँदैन भने त्यो क्षेत्रमा लागेर काम छैन सुरुको त्यो भयो। दोस्रो कुरा तपाईँको कुनै पनि काम गर्दाखेरि पशुपालन गर्दाखेरि घाँस खेतीमा एकदमै जरुरत छ, तपाईँले सधैँ दाना पानी किनेर मात्रै दाना मात्रै किनेर सम्भव हुँदैन, त्यसलाई चाहिँ घाँस अथक लागत मूल्य बढ्ने भयो, त्यसैले लागत मूल्य घटाउन घाँस गर्नु पर्यो। अब त्यसको लागि अब अहिले विभिन्न माध्यमबाट तालिमहरू दिने गरेको छ, अब अनलाइन मार्फत अथवा फिजिकली मार्फत फर्महरूले त्यसरी तालिम गर्दाखेरि तपाईँको 15 दिने 10 दिने कम्तीमा एक हप्ताको तालिम लियोस् तपाईँलाई त्यो काम गर्दाखेरि कसरी तालिम लिन सकिन्छ, के गर्न सकिन्छ, कहाँ के गर्दाखेरि के हुन्छ, भैँसी बिरामी हुँदै के गर्न सकिन्छ, अथवा अर्को 2-3 फर्महरू तपाईँले भिजिट गर्नुहोस्, कस्तो किसिमको संरचना बढाउने कसरी गर्ने भन्ने कुराहरू त्यहाँ संरचना त्यो काम गरेर आएको मान्छेले आइडिया दिएको हुन्छ। त्यसैले सुरुमा त पशुपालन गर्दाखेरि घाँस खेती नै भयो, त्यस पछाडि घाँस खेतीबाट तपाईँले संरचना त्यहाँ सम्भावना कस्तो छ, तपाईँको त्यो बजारको एरिया कस्तो छ त्यो हेर्नुहोस्, त्यस पछाडि तालिम लिनुहोस्, त्यस पछाडि अब गर्दै गर्दाखेरि तपाईँ सुरुबाट त जानेर कोही पनि आएको हुन्न, त्यो काम गर्दै जाँदाखेरि अनुभवले नै बताउँछ कि अहिले सबै कुरा म भैँसी देख्दाखेरि डराउँथे भने म अहिले भैँसीलाई भ्याक्सिनदेखि लिएर कुन बिरामी छ ज्वरो नाप्नेदेखि लिएर सबै प्राथमिक उपचार आफूलाई अब भन्दा भन्दा नगरपालिकाको मान्छे आइपुग्न सक्दैन, त्यसैले सामान्य ट्रिटमेन्ट आफैले म गर्न सक्ने भएको छु,
15: त्यो चाहिँ
16: अनुभवले गरेको हो।
15: यो डाइनामिक रूपमा राख्दै गर्दा एउटा फाइदा यहाँले पनि भन्नुभएको छ, एकातिरको लस्ट भयो अथवा त्यतिबाट मेकअप भएन भने अर्को मेकअप भयो भन्ने कुरा पनि भयो, तर सबैले म्यानेज गर्न चाहिँ कतिको चुनौती छ, फेरि
16: म्यानेज गर्न चुनौती छ किनभने सर अब तपाईँको माछा नै हेर्नु पर्यो, अब पशुपालन गर्दाखेरि मेरोमा घाँस एकदम महत्वपूर्ण छ, माछा ग्रास काप हो, माछाले घाँस पनि खान्छ, भैँसीलाई घाँस चाहियो, बाख्रालाई घाँस चाहियो, अब कुखुरालाई नै अब चरण क्षेत्रमा भयो भने दाना भन्दा कुखुरा चरेको राम्रो हुन्छ, चर्दाखेरि त्यसरी गर्दाखेरि चाहिँ तपाईँको म्यानेज गर्न गाह्रो हुन्छ, मसँग 6 कामदार छन् भने उनीहरूले नै गर्छन्, त्यसपछि म आफू पनि निरन्तर खटिरहेको हुन्छु, त्यसैले अब एउटा कुरो चाहिँ अब बाख्रा बेच्ने समय भएको छैन, माछाबाट उत्पादन भएर माछा बेच्ने क्रममा माछाबाट अलिकति केही पैसा हुन्छ, कर्मचारीलाई दियो अथवा दाना पानी ल्याउनको सहज हुन्छ, दैनिक दुध पनिरबाट आमदानी हुन्छ, त्यसरी गर्दाखेरि सजिलो।
15: जो पहिलो चाहिँ यहाँले अहिले दुधलाई राख्नु भएको छ डेली कारोबार पनि भइरहेको छ,
16: डेली कारोबार भइरहेको
15: कसैको मासिक पनि होला तर यद्यपि रेगुलर बजारमा खपत पनि भइरहेको छ, त्यसबाट आमदानीको स्रोत चाहिँ आइरहेको छ।
16: मसँग चाहिँ
15: यहाँको बजार कहाँ छ नि, त्यहाँको चाहिँ
16: मेरो बजार चाहिँ चन्द्रवती बजार, अब स्थानीय डुम्रे बजार,
15: त्यहाँको
16: अब स्थानीय
15: डुम्रेसम्म पनि ल्याउँछु,
16: डुम्रेसम्म पनि पठाउँछु।
15: आजभन्दा करिब 15-16 महिना अगाडि यहाँको फार्ममा म पुगेको थिएँ, पुग्दै गर्दा यहाँ आफै घुम्दिनु भएको थियो, तलसम्म रिसिभ गर्न पनि आउनु भएको थियो, यो अवस्था गर्दै गर्दा एकदम जागरुक कि यहाँ चाहिँ त्यो बेलामा रेडी भइहाल्नु भएको छ, फार्ममा काम गर्न पनि तयारी हुनु भएको छ, यो अरूसँग बोल्न पनि भ्याउनु भएको छ, अब यो घरमा पाहुना पासा आउँदा पनि यो खालको रेस्पोन्स पनि गर्नुभएको छ, यो खालको चाहिँ एकदम जागरूक चाहिँ देख्नुहुन्छ कि यहाँ चाहिँ त्यो खालको जागरूक नभई चाहिँ सफल बन्न
16: सकिँदैन सर? तपाईँको कुनै पनि व्यवसायमा लगानी
15: एकदम एग्रेसिभ देख्नुहुन्छ कि यहाँ
16: चाहिँ? कुनै पनि मान्छेहरू लगानी गरेको हुन्छ, तनहुँ जिल्ला मेरो तनहुँ जिल्ला छ, तनहुँ जिल्ला लमजुङ जिल्लामा लगानी गरेको छ, तर काठमाडौँ आएर ऊ बसेको छ भने कर्मचारीको भरमा मात्रै त हुँदैन नि त। त्यसमा हरेक चोटि बिहानदेखि बेलुकासम्म म बिहान छ बजीदेखि बेलुका दस सात बजीसम्म म हरेक बाख्रा कुखुरा त्यहाँमा चाहिँ कुन भैँसीले के खाएको छ अथवा कुन बिरामी छ, कुन भैँसीले नाग खोजेको छ, कुन बाख्राले के भएको छ, सबै कुराहरू म सबै कुरा चारैतिर सबै कुरा भइरहेको हुन्छ।
15: कहिले काहीँ काठमाडौँ आउनुहुन्छ नत्र धेरै समय चाहिँ
16: फार्ममै हुन्छ,
15: यो चाहिँ आवश्यक हुन्छ। सँगै कृषि बालीको उत्पादनहरूलाई पनि जोड दिनुभएको छ कि छैन?
16: मैले थोरै अब
15: त्यहाँ सम्भावना चाहिँ रहेछ है, विशेष गरी कोदो बाली पनि अत्यधिक मात्रामा हुँदैछ अनि यो गेडागुडीहरू पनि जस्तो दलहन बालीहरू उत्पादन राम्रो हुँदैछ, त्यसलाई पनि गर्नुभएको छ?
16: त्यसलाई सामान्य अब आफ्नो घरमा कर्मचारीलाई खुवाउनको लागि मात्रै गरिएको छ, त्यस्तो व्यावसायिक रूपमा चाहिँ तरकारी गरेको छैन। किनभने तरकारीको समस्या के हो भने सर, तपाईँले आज 200 किलो उत्पादन गर्नुभएको छ भने त्यो 200 किलो उत्पादन गरेर भोलिपल्ट बेचेर त्यो लस हुन्छ। तरकारीमा चाहिँ सम्भावना हाम्रो बजारको क्षेत्र अलिकति कम छ, त्यसैले त्यसै कारणले नै बाख्रोलाई जस्तै बाख्रा तपाईँको आज 10 किलो छ, भोलि 10 किलो भए पनि त्यो लस भएन नि त। त्यसैले चाहिँ मैले तरकारी खेती चाहिँ त्यस्तो निरन्तरता मैले सुरुमा काम गरेर खोजेको थिएँ, त्यसरी अब उत्पादन गरौँ उत्पादन गरेर बजार छैन, बजार नभएपछि त्यतिको लस भएर जाने
15: ठिकै छ। फेरि एउटैले धेरै गर्ने कुरा पनि भएन, नत्र पोखरा काठमाडौँसम्मका बजारमा पनि जान सक्थ्यो त्यहाँको उत्पादन, ठिक छ। अब जस्तो यहाँले सुरुवात गर्दै गर्दाको एउटा जोस जाँगर, बीचमा केही अलिकति ठक्कर पनि खानुभयो अथवा अप्ठ्यारो पनि परे बीचमा, त्यसलाई अनुभवको रूपमा लिनुभएको छ है?
16: अब यस्तो हुन्छ, मेरो चाहिँ सम्भावना के थियो भने सर, मेरो चाहिँ पहाडै एरिया हो होइन, त्यसमा अब पानी बर्खाको याममा यातायातको सुविधाहरू राम्रो नभएको कारण कतिपय दुध बाइकमा हामीले प्याकिङ गरिन्छ, बाइकमा पोखियो होला होइन, त्यो पोखिँदा पोखिँदै पनि अब गर्नुपर्छ, आज 1 लिटर पोखिएर केही हुन्न, भोलि 2 लिटर त बढिहाल्छ होइन, घाँस गुडो मिलायो भने, त्यसरी गर्दा पनि त्यसरी नै यातायातको सुविधाले नै पहिला चाहिँ मेरो फार्मसम्म यातायात पुगेको थिएन भने यातायात अहिले साधन यातायात रोड खनेर यातायात पुगियो, अब त्यसपछि पानी बत्ती बिजुलीहरू मेरो चाहिँ राम्रै छ, पानीको सम्भावना एकदम राम्रो छ, त्यहाँ तरकारी खेतीदेखि लिएर पशुपालन पानी त चाहियो, सबै कुरा त्यो भएर सबै कुरा मिलेको छ, त्यहाँको जग्गा सग्गाहरू अब त्यहाँका स्थानीय सरकारहरूले नि सपोर्ट गरिदिनु भयो,
15: सपोर्ट भइराखेको छ,
16: सपोर्ट केही मात्रामा छ तर भने जति राम्रो छैन सर।
15: बीचमा यहाँले केही पुरस्कार पनि पाउनुभयो गण्डकी प्रदेश सरकारबाट, त्यसरी एग्रो टाइम्स मासिक पत्रिकाले पनि यहाँलाई वार्षिक उत्सवको अवसरमा सम्मान पनि गरेको थियो, हामी सँगै संलग्न पनि थियौँ त्यो कार्यक्रममा चाहिँ। यो भन्दै गर्दा एउटा अवेरनेसको लागि लाग्दै गरेको एउटा युवाले अन्यहरूलाई प्रेरित गरेको उपलक्ष्यमा चाहिँ यो खालको सम्मान पनि भइरहेको छ, यसले गर्दा अझै यो क्षेत्रमा अझै केही गरौँ भन्ने जागृत चाहिँ भइरहेको छ।
16: यसमा चाहिँ कृषकहरू जहाँ पनि तपाईँको तल्लो दर्जामा हेरिरहेको छ र अहिले तपाईँको कृषकहरूले नपढेका मान्छेले काम नपढेका मान्छेले कृषि गर्ने भन्ने चलन थियो पहिला पहिला, अहिले चाहिँ पढेका लिएर सबै कुरा टेक्निकल लाइन टेक्निकल कुनै माध्यमबाट युट्युबबाट कुनै विदेशीको टेक्निकलहरू आधुनिक किसिमलाई परम्परागत कृषि होइन कि आधुनिक किसिमको कुराले गर्दाखेरि टेक्निकल युज गरेर जस्तै घाँस काट्ने मिसिनदेखि लिएर सबै कुराहरू अहिले मान्छेले 2 जनाले 1 घन्टा लाउँथ्यो भने अब अहिले 10 मिनटमा काम गरेको अवस्था छ आधुनिक
15: टेक्नोलोजी,
16: त्यो टेक्नोलोजी प्रुभ गरेर गर्ने हो, सबै कुरा आफैले गर्नुपर्छ भन्ने छैन, सबै कामदार व्यवस्थापन मिलाएर यसमा चाहिँ अब युवालाई पहिला चाहिँ तपाईँको पुरस्कारहरू दियो भने अहिले चाहिँ अब पुरस्कार दिँदाखेरि आफूलाई मलाई सम्मान गर्दो रहेछ है, कुनै क्षेत्रबाट कृषि गर्दा पनि देखिरहेको हुन्छ, सम्मान गर्दो रहेछ, पुरस्कार पाइँदो रहेछ, सम्मान कृषिलाई क्षेत्रलाई राम्रो दर्जामा हेरिँदो रहेछ भन्ने तरिकाले चाहिँ पुरस्कार सम्मान गर्दा चाहिँ अझ अब मलाई योभन्दा बढी चाहिँ अब 100 लिटर दुध उत्पादन गर्थेँ भने मैले अब 200 लिटर उत्पादन गर्छु है, म अझ पनि व्यवसाय सफलता बढाउँछु। मेरो लक्ष्य नै के हो भने मेरो मल्टिपर्पज भएको कारणले गर्दा मेरो एग्रो टुरिज्मलाई मैले चाहिँ फार्म होमस्टेको रूपमा चाहिँ अब एग्रो टुरिज्मलाई अलिकति जोड गरेर त्यहीँ गएका मान्छेहरूलाई त्यहीँका उत्पादनहरू सबै आज कुखुरा खाने हो कि कालिस खाने हो कि माछा खाने हो कि के खाने हो त्यो दुध खाने हो कि पनिर खाने हो कि त्यसरी चाहिँ त्यो एग्रो टुरिज्मलाई चाहिँ म जोड गरेर
15: आफ्नो
16: उत्पादन सँगै जोडेर चाहिँ उत्पादन जोडबाट गर्दै एग्रो टुरिज्मतिर लगाउँछु।
15: यो चाहिँ आवश्यक पनि छ, अब फार्मस्टेको अवधारणा आइरहेको छ, धेरै ठाउँहरूमा यो खालको प्र्याक्टिस हुन खोजिया छ र यो आवश्यक पनि छ र हेर्नेहरूले त्यो खालको नयाँ चिज हेर्न चाहनुहुन्छ, नयाँ चिजमा रुचि राख्नुहुन्छ, त्यसले गर्दा त्यसको माहौल पनि बन्न सक्छ। अब यहाँले सुरुवात गरिसके पछाडि अन्यहरूलाई प्रेरित गर्ने काम कतिको भयो त्यो क्षेत्रमा चाहिँ?
16: अब मैले त प्रेरित अब मेरो भानु नगरपालिकाभित्र 13 वडा छ सर होइन, मैले हरेक मान्छेलाई चाहिँ कृषि गर्नुपर्छ, कृषिबाटै सम्भव छ होइन सबै कुरा। अब उत्पादन गरेन भने अब सबै सहर बजारमा बस्ने मान्छेहरू सबैले मात्रै सबै सहर बजार बस्यो भने गाउँमा को गएर कृषि गर्ने? त्यही भएर भानु 13 वडा भानु नगरपालिका मेरो भित्र 13 वडा छ, 13 वडा भित्रका युवा भाइहरू अथवा युवा गई गर्न चाहने मान्छेहरूलाई मेरो आफूले फोनबाट हुन्छ कि मेरो फार्ममा आएर हुन्छ कि म आफै उसको फार्ममा गएर हुन्छ कि सल्लाह सुझाव दिएर अगाडि बढ्ने मैले सुरुवात गरेर अब मेरो 13 वडाका कृषकहरू अलिकति जागरूक भएर अब सुरुबाट अब पहिला भन्दा पनि अहिले नयाँ टेक्नोलोजीहरू नयाँ पुस्ताहरू आइरहेको छ, त्यसैले अब थोरै अगाडि बढिरहेको छ।
15: निकै महत्वपूर्ण हामी कुराकानी अन्त्य हुँदै खान पाइसकेका छौँ। अब जस्तो एउटा उत्प्रेरणाकै यो उद्यमी बन्ने कुरा चान्सुने विषय नै होइन भनिन्छ कि, किनकि सबै बन्न पनि सक्दैनन् र उद्यमशीलता यस्तो खालको एउटा जागृत हो, भित्री स्वेच्छाबाट मात्रै जागृत भयो भने मात्रै त्यो सम्भव छ, देखावटीमा गर्ने कुरा होइन भनेर पनि भनिन्छ। त्यो अनुभव यहाँले आफै भित्रबाट गर्नुभएको छ है?
16: अब यस्तो छ तपाईँको त्यहाँ,
15: तर यहाँले एउटा प्लस पोइन्ट चाहिँ परिवारले सपोर्ट गर्नु,
16: हजुर मेरो ड्याडीको
15: हिजो पनि गर्नुभयो आज पनि गर्नुभयो,
16: हजुर सबै
15: कति पहिला चाहिँ सुरुवाती फेजमा सपोर्ट गर्दै नगर्ने उल्टो टाढिन खोज्ने खालको प्रवृत्ति हुन्थ्यो र सफल भइसके पछाडि मात्रै नजिकैको अवस्था हुन्थ्यो, त्यो चाहिँ यहाँलाई
16: पर्यो। सुरुमा म जाँदा चाहिँ तपाईँको म यत्रो पढेको मान्छे अब गाउँमा आएर बाख्रा पाल्छु भन्छ भैँसी गोठमा गोबर सोर्छु भन्दाखेरि अलिकति सबैलाई अनौठो पनि लाग्यो, सबैले किन यस्तो गरेको होला भन्ने सोच आयो। तर अहिले चाहिँ तपाईँको मेरो उत्पादन अब विभिन्न प्रदेश सरकार केन्द्र सरकार अब विभिन्न माध्यमबाट सम्मान गर्दा चाहिँ कुशलले राम्रै गरेको रहेछ, त्यहाँको उत्पादनलाई त्यहाँका भएका बाँझो रहेका जमिनहरूलाई उपभोग गरेर त्यहाँका मान्छेहरूलाई कम्तीमा भनेको समय दुध खान दिएको छ, भनेको समय पनिर खान दिएको छ, भनेको समय माछा खान दिएको छ, खसी बोकाहरू काटेर खुवाएको छ, त्यसरी गर्दाखेरि त्यहाँका अहिले चाहिँ सोद्धाखेरि चाहिँ ओ कुशलले राम्रै गरेको रहेछ भन्ने चाहिँ अहिले पहिला किनभने यो कुशलले किन यस्तो गरेछ भन्ने सोच हुन्थ्यो भने अहिले
15: तर घर परिवारको भित्रबाट चाहिँ सपोर्ट थियो, बाहिर वरिपरिका छरछिमेकबाट चाहिँ त्यो खालको
16: अवस्था थिएन सर। किनभने अब गाउँ काठमाडौँमा बसेको 10-12 वर्ष बसेको मान्छे गाउँ आएर गर्छु भन्छ के गरेर लाग्यो भन्ने नि भएको थियो होला, अन्य अनुभव थियो होइन। बाख्रा पाल्छु भन्छ, बाख्रा तपाईँको पहिलाको ऊ गर्नुहुन्छ भने 2-3 लाख रुपियाँ पर्थ्यो बोयरको बाख्रा, त्यो किनेर ल्याउँदा पनि यत्रो महँगो पर्छ र भन्ने नि सोच थियो भने होइन। त्यसरी चाहिँ सुरुवात गर्दाखेरि 4-5 बाख्राबाट सुरु गरियो, 200 बाख्रा पुग्यो, त्यस पछाडि भैँसी जोड गरियो, त्यसरी गर्दा खाँदै अहिले गाउँतिर अब रोजगारी पनि भएको छ 4-5 मान्छेलाई होइन। त्यसरी
15: अरूहरूले पनि सुरुवात गर्नुभएको
16: छ वरिपरि
15: पालिकामा
16: 13 पालिकामा
15: होइन, जस्तो यहाँले सुरुवात गरेपछि यहाँकै श्रीले सुरुवात गर्नेहरू हुनुहुन्छ,
16: पहिला पनि हुनुहुन्थ्यो, अब त्यस पछाडि अहिले पनि अब कृषि गर्नुपर्छ, कृषि बिना सम्भव छैन है, अब वैदेश रोजगार मात्रै सधैँ गएर मात्रै हुँदैन भन्ने छोड्दै
15: त्यो सन्देश भएको छ,
16: सन्देश भएको छ।
15: अब यहाँहरूसँग जोडिँदै गर्दा यहाँहरूको स्थानीय पालिकासँगको पक्कै पनि समन्वय छ अथवा कतिको सपोर्ट पाउनु भएको छ ठ्याक्कै प्रश्नसँग भनिदिनुहोस्, उहाँहरूलाई पनि हामी पछि कुराकानी गर्छौँ।
16: अब यस्तो छ ठ्याक्कै भन्दाखेरि सामान्य
15: सपोर्ट पाउनु भएको छ,
16: अब भेटनरीले घाँसहरू यो लगाउनुपर्छ भनेर अलिअलि अब 50-50 आयोजनामा दिएको छ, तर मैले चाहिँ के भनिरहेको छु भने भेटनरी नगरपालिकाबाट चाहिँ मेरो दुध उत्पादन धेरै छ, अहिले त्यतिकै अब लगभग थोरै बिक्री भएको छ, थोरै खेर गइरहेको भन्दा पनि मैले पनिर बनाएको छु खेर त ग होइन, त्यसलाई चाहिँ मैले चाहिँ 50% लगायत नगरपालिकाबाट मेरो उद्योगमा कृषिलाई अहिले चाहिँ उद्योगमा जोड्नुपर्छ, जुनै पनि क्षेत्रमा उद्योगमा जोड्न सकियो भने त्यहाँ भएका चिजहरू मिठा दुधको परिकारबाट धेरै किसिमका परिकारहरू बन्न सकिन्छ, त्यसमा सानो लगानी नगरपालिकाबाट गरिदियो भने त्यसमा 50% मैले हालेँ भने सानो मिसिनलाई अब तपाईँको 10-5 लाखमा एउटा मिसिन पाइन्छ भने 5 लाख रुपियाँ मैले हालेँ भने 5 लाख रुपियाँ नगरपालिकाले गर्नु
15: भनेपछि अरू
16: विविधीकरण जानु पर्यो कि,
15: आवश्यक
16: पनि छ कि, प्याकेजिङको थियो प्याकेजिङ छ अहिले तपाईँको सधैँ हातले प्याकेजिङ गरेर सकिँदैन नि त, अब धेरै हुन थालेपछि प्याकेजिङ गरेर त्यसलाई चाहिँ अब महिनौ दिन्छ नबिग्रिने तरिकाले ग्रेडिङ गरेर प्याकेजिङ गरेर जान सकियो भने त्यसलाई चाहिँ बजारमा त्यही तनहुँ जिल्लामा मात्रै होइन कि मैले काठमाडौँ ल्याउन सकेँ नि त प्याकेजिङ गर्न सकेँ भने अथवा पोखरा लान सकेँ, त्यसरी उद्योगमा नगरपालिकाबाट चाहिँ यो सपोर्ट भइदियो भने कृषिलाई पर्यटनमा जोड्न सकु, उद्योगमा जोड्न सकु भने चाहिँ
15: साच्चै
16: समृद्धि कृषि भन्छ।
15: भनेपछि यो खालको प्र्याक्टिस अथवा पालिकालाई यो खालको एउटा दस्तावेज जस्तो एउटा यो चाहिँ मलाई चाहिएको छ भनेर निवेदन अथवा आवेदन भर्नु भएको छैन, उहाँहरूसँग कुरा चाहिँ गर्नुभएको
16: कुरा चाहिँ मैले पठाउनु
15: धेरै जसो पालिकाहरूको अथवा कार्यालयहरूको चाहिँ एउटा कुनै कार्यक्रम हुन्छ त्यसलाई चाहिँ सूचनाको रूपमा प्रवाह गर्ने कुरा
16: हुन्छ,
15: त्यसमा आवश्यक छ कि छैन भन्ने कुरामा रिसर्च खासै भएको देखिँदैन, त्यो कुरालाई चाहिँ अब यस्ता कार्यालयहरूले सुधार्नु आवश्यक छ। किसानलाई के चाहिँ चाहिन्छ त्यो आवश्यकताको आधारमा चाहिँ अनुदान दियो भने त्यसबाट
16: आउने
15: चाहिँ राम्रो पनि हुन्छ।
16: अहिले चाहिँ मागमा आधारित हुन्छ कि तपाईँले मलाई मेरो फार्मलाई यो यो कुराको चाहिएको छ, अब दुध दिने मिल्की पार्लर अथवा त्यहाँ व्यवस्थापन गर्ने मिसिनहरू होइन, अब त्यहाँ उद्योगमा जोडिने प्याकेजिङकोहरू मागमा आधारित गर्नु पऱ्यो कि। अब पहिला चाहिँ के कुरामा माग कृषकहरूको के कुरा माग छ भन्ने कुरा होइन कि, अब घाँसै लाउने ब्याड बोका दिने त्यसरी चलन छ
15: पहिला थियो। एउटा उदाहरण है, जस्तो यहाँले चाहिँ कुनै घाँस काट्ने मेसिन किन्नुभयो अर्को पटकलाई नचाहिने पनि सक्छ नि यहाँलाई, त्यसमा मात्र आवेदन गराएर अनि फेरि यहाँलाई 50% लगानी गरेर त्यो त आवश्यक
16: हुँदैन, आवश्यक हुँदैन।
15: यस्तै कुरामा चाहिँ साँच्चै मागमा आधारित हुनु पर्यो,
16: मागमा आधारित हुनु पर्छ, मागमा आधारित हुनु पर्यो, उसले कति ऊ गरेको छ त्यसको मूल्याङ्कन गरेर त्यसरी दिन सक्यो भने कृषकले मागमा आधारित गर्न कार्यक्रम त्यस्तो तपाईँले भने जस्तै सूचना फुलाउने निवेदन दिने, अब मसा घाँस काट्ने मिसिन छ, टुक्रा लगाउने मिसिन छ, अब मकै पिन्ने मिसिन छ, दाना बनाउने काम पनि भएन, मलाई दुई दिन त सामान लिएर आएर त्यो भएर अहिले चाहिँ अब उसलाई के को जरुरत छ त्यो अनुसार मागमा आधारित काम गर्न सक्यो भने चाहिँ कृषि गर्न सम्भव छ।
15: बहुत निष्कर्ष सहितको यहाँले भन्नुभयो, अन्यहरूलाई सबैतिर देशैभरि काम लाग्ने विषय यो चाहिँ क्रिस्चियनले चाहिँ अथवा उद्यमीहरूले मागमा आधारित चाहिँ त्यो खालको एउटा सपोर्टिङ सरकारी संयन्त्रबाट भयो भने त्यसबाट आउने प्रतिफल र साँच्चीकै किसानलाई चाहिएको उद्यमीलाई चाहिएको आवश्यकता परिपूर्ति भयो भने त्यसबाट आउने प्रतिफल बल्ल सबल हुन्छ, यो चाहिँ भन्नुहुन्छ।
16: यो यो नै हो सर, जुन पालिकाले अथवा केन्द्रीय सरकार प्रदेश सरकारले पनि अब कृषकको मागमा आधारित के छ पहिला त्यो खुलाउन सक्यो भने सूचना कुनै सरकारी तहले त सूचना खुलाउने हुन्छ, सूचना खुलाएर 30 दिनभित्र 15 दिनभित्र निवेदन आवेदन पेश गर्छ कृषकले, कृषकले पेश गरेपछि बल्ल छनौट गरेर मात्रै दिने हुन्छ। त्यसमा पनि तपाईँको अब माघमा कुल
15: ख्याल
16: गर्नु पर्यो सर।
15: हामी अन्तिम खण्डमा छौँ, सठिकमा यहाँको कुशलको कुशलताको कर्म भनेर हामीले शीर्षक पनि दिएका छौँ। यो भन्दै गर्दा यहाँले कृषि क्षेत्रमा चाहिँ एउटा उद्यमीको लागि अब्बल परिचय पनि बनाइसक्नु भएको छ। यद्यपि सुरुवात गर्दा पटक पटक अप्ठ्यारो अथवा अल्झनहरू पनि आए, यहाँले अप्ठ्यारोमा पनि भन्नुहुन्थ्यो र यहाँले भन्नुहुनु पनि हुन्छ, यो भन्दै गर्दा पछाडि फर्किनु परेको त छैन नि है यो क्षेत्रमा लागि,
16: त्यस्तो सम्भावना छैन सर,
15: बेला बेला नैराश्य पनि भयो
16: त्यस्तो कर्मचारी व्यवस्थापन। अब तपाईँको आज ल्यायो कर्मचारी 2-3 महिना काम गर्छ, काम गरेपछि नेपालमा मेन समस्या भनेको
15: जनशक्तिको
16: अभाव है सर, जनशक्तिको अभाव हो, त्यो भएको कारणले कहिले पनि कहिले कर्मचारी छोडेर हिँड्ने भने आफैले पनि दुध धुनुपर्छ, आफै बजार जानुपर्छ, आफैले गोबर सोध्नुपर्छ, आफैले घाँस काट्नुपर्छ, त्यो सम्भावना एकदम कर्मचारीको चाहिँ व्यवस्थापन गरेर नेपालको जनशक्ति विदेशमा गएर तपाईँको अब 20,000 काम गर्छन् भने नेपालमा 30,000 रुपियाँ दिँदा पनि खाएर बसेर दिँदा पनि काम गरेर अब
15: उहाँहरूलाई
16: काम नगरिदिने अब गाउँमा नेपाल हाम्रोतिर अब अर्को फर्ममा किन काम गरेको भन्ने यस्तो यस्तो चलन छ, अन्त त्यो भएको कारणले गर्दाखेरि जनशक्तिको अभाव हो तपाईँको अहिले भएको। अब अहिले आधुनिक किसिमका टेक्नोलोजी आएर आधुनिक कृषि परम्परागत कृषि होइन कि आधुनिक कृषि गर्नु पर्छ, त्यसैले आधुनिक किसिमका टेक्नोलोजीहरू सबै कुराहरू आइरहेको छ, त्यसलाई आधुनिक तरिकाले कृषि गर्दाखेरि छिटो सरिदो पनि हुन्छ र अब पहिलाको परम्परागत भन्दा आधुनिक तरिकाले व्यवस्थापन गर्न सकियो भने अब काम गर्न सजिलो पनि हुन्छ र नाफामा पनि हुन्छ।
15: हुन्छ कुशल सर, निकै महत्वपूर्ण विषय सन्दर्भ दिनुभयो, आफ्नो अनुभव जस्ताको तस्तै राख्ने प्रयास पनि गरिदिनु भयो, मैले त्यो सबै कुरा आओस् भनेर पनि त्यो खालका प्रश्नहरू गर्ने प्रयास पनि गरेँ। फेरि पनि यहाँलाई कृतज्ञ छौँ, यहाँको कर्मलाई फेरि पनि शुभकामना दिँदै निरन्तरताको लागि फेरि शुभकामना भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ छौँ, कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छु।
16: नमस्कार, मेरो यो आफ्नो कुरा राख्न दिनुभयो, अब यसमा यो टिभीलाई धन्यवाद दिँदै आफ्ना मेरा अनुभवहरू केही जानेका नजानेका कुराहरू भन्न दिनुभयो त्यसलाई र तपाईँलाई धन्यवाद दिनु
15: हुन्छ। अहिले विदा गर्छौँ हजुर, हामीले हाम्रा अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीले कुशल चन्द्र अधिकारीको कुशलताको कर्म अर्थात् कृषि कर्मलाई नजिकबाट निहाल्ने प्रयास गरेका छौँ। हो, सङ्घर्ष पक्कै पनि छ, कृषि क्षेत्रमा अझै बढी छ, तर पटक पटकको अथक प्रयासले अथवा निरन्तरताको अथक प्रयासले नै मान्छेलाई सबल बनाउँछ, सफल बनाउँछ भने जस्तै आज हामीले कुशलताको कुशल कर्मलाई कुशलको कुशलताको कर्मलाई सँगसँगै साध्ने प्रयास पनि गर्यौं भन्दै पक्कै पनि कृषि क्षेत्रमा सम्भाव्यता यसरी खोजौं, सम्भावना छ हाम्रै क्षेत्रमा, सम्भावना खोजौं भन्ने खालको सन्देशसँगै आजको श्रृंखलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन्, अन्यहरू रहे भने यहाँहरूले सिधा हटलाइन नम्बर 9855-9192 टेलिफोन अथवा एसएमएस गरेर आफ्नो कुराहरू राख्न सक्नुहुन्छ भन्दै असीम साप परिवारबाट बिदा पनि अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं। नमस्कार।
17: हजुरको रेडियो 102.1 MHz।
3: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
18: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
19: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
18: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
20: आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
21: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ सबै हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्।
3: सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: सूर्य ज्योति सही प्लान,

0: सही सोचो सही रोजो।
1: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
0: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: सूचना
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
7: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
6: ए हो र?
7: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
8: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
7: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।

0: अहिले साँझको ६ बजे
1: हजुरको रेडियो।

0: नमस्कार हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाक पोसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य मुख्य शीर्षकहरूबाट। विपदको बेला नागरिकको जीवधनको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्रै दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज। सरकारले बीबी पार्क निर्माणका लागि बजेट दिएन, अधुरी अवस्थामा हस्तान्तरणको तयारी। इटर स्थित सेवती पुल नजिक जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो। एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात 27% बढ़्यो र फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको छ। प्रधानमन्त्री शाह जेठ 17 गतेपछि पहिलो पटक प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभयो। आज बिहान 11 बजे बैठक शुरू भए पनि प्रधानमन्त्री शाह दिउँसो पाउने 2 बजेतिर संसदमा प्रवेश गर्नुभएको हो। उहाँ झण्डै 20 मिनट बसेर बाहिरिनुभयो। प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेसँगै संसदमा प्रवेश गर्नुभएको थियो। प्रधानमन्त्री प्रवेशका बेला संसदीय मर्यादा तोडेको भन्दै विरोध समेत भएको छ। राप्रपाकी सांसद खुशबू ओलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै एमाले सांसद ऐन महरले नियम आपत्ति जनाउनु भएको छ। उहाँले यो कार्य प्रतिनिधि सभा नियमावलीको नियम 20 को खण्ड 6 विपरीत भएको दावी गर्दै संसदको मर्यादा कायम राख्न सभामुखको ध्यान आकर्षण गराउनु भएको छ। एमाले घटनाबारे सभामुखबाट स्पष्ट रूलिङ आउनुपर्ने माग गरेको छ। सभामुख डोलप्रसाद अर्याल डीपी अर्यालले विपदका बेला नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समसामयिक तथा जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। सांसदहरूले सुकुम्बासी समस्या समाधान, विपद व्यवस्थापन, सीमा विवाद, महँगी तथा अत्यावश्यक वस्तुको अभाव लगायतका विषय उठाएका हुन्। सांसद गणेश सिंह ठगुन्नाले सुकुम्बासीको समस्या तत्काल सम्बोधन गर्दै उचित व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद रमेश कुमार मल्लले केही दिन अघि आत्महत्या गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीबाट देखिएको व्यवहार दुःखद भएको उल्लेख गर्दै यस्तो घटना दोहोरिन नदिन सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताउनु भएको छ। सांसद आर्यन राईले सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै श्रमिक गरीब तथा सुकुम्बासीको हक हितको पक्षमा काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सिप र रोजगारीमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरेर युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याइने बताउनु भएको छ। उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याइने मन्त्री यादवले प्रतिबद्धता जनाउनु भएको छ। उहाँका अनुसार यसका लागि युवा रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तर्गत शाखाले गृह कार्य गरिरहेका छन्। तालिमको आवश्यकता पहिचानको आधारमा छनौट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताको कार्यक्रम सञ्चालन हुनेछन्। सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणका लागि सरकारले लागू गरेको एकद्वार प्रणाली सम्बन्धी निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नृपधोज निरूला गुजलासले सरकारको उक्त निर्णय खारेज गर्ने आदेश दिएको हो। वर्तमान सरकारले सरकारी विज्ञापन सरकारी संचार माध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट परिपत्र जारी गरिएको थियो। सरकारको उक्त निर्णय तत्काल परिपत्र सार्वजनिक र निजी संचार माध्यमको हित प्रतिकूल रहेको भन्दै नेपाल मीडिया सोसाइटी सर्वोच्च अदालत पुगेको थियो। सोसाइटीले सरकारी विज्ञापन वितरणमा लागू गरिएको व्यवस्था विरूद्ध अदालतमा निवेदन दिएको थियो। उक्त निवेदनमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट जारी परिपत्र बदर गर्ने आदेश दिएको हो। नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारेमा जानकारी दिनुभएको छ। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ बोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता भएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रत्येकवटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका दुई कम्पनी मुलबर र भेरिडोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो। नयाँ सम्झौता अनुसार प्रत्येकवटा राहदानीको लागत $8.31 कायम भएको छ, जुन अघिल्लो दरको तुलनामा निकै कम हो। नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै राहदानी विभाग केही जिल्ला प्रशासन कार्यालय र विदेशमा रहेका नेपाली नियोगबाट सेवा प्रवाह शुरू भइसकेको छ। वैदेशिक रोजगारी र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको राहदानी सेवालाई अत्यन्तै संवेदनशील मान्दै सरकारले यसलाई एक दिन पनि नरोकिने गरी व्यवस्थापन मिलाएको परराष्ट्र सचिव राईको दावी छ। राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल रोकिएको छ। अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै सांसदहरूले आपत्ति जनाएपछि समितिको बैठक स्थगित भएको छ। देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कोष 10 खर्ब रूपियाँ भन्दा धेरै पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारेमा जानकारी दिनुभएको छ। कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा 37 बीमा कम्पनी सञ्चालनमा रहेका छन्। जसमा 14 जीवन बीमा, 14 निर्जीवन बीमा, 7 लघु बीमा र 2 पुनर्बीमा कम्पनी रहेका छन्। गएको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार कुल 2 खर्ब 23 अर्ब रूपियाँ बीमा शुल्क संकलन भएको छ भने 66 अर्ब रूपियाँ भन्दा धेरै दावी भुक्तानी भएको छ। नेपालको कुल ग्रास्त उत्पादन जीडीपीमा बीमा क्षेत्रको योगदान 3.69% पुगेको छ, जुन विश्वको औसत 3.50% भन्दा धेरै हो। सुन चाँदीको भाव आज पनि घटेको छ। हप्ताको तेस्रो कारोबारको दिन आज सुन तोलामा 1200 रूपियाँले घटेको छ। सुन आज तोलाको 2,84,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो तोलामा 2,800 रूपियाँले घटेर सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलाको 2,88,000 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 15 रूपियाँले घटेर तोलाको 4,360 रूपियाँमा झरेको छ। यसअघि हिजो चाँदी 100 रूपियाँले घटेर तोलाको 4,375 रूपियाँमा कारोबार भएको थियो। त्यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
5: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
6: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
7: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 98692695998।
4: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सरकारले प्राथमिकताका साथ निर्माण थालेको बीपी पार्क अधूरी अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयारी थालिएको छ। सरकारले बजेट नदिएपछि यसअघि निर्माण भइसकेको निर्माण कार्यको संरक्षणका लागि पनि उक्त पार्क स्थानीय सरकारलाई हस्तान्तरण गर्न थालिएको हो। बीपीको जन्मथलो सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका एकमा पर्ने दुम्जा धरणी डाँडामा शहरी विकास मन्त्रालय मार्फत 6 वर्ष अघिदेखि पार्क निर्माणको काम थालिएको छ। शहरी विकास तथा भवन निर्माण विभागबाट गुरु योजना स्वीकृत गरी थालिएको उक्त पार्क निर्माणको लागि सरकारले कुनै आर्थिक वर्षमा न्यून र कुनै आर्थिक वर्षमा बजेट नै नदिएका कारण वर्षौंसम्म पनि काम अधूरी रहेको छ। नेपाल विद्युत प्राधिकरण धरान कार्यालय सुनसरीको जीव दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। धरान इटहरी कोशी लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका बेस्यौती पुल नजिक गैराती जीव दुर्घटना भएको छ। बा एक य 1651 नम्बरको जीव दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नुहाय उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। दुर्घटनामा चालक धरान 13 बिर्ख राई र नेपाल विद्युत प्राधिकरणका कर्मचारी धरान 16 सुमन आचार्यको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका धरान 20 पदम राईको विवेक कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पेट्रोल छर्केर जलेका सर्लाहीको गडैता नगरपालिका 10 विवेक मण्डलको उपचार क्रममा ज्यान गएको छ। गएको शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएका मण्डलको किर्तिपुरको वर्ण अस्पतालमा उपचार क्रममा गैराती ज्यान गएको छ। मण्डलको आईसीयूमा उपचारको क्रममा ज्यान गएको अस्पताल का प्लास्टिक सर्जन डाक्टर शंकरमान राईले जानकारी दिनुभएको छ। मण्डलको शरीरको 85% भाग जलेको थियो। मण्डल सहित पछिल्लो पटक यस्तै घटनामा 3 ज्यान गएको छ। यसअघि मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउतको पनि ज्यान गएको थियो। कृत्रिम बौद्धिकता अर्थात एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात गएको जून महिनामा वार्षिक आधारमा 27% बढ़ेको छ। चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा निर्यात 19.4% बढ़ेको थियो। यस्तै मे महिनामा 27.4% रहेको आयात पनि बढ़ेर 36% पुगेको छ। विश्लेषकहरूले इरानसँगको द्वन्दको कारण विश्व बजारमा आयात लागत बढ़ेकोले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढ़ेको बताएको समाचार संस्था एपीले जनाएको छ। अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढ़ाएको छ। जून महिनामा चीनले 1.25 अर्ब 60 करोड़ अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ। यो मे महिनाको 1.5 अर्ब 40 करोड़ डलरको तुलनामा उल्लेखनीय वृद्धि हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गको अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले खेलेको भूमिकाको आर्थिक प्रतिफल खाड़ीका देशहरूले तिर्नुपर्ने बताउनु भएको छ। साथै हालैको अमेरिकी सैन्य कार्यवाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दावी गर्दै उहाँले तेहरानलाई केही महिना अघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्ग मध्ये एक मानिने हर्मुज जलमार्गको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गर्नुभएको छ। त्यसका कारण प्रत्यक्ष लाभ लिने खाड़ी देशहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उहाँको तर्क छ। र अन्त्यमा केही खेल समाचार। एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जितसहित क्वार्टर फाइनलमा पुगेको छ। आजको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनल प्रवेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले विश्व ओभरमा 9 विकेट गुमाएर 30 रन मात्रै बनाउन सक्यो। नेपालका कप्तान सोनी पाखरिनले 4 तथा मनिष उपाध्यायले 2 विकेट लिनुभएको छ। त्यसअघि नेपालले निर्धारित विश्व ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। कप्तान सोनी पाखरिनले सर्वाधिक 90 रन बनाउनु भएको छ। सावित्री धामीले 52 तथा अलिसा यादवले अभिजित 23 रन जोड्नु भएको छ। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनले पराजित गरेको थियो। र फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दैछन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। यी दुई टोली बीचको खेललाई फाइनल अघिको फाइनल भनिएको छ। फिफा वरियतामा फ्रान्स र स्पेन तेस्रो स्थानमा छ। विश्वकपमा फ्रान्स र स्पेन बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको छ। यसअघि सन् 2006 विश्वकपमा फ्रान्सले स्पेनलाई 3-1 लिएर आएको थियो। समग्रमा यी दुई टोलीबीच 38 पटक प्रतिस्पर्धा हुँदा स्पेन 18 र फ्रान्स 13 खेलमा विजयी भएको छ भने 7 खेल बराबरीमा सकिएको छ। फ्रान्सले सन् 1998 र 2018 गरी 2 पटक उपाधि जितेको छ। स्पेन सन् 2010 विजेता हो। फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा बलियो टोलीको रूपमा हेरिएको छ। फ्रान्सका कप्तान केलिन एम्बाप्पेले 8 गोलसहित गोल्डेन बुटको दौड़मा अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन्। फ्रान्सको टोलीलाई उस्मान डेम्बेले माइकल ओलिसे जस्ता खेलाड़ीहरूले अझ बलियो बनाएको छ। यस्तै स्पेनले सबैभन्दा धेरै समय बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई बल नै नदिने रणनीति अपनाउँदै आएको छ। लामिन यमाल, मिखेल ओयार जावाल, रोड्रीले स्पेनलाई बलियो बनाएको छ। विश्वकपको दोस्रो सेमी फाइनलमा भोलि राति पाउने 1 बजे इंग्ल्याण्ड र अर्जेन्टिना खेल्दैछन्। 26 संस्करणको फिफा विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। विपदका बेला नागरिकको जीवधनको सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई सभामुखको निर्देशन। सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज। सरकारले बीपी पार्क निर्माणका लागि बजेट दिएन, अधूरी अवस्थामा हस्तान्तरणको तयारी। इटर स्थित स्याउती पुल नजिकै जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो। एआई सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात 27% बढ़्यो। र फिफा विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन खेल्दै। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क,
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
1: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित।

0: बर्खायाममा तपाईँको यात्रालाई सुरक्षित कसरी बनाउने, आज हामी यही विषयमा कुरा गर्दैछौ कार्यक्रम हेलो मौसममा। नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईँलाई हार्दिक स्वागत छ। सामुदायिक रेडियो मार्फत देशैभरि सँगसँगै सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत यति बेला हामीलाई तपाईँले हेरिरहनु भएको छ। आज हामी यात्रालाई सुरक्षित बनाउने विषय, त्यसमा पनि विशेष गरी बाढ़ी र पहिरो, त्यसमा पनि आकस्मिक बाढ़ी र पहिरोको बारेमा विशेष कुराकानी गर्नेछौ। कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ यति बेला त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डे, यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: आज हामी स्टुडियो भन्दा अलिकति
1: देशहरू भएको यो विभिन्न सरकारी हाम्रो पहिलो कुरा त जे आए पनि
0: मिन्टहरू आएका छन् म तपाईँलाई
1: भने अहिले त्यो कम समय
0: मिन्टहरू आएका छन् म तपाईँलाई त्यो कमेन्टमा चाहिँ उहाँहरूको जिज्ञासा छ। यहाँले पनि तपाईँको अझै पनि जिज्ञासा छन् भने हाम्रो अहिलेको यो भिडियोको तल चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ, हामी त्यसको जवाफ लिएर पक्कै पनि आउनेछौँ। अहिले पहिलो कमेन्ट चाहिँ हामीलाई श्याम सुन्दर लामिछानेले गर्नुभएको छ, उहाँको कति धेरै प्रश्न छन्। जलवायु परिवर्तनका कारण अचानक आउने बाढ़ी र पहिरोको जोखिम कतिको बढ़ेको छ र यसको वैज्ञानिक आधार के हो भनेर सोध्नु भएको छ उहाँको पहिलो प्रश्न।
1: हजुर, जलवायु परिवर्तन हाम्रो पहिलो कुरा त जे आए पनि जलवायु
0: परिवर्तन
1: प्रवृत्ति छ, त्यसमा अलिक सचेत भएर मात्रै जोड्नुपर्छ। जलवायु परिवर्तनको कारणले आयो भने, आएको यदि मान्ने हो भने, त्यसले हुने एउटा त पहिला भनौँ न कम समयमा धेरै समयमा एउटा भोल्युम अफ वाटर भनौँ अथवा यसलाई चाहिँ 100 मिलिलिटर अब त्यसलाई कसरी बुझाउने थाहा छैन होइन, पानी पर्थ्यो भने अहिले त्यो चाहिँ कम समयमा पर्दा एकैचोटि हाँडी घोप्टे खालको
0: पैसा
1: अब हेर्दाखेरि वर्षभरिमा पर्ने अथवा एक महिनामा पर्ने पानीको जति नै पानी परेको छ तर थोरै समयमा पर्थ्यो भने त्यसले चाहिँ यी अघि नै यहाँले भन्नुभएका विपत्तिहरू ल्याउने सम्भावना बढी हुन्छ। एउटा जलवायुको परिवर्तनले त्यस्ता खालका प्रवृत्तिहरू विश्वव्यापी रूपमा बढेका छन्, हाम्रा केसमा पनि त्यस्ता देखिन्छ, हाम्रो नेपाली परिवेशमा पनि त्यस्ता केसहरू देखिन्छ। अर्को भनेको बाढीजन्य अवस्थामा त्यो अघि नै भनेको जुन मैले उदाहरण दिएँ त्यसले चाहिँ पहिरो बाढी लगायतको त्योसँग जोडिएर आउने अरू विपत्तिहरू सँगसँगै ल्याउने जोखिम चाहिँ उच्च हुन्छ।
0: त्योसँग जोडिएको विपत्ति भन्नाले कस्तो?
1: जस्तै बाढी मात्रै आउँदा र पहिरो मात्रै आउँदा जति क्षति हुन्छ अथवा धनजनको क्षति अथवा विनाश हुन्छ नि, त्यो दुइटै जोडिएर आयो भने त्यसले चाहिँ बढाएर लिएर जान्छ, त्यस्तो जोडिएर आउने झन् धेरै चाहिँ क्षति हुने सम्भावना हुन्छ। त्यस्ता जोडिएर आउनलाई अङ्ग्रेजी भने क्यास्केडिङ एन्ड कम्पाउन्डिङ भन्छौँ होइन, भने एकले अर्कोलाई जोडिएर अझ त्यो विनाश गर्न बढाउने त्यो प्रवृत्ति चाहिँ पछिल्ला समयमा बढेर गएको छ। जुन चाहिँ
0: अहिले अब मौसम पूर्वानुमान महाशाखाकै प्रक्षेपण हेर्दाखेरि पनि यसपालि चाहिँ अलिकति पानीको आउने क्रम चाहिँ नियमित छैन, घरि धेरै पनि पर्न सक्छ, घरि पर्दै पर्दैन, केही ठाउँमा चाहिँ सुक्खा खडेरी पनि हुन्छ, केही ठाउँमा चाहिँ धेरै नै पानी परेर क्षति पनि हुन्छ भनिरहेछ नि, त्यो त्यो प्रक्षेपणले अलिकति डर पनि भइरहेछ होइन। ठ्याक्कै अब यहाँले भने जस्तै अब नेपालमा चाहिँ त्यो सम्भावना कस्तो छ देख्नु भएको छ?
1: मौसमविदले भनिसकेका हुनाले सम्भावना भएरै
0: भन्दाखेरि
1: हामीलाई कहिलेकाहीँ के हामीलाई समस्या पर्छ अथवा हामीलाई चाहिँ मिसलिड गर्छ भन्दाखेरि जल तथा मौसम विज्ञान विभागले यसपाला एभरेज भन्दा कम पानी पर्छ भनेको छ, त्यस कारण कम पानी पर्छ जस्तो लाग्छ, तर भोल्युममा कम पानी पऱ्यो भने त्यो थोरै समयमा पर्दियो भने त अघि भने विपत्ति आउन सक्छ, त्यस कारण त्यसबाट चाहिँ पानी कम आउँछ खास हामीलाई चिन्ता छैन, बाढी आउने सम्भावना कम छ भनेर बुझ्यो भने त्यो बुझाइ गलत हुन्छ, एउटा त्यहाँनिर विचार गर्नु पर्यो। अहिले भनेको कुरा म कम्प्लिट गर्न चाहेँ, जुन यहाँले जलवायुसँग जोडिएको विज्ञान के हो त्यो विषयका कुरा गर्नुभएको थियो नि, जलवायुको विज्ञान भनेको हामीले त्यो जोड्ने धेरै टाढा जोडिन्छ, हाम्रो चाहिँ जुन औद्योगिकरणतिर गएर जोडिन्छ, हुन त नेपालमा औद्योगिकरण धेरै भएको छैन तर विश्वव्यापी रूपमा भएको औद्योगिकीकरणले कार्बन डाइअक्साइड ग्यास जुन उत्सर्जन गर्छ त्यससँग जोडिएको चाहिँ यो जलवायु परिवर्तन छ। अब त्यसको धेरै विज्ञानतिर म अहिले गइन,
0: त्यसको बारेमा अझ थप अध्ययन गर्न चाह्यौं बुझ्न चाह्यौं भने कहाँ बुझ्न सक्छौँ त हामीले?
1: त्यसमा जस्तै आइपिसिसी भन्ने छ होइन, इन्टर गभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, नेपाली नै छैन होइन, भनेको विश्वव्यापी रूपमा विभिन्न देशहरू भएको यो विभिन्न सरकारी संस्था मिलेर बनेको एउटा संस्था आइपिसी छ, उसले हरेक 4-5 वर्षमा विश्वव्यापी रूपमा हामी कहाँनिर छौँ जलवायु विज्ञानको हिसाबले त्यसका चाहिँ ल्याउने त्यसले परेका प्रभावका हिसाबले अब त्यसलाई के गर्नुपर्छ भन्ने हिसाबले कहाँनिर छौँ भन्दा हरेक 4-5 वर्षमा चाहिँ एसेसमेन्ट रिपोर्टहरू निकाल्छ। त्यहाँ गइयो भने यसले एकदमै ठुलो एकदमै गहन गहिराईमा गएर हामीले इन्फर्मेसन चाहिँ पाउन सक्छौँ।
0: अब यो त धेरै ठुलो कुरा भयो होइन, अहिले चाहिँ हामी कुरा गर्दैछौँ यो बर्खायामको, अब जुन चाहिँ अहिले हामीले भोगिरहेका छौँ
1: बर्खायाममा। मैले अघि नै जोडेको कुरा चाहिँ हरेक बर्खायामका विपत्ति चाहिँ यो जलवायु परिवर्तनसँग जोडिएको नहुन सक्छ, हामीले त्यसलाई चाहिँ छुट्याएर हेर्नुपर्छ भन्ने विषयमा हामी सचेत हुनुपर्छ। कहिलेकाहीँ बढी अनावृष्टि भयो भने जलवायु के भन्छ जलवायुको प्रभाव, अनि अतिवृष्टि भयो भने जलवायु परिवर्तनको प्रभाव भन्छौ, सबै कुरा चाहिँ तथ्य नभइकन जोड्न मिल्दैन भन्ने कुरा मैले यहाँ सबैलाई सेयर गर्न चाहे।
0: तपाईँ पनि यो बर्खायाममा तपाईँको यात्रा कसरी सुरक्षित बनाउने भन्ने विषयमा चाहिँ जानकारी राख्न केही सुझाव लिन चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला। यति बेला तपाईँ सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत हामीलाई हेरिरहनु भएको छ, सँगसँगै सीआईएन मार्फत सामुदायिक रेडियोहरू देशैभरिका सामुदायिक रेडियोबाट पनि हामीलाई तपाईँले सुनिरहनु भएको छ। तपाईँले सँगसँगै युट्युब च्यानल सीआईएनको सीआईएन च्यानलबाट पनि तपाईँले हामीलाई हेरिरहनु भएको छ। तपाईँले जहाँ सजिलो लाग्छ तपाईँसँग जे छ त्यहाँबाट मार्फत चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ। यति बेला मैले तपाईँको कमेन्टहरू लिइरहेको छु। श्यामसुन्दर लामिछानेजीको अर्को पनि प्रश्न भएको भएर उहाँकै प्रश्नलाई मैले निरन्तरता दिएँ। नेपालमा अहिले प्रयोग भइरहेका बाढ़ी तथा पहिरो पूर्व सूचना प्रणाली चाहिँ कतिको भर पर्दछन् भनेर सोध्नु भएको छ।
1: बाढ़ी सम्बन्धीको पहिरोमा धेरै पूर्व सूचना छ जस्तो लाग्दैन, बाढ़ीको राम्रै छ। बाढ़ीमा एउटै छुटिएको विषय के छ भन्दाखेरि यो समयमा यो ठाउँमा यो खोलामा बाढ़ी आउने सम्भावना छ भन्नुभएको कुरा पनि धेरै जसो मिलिरहेको हुन्छ। तर यो बेलामा यो ठाउँमा यो खोलाको यो ठाउँमा बाढ़ी यति लेभलसम्म आउँछ, त्यसैले गर्दा तपाईँहरू चाहिँ यति वरपरसम्म नबस्नुहोला भन्ने चाहिँ त्यहाँ अहिले आइपुगेको छैन। जल तथा मौसम विज्ञान विभागले त्यो क्षेत्रमा अनुसन्धान गर्दैछ जस्तो लाग्छ मलाई। त्योसम्म पुग्यो भने जसलाई जस्तै म एउटा खोलाको किनारमा बस्छु भने त्यो किनारमा कति वरसम्म पानी
0: आउँछ
1: नि तपाईँ फलान ठाउँमा सुरक्षित हुनुहुन्छ भनेर आउँदैन, त्यो एकदमै न्यून मात्रै आउँछ। र त्यसको कभरेज हेर्ने हो भने धेरै सानातिना खोला विशेष गरी गाउँघरतिरका खोलाहरूमा त्यसको कभरेज पुग्दैन, त्यसले गर्दा लाभान्वित जति हुनुपर्ने त्यति हुन सकेको छैन। पहिला पहिलाको तुलनामा विगत आदर्श वर्षमा धेरै सुधार गरे तापनि यो अझ सुधार गर्नुपर्ने ठाउँ चाहिँ जल तथा मौसम विज्ञान विभाग, किन विभागको नाम लियो भन्दा सरकारको आधिकारिक निकाय त्यही भयो।
0: तर त्यो मेसेज आइसकेपछि चाहिँ त्यसलाई कतिको अब फलो गर्ने कि
1: फलो गर्नेमा चाहिँ जस्तै हामीले 2024 बाढ़ी हेर्यौं, त्यहाँ बाढ़ी आउँछ भनेर नक्कु खोलामा भन्दा भन्ने पनि मान्छेले आफ्नो थाक थलो छोड्न नचाहँदाको केसमा धन मात्रै होइन जिउनै पनि गुमाउनु पर्ने अवस्था आयो। त्यो चाहिँ अलिकति हाम्रो यो अवेरनेस भन्छौ नि त्यस्ता चिजमा चाहिँ अलिकति बढी हामीले भनौँ न समय खर्च गरिनुपर्छ जस्तो लाग्छ, किनकि ज्यानभन्दा ठुलो कुरो त अरू केही पनि छैन नि। त्यस कारणले पूर्वानुमान चाहिँ सही हुँदैनन् यो जे पनि भन्छन् भनेर पहिला पहिला 10 वर्ष अगाडि भन्थ्यो नि, अब त्यो अवस्था छैन नि। त्यस कारणले त्यसलाई चाहिँ विश्वास गर्ने, अब भने अनुसार मानव आएन भनेको चाहिँ आएन भने सुरक्षित हुँदा केही पनि फरक पर्दैन नि, आफू त सधैँ सुरक्षित भयो, परिवार सुरक्षित राख्न सक्यो। त्यस कारण त्यसलाई हामीले विज्ञानमा आधारित जानकारी भावनाले त्यसलाई सबैले विश्वास गरेर अगाडि बढ्यौं भने सबै जनधनको क्षति कम हुन सक्छ।
0: त्यसलाई चाहिँ एउटा हो कि भनेर काम गर्नु पर्यो,
1: काम गर्नु पर्यो भन्ने जस्तो लाग्छ।
0: अर्को पनि प्रश्न छ, हेलम्बु जस्ता पहाड़ी क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम घटाउनका लागि तपाईँको 3 प्रमुख सुझाव के हुन्छ होला भन्नुभएको छ। छोटोमा हजुरले भन्नु पर्यो
1: होइन, जोखिम घटाउने कुरा भने त हामी कहिलेकाहीँ के भन्छ छलफल चल्छ कि हामी खोलामा बसेको कि खोला बस्तीमा बस्या भन्ने हुन्छ नि। सबभन्दा पहिलो कुरा त खोलाको आफ्नै बहाव क्षेत्र हुन्छ, खोला अहिले कम पानी भएको बेला थोरै ठाउँमा बगाइदिएको पनि त्यो बढीमा कहाँसम्म जान सक्छ भने त्यहीँको स्थानीयहरूलाई बढी थाहा हुन्छ। एकदमै ठुलो पानी आयो भने कहाँसम्म बहाव हुन्छ, त्यो क्षेत्रमा सकेसम्म लोभ नगरिकन खेतीपाती घर आफ्ना जे जे बनाउँछन् त्यहाँ चाहिँ नबनाउने र अझ विशेष गरी बाढी आउने सिजनमा त्यहाँतिर नजाने, त्यो नै महत्वपूर्ण कुरा हो जस्तो लाग्छ। अरू विषय भने त पानी हामीले रोक्न सक्ने विषय भएन, मात्र पानीबाट अथवा बाढी कहाँसम्म आउँछ त्यहाँसम्म नजान्ने हो। त्यो 3 होइन, म एकै सुझाव भनेको यसको बहाव क्षेत्रमा हामीले चाहिँ हाम्रा कार्यक्रमहरू घर बनाउने हो कि खेतीपाती गर्ने काम नगर्ने एक र एउटै मात्र सोल्युसन हो जस्तो लाग्छ मलाई।
0: मैले यहाँ आका कमेन्टहरू हेर्दै गर्दाखेरि मोबाइलमा पनि ध्यान दिइरहेको छु होइन। अर्को पनि प्रश्न छ, यो सन्तोष अधिकारीज्यूले कमेन्ट गर्नुभएको छ, मौसम पूर्वानुमानको सूचना यात्रा गर्ने बाटोको अवस्था आफ्नो साधनको अवस्था बाटो अनुसारको स्पीड भीड़ आदि चाहिँ मैले ख्याल गर्छु भन्नुभएको छ कि यति कुराले चाहिँ यात्रा सुरक्षित हुन सक्ला।
1: उहाँले एकदमै राम्रो कुरा भन्नुभयो. उहाँले के हुन्छ भनेर नसोधेर आफ्नो अनुभव साझा गर्नुभयो, सबै दर्शकहरूलाई त्यो काम लाग्छ जस्तो लाग्छ. त्यसले लगभग धान्छ. एउटै कुरा चाहिँ अघि नै मैले सुरुमा भने नि, यात्रा गर्दा सबै तयारी गर्दा गर्दै पनि कहिले काहीँ दुई तिन दिनै रोकिनुपर्ने हुनसक्छ, जुन हाम्रो प्लानभन्दा बाहिरको विषय हुन्छ. त्यस कारणले त्यसको लागि चाहिने अत्यावश्यक अवस्थामा अथवा रोकिनु परेको अवस्थामा चाहिने खाना औषधि पानीका समेत व्यवस्था गरेर हिँड्यो भने भैभरि आउने केसलाई चाहिँ अझ सहयोगी हुन्छ जस्तो लाग्छ. त्यो कुरा मैले थप्न चाहेँ.
0: तपाईँ पनि यस्तै बाढी र यात्राको बारेमा चाहिँ सुरक्षित यात्राको बारेमा थप केही बुझ्न चाहनुहुन्छ भने कमेन्ट गर्दै गर्नुहोला. सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनमा तपाईँले यति बेला जुन भिडियो हेरिरहनु भएको छ त्यो भिडियोको मुनि गएर कमेन्ट गर्न सक्नुहुन्छ. यति बेला हामीसँग हुनुहुन्छ बाढी विज्ञ छोटोमा भन्दाखेरि यहाँको परिचय, उहाँको परिचय त धेरै लामो छ तर हामीले अहिले बुझ्दाखेरि चाहिँ उहाँ बाढी विज्ञ हुनुहुन्छ र प्रोफेसर डाक्टर विष्णु प्रसाद पाण्डे हुनुहुन्छ हामीसँग. अर्को पनि प्रश्न छ, मैले यहाँलाई भनिहाले. बेगम गौतमजीले कमेन्ट गर्नुभएको छ, पहिरोको जोखिम भएका क्षेत्र कसरी चिन्ने भन्नुभएको छ.
1: पहिरोको जोखिम भएको क्षेत्रमा कतिपय अवस्थामा क्षेत्रगत रूपमा पहिरोको जोखिम नक्साङ्कनहरू पनि गरिएका हुन्छन्. कुनै सरकारी निकायले, कुनै गैर सरकारी निकायले त्यस्ता नक्साङ्कन आफू बस्ने क्षेत्रका छन् कि छैनन्, त्यहाँ भएका सरकारी निकाय कसैमा गएर सुन्ने बुझ्ने र त्यस्ता नक्साङ्कन छन् भने थोरै पानी पर्दा पनि हाम्रो म बस्ने ठाउँमा बढी जोखिम छ भने र त्यो जोखिम कहाँनिर छ नक्साङ्कन छ भने त्यसबाट सकेको पनि टाढै राख्ने एउटा विषय त्यो हो. अर्को चाहिँ पहिरो बारीले मात्रै ल्याउँ, पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ. कहिलेकाहीँ पानीले नपर्दा सुक्खा पहिरो आउने पनि त्यत्तिकै हुन्छ. त्यस कारणले गर्दा हेर्दाखेरि ठिकठाक देखिएको डाँडो पनि पानी नपराए भने पनि खस्न सक्छ. त्यस कारणले त्यसको लागि चाहिँ जस्तै त्यहाँतिर क्र्याकहरू परेका छन् जस्तै खाल्टा खुल्टी भनौँ अथवा लामो चाहिँ दरारहरू परेका छन् छैन, त्यस्तो परेको ठाउँमा पानीभित्र अलिकति छिर्यो भने अथवा कुनै बेला छिरेर बसेको छ भने पनि त्यो खस्ने सम्भावना हुन्छ. यस्ता जुन हामीले घरायसी ज्ञान हुन्छ नि, परम्परादेखिको ज्ञान, यस्ता सामान्य ज्ञानहरूलाई प्रयोग गर्यो भने धेरै विज्ञानको पछि लाग्नै पर्दैन. त्यतिले पनि धेरै जोखिम बुझ्न र कम गर्न सकिन्छ, जोखिमबाट आफूलाई टाढा राख्न सकिन्छ जस्तो लाग्छ.
0: जस्तो अस्ति बाढी विज्ञ एकजना सरसँगै कुरा गर्दै थियो, उहाँले चाहिँ आफ्नो घर वरपरको पोलहरू ढल्केको छ कि रुखहरू ढल्केको छ कि त्यस्तो कुराले पनि असर चाहिँ पार्छ थाहा हुनु है भन्ने पनि
1: एकदम यहाँले अर्को भन्नु. त्यो चाहिँ कस्तो भन्दाखेरि अकस्मात थोरै हुने भन्दा नि लामो समय चाहिँ क्रिपिङ भन्छौँ त्यसलाई टेक्निकल टर्ममा, लामो समय चाहिँ बिस्तारै स्लोप जाँदै गएको छ भने चाहिँ यहाँले भनेका त्यहाँका रुख होलान् अथवा चाहिँ पोल होलान् अलिकति अग्ला चिजहरू छ नि कुनै एउटा डिरेक्सनमा ढल्केको देख्दैन. त्यो चाहिँ एकैचोटि आउने आज पानी परेर भोलि आउने बाढीमा चाहिँ त्यो देखिँदैन, सरी पहिरोमा चाहिँ त्यो देखिँदैन. लामो समयदेखि थोत्तरै थोत्तरै स्लिप हुँदै गएको ठाउँमा चाहिँ त्यस्ता खालका इन्डिकेटर भनौँ, त्यस्ता सूचाङ्कहरूले पनि हामीलाई बुझ्नलाई सहयोग गर्छ.
0: अर्को पनि कमेन्ट छ, नेत्र राज सापकोटाज्यूले लेख्नुहुन्छ, आकस्मिक बाढी रोसी खोलामा आइरहन्छन्, सानो पानी परेको बेला पनि रोसी खोलाको डाइभर्सन बगाएर गाडीको आवत जावतमा समस्या देखिएकी हो र छ पनि. बर्खामा गाडीको आवत जावत भइरहने के कस्ता उपाय अवलम्बन हुनेछ, जानकारी पाए रोसी बासी आभारी हुने थियौं कि भन्नुभएको छ.
1: मैले रोसी खोलामै के कस्ता जानकारी हुन्छ त ठ्याक्कै अहिले भन्न नसकौँला, तर त्यो बाढीको पूर्वानुमानको आधारमा सरकारी निकायहरूले यो खोलामा यो रोडमा यो यो बेलामा यात्रा नगर्नु भनेर यो चाहिँ एडभाइजरी भनौँ अथवा चाहिँ सल्लाह सुझावहरू चाहिँ आइरहेका हुन्छन्। त्यसलाई चाहिँ अब बर्खाको बेलामा विशेष गरी सरकारी निकायबाट कुन कुन आधिकारिक स्रोतबाट सूचना आउँछ, त्यसलाई त्यहाँ अब सम्पर्क गर्नु पऱ्यो, को मान्छेलाई सम्पर्क गर्ने हो, यस्ता कुरालाई नजिकबाट नियालिरह्यो भने ती सूचना आइरहेका हुन्छन्। कुन बेला आउँछ अहिले भन्न सक्ने अवस्था रह्यो भने त्यो आउने हेरेर चाहिँ त्यस्ता सूचनाहरू दिइरहेका हुन्छन्। पहिला पनि कुन यो बेलादेखि यति बजेदेखि यति बजेसम्म फलानु कोरिडोरमा नहिँड्नु भन्ने आइरहेका हुन्छौँ नि, ती सूचनालाई चाहिँ नजिकबाट नियालिरहनुपर्छ जस्तो लाग्छ. विशेष गरी यात्रा तय गर्न लाग्नुभएको हामी सबैले त्यसरी विचार गर्नुपर्छ.
0: कति बेला चाहिँ त्यो सूचना पनि केमा आउँछ, कहाँबाट सुन्ने, कहाँ कसले दिन्छ भन्ने पनि थाहा नभएर पनि अलिकति अलमल हुने पनि हुँदो रहेछ कि.
1: विशेष गरी चाहिँ सरकारी च्यानलहरू भनौँ न, सरकारी टिभी भनौँ, रेडियो भनौँ, यस्ता आधिकारिक निकायबाट ती कुरा आउँछन्। कहिलेकाहीँ त्यसभन्दा बाहिरका मिडियाले पनि दिइरहेका हुन्छन्। कहिलेकाहीँ चाहिँ कस्तो भने एउटा निकायबाट आएको चिज त्यो अर्कोमा पुग्दा पुग्दा कतिपय इन्फर्मेसन चाहिँ अर्कै भइसक्छ। त्यस कारणले आधिकारिक भनेको सरकारी निकाय हो, टिभी होलान् अथवा रेडियो होलान् अथवा चाहिँ अरू के छन्
0: हामीले
1: अहिले गरिरहेका छौँ,
0: त्यस्तै
1: सरकारी आधिकारिक वेबसाइट होलान्, डिपार्टमेन्ट अफ हाइड्रोलोजी मेट्रो जुन जल तथा मौसम विभागको वेबसाइट होलान्, अथवा चाहिँ हाम्रो यो रोड सम्बन्धी हेर्ने ट्राफिक प्रहरीका वेबसाइटहरू होलान्, यस्ता आधिकारिक निकाय र कहिले त्यहाँ सम्पर्क व्यक्तिहरूको नाम, व्यक्ति संस्थाको व्यक्तिको नाम पनि दिएको हुन्छ। त्यस्ता चाहिँ यो बर्खाभन्दा अगाडि नै हामी सम्भावित ठाउँ जहाँ जहाँ जान खोज्छौँ अथवा घरको वरिपरि छन् ती लिस्टिङ गरेर राख्यो भने कहीँ थाहा भएन भने फोन गरेर सुन्न पनि सकिन्छ नि। त्यस्ता चिजहरूले हाम्रा यात्रासँग हुने अथवा बाढीसँग हुने जोखिमबाट आफूलाई टाढा राख्न सकिन्छ कि जस्तो लाग्छ।
0: यसमा अब कहिले कहिले चाहिँ अब बाध्यता परेर यात्रा गर्नुपर्ने स्थिति आउँछ होइन, पानी पर्छ भने थाहा हुँदा पनि हिँड्दै गर्दाखेरि चाहिँ गाडीमा बसिरहेको बेलामा यो अकस्मात आउँछ नि बाढी, खोलामा पसेर बगाउँछ नि, त त्यो बाढी आउँदैछ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ।
1: एउटा चाहिँ कस्तो भन्दाखेरि सामान्य अवस्थामा सङ्लो पानी भएको ठाउँमा अलिअलि धमिलो पानी आउन थाल्यो भने त्यसले मासतिर कुनै ठाउँमा ठुलै पानी परेछ, त्यसले केही बगाएर ल्याएको छ भन्ने कुराको सङ्केत गर्छ। एउटा एकदम सजिलो उपाय भनेको त्यसले सङ्केत गर्छ। कहिलेकाहीँ चाहिँ दिनभरि घाम लागेको छ, घाम लागेको बेलामा पनि पानी सामान्यतया आउँछ भन्दा, बाढी आउँछ भन्दा विश्वासै गरिँदैन नि, त्यो बेला पनि एकैचोटि ठुलो बाढी आउन सक्छ। त्यो चाहिँ हिम नदीहरू पग्लिएर, विशेष गरी दिउँसोको घाम चर्केको बेलामा पग्लिएर, त्यो आउने चाहिँ अब 3-4 बजे अथवा 2-3 बजे भन्दा यता बिहान चाहिँ आउँदैन त्यस्ता बाढी चाहिँ। त्यस्तो दिउँसो चाहिँ जब घाम चर्केर जान्छ पग्लिन्छ, पग्लेपछि त्यहाँबाट दूरी कति टाढा छ त्यसलाई पानी बगेर आउने समय लाग्यो, त्यस्तो आधारमा चाहिँ दिनभरि टन्टलापुर घाम लागेको बेला पनि बाढी आइदिन सक्छ। त्यस कारणले पानी परेको बेलामा मात्रै बाढी आउँछ भनेर सोच्नु पनि पूर्ण बुझाइ हुँदैन। खोलाको प्रकृतिमा फरक पर्छ, हिम नदीबाट आउने खोला जस्तै त्रिशुली भनौँ, यस्ता ठुल्ठुला खोलाहरूमा चाहिँ त्यसरी पनि बाढी आउँछ, जुन बेला पानी कहीँ पनि छेक छम्दै छैन तर बाढी आउन सक्छ।
0: अर्को
1: त्यो चाहिँ बिस्तारै खोलाको बहा बिस्तार एकैचोटि त आउँदैन, बिस्तार बढ्दै जान थाल्यो भने त्यसले त्यस्ता कुराको सङ्केत गर्छ। त्यो चाहिँ पानी नपर्दा आउनेको, पानी परेर आउने केसहरूमा चाहिँ अलिकति धमिलो धमिलो आउन थाल्यो पहिला भन्दा भने, अब कतै न कतै ठुलो पानी पर्यो, अब बाढी आउनेवाला छ भन्दा केही सङ्केत चाहिँ त्यस्ता भनौँ न सूचाङ्कहरूबाट मिल्ने गर्छ।
0: जस्तो मेरो मम्मी बुवाले कहिले कहिले भन्नुहुन्थ्यो कि अनि खोलाको त्यो शिर हुन्छ नि, मास्तिको जङ्गलतिर ठुलो पानी परिरहेको छ भने बाढी आउन सक्छ है खोलातिर नजाऊ भन्नुहुन्थ्यो कि, त्यस्तो पनि त्यो
1: अर्को यहाँले भन्नु जस्तै त्यो चाहिँ अब यात्रा गर्ने मान्छेले गाडीमा हुन्छ देख्दैन नि, मास्तिर देख्दैन, टाढाको हामी गाउँ घरमा बसिरहँदा चाहिँ देख्ने भयो, यात्राको लागि चाहिँ त्यो फेरि इन्डिकेटर नहुन सक्छ कि त्यो।
0: तर त्यो खोलामा खोलाको छेउछाउ जाने जो मानिस गइरहेको छ उहाँहरूको लागि चाहिँ त्यो उपयोग पनि
1: हुन सक्छ,
0: मास्तिर पानी परेको छ भने खोला बढ्न सक्छ है भनेर। कतिपयले त अब जस्तो गाडीकै कुरा गर्दाखेरि पनि समाचारमा पनि आइरहन्छ होइन, धमिलो पानी देख्दा देख्दै पनि गाडी तार्न सक्छु भनेर हालेर बगाएको कुरा पनि आउँछ नि त, त्यस्तो चाहिँ कुन अवस्थामा गर्ने कुन अवस्थामा नगर्ने?
1: त्यो त मलाई भन्नुहुन्छ, मेरो बुझाइ त जब जहाँ रिक्स देखिन्छ नि, रिक्सबाट सकेसम्म टाढै राख्ने, एक दिन पुग्ने ठाउँ आज पुग्ने ठाउँ भोलि पुगेर केही पनि उल्गै खस्ने संसार खस्ने हुँदैन नि, तर आफू ड्राइभर र त्यो यात्रा गर्ने यात्रुहरूको त्यत्रो ज्यानको सुरक्षा भनेर त महत्त्वपूर्ण कुरा हो। त्यस कारण त्यस्तोमा मुर्ख्याइ गरेर बल मिचाइ गरेर रिक्स लिएर जानु हुँदैन भन्ने मलाई चाहिँ लाग्छ। त्यस्तो अलिक सङ्केत देखिन्छ भने गइहाल्छु भने, किन जतिखेर पनि त बाढी आउन सक्छ नि त, त्यस्ता ठाउँमा नजाने। सरकारले अस्ति नै हामीले मुगलिनदेखि नारायणगढको बिचमा सुन्यौँ नि त, सरकारले यात्रा नगर्नु भन्दा हुँदै जब गाडी नै बेपत्ता भयो। त्यस कारणले सरकारले दिएका सुझाव अथवा सम्बन्धित सरकारी निकायले दिएको सुझाव र सामान्य स्थानीय मान्छेहरूले पनि यात्रा गर्दै गर्दा यहाँ यस्तो देखिया छ, उनीहरू स्थानीय नलेज हुन्छ नि, ट्रेडिसनल लोकल नलेज हुन्छ नि, एकदम पावरफुल हुन्छ नि त, उहाँहरूले दिएको सुझावलाई व्यवस्था गरेर हतार छ भन्ने हिँड्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ।
0: कहिले कहिले चाहिँ अब सडकमा त्यो धेरै ठुलो खोला हुँदैन
1: हजुर,
0: अनि हल्का पानी परिराखेको हुन्छ अनि सडकबाट कटाउन सक्छु भनेर जानुहुन्छ कि, बगाउँछ कि, त्यस्तो चाहिँ कस्तो अवस्थामा हुन्छ?
1: मैले त होइन भने नि, यदि म चाहिँ ड्राइभ गर्ने सिटमा भयो भने मैले रिक्स दिएको ठाउँमा म बरु भोलि जान्छु आज जान्न भनेर म चाहिँ बस्छु। मैले म सल्लाह नै सम्पूर्ण गाडी चालकहरूलाई यही सल्लाह दिने, रिक्समा आफू र आफूसँग यात्रा गर्ने यात्रुहरूलाई हाल्नु हुँदैन भन्छु कि। म चाहिँ
0: कटाउन सक्छु भनेर कत्रो
1: कन्फिडेन्ट हुन्छ, तर कस्तो भने त्यहाँ त आफ्नो मात्रै कन्ट्रोलको विषय होइन, अर्को फोर्स आइरहेको हुन्छ नि त, त्यसमा त आफ्नो कन्ट्रोल हुँदैन, त्यस कारण त्यस्ता रिक्सहरूमा सकेसम्म लाग्नु हुँदैन भने हो।
0: त्यस्तो बेलामा यात्रुले चाहिँ के भन्ने, कसरी सम्हाल्ने?
1: अनि यात्रुहरूलाई त कतिपय त्यो थाहा नै हुँदैन कि, यात्रु जस्तै गाडीमा आफ्नै ताल कोही त थोरै बाहेक धेरै त यात्रा गरिरहनु भएको छ, आफ्नो ज्यान त ड्राइभिङ सिटमा भएको मान्छेलाई जिम्मा लाएर हिँड्नु भएको हुन्छ नि त, यात्रुलाई त थाहा नै हुन्छ उहाँले जे गर्नुहुन्छ ठिक गर्नुहुन्छ भन्ने हुन्छ। त्यो चाहिँ मेरो पछाडि धेरैजना मान्छेको ज्यान छ भनेर चाहिँ चालक मान्छेले चाहिँ एकदमै सचेत हुनुपर्छ जस्तो लाग्छ। यो सम्पूर्ण जिम्मेवारी अथवा भनौँ त्यसलाई चाहिँ यसको भनौँ न सेन्सिटिभिटी भनौँ चाहिँ चालकले बुझ्नुपर्छ जस्तो लाग्छ। त्यसमा चालक गाडी चालक भनेको हामी ड्राइभर भन्छौँ कहिलेकाहीँ कस्तो भन्दाखेरि अलि फरक ढङ्गले हेर्छौँ, त्यसो भने एकदमै सेन्सिटिभ जिम्मेवार काम जसले ड्राइभ गर्नुहुन्छ नि उहाँले एकदमै रेस्पेक्ट गर्नुपर्छ, जिम्मेवार मान्छे हो र उहाँले जिम्मेवारी बहन गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ कि।
0: यति बेला तपाईँ कार्यक्रम हेलो मौसम सुनिरहनु भएको छ। सीआईएन मार्फत देशैभरिका सामुदायिक रेडियो सँगसँगै सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत सँगसँगै युट्युब च्यानल सीआईएन खबर च्यानलबाट पनि तपाईँले हामीलाई यति बेला हेरिरहनु भएको छ। बाढ़ीसँग सम्बन्धित, अचानक आउने बाढ़ीसँग सम्बन्धित, त्यसै गरी पहिरोसँग सम्बन्धित कुनै पनि जिज्ञासा छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, त्यसको जवाब हामी पक्कै पनि लिएर आउनेछौ। यति बेला हामीसँग हुनुहुन्छ बाढ़ी विज्ञ प्रोफेसर डाक्टर विष्णुप्रसाद पाण्डे, घरिघरि नाम पनि बारीमा केन्द्रित भइरहेको छ। मलाई अर्को पनि कमेन्ट आएको छ यहाँको, मोहन तामाङले कमेन्ट गर्नुभएको छ, कुनै पनि बाढ़ी पहिरो रोकेर रोकिन्न, छेकेर छेकिन्न, जसले जे भने नि भनेर भन्नुभएको छ कि रमाइलो तरिकाले। हुन त हो,
1: यथार्थ त्यही नै हो, मैले सुरुमा नि भने नि पानीलाई कम गर्न सकिँदैन, बाढ़ीलाई कम गर्न विशेष गरी यात्रामा हिँड्ने मान्छेको आफ्नो बुताको विषय भएर मात्र के त आफूलाई त्यसबाट हुने सम्भावित जोखिमबाट टाढा राख्ने हो, हामीले गर्ने त्यति नै हो,
0: हामीले सतर्कता अपनाउने
1: पूर्व
0: तयारी गर्ने भयो, जोखिमबाट बस्ने कुरा भयो नि त, फेरि रोकेर रोकिन्न भनेर मनपरी गर्न पनि भएन, जानै जाने भयो,
1: त्यो भनेकै आफूलाई त्यो जोखिमबाट टाढा राख्ने हो, उहाँले भन्नु खोजे सायद त्यही नै हुन सक्छ।
0: अर्को पनि छ, राजेन्द्र रिजालजीले कमेन्ट गर्नुभएको छ, वनस्पति वा रुख बिरुवाको जज्ञनाले साँच्चै पहिरो रोक्न मदत गर्छ, कुन प्रकारका रुखहरू चाहिँ पहिरो नियन्त्रणको लागि उपयुक्त हुन्छ भनेर सोध्नु भएको छ उहाँले।
1: अब अलि यो प्राविधिक विषय भयो, त्यसमा बायो इन्जिनियरिङ छुट्टै विज्ञान छ, विज्ञता परिन होइन, त्यसमा अब त्यही क्षेत्रको विज्ञले भन्न सक्नुहुन्छ। तर पहिलो जुन प्रश्नको पहिलो भाग छ नि, बाढी रुख बिरुवाले बाढी पहिरो रोक्न मद्दत गर्छ भन्दा चाहिँ त्यसको चाहिँ सरल उत्तर भनेको गर्छ, यदि सही ढङ्गको रुख बिरुवा सही ठाउँमा लगायौं भने त्यसले पक्कै पनि काम गर्छ।
0: बाढीकै कुरो गर्दाखेरि, अचानक आउने बाढीकै कुरा गर्दाखेरि, जस्तो अहिले चाहिँ एलनिनोको प्रभावले चाहिँ कहीँ धेरै पानी पर्न सक्ने, कहीँ खडेरी लाग्ने भन्ने कुरा आइरहँदाखेरि चाहिँ यो तापक्रमको वृद्धि पनि सँगसँगै जोडेर आएको छ, एकदमै तातो बढ्ने र हिमनदीहरू चाहिँ जति बेला सुकै धेरै पग्लेर हिम पहिरोहरू चाहिँ आउन सक्ने, हिमनदीमा बाढी आउन सक्ने भन्ने कुरा पनि आइरहेको छ कि। अब यो हिम पहिरो अथवा हिमनदी अचानक आउँछ नि, त्यसको चाहिँ थाहा पाउन सक्छ कि सक्दैन?
1: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ, पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढी आउन सक्छ, त्यसका संकेत चाहिँ बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो बाह्र एक बजी पछाडि आउने खालका अथवा तिन चार बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ, किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त, र त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौँ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिमनदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
0: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन
1: सक्छ? पछि हामीले थामै होइन, मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यौँ नि, पानी नै नभएर पनि ठुलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। यो चाहिँ मैले अघि नै भनेकै कुरालाई फेरि जोडेँ, यो जोखिम जहिले पनि हुन्छ, हामी खोलाको बहार क्षेत्र अथवा ऐतिहासिक भनौँ लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ। अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिलेकाहीँ हिमनदी ठ्याक्कै पग्रेर एकैचोटि आउने चिज अझ पग्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन, त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहँदैन, त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो।
0: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर।
1: हजुर, यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो, सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो। अब उपाय नै छैन, नगरी नहुने छ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढी आउने जोखिम छ त्यो बेलामा यात्रा नगरे त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने। अब त्यति गर्दा गर्दै पनि कहिलेकाहीँ फेरि आउन सक्छ, त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला. त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला अरे. त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने, किनभने खानेकुरा भयो भने त कहाँ अनुगण टाढोमा रोकिनु पर्ला अरे. अनि झाडा पाला लाग्दा अरे त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने, आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुनसक्छ नि त. हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्लान्, एउटा दुईवटा पानी बढी बोकेर हिँड्ने र यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन. यस्ता तिन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ. कि
0: अर्को पनि छ प्रश्न, बाढी र पहिरोको जोखिम भएको सड़कहरू चाहिँ के हामीले पहिचान गर्न सक्छौ भन्नुभएको छ.
1: अब धेरै हाम्रा विशेष गरी बाढीकै कुरा गर्ने भने हाम्रा धेरै पछिल्ला 15-20 वर्षमा बनेका रोडहरू हेर्ने भने रिभरको खोलाको नजिकबाट लाने गरेका छौँ. त्यसका आफ्नै विज्ञान होला, आफ्ना सरकारका नीति होला, त्यहाँतिर हामी नजाउँ. जुन खोलाको छेउबाट रोड जान्छ, सडक जान्छ भने त्यहाँ बाढीको जोखिम त हुने भइहाल्यो. जोखिम कम र बढी भन्ने आफ्नो ठाउँमा रह्यो, बाढीको जोखिम त भइहाल्यो. त्यस कारणले कहिलेकाहीँ वैकल्पिक बाटो हुन्छ नि, कुनै ठाउँ जाने दुईवटा बाटो छ भने सकेसम्म जानुपर्दा खोलाको किनारको बाटो नभएर बर्खायामा चाहिँ अर्को बाटो जाने उपाय हुनसक्छ. त्यहाँ जोखिम पत्ता लगाउन सक्छौँ. खोलाको किनारबाट जाने अधिकांश सडकहरू बाढीका जोखिममा हुन्छन् नै. पहाडी इलाकामा पनि राम्रोसँग खनिएका बाहेक धेरै सडकहरू पहिरोको जोखिममा हुन्छन् नै. ती चिजलाई चाहिँ अब नक्साङ्कन गरिएका सबैको नक्साङ्कन छ जस्तो मलाई लाग्दैन. केही ठाउँमा नक्साङ्कन गरिएका हुन्, नगरिएको ठाउँमा पनि जान सक्छ. सकेसम्म चाहिँ अब जहाँ जहाँ नक्साङ्कन गरिएका छैनन् त्यस्ता चिजलाई चाहिँ सरकारका निकाय अथवा गैर सरकारी निकायहरूले त्यसमा नक्साङ्कन गर्नुतिर ध्यान दियो भने त्यसले केही हदसम्म मान्छेलाई बुझ्न कुन ठाउँमा बढी जोखिम छ पत्ता लगाउन सहिलो होला. कहिलेकाहीँ यहाँले भनेको थियो नक्साङ्कन नगरेको ठाउँमा चाहिँ जाँदैन भनेर फेरि 100% हामी सेफ फिल गर्न दुःख भएर जान पनि हुँदैन, सम्भावनाहरू रहन्छन्. नक्साङ्कनले अलिकति सहयोग चाहिँ गर्छ, पूर्ण सहयोग चाहिँ गर्दैन. पहिलो चिज भनेको गाडी सही ठाउँमा रोकेको छ, गाडी सेफ छ भने गाडीबाट यताउता नजाने चाहिँ र अनि पहिलो काम होला. दोस्रो चाहिँ अब जो सम्पर्क हुनुहुन्छ, सम्पर्क अब नजिकको सुरक्षा निकाय होला अथवा सम्बन्धित निकायमा खबर गरिहाल्ने, दुईटा चिज चाहिँ गर्नुपर्छ जस्तो लाग्छ.
0: जस्तो त्यहाँको जोखिम कस्तो छ भनेर पनि होला, फेरि पहिरो खस्ने सक्ने सम्भावना छ भने त गाडीभित्रै बसिराख्यो भने बगार लाग्ने सम्भावना पनि.
1: त्यो चाहिँ अब होइन, मैले भन्नु खोजेको जस्तै अहिले खसेको छ हाम्रो गाडी, त्यो खसेकोबाट केही समय त सुरक्षित ठाउँ मैले भने सुरक्षित ठाउँमा त्यो छ भने त्यहाँबाट किन एउटै कारण के हो, तर त्यो भनेर फेरि अर्को पनि खस्लाएछ भने त भाग्न परिहाल्यो. तर सुरक्षित जस्तो महसुस हुन्छ भने सके, किनकि उद्धारको मैले हिसाबले भने उहाँहरू उद्धार गर्न आउनु त त्यही ठाउँमा आउने, कहिले हेलिकप्टर लिएर इमिडिएटली आउनु पर्ला, कहिले कुनै अरू बाटो आउनु पर्ला, उहाँहरू चाहिँ गाडीको वरिपरि जाने हो. अनि त्यहाँबाट आफू उद्धारमा परिएन भने फेरि लामो समयसम्म त्यहाँ चाहिँ यतिकै अल्मलिने सम्भावना हुन सक्छ जस्तो लाग्छ.
0: अर्को प्रश्न चाहिँ, बाढी आएको खोल्सा वा सडक पार गर्दा कस्तो जोखिम हुन्छ?
1: अब त्यो त भन्नु पर्ने नै कुरा भएन, यो त जोखिम नै भइहाल्छ होइन. सकेसम्म
0: भनेको घरिघरि यो दुःखद घटनाहरू हुने गरेको कुरा चाहिँ, जस्तो कुलो खोल्सा हुन्छ नि, अब तरिहाल्छु सधैँ देखिरहेको भनेर तर्दाखेरि पनि बगाएको छ नि त साथै.
1: किनकि पानी, ठुलो पानी आएको बेलामा हेर्दा सानोदेखि त्यसको करेन्ट हामी भेलोसिटी भन्छौँ, त्यो एकदमै ठुलो छ भने पानीको सानो हामी सधैँ सानो लागेको पानीले पनि बगाइदिन सक्छ.
0: त्यस कारणले गर्दा
1: त्यही त त्यही भएर नजरअन्दाज गर्नु, बर्खाको बेलामा पानीको करेन्ट बढी हुन पनि सक्छ, त्यसलाई हामी भेलोसिटी भन्छौँ. त्यस कारण पानी थोरै देखे पहिला त्यही पानीमा तरेको भयो भने कहिले काहीँ बगाइदिन सक्छ. सबभन्दा सुरक्षित भनेको बर्खाको बेलामा पानी आउँदैछ भने सधैँ तरेको खोला भने केही समय रोकिएर पानी कम भएपछि तर्नु चाहिँ उपयुक्त हुन्छ.
0: अर्को चाहिँ, नेपालका कुन कुन क्षेत्र वर्षायाममा बढी जोखिममा पर्छन् र किन भनेर सोध्नु भएको
1: छ. अहिले ठुलो प्रश्न हो त्यो चाहिँ, अब अहिले ठ्याक्कै यसरी एन्सर गर्न सक्ने प्रश्न भएन त्यसलाई चाहिँ. अब कारणले गर्दा यो चाहिँ ठ्याक्कै पूर्वानुमान नभइकन भन्न सक्ने विषय चाहिँ होइन कि यो.
0: अर्को
1: अहिले मानु जेनरल इन्फर्मेसनले फेरि हामीलाई सहयोग पनि गर्दैन कि यो
0: स्पेसिफिक. अर्को एउटा सवारी चालकहरूको लागि सोधिएको प्रश्न छ, सवारी चालकले चाहिँ बर्खायाममा अपनाउनु पर्ने विशेष सावधानी के हुन् भनेर. हुन त हामीले धेरै पटक कुरा
1: धेरैचोटि कुरा गरिसक्यो.
0: छोटोभन्दा
1: सवारी चालक भनेको एकदमै जिम्मेवार व्यक्ति हो, मैले फेरि पनि दोहोऱ्याएँ. उहाँको पछाडि एकजनाको मात्रै ज्यान हुँदैन, धेरैजनाको लाइफ चाहिँ उहाँको पछाडि रहन्छ. त्यस कारणले गर्दा एकदमै जिम्मेवार भएर अनावश्यक जोखिम नउठाएर सुरक्षित तरिकाले सुरक्षित गन्तव्य पुऱ्याउने जिम्मेवारी भावनाले सवारी चालकको मेन्टल्ली, फिजिकल्ली भनौँ न, मानसिक रूपले, शारीरिक रूपले स्वस्थ तन्दुरुस्त भएर एकदम विचार पुर्याएर चलाउनु पर्छ. पहिलो काम चाहिँ त्यहीँनिर छ जस्तो लाग्छ. अब अरू चिज त यो सरकारले दिएका भनौँ न बाढी सम्बन्धी पूर्वानुमानलाई अनुसार काम गर्ने यात्रा फलान यो यो रोडमा नगर्नु भनेर ठाउँमा नगर्ने यी आदि कुरा त भइ नै हाले।
0: एकदमै धेरै महत्वपूर्ण प्रश्न जस्तो लाग्यो मलाई एउटा यहाँ प्रश्न छ मैले पढ्दै गर्दाखेरि यदि हामी अघि फोन गर्ने कुरा गर्दै गर्दाखेरि तर हामी मोबाइल नेटवर्क नै नभएको ठाउँमा विपदमा पर्यो भने चाहिँ कसरी सहयोग माग्ने होला भन्नुभएको
1: छ। एकदम राम्रो प्रश्न गर्नुभयो। कहिलेकाहीँ के हुनसक्छ भन्दाखेरि मानव विपदमा परियो त्यस्तो ठाउँमा अब कहिलेकाहीँ त्यो खोज भएर नलागे हुनसक्छ जो अब बुढाबुढी अलिकति अशक्त मान्छेले हिँड्न सक्ने कुरा भएन अलिक भनौँ जवान मान्छेहरू हुन्छ भने त्योभन्दा नजिक त्योभन्दा अलिक अग्लो ठाउँ कहीँ छ कि कहीँ नेटवर्क जान्छ कि एक दुईजना मान्छे चाहिँ आफूलाई सुरक्षित राख्दै त्यसरी नेटवर्क हुने ठाउँमा दौडेर पुग्नु पर्ला जस्तो लाग्छ ताकि जसरी पनि सम्पर्क स्थापना गर्न सकोस्। त्योभन्दा त अरू भए केही पनि हुँदैन जस्तो लाग्छ। त्यहीँ बसेर अल्मलिनु भन्दा दुई तिन एक्लै पनि हिँड्नु हुँदैन दुई तिनजनाको समूह बनाएर दुई तिनवटा फरक दिशामा गएर जहाँबाट नेटवर्क लाग्छ त्यस्ता ठाउँ खोज्नु चाहिँ बुद्धिमानी हुन्छ जस्तो लाग्छ। तर आफूलाई सुरक्षित राखेर कुन बाटो दौडिँदैछु हतारेर काम गर्यो भने फेरि अर्को दुर्घटना हुन सक्ने सम्भावना पनि हुन्छ।
0: अर्को यहाँनिर बर्खायामा चाहिँ यो मोटरसाइकल चालक वा सानो सवारी साधन चलाउने हुनुहुन्छ नि उहाँले चाहिँ विशेष के कुरामा ध्यान दिनु पर्ला भन्नुभएको छ।
1: कहिलेकाहीँ मोटरसाइकल अथवा सानो सवारी चालकहरू चाहिँ अब सोधे पनि हुँदैन जस्तो लाग्छ त्यहीँ बसेर अल्मलिनु भन्दा दुई तिन एक्लै पनि हिँड्नु हुँदैन दुई तिनजनाको समूह बनाएर दुई तिनवटा फरक दिशामा गएर जहाँबाट नेटवर्क लाग्छ त्यस्ता ठाउँ खोज्नु चाहिँ बुद्धिमानी हुन्छ जस्तो लाग्छ।

0: पहिलो फस्दै गरे हुन्छ अनि कुदाउँदै गरे पनि देखिन्छ
1: कि जोखिमलाई नजरअन्दाज गरेर हिँडेको म धेरै देख्छु. अब धेरै यहाँहरूले पनि देख्नु भएको छ. त्यो चाहिँ बर्खाको बेलामा कुनै पनि अब आफूभन्दा बलियो चिज आउँदैछ भने उसँग जोरी खोल्नु चाहिँ उपयुक्त हुँदैन. मैले यति नै मात्रै भने यसमा
0: सकेसम्म नजाने नै
1: त्यति नै हो.
0: बलियो जानैपर्ने बाध्यताको स्थितिमा
1: जानै पर्ने भने रिक्समा अब त्यहाँलाई पारी जानेछ भने बाढी आठौँ हम्फालेर तर्नु खोज्नुहुन्छ र यहाँ हुँदैन नि. त्यसलाई बाध्यता कसरी भने ज्यानै जोखिममा राख जाने बाध्यता हुन्छ र हुँदैन नि.
0: मैले एउटा अस्ति भर्खरै सामाजिक सञ्जालमा देखेको थिएँ, बाढी आइरहेको छ, एकजना मोटरसाइकल चालकले चाहिँ त्यो बाढीमा जानी जानी हाल्नुभयो तर त्यो बगायो कि. त्यो बाइक समात्न खोज्दा खोज्दै बाइक छोड्दै भए कम्तीमा उहाँ चाहिँ बस्नुहुन्थ्यो, तर बाइक उहाँले बचाउन खोज्दाखेरि बाइकसँगै उहाँ पनि खोल्सीमा खस्नु भएको छ कि.
1: यहाँनिर जोड्नुपर्ने विषय चाहिँ कस्तो भन्दाखेरि बर्खाको बेलामा पानी सामान्य भयो नि पानी कस्तो अवस्थामा छ, त्यो हिलो मिसिएको पानी हुनसक्छ, त्यसको त्यो गहिराई कति छ, हामीले सर्फेसमा देखिए पनि त्योभन्दा फरक हुनसक्छ जुन हामीले चाहिँ यसो हेरेको घरमा अन्दाज लगाउन सक्दैनौँ कि त्यो, अथवा लगाएको अन्दाज नमिल्न सक्छ. त्यस कारणले त्यसलाई नजरअन्दाज गरेर जोखिममा आफूलाई राख्ने काम चाहिँ गर्नु हुँदैन नै हो. त्योभन्दा अरू विकल्पै छैन कि त्यसको. मैले जानेको छ
0: हामी कस्तो महत्वपूर्ण कुरा हुँदाहुँदै पनि अब लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ. सकाउनु पर्ने छुट्याउनु पर्ने हामीलाई बाध्यता छ समयको अभावले. जाँदा जाँदै हाम्रो विनोद सरको कमेन्ट आएको छ, विनोद पराजुली, उहाँ चाहिँ बाढी पूर्वानुमान शाखा प्रमुख पनि हुनुहुन्छ. उहाँको यो कमेन्टले निकै महत्व राख्छ जस्तो पनि लाग्छ. बाढी पूर्वानुमान र पूर्व सूचना प्रणालीको सञ्चालन गरिरहेको जल तथा मौसम विज्ञान विभागलाई विज्ञको रूपमा यहाँको सुझाव के छन्? एक, दुई, तीन भन्नुभएको छ.
1: अघि नै यो विषय मैले उठान त गरिसके. विगत 10-8 वर्ष यतादेखि जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान चाहिँ धेरै हदसम्म मिल्दै गएको सम्पूर्ण नेपालले महसुस गरेका छन्, मैले पनि त्यही महसुस गरेका छु. अब एउटै यसलाई सुधार गर्नुपर्ने अथवा यसलाई चाहिँ विस्तार गर्नुपर्ने, सुधार भन्दा विस्तार गर्नुपर्ने कुरा भन्छु. विस्तार गर्नुपर्ने चाहिँ साना साना नदी पनि, जुन पहाडी इलाकाका नदी, ठुल्ठुला नदीहरूमा त छ, त्यसमा पनि यो पूर्वानुमान विस्तार गर्ने एउटा विषय रह्यो. दोस्रो विषय चाहिँ इम्प्याक्ट बेस्ड फोरकास्टिङ भन्छौँ हामी अङ्ग्रेजीमा. त्यो भनेको यति पानी पर्दा यो ठाउँमा कति पानीको सतह बढ्छ, त्यो बढिसकेपछि त्यसले चाहिँ कहाँ कहाँसम्म चाहिँ असर गर्न सक्छ, त्यसले गर्दा त्यहाँको मान्छे कहाँसम्म गएर चाहिँ सुरक्षित रहनुपर्ने हो, यो सहितको इन्फर्मेसन धेरै नदी प्रणालीलाई समेटेर दिन सक्यो भने धेरै मान्छे लाभान्वित हुन्थे जस्तो लाग्छ. यो चाहिँ मैले सुधार गर्नुपर्ने पक्ष त अब त्यो हरेक दिन सुध्रै जान्छ, त्यो कुरा सुधार उन्मुखै छ. विस्तार गर्नुपर्ने पक्षमा चाहिँ मैले त्यति कुरा चाहिँ जोड्न चाहेँ.
0: एउटा यहाँ अझै त्योभन्दा पनि धेरै यो जीवनसँग जोडिएको विषयको एउटा कमेन्ट रहेछ. कैयम रेनले लेख्नु भएको छ, धनुषाबाट मुटु रोगी बिरामीलाई नियमित चेकअपका लागि काठमाडौँ ल्याउनु पर्ने छ, तर बर्खा याममा बाटो बिग्रिने, बाढी आउने, एम्बुलेन्सहरू समेत फस्ने अवस्था देखिन्छ. यस्तो बेला बिरामीलाई सुरक्षित रूपमा ल्याउन के विशेष योजना र वैकल्पिक व्यवस्था गरिएको छ, अनि यात्रामा कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर सोध्नु भएको छ.
1: यो वैकल्पिक व्यवस्था के छ त मलाई ठ्याक्कै जानकारी भएन होइन, तर हुनुपर्ने के हो भन्दाखेरि चाहिँ जीव धनको जीवको सुरक्षा जस्तो संसारमा केही पनि हुँदैन. जुन ठाउँमा जस्तै यहाँले उदाहरण त्यस्तो केसहरू, गर्भवतीका केसहरू, यस्ता केसमा जबरजस्ती रोड बाटोबाट भन्दा नि विशेष गरी खालको एम्बुलेन्स, एयर एम्बुलेन्सको व्यवस्था गरेर उहाँहरूलाई चाहिँ सुरक्षित तवरले जुन ठाउँमा विज्ञता भएको अस्पताल छ, चाहे जति नै टाढा किन्नुहोस्, त्यहाँ पुर्याउने व्यवस्था गर्नुपर्ने दायित्व चाहिँ नागरिकको जीवको भनौँ न ज्यान बचाउने दायित्व सरकारले लिनुपर्छ जस्तो लाग्छ. सरकार अथवा
0: सरकारले सुत्केरीहरूको उद्धारको लागि राष्ट्रपति सुत्केरी उत्थान उद्धार कार्यक्रम भनेर सञ्चालन गराएको छ.
1: त्यस्तै बाढीको केसमा हुन सक्ला,
0: विपदको बेला
1: हुन सक्ला, त्यस्ता खालको, किनकि एकजना व्यक्तिले अथवा दुई चारजना ग्रुपले एउटा एकजनालाई त सहयोग गर्न सकिएला, सबैलाई सहयोग गर्न सक्ने अवस्था हुँदैन. त्यसैले त्यही भएर राज्य चाहिने कि त्यस्तो विषय हो. त्यस्ता खालको व्यवस्था गरेर रोडबाटै अब कसरी जाने भन्दा पनि वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था गरेर उपचारलाई पहिलो प्राथमिकता दिनुपर्छ जस्तो लाग्छ.
0: यो समय संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद.
1: धन्यवाद यहाँले यो मेरो अनुभवहरू अथवा लागेका कुराहरू सेयर गर्ने प्लेटफर्म उपलब्ध गराउनु हार्दिक आभारी छु.
0: यो कुराकानी संवाद सँगसँगै आजको लागि कार्यक्रम हेलो मौसमको निर्धारित समय सकिएको छ. कार्यक्रम सुनेर साथ दिनुभयो, फेसबुक पेजमा हेरेर साथ दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ. अर्को साता यसै समयमा फेरि पनि कार्यक्रम हेलो मौसमको साथमा उपस्थित हुनेछौ. तबसम्मका लागि आज्ञा चाहन्छु. हस्त, नमस्कार.
2: हजुरको रेडियो 102.1 MHz.
3: किन आँखा मिचेको मिचे गरेको?

0: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
0: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
0: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
0: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
8: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
12: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
11: हुर्केकै गिरिराज चल्ला 150मा?
12: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
13: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
12: विराज, किसानको साथी।
13: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
12: प्रोप्राइटर जय मानन्दर, फोन 0485-40-239, 0485-40-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
14: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
15: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
14: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
15: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
14: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
15: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
14: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
15: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
14: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
15: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
16: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नै भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
17: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
18: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
16: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
18: 98407793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 048541106 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड,
7: सूर्य ज्योति सहित प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 047-5214-13।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: हजुरको रेडियो

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पाँच जिल्लामा बाढ़ीको उच्च जोखिम, कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना। विपद पूर्व तयारीका लागि सभामुखद्वारा सरकारको ध्यान आकर्षण।
1: भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
0: गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज। केही संचार माध्यमको गाड़ी सवारी साधन तेर्साएको घटनाबारे संसदमा बहस। अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता।
2: हामी यसमै अडिग छौं। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ पार्टी यसमा अडिग छ।
0: मिटर व्याज सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय। पीड़ित भेट्न गृहमन्त्री बारामा। बागमती प्रदेशका समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू।
3: प्रभावकारी ढंगले राज्यले नहेर्नु नै अहिलेको यो समस्या हुन आएको हो, त्यसकारणले अब राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।
0: र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भिड्दै। 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: वर्षभरि सुस्त गतिमा अघि बढ़ने विकासका योजना असार नजिकिँदै जाँदा हतारमा कार्यान्वयन गरिन्छ, जसले गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था नेपालमा दोहोरिँदै आएको छ। वित्तीय व्यवस्थापन प्रणालीमा समयमै विवरण अध्यावधि गर्न नसक्दा स्थानीय तहको वित्तीय दायित्व अनावश्यक रूपमा बढ़ने गरेको छ। योजना छनौटदेखि कार्यान्वयन र अनुगमनसम्मको प्रक्रिया समयमै व्यवस्थित नगरेसम्म समस्या दोहोरिरहन्छ। यसलाई रोक्न सरकारले विशेष निर्णय र नीति अनुसार अघि बढ्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: पछिल्लो 24 घण्टामा देशभर मनसुनी विपदका 73 घटनामा दुईजनाको मृत्यु भएको छ। यस्तै एकजना बेपत्ता र सातजना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै बाढ़ीका 13 र पहिरोका 40 घटना भएका छन्। यी घटनाबाट 51 जिल्ला प्रभावित भएका छन्। उद्धारका लागि नेपाल प्रहरीले 393 जना सुरक्षाकर्मी परिचालन गरेको छ। प्रारम्भिक विवरण अनुसार करिब 51 लाख रूपियाँ बराबरको क्षति भएको छ। प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 30 गतेसम्म विपदका 3,198 घटना भएका छन्। यस अवधिमा 156 जनाको मृत्यु भएको छ भने 929 जना घाइते भएका छन्। यसैबीच सभामुख डोलप्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी पहिरो र डुबान जस्ता विपदजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्व तयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिनुभएको छ।
1: डुबान जस्ता विपदजन्य घटनाहरू बढ़न थालेका छन्। यस्ता विपदजन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
5: मौसम पूर्वानुमान महाशाखाले आज राति पनि देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा धेरै स्थानमा तथा तराईका केही स्थानमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
6: त्यसै भने बादल लागेको अवस्था छ, केही ठाउँहरूमा वर्षा भइरहेको अवस्था नै छ। विशेष गरी अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको अवस्था छ। कोशी र बागमती प्रदेशको एक दुई ठाउँमा चाहिँ मेघगर्जन चट्याङ सहित वर्षा पनि भइरहेको छ। अन्य भूभागहरूमा चाहिँ बादल लागे पनि त्यति धेरै वर्षा भएको छैन। आगामी दिनको वर्षाको कुरा गर्नु पर्दाखेरि चाहिँ कोशी मधेस बागमती गण्डकी प्रदेशको केही ठाउँहरू त्यसै गरी लुम्बिनी प्रदेशको पनि केही ठाउँहरूमा चाहिँ अलिकति मध्यम खालको वर्षा र एक दुई ठाउँ भारी वर्षाको सम्भावना देखिन्छ। त्यो सँगसँगै कर्णाली र सुदूर पश्चिम प्रदेशको पनि थोरै ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना चाहिँ देखिएको छ।
5: यसैबीच गएको 24 घण्टामा चितवनको भरतपुरमा सबैभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको विभागले जनाएको छ। हाल अधिकांश स्थानमा वर्षा रोकिए पनि केही जिल्लामा हल्का वर्षा जारी छ। यता आज चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेत जिल्लामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै काठमाडौँ उपत्यका सहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, दार्दिङ, मकवानपुर, गोर्खा, लमजुङ, दाङ, बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा साना नदी र खोलामा पानीको बहाव बढ़ने र मध्यम जोखिम रहने पूर्वानुमानमा छ। शाखाले नदी खोला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा तटीय क्षेत्रमा रहने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्र धान रोपाई सकिएको छ। गएको वर्ष यही अवधिमा 59.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले सीआईएनलाई जानकारी दिनुभयो।
7: यो वर्ष समग्र 7 प्रदेशको औसत हेर्दा हिजोको मितिसम्ममा 54% भएको छ र केही प्रदेशहरूको अपडेट हुन क्रम रहेको छ र गत वर्ष यो पिरियडसम्ममा 59% छ। सरस्वती हेर्दा सबैभन्दा सुदूरपश्चिम प्रदेशमा चाहिँ 87% छ भने सबैभन्दा कम 32% चाहिँ मध्य प्रदेशमा छ।
5: सरकारले अनुच्छेद लेनदेन अर्थात मिटर ब्याज सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले गृह मन्त्रालय मार्फत ती प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले नेपाल सरकारका अघिल्ला निर्णय अनुसार गठन भएका आयोगका सिफारिशहरू अब कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो।
8: यू भिजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोज उतारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने, नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष श्री महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने, महाप्रबन्धकको काम समेत गर्ने गरी, अर्को उचित लेनदेन मीटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने प्रमुख 5 निर्णयहरू।
5: यता आफ्ना माग पूरा गर्न दबाव दिँदै मिटर ब्याज पीड़ितहरू केही दिनदेखि जनकपुरबाट पदयात्रा गर्दै काठमाडौँ आइरहेका छन्। मिटर ब्याज पीड़ितहरू पैदल मार्च गर्दै काठमाडौँ आउने क्रममा आज 12 निजगढ़मा गृहमन्त्री सुदन गुरूङसँग भेटवार्ता भएको थियो। निजगढ़ पुगेका गृहमन्त्री गुरूङले पीड़ितहरूको गुनासो सुन्दै सरकार मिटर ब्याज पीड़ितको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले काठमाण्डुका विभिन्न संचार प्रतिष्ठान अगाडि हिजो गरिएको शंकास्पद सवारी पार्किङ अस्वाभाविक भएको बताउनु भएको छ। आज संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनालाई पार्टीले गलत भन्दै निष्पक्ष छानबिनको माग गरिरहेको बताउनुभयो। उहाँले घटनाबारे पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै यस्ता गतिविधि स्वीकार्य नभएको बताउनुभयो। लामिछानेले यदि उक्त घटनामा रासोपाकै नेता वा कार्यकर्ता संलग्न भएको पुष्टि भए कानून अनुसार कार्यवाही हुने स्पष्ट पार्नुभयो।
2: तत्काललाई के गरियो त्यो बेग्लै कुरा हो, तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। त्यसकारणले यो स्पष्ट दृष्टिकोणका साथ हामी यसमै अडिग छौँ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन त्यो बेग्लै कुरा हो, तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिग छ। गुम्बासी समस्या समाधान गर्नको निमित्त जे कदम चाल्नु पर्ने थियो त्यसलाई प्रभावकारी बनाउनु पर्यो, आम नागरिकले दुःख पाउनु भएन भन्ने विषयलाई, त्यसको व्यवस्थापनका विषयलाई लिएर हामीले अझ बढी चिन्ता व्यक्त गरेर त्यसमा काम गर्यौं, र अन्य विभिन्न उठेका विषयहरू छन् ती सम्पूर्ण विषयमा हामीले अनियमित रूपमा छलफल गर्यौं। तिनै छलफलहरू हुन् राष्ट्रिय राजनीतिका विषयमा, विभिन्न परिस्थितिका विषयमा, भोलिको बाटोको विषयमा, राजनीति दुईटा शीर्ष नेता बीच हुने जुन राजनीतिक छलफल छ, त्यो राजनीतिक छलफल त्यही ढंगले अगाडि बढेको एकदम सौहार्दपूर्ण राम्रो छलफलका रूपमा परिणाममुखी छलफल गर्यौं।
5: सरकारले पनि विभिन्न संचार माध्यमको कार्यालय अगाडि शंकास्पद रूपमा गाड़ी पार्क गर्ने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। यस्तै बागमती किनाराका भूमिहीन सुकुम्बासीले राष्ट्रिय मानवाधिकार आयोगको ध्यान आकर्षण गराएका छन्। सुकुम्बासी परिवारको तर्फबाट दलमर्दन कामी प्रमिला राई, चरवल लाल उराव, कल्पना थापा, निरकुमार मगर, रामकुमारी राई, कमला उराव र गोपाल माझी लगायतको प्रतिनिधिमण्डलले आयोगका अध्यक्ष तो बहादुर मगरलाई मानवाधिकार संरक्षण सम्बन्धी अपील पत्र बुझाउनु भएको हो। सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको निर्णय खारेज गरेको छ। यससँगै अब सरकारी निकायहरूले निजी संचार माध्यमहरूमा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउने भएका छन्। न्यायाधीश सारंगा सुवेदी र निरपध्वज निरौलाको इजलासले आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। बागमती प्रदेश सरकारले पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज जाउलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 जना बचतकर्तालाई करिब 17 लाख रूपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 पहिलो सेमी फाइनलमा आज राति फ्रान्स र स्पेन आमन्य सामान्य हुँदैछन्। खेल नेपाली समय अनुसार राति पौने 1 बजे अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा शुरू हुँदैछ। दुवै टोली उपाधि नजिक पुग्न निर्णायक खेल खेल्दैछन्। यस खेलमा विजेता जुलाई 19 हुने विश्वकप फाइनलमा पुग्नेछ भने पराजित टोली तेस्रो स्थानका लागि खेल्नेछ। फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 हराउँदै अन्तिम चरणमा स्थान बनाएको हो। स्पेनले भने बेल्जियमलाई 2-1 पराजित गर्दै सेमी फाइनल यात्रा तय गरेको थियो। 19 वर्ष मनिकाको एससीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। समूह डी अन्तर्गत आज बिहान सम्पन्न खेलमा नेपालले हङकङमाथि 181 रनको फराकिलो जीत हासिल गरेको हो। नेपालले दिएको 212 रनको बलियो लक्ष्य पुर्याएको हङकङले पूरा 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो।
9: गाजाको विकल्पमा आमदानी केन्द्रित खेतीमा किसानको आकर्षण
10: र धरपकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन, धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
9: स्थानीय सरकारबाट सहयोग पाए सजिलो हुने किसानको अपेक्षा रिपोर्ट। बर्खाको समयमा सवारी साधन चलाउँदा सुरक्षित यात्राका लागि चालकले कसरी सावधानी अपनाउने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 0154217808, 0154134
12: पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
13: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग गर्न गाँजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन, तर धनकुटाको शहीदभूमि गाउँपालिकामा भने भइरहेको गाँजा खेती छोड्दै किसान कफी खेतीतिर आकर्षित भएका छन्। गाँजा ओसार पसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जसो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरूले वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
14: शहीद भूमि गाउँपालिका दुईका किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाँजाबाट तत्पर राम्रो आमदामी भए पनि कानूनी जोखिममा समाजमा हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
15: यो गाँजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
14: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाँजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाँजा खेती ओसार पसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव शहीद भूमिमा पनि परेको हो। गाँजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढेपछि किसानहरू अन्य नगदी बालीतर्फ लाग्न थालेका हुन्। शहीद भूमिका किसान देवल कुमार राई,
16: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धर पकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
14: गाँजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढ़ाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीद भूमि एकका स्थानीय सिद्धराज राईको भनाई छ।
17: करिब 400 मान्छे त्यो भूगोलका मान्छे जेलमा छन् र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै शहीद भूमिका मान्छे परेको देखिन्छ। त्यसकारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
14: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि शहीद भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो, तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
18: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफूल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोडबल पनि गरिराखेका छौँ।
14: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारका अनुसार चालू आर्थिक वर्ष 2082-83 को असार 15 गतेसम्म लागू औसत सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 जना पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
19: चालू आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए। लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 जना मानिसहरू पक्राउ परे, जसमा 55 जना पुरुषहरू 2 जना महिलाहरू पक्राउ परेका छन् र बरामद गाँजा तर्फ 1775 किलो 215 ग्राम बरामद भएको छ।
14: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी, अलैची, सुन्तला, फलफूल, मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन, बजार सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, CIN, रेडियो धनकुटा FM, धनकुटा।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुरक्षित यात्राका लागि सवारी साधनका चालकले सूचना लिने ठाउँ,
20: बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ।
0: मौसमजन्य विपदबाट बच्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
21: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
4: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
22: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
23: कार्यक्रम साझा आवाज,
3: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
24: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
25: प्रोप्राइटर मधुमाया जीजी, परे हैन प्रोप्राइटर भनेछु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत दिनभर
4: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
22: पसिनाको सम्मान, समानताको अभियान,
23: कार्यक्रम साझा आवाज।
26: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
27: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
23: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
28: बर्खामा यात्रा गर्दा के कुरामा ध्यान दिने? बाढी र पहिरोका संकेत कसरी बुझ्ने? अचानक आउने बाढीबाट कसरी जोगिने? नमस्कार, म सन्तोष गन्धर्व। देशभर वर्षा भइरहेको छ, यस्तो अवस्थामा सवारी साधनमा यात्रा गर्दा सवारी चालक मात्रै नभई स्वयं यात्रुले पनि ध्यान दिनुपर्ने कुरा धेरै छन्। सकेसम्म यात्रामा ननिस्किने, निस्किनु पर्यो भने कस्ता कुरामा ख्याल गर्नुपर्छ? हामीले अचानक आउने बाढी र पहिरोबाट कसरी जोगिने भन्ने विषयमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु प्रसाद पाण्डेसँग कुराकानी गरेका छौं।
29: बर्खाको बेलामा अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ। पहिलो चरणमा त कहिलेकाहीँ हाम्रो बानी के हुन्छ भन्दाखेरि यात्रा गरिरहेको हुन्छौँ, गरिहाल्नु न भन्ने हुन्छ नि। सकेसम्म चाहिँ आफूलाई सुरक्षित राख्ने, आफ्नो परिवारलाई सुरक्षित राख्ने भनेको अत्यावश्यक बाहेक यात्रा नगर्नु उचित हुन्छ।
30: गाडीमा बसिरहेको बेलामा यो अकस्मात आउँछ नि बाढी, खोलामा पसेर बगाउँछ नि, त त्यो बाढी आउँदैछ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ?
29: एउटा चाहिँ कस्तो भन्दाखेरि सामान्य अवस्थामा सङ्ग्लो पानी भएको ठाउँमा अलिअलि धमिलो पानी आउन थाल्यो भने त्यसले मासतिर कुनै ठाउँमा ठुलै पानी परेछ, त्यसले केही बगाएर ल्याएको छ भन्ने कुराको संकेत गर्छ। एउटा एकदम सजिलो उपाय भनेको त्यसले संकेत गर्छ। कहिलेकाहीँ दिनभरि घाम लागेको छ, घाम लागेको बेला पनि अब पानी सामान्यतया आउँछ भनेर, बाढी आउँछ भनेर विश्वासै गरिदिएर नि, त्यो बेला पनि एकैचोटि ठुलो बाढी आउन सक्छ। त्यो चाहिँ हिम नदीहरू पग्लेर, विशेष गरी दिउँसोको घाम चर्केको बेलामा पग्लेर, त्यो आउने चाहिँ अब 3-4 बजे अथवा 2-3 बजे भन्दा यता बिहान चाहिँ आउँदैन त्यस्ता बाढी चाहिँ। त्यस्तो दिउँसो चाहिँ जब घाम चर्केर जान्छ पग्लिन्छ, पग्लेपछि त्यहाँबाट दूरी कति टाढा छ त्यसलाई पानी बगेर आउने समय लाग्ने, त्यस्तो आधारमा चाहिँ दिनभरि टन्टलापुर घाम लागेको बेला पनि बाढी आइदिन सक्छ। त्यस कारणले पानी परेको बेलामा मात्रै बाढी आउँछ भनेर सोच्नु पनि पूर्ण बुझाइ हुँदैन। खोलाको प्रकृतिमा फरक पर्छ, हिम नदीबाट आउने खोला जस्तै त्रिशुली भनौँ, यस्ता ठुल्ठुला खोलाहरूमा चाहिँ त्यसरी पनि बाढी आउँछ, जुन बेला पानी कहीँ पनि छेत छन्दै छैन तर बाढी आउन सक्छ। अर्को त्यो चाहिँ बिस्तारै खोलाको बहा बिस्तार बिस्तार एकैचोटि त आउँदैन, बिस्तार बिस्तार बढ्दै बढ्दै जान थाल्यो भने त्यसले त्यस्ता कुराको संकेत गर्छ। त्यो चाहिँ पानी नै नपर्दा आउनेको, पानी परेर आउने केसहरूमा चाहिँ अलिकति धमिलो धमिलो आउन थाल्यो पहिला भन्दा भने, अब कतै न कतै ठुलो पानी पर्यो, अब बाढी आउनेवाला छ भन्दा केही संकेत चाहिँ त्यस्ता भनौँ न सूचाङ्कहरूबाट मिल्ने गर्छ।
30: जस्तो मेरो मम्मी बुवाले कहिले कहिले भन्नुहुन्थ्यो कि, अनि खोलाको त्यो शिर हुन्छ नि, मास्तिर जङ्गलतिर ठुलो पानी परिरहेको छ भने बाढी आउन सक्छ है, खोलातिर नजाऊ, भन्नुहुन्थ्यो कि त्यस्तो पनि त्यो
29: अर्को यहाँले भन्नुभयो जस्तै त्यो चाहिँ अब यात्रा गर्ने मान्छेले गाडीमा हुन्छ देख्दैन नि माथिर देख्दैन टाढाको हामी गाउँ घरमा बसिरहँदा चाहिँ देख्ने भयो यात्राको लागि चाहिँ त्यो फेरि इन्डिकेटर नहुन सक्छ कि त्यो
30: तर त्यो खोलामा खोलाको छेउछाउ जाने जो मान्छे गइरहेको छ उहाँहरूको लागि चाहिँ त्यो उपयोग पनि
29: हुन सक्छ
30: माथिर पानी परेछ भने खोला बढ्न सक्छ है भनेर कतिपयले चाहिँ अब जस्तो गाडीकै कुरा गर्दाखेरि पनि समाचारमा पनि आइरहन्छ होइन धमिलो पानी देख्दा देख्दै पनि गाडी तार्न सक्छु भनेर हालेर बगाएको कुरा पनि आउँछ नि त त्यस्तो चाहिँ कुन अवस्थामा गर्ने कुन अवस्थामा नगर्ने
29: त्यो त मलाई भन्नुहुन्छ मेरो बुझाइ त जब जहाँ रिक्स देखिन्छ नि रिक्सबाट सकेसम्म टाढेर हामी एक दिन पुग्ने छ आज पुग्ने ठाउँ भोलि पुगेर केही पनि उल्गै खस्ने संसार खस्ने हुँदैन नि तर आफू ड्राइभर र त्यो यात्रा गर्ने यात्रुहरूको त्यत्रो ज्यानको सुरक्षा भनेको त महत्वपूर्ण कुरा हो त्यस कारण त्यस्तोमा मुर्खाई गरेर बल मिचाई गरेर रिक्स लिएर जानु हुँदैन भन्ने मलाई चाहिँ लाग्छ त्यस्तो अलिक संकेत देखिन्छ भने गइहाल्छु भने किन जतिखेर पनि त बाढी आउन सक्छ नि त त्यस्ता ठाउँमा नजाने सरकारले अस्ति नै हामीले मुगलिनदेखि नारायणगढको बीचमा सुन्यौँ नि त सरकारले यात्रा नगर्नु भन्दा हुँदै जब लिएर गाडी नै बेपत्ता भयो त्यस कारणले सरकारले दिएका सुझाव अथवा सम्बन्धित सरकारी निकायले दिएको सुझाव र सामान्य स्थानीय मान्छेहरूले पनि यात्रा गर्दै जाँदा यहाँ यस्तो देखिया छ उनीहरू स्थानीय नलेज हुन्छ नि ट्रेडिसनल लोकल नलेज हुन्छ नि एकदम पावरफुल हुन्छ नि त उहाँहरूले दिएको सुझावलाई व्यवस्था गरेर हतार त भन्ने हिँड्नु हुँदैन जस्तो लाग्छ मलाई
30: कहिले काहीले चाहिँ अब सडकमा त्यो धेरै ठुलो खोला हुँदैन अनि हल्का पानी परिराखेको हुन्छ अनि सडकबाट कटाउन सक्छु भनेर जानुहुन्छ कि बगाउँछ कि त्यस्तो चाहिँ कस्तो अवस्थामा हुन्छ
29: मैले त होइन भने नि यदि म चाहिँ ड्राइभ गर्ने सिट हो भने मैले रिक्स दिएको ठाउँमा म बरु भोलि जान्छु आज जान्न भनेर म चाहिँ बस्छु त्यहाँ त आफ्नो मात्रै कन्ट्रोलको विषय होइन अर्को अर्को फोर्स आइरहेको हुन्छ नि त त्यसमा त आफ्नो कन्ट्रोल हुँदैन त्यस कारण त्यस्ता रिक्सहरूमा सकेसम्म लाग्नु हुँदैन भने हो
30: त्यस्तो बेलामा यात्रुले चाहिँ के भन्ने कसरी सम्हाल्ने
29: यात्रुहरूलाई त कतिपय त्यो थाहा नै हुँदैन कि यात्रु जस्तै गाडीमा आफ्नै ता कोही त थोरै बाहेक धेरै त यात्रा गरिरहनु भएको छ आफ्नो ज्यान त ड्राइभिङ सिटमा भएको मान्छेलाई जिम्मा लाएर हिँड्नु भएको हुन्छ नि त यात्रुलाई त थाहा नै हुन्छ उहाँले जे गर्नुहुन्छ ठिक गर्नुहुन्छ भन्ने हुन्छ त्यो चाहिँ मेरो पछाडि मैले त होइन भने नि यदि म चाहिँ ड्राइभ गर्ने सिट हो भने मैले रिक्स दिएको ठाउँमा म बरु भोलि जान्छु आज जान्न भनेर म चाहिँ बस्छु त्यहाँ त आफ्नो मात्रै कन्ट्रोलको विषय होइन अर्को अर्को फोर्स आइरहेको हुन्छ नि त त्यसमा त आफ्नो कन्ट्रोल

0: चालक मान्छेले चाहिँ एकदमै सचेत हुनुपर्छ जस्तो लाग्छ. यो सम्पूर्ण जिम्मेवारी अथवा भनौँ त्यसलाई चाहिँ यसको भनौँ न सेन्सिटिभिटी भनौँ चाहिँ चालकले बुझ्नुपर्छ जस्तो लाग्छ. चालक गाडी चालक भनेको हामी ड्राइभर भन्छौँ कहिले काहीँ कस्तो भन्दाखेरि अलि फरक ढङ्गले हेर्छौँ. त्यसो भने एकदमै सेन्सिटिभ जिम्मेवार काम जसले ड्राइभ गर्नुहुन्छ नि उहाँले एकदमै रेस्पेक्ट गर्नुपर्छ. जिम्मेवार मान्छे हो र उहाँले जिम्मेवारी बहन गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ कि. पानीलाई कम गर्न सकिँदैन, बाढीलाई कम गर्न विशेष गरी यात्रामा हिँड्ने मान्छेको आफ्नो बुताको विषय भएर मात्र के त आफूलाई त्यसबाट हुने सम्भावित जोखिमबाट टाढा राख्ने हो. हामीले गर्ने त्यति नै हो,
1: हामीले सतर्कता अपनाउने पूर्व तयारी गर्ने भयो, जोखिमबाट बस्ने कुरा भयो नि त. फेरि रोकेर रोकिन्न भनेर मनपरी गर्न पनि भएन, जानै जाने भयो.
0: त्यो भनेकै आफूलाई त्यो जोखिमबाट टाढा राख्ने हो.
1: अहिले चाहिँ एलनिनोको प्रभावले चाहिँ कहीँ धेरै पानी पर्न सक्ने, कहीँ खडेरी लाग्ने भन्ने कुरा आइरहँदाखेरि चाहिँ यो तापक्रमको वृद्धि पनि सँगसँगै जोडेर आएको छ. एकदमै तातो बढ्ने र हिमनदीहरू चाहिँ जति बेला सुकै धेरै पग्लेर हिम पहिरोहरू चाहिँ आउन सक्ने, हिमनदीमा बाढी आउन सक्ने भन्ने कुरा पनि आइरहेको छ कि. अब यो हिम पहिरो अथवा हिमनदी अचानक आउँछ नि, त्यसको चाहिँ थाहा पाउन सक्छ कि सक्दैन?
0: मैले अघि नै जुन कुरा अगाडिको बाढीका संकेतमा कुरा गरेँ नि, पानी परेर मात्रै बाढी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ. पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढी आउन सक्छ. त्यसका संकेत चाहिँ अब बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजी पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढी आउन सक्ने सम्भावना रहन्छ. किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त.
2: यो कुराकानीसँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो. अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ. नमस्कार.
3: 5 जिल्ला बाढ़ीको उच्च जोखिममा. कर्णाली र सुदूरपश्चिमका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. विपद पूर्व तयारीका लागि सभामुखद्वारा सरकारको ध्यान आकर्षण गराउनु भएको छ. गैर सरकारी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चबाट खारेज भएको छ. केही संचार माध्यमको अगाडि सवारी साधन तेर्साएको घटनाबारे संसदमा बहस भएको छ. अनुसन्धानपछि जो कोहीलाई पनि कार्यवाही गर्ने रासोपा सभापतिको प्रतिबद्धता रहेको छ. मीटर व्याज सम्बन्धी आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय छ. पीड़ित भेट्न गृहमन्त्री 12 मई पुग्नु भएको छ. बागमती प्रदेशका समस्याग्रस्त 5 सहकारीका बचतकर्ताको रकम फिर्ता शुरू भएको छ. र विश्वकपको पहिलो सेमी फाइनलमा आज फ्रान्स र स्पेन भिड्दैछन्. 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कपमा नेपाल समूह विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि असार 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: अहिले रातको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनु

0: छ। म्याचभित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात:
0: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
1: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000,
1: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप,
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान, सूर्यज्योति सही प्लान, सही सोचौ सही रोजो।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हावाहुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: रेडियो पाव घटना विषयको सशक्त संवाद।
1: दिनेश त्रिपाठीज्यू, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: सरकार यति बलियो शक्तिशाली सरकारका निर्णयहरू किन सर्वोच्च अदालतले धमाधम उल्टाइदिइराखेको छ, यो के भएको?
2: कानून अनुकूल छ कि छैन, संविधान अनुकूल छ कि छैन, त्यसको कन्स्टिट्युसनालिटी र लिगालिटी टेस्ट गर्ने, त्यसको न्यायिक परीक्षण गर्ने अधिकार चाहिँ अदालतलाई छ, सर्वोच्च अदालतलाई छ। सर्वोच्च अदालतले सरकारको कति सिट छ, कति संसदमा कति भोट छ भन्ने आधारमा सरकारको चाहिँ जज गर्दैन। त्यो आधारमा जज गर्छ भने सरकारले गरेको काम विदिन द फोर कर्नर अफ द कन्स्टिट्युसन अर विदिन द फोर कर्नर अफ ल भित्र छ कि छैन, कानून र संविधानको चार किल्लाभित्र गरिएको निर्णय छ कि छैन, त्यो संविधान र कानूनलाई नाघेर गरिएको छ, यदि बद्धतापूर्ण छ, स्वेच्छाचारी छ भने यो अदालतको संवैधानिक कर्तव्य हो, कन्स्टिट्युसनल ड्युटी हो, त्यस्तो क्रियाकलापलाई देन एन्ड देयर चाहिँ बदल गर्नु, स्वेच्छाचारी अधिकारको प्रयोगलाई, सरकारको स्वेच्छाचारितालाई चाहिँ एउटा लगाम लगाउनु, त्यो अदालतको संवैधानिक ड्युटी हो। चेक एन्ड ब्यालेन्समा डेमोक्रेसी टिकेको हुन्छ। त्यसकारण चाहिँ के छ, मलाई दुई तिहाई बहुमत छ भनेर
1: दुई तिहाईको सरकार, त्यति अभूतपूर्व जनमतको सरकारले कानून सम्मत र विधि सम्मत काम गरिराखेको छैन भन्ने कुराको यो पुष्टिहरू हुन्। तर त्यो अदालतमा पनि तपाईँहरूको पनि ठूलो विमति रहेको थियो, जसरी प्रधान न्यायाधीश नियुक्तिको विषय आएको थियो, त्यस पछाडि त अदालत यो तहको निर्णयहरू दिन वा आदेशहरू गर्नका लागि निष्पक्ष नरहन सक्छ भन्ने खालको जोखिम र शंकाहरू सुरु भएको थियो नि त, त्यसलाई पनि चिरिदियो
2: होइन? तर अब त्यसमा चाहिँ के हो भने अब अदालतले अब त्यो हेरेर हुन्छ, कतिखेर चाहिँ अदालतले चाहिँ अब अडान लिन सकेको हुँदैन। तर अब यसलाई चाहिँ अहिले यो कन्टेस्टमा हेरौँ, यो इन दिस पर्टिकुलर केस चाहिँ अदालतको जुन निर्णय छ त्यो संविधानलाई रक्षा गर्ने खालको छ, किनभने जुन चाहिँ सिंहदरबारमा बसेर सरकारले तिनवटै सरकारको विरुद्धमा चाहिँ आदेश जारी गर्यो, ती संघीय सरकारले पनि, प्रादेशिक सरकारले पनि, स्थानीय सरकारले पनि, कसैले पनि गैर सरकारी मिडियामा चाहिँ यो चाहिँ विज्ञापनहरू दिन पाउँदैन, सूचनाहरू प्रकाशित गर्न पाउँदैन, यो खालि गोर्खा यो सरकारी संचार माध्यममा मात्रै विज्ञापनहरू दिनुपर्छ भनेको चाहिँ के हो भने यो चाहिँ मिडियालाई चाहिँ आर्थिक नाकाबन्दी गर्न खोजेको हो। यो चाहिँ मेरो बहस बोरा नै के थियो भने यो सरकारले गरेको काम चाहिँ बद्धतापूर्ण छ, स्वेच्छाचारी छ। यसले के गर्यो भने जुन प्रेस फ्रिडम छ त्यो प्रेस फ्रिडमलाई इन्डाइरेक्टली चाहिँ कर्टेल गर्न खोज्यो। जुन काम चाहिँ तपाईँले प्रत्यक्ष रूपमा गर्न सक्नुहुन्न त्यसलाई अप्रत्यक्ष रूपमा पनि गर्न पाइँदैन। जस्तो संविधानको धारा 19(2)ले सरकारको चाहिँ यो मिडियालाई को चाहिँ प्रतिबन्ध लगाउन पाइने छैन, त्यसलाई सटडाउन गर्न पाइने छैन भन्ने एउटा चाहिँ मिडियालाई पनि राइट अगेन्स्ट डेथ पेनल्टी, व्यक्तिलाई पनि डेथ पेनल्टी विरुद्धको अधिकार छ, अर्थात् कुनै पनि व्यक्तिलाई मृत्युदण्ड दिन पाइँदैन। त्यसै गरी मिडियालाई पनि मृत्युदण्ड दिन पाइँदैन, मिडियालाई बन्द गर्न पाइँदैन। मिडियाको नियमन हुन सक्छ यदि त्यसको पनि निश्चित आधारहरू छन् र त्यसको पनि एउटा चाहिँ रिजनेबिलिटी टेस्ट हुन्छ। अदालतले त्यो कुनै पनि निर्णय सरकारले स्वेच्छाचारी ढङ्गले गरेको छ या मिडियामाथि प्रतिबन्ध लगाउँदाखेरि त्यो प्रतिबन्ध चाहिँ त्यो संवैधानिक दायराभित्र छ कि छैन, स्वेच्छाचारी छ कि, त्यो टेस्ट गर्छ। अब अहिले यो के गर्न खोज्यो सरकारले चाहिँ यो इन्डाइरेक्ट सेन्सरसिप पनि भन्छ, मैले यो बहसमा पनि उठाएको थिएँ, यो चाहिँ के छ भने एउटा इन्डाइरेक्ट सेन्सरसिप हो, यो भनेको चाहिँ के छ भने आर्थिक त्रासमा पार्नु खोजेको हो। अब आर्थिक स्रोत सुखाएर अब तिमीहरूलाई किनभने बन्द गर्न डाइरेक्ट सूचना जारी गर्न सकेन, त्यस कारण के गर्यो भने अब तिमीलाई चाहिँ म आर्थिक स्रोतै सुकाइदिन्छु, आर्थिक रूपमा ब्लकेट गरिदिन्छु, आर्थिक रूपमा नाकाबन्दी गरिदिन्छु भनेर यो आर्थिक नाकाबन्दी गरेर मिडियालाई चाहिँ मृत्युदण्ड गर्न खोजियो, मिडियाको चाहिँ सेन्सरसिप, यो चाहिँ डाइरेक्ट सेन्सरसिप लागू गर्न खोजियो। यो चाहिँ संविधानको बरखिलाफमा छ, संविधानले चाहिँ दुईटा कुरा गर्न खोजेको छ, एउटा ओपन डेमोक्रेसीको, अर्को सोसियो इकोनोमिक जस्टिसको। यो ओपन डेमोक्रेसीको लागि संविधानले संचारको हक, सूचनाको हक, प्रेसको स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, यो कुराहरूलाई चाहिँ संविधानलाई एउटा मौलिक हकको रूपमा संविधानले प्रत्याभूत गर्यो। अब संविधानको यो जुन प्रत्याभूतिहरू हुन् त्यो प्रत्याभूतिलाई कमजोर बनाउने, किनभने हेर्नुहोस् यो फ्री प्रेस भनेको चाहिँ इट्स अ लाइफ ब्लड, यो चाहिँ लोकतन्त्रको लागि अक्सिजन सिलिन्डर जस्तो हो। अक्सिजन भएन भने मान्छे मर्छ, कुनै पनि जीव जन्तु मर्छ, बाँच्नको लागि अक्सिजन चाहिन्छ। त्यसै गरी कुनै पनि लोकतन्त्रलाई बाँच्नको लागि, सर्भाइभ गर्नको लागि, त्यसलाई भाइब्रेन्ट बनाउनको लागि फ्री प्रेस चाहिन्छ, किनभने फ्री प्रेस नै एउटा अभिव्यक्तिको माध्यम हो। त्यसमा पनि के छ भने अब सरकारी मिडिया मात्रै विज्ञापन दिन पाइनेछ भनेपछि अब त नेपालले त एउटा नर्थ कोरियाको र पुरानो सोभियत संघको जस्तो बाटो अङ्गीकार गर्न, त्यो के भन्न खोजेको भने अब प्रावधान मात्रै प्रकाशित गर्न पाइन्छ, अरू त मिडिया प्रकाशित हुँदैन। अब नेपालको संविधानले नै चाहिँ त्यसलाई अब उजागर प्रदान गरेकोले संविधानमा प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको कुरा गरिएको छ। अब सरकारले के गर्यो भने त्यो पूर्ण प्रेस स्वतन्त्रतालाई संकुचित गर्न खोज्यो अप्रत्यक्ष रूपमा। त्यसलाई के गर्यो एउटा कपटपूर्ण तरिकाले, एउटा जालसाजीपूर्ण तरिकाले के गर्यो भने अब चाहिँ सरकारी विज्ञापनहरू जति छ त्यो चाहिँ अब सरकारी मिडियामा मात्रै दिन पाउने, प्राइभेट मिडियामा दिन नपाउने। त्यो पनि एउटा चाहिँ ताप्लेजुङको एउटा गाउँपालिकाले पनि आफ्नो गाउँमा कुनै खोपको प्रचार यो दिन हुँदैछ भन्ने प्रचार गर्नलाई पनि यहाँ चाहिँ गोर्खापत्रमा विज्ञापन छाप्नु पर्ने हो, यहाँको रेडियो नेपालमा, यहाँको टेलिभिजनमा, यो एनटिभीमा गर्नुपर्ने हो। त्यति उसको बजेट पनि हुँदैन र एउटा गाउँको सूचनाको लागि पुरा देशभरि किन प्रचार गर्ने, उसले पालो पनि पाउँदैन। अहिले मैले सुनेको त कति यो गोर्खापत्रमा यो कति गभर्मेन्टको विज्ञापनको त्यहाँ पालो पर्खिरहेका हुन्छन्, त्यो पालै पाउँदैन। भनेपछि यो त एउटा सेन्ट्रलाइज गर्न खोज्यो।
1: अर्को
2: कुरा के छ भने संविधानले संहिताको परिकल्पना गर्यो, त्यसमा चाहिँ के छ भने स्थानीय सरकारको अधिकार के हुने त्यो संविधानले तोकेको छ, प्रोभिन्सियल गभर्मेन्टको अधिकार के हुने पनि संविधानले तोकेको छ, संघीय सरकारको अधिकार पनि संविधानले तोकेको छ। एउटा कुरा स्पष्ट रूपमा के बुझ्नु पर्यो भने त्यो कुरा मैले भर्षमा पनि उठाएको थिएँ, यसले चाहिँ के हो भने अब संविधान जुन संविधानले संघीय सरकारको काम कर्तव्य अधिकार तोकेको छ त्यही संविधानले पनि स्थानीय सरकारको पनि अधिकार तोकेकोले स्थानीय सरकारी अन्डर नो बढी उनीहरू चाहिँ केन्द्रीय सरकारको या संघीय सरकारको मातहतमा पनि छैन, प्रादेशिक सरकारको मातहतमा पनि छैन, प्रादेशिक सरकार पनि संघीय सरकारको मातहतमा छैन, किनभने यो कोही कसैको मातहतमा छैन, यी सबै संविधानको मातहतमा छ। किनभने जुन शक्तिले संघीय सरकारलाई शक्ति दिएको छ त्यही संविधानले स्थानीय सरकारले पनि अधिकार प्रदान गरेको छ। भनेपछि संविधानको इन्टायर संरचनाको विरुद्ध यो जुन आदेश आयो यो प्रथम दृष्टिमै गैर संवैधानिक थियो, गैर कानूनी थियो, प्रेस स्वतन्त्रतालाई पनि समाप्त गर्न खोज्यो, लोकतन्त्रलाई पनि समाप्त गर्न खोज्यो, सूचनाको हकलाई पनि समाप्त गर्न खोज्यो, अभिव्यक्तिको स्वतन्त्रतालाई पनि कुण्ठित गर्न खोज्यो र एउटा के छ भने नेपाललाई एउटा अघोषित रूपमा एउटा बन्द समाजतिर लैजान खोज्यो। यो त चाहिँ इट इज एगेन्स्ट द इन्टायर स्किम अफ द कन्स्टिट्युसन। संविधानले त ओपन डेमोक्रेसीको फ्री फ्लो अफ इन्फर्मेसन, किनभने डेमोक्रेसी भनेको इज अल अबाउट फ्री फ्लो अफ इन्फर्मेसन, डेमोक्रेसी फ्री ट्रेड अफ आइडियाज, विचारको चाहिँ त्यहाँ स्वतन्त्र प्रतिस्पर्धा हुनु पर्यो र अब चाहिँ के छ भने सरकारी मिडियामा चाहिँ जनताले पढ्नु पर्यो भन्ने जस्तो गरेर यो चाहिँ के छ भने प्राइभेट मिडियालाई चाहिँ बिस्तारै चाहिँ के छ भने उनीहरूको अस्तित्व सुकाउने, उनीहरूलाई कमजोर गर्ने, उनीहरूलाई अस्तित्वविहीन बनाउने, उनीहरूको आर्थिक स्रोत सुकाउने। मलाई त कति मिडियाका सम्पादकहरूले भने हाम्रो त अब मिडिया नचल्ने जस्तो भइसक्यो, हाम्रो त छापाखाना नै बन्द गर्नुपर्ने स्थिति आयो, किनभने अब यो त सर्भाइभलको क्वेसन भयो। भनेपछि यस किसिमको इन्डाइरेक्ट मेथडद्वारा यो सरकारले के गर्न खोज्यो भने यो संविधानको आधारभूत परिकल्पनालाई नै पराजित गर्नु।
1: अब के यसको अर्थ यो
2: लोकतन्त्रमाथिको ठुलो प्रहार?
1: अब यसको अर्थ पूर्ववत अवस्थामा फर्किएको हो यो?
2: अब फर्किएको अब चाहिँ रोक्न पाइँदैन। तर यहाँ एउटा कुरा के,
1: रोक्न त पाइँदैन तर यति जेलसम्मको जो केन्द्रीय सरकारको त्रासमा पनि उनीहरू जो बसेका छन् मातहतका निकायहरू तिमीले त फेरि नजिन पनि सक्ने खतरा त कायमै रह्यो नि।
2: होइन अब चाहिँ त्यो अब जे होस् हामीले अदालतबाट आदेश गरायौं
1: हजुर,
2: तर यहाँ समस्या के छ भने अब अहिले सम्पत्ति जुन छानबिन आयोग बनाएको छ
1: हजुर,
2: अब उहाँ आफै सर्वोच्च अदालतको न्यायाधीश हुनुहुन्थ्यो
1: हजुर,
2: अब सर्वोच्च अदालतले आफ्नो आदेशमा स्पष्ट रूपमा भनेछ कसैको पनि बाध्य गरिने छैन भन्यो, तर अब चाहिँ के छ भने त्यो अहिले जुन सम्पत्ति आयोगको जुन स्टेटमेन्ट आयो त्यसले त के गर्यो भने खालि पूर्व न्यायाधीश र आर्मीको पूर्व मिलिट्री अफिसरको मात्रै छानबिन नहुने बाँकी छानबिन हुने, भनेपछि त यसरी स्पष्ट रूपमा सर्वोच्च अदालतको आदेशको उल्लङ्घन भइरहेको छ। त्यसै गरी यसमा पनि उल्लङ्घन गर्न सक्ला, तर अब एउटा कुरा के छ भने अब हामीले त सर्वोच्च अदालतबाट धेरै मिहिनेतले आदेश जारी गरायौं, अब यो त पब्लिकको प्रपर्टी भइसक्यो, यो तपाईँहरू सबैको प्रपर्टी भइसक्यो, यो चाहिँ मिडियाको सर्भाइभलको लागि, डेमोक्रेसीको सर्भाइभलको लागि भेरी इम्पोर्टेन्ट आदेश हो। अब यसलाई चाहिँ तपाईँहरूले चाहिँ ओन गर्नु पर्यो र यसमा पनि अब यो आदेशको पालना भएन भने अब यसमा त यो त फुल फ्लेज आदेश हो, यो त छिटै जारी भइसक्यो, अब भएन भने अब यसको लागि चाहिँ के छ भने अब यो एउटा एडभोकेसीको टुल भयो र भोलि अदालतमाथि अहिनाको मुद्दा पनि पर्न सक्छ र यसमा चाहिँ पब्लिक प्रोटेस्ट पनि हुन सक्छ। अदालतै नमान्ने चाहिँ सरकार हुन थाल्यो भने अब लोकतन्त्र कहाँ जाला, विधिको शासन कहाँ जाला, चेक एन्ड ब्यालेन्स कहाँ जान्छ, त संविधानको इन्टायर स्किम नै डिफिट भएर जान्छ। त्यस कारण चाहिँ के छ भने यो इम्पोर्टेन्ट एउटा चाहिँ जजमेन्ट हो, त्यसलाई चाहिँ के छ हामी सबैले ओन गर्नु पर्यो र यसको फुल फ्लेज इम्प्लिमेन्टेसनको लागि हामी सबैको कोसिस हुनु पर्यो।
1: अनि तपाईँ चाहिँ एउटा फ्रिडम फाइटरको रूपमा जो सरकार आए पनि नागरिक स्वतन्त्रता खोजिन खोज्यो भने खुरुरु अदालत कुदिराखेको एउटा पात्र वर्षौंदेखि त्यो अनुहारको रूपमा मानिसहरूले तपाईँलाई चिन्छन्, यी शक्तिशाली र बन्दिया भनिएका सरकारहरू चाहिँ किन यस्तै खालको बाटो तपाईँहरूलाई अदालत धाउनका लागि बाध्य पार्ने लिएर जानुपर्ने र त्यसको चेक एन्ड ब्यालेन्सको भूमिकामा पुर्याउनु पर्ने अवस्थामा जाँदा रहेछन्, के हो यो कारण?
2: अब यसमा के देखियो भने सरकारहरूको एउटा प्रवृत्ति नै निरङ्कुशतावादी प्रवृत्ति हुँदो रहेछ।
1: हजुर,
2: उनीहरूको ट्रेन्ड नै के छ भने शक्ति चाहिँ हत्याउन खोज्ने, निरङ्कुश हुन खोज्ने, स्वेच्छाचारी हुन खोज्ने, त्यसैले त एउटा स्ट्रङ चाहिँ नागरिक समाज चाहिन्छ, त्यसैले त स्ट्रङ मिडिया चाहिन्छ जसले चाहिँ के छ भने डेमोक्रेसीलाई एउटा चाहिँ ट्र्याकमा राख्छ, जसले चाहिँ सरकारले चाहिँ एकाउन्टेबल भन्छ बनाउँछ खबरदारी गर्छ। त्यस कारण एउटा भाइब्रेन्ट मिडिया बिना, भाइब्रेन्ट सिभिल सोसाइटी बिना तपाईँले भन्नुभयो फ्रिडम फाइटरहरू समाजमा चाहियो, जसले सरकारले गरेका गल्तीहरू कमी कमजोरीहरूलाई चाहिँ कर्टेल गर्न सक्नु पर्यो, खबरदारी गर्न सक्नु पर्यो, त्यसमा प्रतिरोध गर्न सक्नु पर्यो। होइन भने आखिर हेर्नुहोस् एउटा भने के छ भने एउटा डेमोक्रेसी टिकाउनको लागि पनि डेमोक्रेसी फ्रिडम इज नट फ्री भन्छ के, यु हेभ टु प्ले द प्राइस। स्वतैमा स्वतन्त्रता प्राप्त हुँदैन, तपाईँले चाहिँ त्यसलाई लड्नुपर्छ, भुल्नुपर्छ, आफ्नो स्पेसहरू चाहिँ क्रिएट गर्नुपर्छ र जुन अनयुज राइट्सहरू बिस्तारै मर्दै जान्छ। तपाईँले चाहिँ जस्तो भन्नुहोस् अब यसैमा चुप लागेर बसेको भए यो चाहिँ तपाईँको अधिकार अब अपहरित भइसक्यो, तर के छ भने एसर्ट गर्दै जानु पर्यो। त्यसलाई चाहिँ के छ भने आफ्नो अधिकार र स्वतन्त्रतामा कहीँ कटौती हुन्छ भने अब पऱ्यो भने जेल जान पनि तयार हुनु पर्यो, जेल भरो आन्दोलन पनि गर्न तयार हुनु पर्यो। लोकतन्त्र अब चाहिँ संविधानमा देखेर मात्रै लोकतन्त्र हुँदैन, स्वतन्त्रता त संविधानमा लेखेको छ, तर त्यसलाई चाहिँ यदि हामीले एसर्ट गर्न सकेनौँ, त्यसलाई कार्यान्वयन गर्न सकेनौँ, त्यसलाई उपभोग गर्न सकेनौँ, सरकारले त्यसलाई मिचेको बेलामा एउटा के भन्छ भने इटर्नल भिजिलेन्स इज द प्राइस अफ लिबर्टी, निरन्तर हामी चनाको हुनु पर्यो र अधिकारको कटौती भएको बेलामा बोल्न सक्नु पर्यो, हामीले यसको मूल्य पनि चुकाउनु पर्यो। यदि सरकारले चाहिँ हामीमाथि दमन पनि गर्न सक्छ, त्यो दमनको चाहिँ प्रतिकार र प्रतिरोध पनि गर्न सक्नु पर्यो। जुन समाजले प्रतिकार र प्रतिरोधको शक्ति गुमाउँछ त्यो चाहिँ त्यसलाई स्वतन्त्र रहने अधिकार पनि छैन, किनभने त्यो त एउटा दासहरूको समाज जस्तो हुन्छ। त्यस कारण के छ भने यो दासत्वबाट चाहिँ हामी मुक्त हुनु पर्यो, सरकारलाई चाहिँ एकाउन्टेबल बनाउन सक्नु पर्यो, खबरदारी गर्न सक्नु पर्यो आफ्नो चाहिँ।
1: तर हेर्नुहोस् न, सरकारलाई खबरदारी गर्ने निकाय संयन्त्र व्यक्तिहरू त आज तारोमा परेका छन्। आम सञ्चार माध्यम मार्फत तपाईँले गाडी आतंक देखिहाल्नुभयो पार्किङको, हेर्नुहोस् त्यो भिक्टिम हुने अवस्था छ, एउटा व्यक्ति आत्मदाह गरेर मर्नुपर्ने अवस्था छ र पछिल्लो एक हप्ता मात्रै चारजनाको मृत्यु भइसक्यो आत्मदाहबाट।
2: अब यो सरकार चाहिँ निरन्तर अधिनायकवादको निरङ्कुशताको बाटोमा जाँदैछ। अब यदि चाहिँ हामीले यो सरकारले लगाम लगाउन सकेनौँ भने अब संविधानमा चाहिँ लोकतन्त्र छ, स्वतन्त्रताहरू छन्, तर ती चाहिँ बिस्तारै चाहिँ के छ भने त्यो मर्दै जान्छ, सरकारले चाहिँ त्यसलाई चाहिँ कटौती गर्दै जान्छ र हाम्रो स्वतन्त्रता बाँकी रहँदैन। त्यस कारण चाहिँ के छ भने हामीले आफ्नो जुन स्पेस हो त्यो स्पेसलाई चाहिँ रिक्लेम गर्न सक्नु पर्यो, त्यो शक्ति, त्यो इनर्सिया, त्यो इन्टरनल चाहिँ फोर्स चाहिँ हामीले पैदा गर्न सक्नुपर्छ र यु हेभ टु मेक द गभर्मेन्ट एकाउन्टेबल अन्डर एनी सर्कमस्टान्सेस। किनभने मैले भने फ्रिडम इज नट फ्री, यु हेभ टु पे द प्राइस। समाज यदि उसको इच्छा विरुद्ध त्यसलाई कसैले प्रतन्त्र बनाउन सक्दैन, जुन समाजले प्रतिरोध गुमाउँछ, जुन समाजको चाहिँ मानसिक दासत्वतिर जान्छ, त्यो समाज चाहिँ स्वतन्त्र रहन सक्दैन। त्यस कारण
1: थ्योरिटिकल थियो तर प्र्याक्टिकली व्यवहार त्यो देखेर हेर्नुहोस्, आज यो सरकारलाई बनाउनका लागि जगको रूपमा काम गर्ने जेन्जीहरू, माजिद अन्सारीहरू आज थुनिएका छन्।
2: अब एक्ज्याक्टली अब चाहिँ के छ भने जेन्जीको आन्दोलनको बलमा बनियो सरकार, अहिले चाहिँ जेन्जीलाई जेन्जीको टाउकोमा चाहिँ लठी बर्साइरहेको छ, यातना दिइरहेको छ, उनीहरूलाई जेलमा कोचिरहेको छ। अब यो खतरनाक प्रवृत्ति छ, मान्छेहरू आर्थिक रूपमा यति चाहिँ त्राहीमाम बनाइएको छ, न्यून आय वर्ग भएका मान्छेहरूको जीवन चाहिँ एकदमै कठिन बनाइएको छ, उनीहरूको जीविकाको साधन खोसिएको छ। नारा के दियो भने सुशासनको नारा दियो तर कुशासनै कुशासन छ, गरिबहरूलाई आहार दिने कुरा गरियो, रोजगार दिने कुरा गरियो, तर आज सरकारका सबै पोलिसीहरू एन्टी पुअर छ, गरिबहरूको विरुद्धमा छ, गरिबहरूको जीविका खोस्ने खालको छ। त्यस कारण यो जुन खालको प्रवृत्ति छ यो खतरनाक छ, डर लाग्दो छ। तर के छ भने हामीहरू पनि त we have to must be able to fight back, हामीले यसको विरुद्धमा चाहिँ आवाज प्रतिरोध उठाउनै पर्छ। आज गणेश नेपालीले आत्मदाह गर्नु पर्यो, ठूलो संख्यामा नेपालीहरूले, यो नेपालको इतिहासमा यति हृदय विदारक घटनाहरू कहिले पनि भएको थिएन। आज लेभल अफ फ्रस्ट्रेसन कति धेरै छ, किनभने धेरै ठूलो होपका साथ, आकांक्षाका साथ यो बानी सरकारलाई मान्छेले भोट हालेका थिए, जिताएका थिए, तर आज चाहिँ मान्छेहरूमा चरम निराशा, किनभने रूपमा आशावादी थिए र अब चरम निराशाको एउटा मनोविज्ञान आइगयो, बिकज अफ चाहिँ के छ भने ब्याड पर्फर्मेन्स अफ द गभर्मेन्ट, मिनिस्ट्री अफ द गभर्नमेन्ट एन्टी पुअर पोलिसीले गर्दाखेरि आज चाहिँ के छ भने सरकारले एउटा चाहिँ के छ भने जरिवाना लगाएर आफ्नो तलब र भत्ता चाहिँ उठाउने जस्तो बाटोमा लाग्यो।
1: तपाईँले जरिवाना कुरा गरिहाल्नुभयो, मिडियाका गेट अगाडि तेर्साइएका गाडीहरूलाई सामान्य चिरकोटो काटेर चिट काटेर छोडियो 500-1500 जरिवाना त्यो त्यति मात्रैको
2: यो चाहिँ मिडिया टिभी हाउस अगाडि जुन गाडी राखियो त्यो चाहिँ राज्य आतंकको नमुना हो। वास्तवमा यसको लागि त संचार कर्मीहरूले मात्र होइन सिभिल सोसाइटी समाजले चाहिँ
1: ट्राफिक नियम उल्लङ्घनको मात्रै अपराध थियो कि
2: यो त मिडिया फ्रिडमको पनि एगेन्स्टमा छ। यो चाहिँ नागरिकको सूचनाको हकको विरुद्धमा मिडियालाई कुण्ठित गर्नु भनेको विचार र रीतिको स्वतन्त्रता कुण्ठित हुनु हो, सूचना कुण्ठित हुनु हो। हेर्नुहोस् मिडियाको अधिकार भनेको मिडियाको अधिकार होइन, त्यो त हामी नागरिकको अधिकार
1: हो।
2: हामीलाई मिडियाले सूचना प्रवाहित गर्छ, जस्तो तपाईँको मिडिया छ र त मैले आफ्नो आवाज पुर्याउन पाइरहेको छु नि, त्यस कारण तपाईँको मिडियाको अधिकार खोज्दाखेरि त मेरो अधिकार पनि खोसियो नि, म एउटा अधिकार पनि खोसियो, मेरो अभिव्यक्तिको माध्यम पनि कुण्ठित भयो, म चाहिँ आफूहीन भन्न पुग्छु। त्यस कारण नागरिकको आवाजलाई जीवन्त राख्नको लागि पनि मिडिया चाहिँ जीवन्त भएन भने नागरिकको आवाज मुखरित गर्न पाउँदैन, सरकारले एकाउन्टेबल बनाउनु।
1: यो सरकारका प्रति के हो त तपाईँको टिप्पणी? यसले गरेका
2: मल्टिपल फेलरको बाटोमा अगाडि बढ्दैछ। नाउ इज गभर्मेन्ट इज गोइङ टु बी फेल। अब अल इच फ्रन्टमा यो चाहिँ असफल भएको छ, भ्रष्टाचार बढेको छ, वाइट बडी इकेवाइड होइन युआर बिवाइडी जस्तो काण्डहरू आएको छ, अर्बौंको काल आएको छ, बजेटका पानाका पाना गायब छन्, करको दरहरू हेरफेर गरिएको छ, डिफेन्डर गाडीको चाहिँ अनुसन्धानको चाहिँ अगाडि बढाउन दिएन, प्रधानमन्त्री कार्यालय लोक्यो, आज प्रधानमन्त्री कार्यालयको एउटा पीए मन्त्री र सांसद भन्दा बढी पावरफुल छ, उपो एउटा कन्स्टिट्युसनल पावर सेन्टरको रूपमा आएको छ, भनेपछि चाहिँ के छ भने एउटा एक्स्ट्रा कन्स्टिट्युसनल पावर सेन्टरहरू ओपन हुँदैछ, पीएले आदेश दिन्छ, पीएले आदेश गरेर संवैधानिक निकायका सारालाई चाहिँ के छ भने आफ्नो अफिसमा ल्याएर अलमोस्ट चाहिँ होस्टेज बन्धक बनाउँछ, उनीहरूलाई फलानालाई मुद्दा चला, फलानालाई थुन, फलानालाई छोड भनेर आदेशहरू जारी गर्छन्। भनेपछि न्यायपालिकामा पनि चौथो वरियताको व्यक्तिलाई चाहिँ प्रधान न्यायाधीश बनाएर न्यायपालिका कब्जा गर्न खोज्यो, जसले चाहिँ रिट त्यसको विरुद्धको रिट दर्ता नगर्ने र बालनको स्वेच्छाचारितालाई चाहिँ एउटा फेसिलिटेट गर्ने व्यक्तिलाई अहिले मुख्य निर्वाचन आयोग चाहिँ नियुक्त गरिएको छ। यो भनेको यो पनि एउटा इन्डिरेक्टली इन्डिपेन्डेन्स अफ जुडिसियरी माथिको चाहिँ अट्याक हो, यो पनि डेमोक्रेसीको माथि अट्याक हो, किनभने यस्तो निर्वाचन आयोगमा नियुक्त हुने व्यक्तिमा उच्च नैतिक चरित्र हुनुपर्छ भनेर संविधानले भन्छ, यसले चाहिँ कानुनी संवैधानिक कर्तव्य कानुनी कर्तव्य पूरा गरेन नि, तर त्यस्तो व्यक्ति मिलो मतको आधारमा लेनदेनको आधारमा मोल मलाईको आधारमा नियुक्त भएको हो नि, म तेरो रिट तिमीले ल्याएको रिटमा दर्ता गर्दिन, तिम्रो बाटो म सहज बनाइदिन्छु, तर मलाई यो पद दिनुपर्छ, पद दिएको हो नि त। भनेपछि त यसरी चाहिँ के छ भने अनैतिक जाँचमा गठबन्धन र साथ गाँठ गरेर पद डिस्ट्रिब्युट हुन थाल्यो, भनेपछि इट्स भेरी इन्टरेस्टिङ इन आवर सिस्टम।
1: हस्, यो तपाईँको महत्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद।
2: थ्याङ्क यू सो मच।
0: रेडियो पावर, घटना विषयको सशक्त संवाद।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
8: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
7: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-1900।
12: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
14: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540420239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
0: हजुरको रेडियो

0: घर र बन्दर अब्बासलाई निशाना बनाएका बताइएको हो। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। त्यसअघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। इरानले पनि आफूले बहरेन र जोर्डन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका फ्रैंक गार्डनर भन्छन्, फेरि एकपटक इरानले कमजोर स्थितिलाई आश्चर्यजनक रूपमा सम्हालिरहेको छ। नयाँ अमेरिकी नाकाबन्दीले पहिले नै संघर्षरत इरानी अर्थतन्त्रलाई थप चोट पुर्याउनेछ, तर इरानलाई थाहा छ कि होर्मुज स्ट्रेट अवरुद्ध हुँदा बाँकी विश्वलाई पनि असर गर्नेछ। बीबीसीका फ्रैंक गार्डनर, होर्मुज स्ट्रेट भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका संकटकालीन कार्यक्रम प्रमुखले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितहरूको वास्तविक संख्या आधिकारिक तथ्याङ्क भन्दा दुईदेखि चार गुणासम्म बढ़ी हुन सक्ने बताएका छन्। कंगोबाट फर्किएपछि जिनेवामा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर सेक्वे इहेकुजुले उक्त अनुमान प्रकोपको सम्भावित विस्तार सम्बन्धी डब्ल्यूएचओका प्रक्षेपणहरूमा आधारित रहेको बताए। कंगोका स्वास्थ्य अधिकारीहरूका अनुसार पुष्टि भएका इबोला संक्रमितको संख्या 1963 पुगेको छ भने 719 जनाको ज्यान गएको छ। चीनले भ्रष्टाचार सम्बन्धी एउटा अनुसन्धानपछि सत्तारूढ़ कम्युनिष्ट पार्टीका सिन्जियाङ प्रान्तका पूर्व वरिष्ठ अधिकारी मा सिङरुईलाई पार्टीबाट निष्कासन गर्दै सबै पदीय जिम्मेवारीबाट मुक्त गरेको छ। उनी राष्ट्रपति शी जिनपिङ नेतृत्वको पार्टीको शीर्ष निर्णायक निकाय पोलित ब्यूरोका सदस्य थिए। चिनिया सरकारी संचार माध्यमका अनुसार उनीमाथि आफ्ना परिवारका सदस्यहरूलाई बजार मूल्यभन्दा कममा घर खरिद गर्न सघाएको, घुस लिएको तथा यौन सेवाका लागि भुक्तानी गरेको आरोप लागेको छ। अमेरिका स्थित कोलम्बियाली दूतावासले सोमबार संघीय आप्रवासन कार्यवाहीका क्रममा आफ्ना एकजना नागरिक मारिएका विषयमा औपचारिक जानकारी र स्पष्टीकरण माग गरिएको जनाएको छ। यसअघि अमेरिकाको गृह मन्त्रालयले सार्वजनिक सुरक्षामा उत्पन्न चिन्ताका कारण एक संघीय आप्रवासन अधिकारीले मेन राज्यमा सेबस्टियन गर्रेरो नामका 26 वर्षीय व्यक्तिको गोलीहानी ज्यान लिएका जनाएको थियो। तथापि त्यसमा उनलाई के आधारमा खतरा ठानिएको थियो भन्नेबारे प्रश्न पारिएको थिएन। र उत्तरी गाजाको जवालिया स्थित एक प्रहरी चौकीमा भएको इजरायली आक्रमणमा कम्तीमा 7 जना मारिएका त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। त्यहाँको हमास संचालित आन्तरिक मामिला मन्त्रालयका अनुसार मारिने मध्ये एकजना जवालिया शरणार्थी शिविर स्थित प्रहरी चौकीका प्रमुख थिए। यसबारे इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईंलाई पुनः स्वागत छ। मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने सरकारले निर्णय गरेपछि मित्रव्याज पीड़ितहरूले आफूहरूले अघि सारेका 6 बुँदे मागहरूबारे लिखित सहमति नभए आन्दोलन जारी राख्ने बताएका छन्। काठमाण्डू केन्द्रित आन्दोलनका लागि भन्दै जनकपुरबाट पैदल यात्रा शुरू गरेको 5 दिन उनीहरूसँग वार्ताका लागि गृहमन्त्री सुदन गुरूङ आज निजगढ़ पुगेका थिए। मित्रव्याज पीड़ितहरूले गृहमन्त्री गुरूङसँग मित्रव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी सहितका 6 बुँदे माग अघि सारेका छन्। सुनौ एउटा रिपोर्ट। जनकपुरबाट काठमाण्डुतर्फ आइरहेका मित्रव्याजी पीड़ितहरूसँग निजगढ़मै वार्ता गर्ने क्रममा गृहमन्त्री सुदन गुरूङले मित्रव्याज पीड़ितहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको आश्वासन आफूहरूलाई दिएको पीड़ितहरूले बताएका छन्। आजै बसेको मन्त्री परिषदको बैठकले विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।
2: मिटर प्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने,
1: तर विगतमा त्यस्ता प्रतिवेदन कार्यान्वयन सरकारले नगरेको भन्दै प्रतिवेदन कार्यान्वयन गर्नु अगाडि त्यसमा के छ भन्ने सार्वजनिक हुनुपर्ने पीड़ितहरूले बताएका छन्। सरकारको निर्णयमा प्रतिक्रिया जनाउँदै मित्रव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बीबीसीसँग भनिन्,
3: अहिले त्यो क्याबिनेटबाट त्यो प्रतिवेदनको विषयलाई लिएर कहाँ हामी आन्दोलनै रोक्छौँ त? यत्रो पैदल न्यायमार्ग यहाँसम्म आउनु भएको वृद्ध वृद्ध आमा बुवा हुनुहुन्छ, महिला दिदी बहिनी हुनुहुन्छ, दिनदिनै 50-60 जना पीड़ितहरूलाई चाहिँ प्रहरीले पक्राउ पूर्वी काटेर सिभिल ड्रेसमा आएर चाहिँ खेत रोपिरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिन्छ, खाना पकाइरहेको बेलामा पनि पीड़ितलाई समातेर पक्रिदिन्छ प्रहरीले भने त्यो ज्यादती लिएर फर्किने अवस्था छैन हामीसँग। त्यसो हुँदाखेरि 6 बुँदे मासी लिखित रूपमा उहाँले सहमति गरिसके पछाडि मात्रै हाम्रो आन्दोलन स्थगित हुन्छ। यदि छबुदे माग हाम्रा लिखित रूपमा कार्यान्वयन गर्ने ढङ्गले सहमति भएन भने यो मार्च रोकिँदैन। हाम्रो न्याय मार्च भोलि बिहान या पर्सि नै हाम्रो यहाँ निजगढबाट संघीय राजधानी काठमाडौँ तर्फ अगाडि बढ्छ।
1: पीड़ितहरूले गृहमन्त्रीसँगको वार्तामा मिटरव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मिटरव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका मुख्य माग अघि सारेका छन्। अब अर्को विषय, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार गएको 11 महिनामा विदेशी मुद्राको संचित 37,55,64 करोड़ पुगेको छ। डलरको आधारमा पनि यो अवधिमा संचित 24,68 करोड़ पुगेको छ। रेमिट्यान्स आप्रवाह नेपाली रूपियाँमा 38.2% र अमेरिकी डलरमा 29.6% बढ़ेको छ। यसै सन्दर्भमा हामीले नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दरलाई सम्पर्क गरी शुरूमा विदेशी मुद्रा संचित बढ़नुलाई कसरी हेर्न सकिन्छ भनेर सोधेका छौ।
4: यो भनेको दुईटा कारणले भएको देखिन्छ कि एउटा रेमिट्यान्स चाहिँ अत्यधिक वृद्धि भएको छ पहिलेको तुलनामा पनि, यसले अब भित्र आउने पैसा बढ़्यो अनि आयात चाहिँ पहिलेको तुलनामा अझ पनि पिकअप भएको छैन हुँदाखेरि विदेशी मुद्राको आमदानी एकदम बढ़्यो रेमिटेन्सको माध्यमबाट अनि खर्च चाहिँ यो आयात पिकअप नभएको अब अर्थव्यवस्था अलि शिथिल भएको बेलामा जनरली आयात चाहिँ हुन गाह्रो हुन्छ त्यसले गर्दाखेरि यो स्वात्तै बढ़ेको हो।
1: यसलाई राम्रो मान्ने कि नराम्रो मान्ने त
4: होइन, अब दुईटा विदेशी मुद्रा संचित बढ़ेको राम्रो तर आयात नबढेको कारणले भएको हुनाले आयात नबढेको भनेको त आर्थिक गतिविधि सुस्त भएको लक्षण हो नि, त्यसैले आयात वृद्धि नभएको कारणले बढेकोमा अर्थव्यवस्थाकै समस्या देखिन्छ। अब विदेशी मुद्राको आमदानी रेमिट्यान्स बढेर भएकोले हामीलाई अब कम्फर्टेबल जोनमा लान्छ, भोलि पर्सि आयात वृद्धि भइहाले पनि 5-7 महिना 1 वर्ष बढे पनि ठेक्न सक्छ, त्यो हिसाबमा राम्रै भयो।
1: अनि यति मुद्रा संचित हुँदा यसले कति महिनासम्म यो आयात धान्नका लागि पर्याप्त हुन्छ?
4: ए त्यो त अब गरी 18-19-20 महिनाको रेन्जमा पुगिसकेका छ, महिनै पछि बढिरहेछ। अब जनरली राष्ट्र ब्याङ्कले पनि न्यूनतम हामी 7 महिनाको आयात धान्न सक्ने रिजर्भ मेन्टेन गर्ने भन्ने हुन्छ, त्यसैले त्यो आवश्यकता भन्दा अलिक बढी नै छ। आमदानी मात्र बढेर यति बढेको होइन, खर्च कम भएर पनि भएको हो। यो भोलि अर्थव्यवस्था आफ्नो लयमा फर्कियो, हाम्रो इकोनोमी अब बजेटमा 7%को ग्रोथ परिकल्पना गरिएको छ, साँच्चैकै 7%कै ग्रोथतिर गयो भने आयात वात्तै बढ्छ, त्यो बेलामा यो रिजर्भ चाहिँ यो 20-21 महिना हुँदैन, फेरि घटिहाल्छ।
1: यो अब यसरी उल्लेख्य मात्रामा मुद्रा संचित भएपछि चाहिँ त्यसलाई उपयोग चाहिँ कसरी गर्न सकिन्छ?
4: उपयोग भनेको चाहिँ यस्तो हुने रहेछ, यो जति विदेशी मुद्रा बचे यो संचित भएको हो त्यो जुन सेक्टरबाट आए पनि त्यो पैसा वाणिज्य ब्याङ्कहरूले किनेर जम्मा गर्यो, त्यो किनेको विदेशी मुद्रा उनले फेरि राष्ट्र ब्याङ्कले बिक्री गर्छ भन्दाखेरि राष्ट्र ब्याङ्कको संचितमा भएको हो। अब राष्ट्र ब्याङ्कको संचितमा भएको राष्ट्र ब्याङ्कले खर्च गर्नु त मिल्दैन, यो त बजारले नै खर्च गर्नुपर्छ। अब बजार भनेको आयात नै बढ्नुपर्छ, अरू त खर्च गर्ने बाटो देखिँदैन तत्काललाई।
1: यो जति खर्च गर्न सक्यो अथवा हामीसँग भएको मुद्रा चाहिँ जति चलायमान बनाउन सक्यो अर्थतन्त्रलाई त त्यति राम्रो हुनुपर्ने नि होइन?
4: त्यो हुनलाई त फेरि अब आयातमा खर्च हुनुभन्दा विकास डेभलपमेन्ट एक्टिभिटीमा गएको भए, ठूल्ठूलो प्रोजेक्टहरूको फन्डिङमा गएको भए त्यसले अर्थव्यवस्थामा अलिक दीर्घकालीन पोजिटिभ इम्प्याक्ट पार्छ। खालि अब अरू कन्ज्युमर आइटमहरू गाडी मोटरसाइकल अब यस्तोमा मात्र गयो भने त त्यसले अर्थव्यवस्थामा उल्लेखनीय योगदान त पुर्याउँदैन, खर्च गर्नु पर्ने त ठूल्ठूलो प्रोजेक्टको लागि हो। प्रोजेक्टको लागि खर्च गर्ने भनेको निजी क्षेत्रले डिमान्ड गर्नुपर्छ, निजी क्षेत्रले डिमान्ड हुने परिस्थिति नआएसम्म यो खर्च हुने सम्भावना कमै देखिन्छ।
1: उनी थिए नेपाल राष्ट्र ब्याङ्कका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय, कुपोषित बाल बालिकालाई पोषणयुक्त खाना खुवाउन स्थानीय सरकारको लगानीमा जुम्लामा पोषण सुरक्षा केन्द्र स्थापना गर्न थालिएको छ। गाउँघरमा रहेका कुपोषित बाल बालिकाको पहिचान गर्ने र उनीहरूको अवस्था अनुसार पोषण सुरक्षा केन्द्रमा राखेर गाउँघरमै पाइने पोषणयुक्त खानेकुरा खुवाउने गरिएको छ भन्छन् जुम्ला।
4: खर्च हुने सम्भावना कमै देखिन्छ।
1: उनी थिए नेपाल राष्ट्र बैंकका पूर्व कायम मुकायम गवर्नर कृष्ण बहादुर मानन्दर। अब अर्को विषय।

0: 15 महिनाको छोरीको भने जतिको तौल नबढेपछि अहिले पोषण सुरक्षा केन्द्रमा भर्ना गर्न परेको बताउँछिन् तातोपानी गाउँपालिका दुईकी मनिषा बुढा।
1: काम गर्ने कुपोषण परेछ, कुपोषणमा लग्नु पर्छ भनेर कुपोषणमा लाग्यो।
2: पहिला तौल एकदम कम थियो, अहिले तौल बढेर त्यही खुसी लाग्यो।
0: तातोपानी गाउँपालिका छ कि अर्की महिला साजना कामी।
3: बिहानपल्टी झिटो खुवाउँछौ, 12 बजे अन्डा र दुध हुन्छ, फेरि 2-3 बजेतिर जाउलो हुन्छ, बेलुका खाना हुन्छ।
0: जुम्लाका बाल बालिकामा कुपोषणको समस्या देखिँदै आएको बताउँछन् पोषण सुरक्षा केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कर्मी समेत रहेका परिनन्द गिरी।
4: 2080 सालबाट सुरुवात भएको हो यो, 10 लाख रुपियाँ फेरि विनियोजन गरिदिनु भयो पालिकाले। भटमास, मकै, मासी धानको चामल, सिमीको दाल, हरियो सागपात, सिजनल तरकारी, दही, दुध, अण्डाहरू दिनमा 5 पटक खुवाउने गरेका छन्।
0: जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्मा।
5: जुम्ला जिल्लाको 8 वटै पालिकामा चाहिँ स्क्रिनिङ अनुसार चाहिँ मुवाकबाट 29 जना बच्चाहरूलाई शीघ्र कुपोषण भएको देखिन्छ भनेपछि यो जेट स्कोर भन्ने चाहिँ हुन्छ अर्को माध्यम, त्यसबाट हेर्दा 16 जना बालबालिकालाई कुपोषण देखिन्छ।
0: संघ प्रदेश र स्थानीय तहहरूले कुपोषण हटाउनुको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि भने जत्तिकै बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न नसकिएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीडीसी, जुम्ला।
6: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। होर्मुज जलमार्ग माथिको नियन्त्रणको विषयलाई लिएर अमेरिका र इरान बीच संघर्ष भइरहँदा अमेरिकी क्षेप्यास्त्रहरूले तटीय शहर बुसेहर र बन्दर अब्बासलाई निशाना बनाएका इरानका सरकारी संचार माध्यमहरूले जनाएका छन्। साथै इराकी सीमा नजिकै पनि हमलाहरू भएका विवरण आएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
7: बुसेहर र बन्दर अब्बासमा हमलाका विवरण आउनु अघि अमेरिकाले इरानका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गरेको थियो। होर्मुज स्ट्रेट भएर आवत जावत गर्ने व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर गर्न त्यसो गरिएको अमेरिकाको भनाइ छ। इरानले पनि आफूले बहरेन र जोर्दन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको जनाएको छ। यसअघि होर्मुज स्ट्रेटमा इरानी आक्रमणबाट 2 तेल ट्याङ्कर क्षतिग्रस्त भएका विवरणहरू आएका थिए। उक्त घटनामा 1 भारतीयको ज्यान जानुका साथ 8 जना घाइते भएका भन्दै युनाइटेड अरब इमिरेट्स यूएईले त्यसलाई उसैका शब्दमा ठाडो आक्रमण भनेको छ। दुई देशबीच आक्रमण प्रत्याक्रमण जारी रहँदा उक्त जलमार्ग भएर हुने जहाजहरूको आवत जावत महिना यताकै न्यून स्तरमा झरेको तथ्याङ्कहरूले देखाएका छन्। त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ।
6: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: तथ्याङ्कहरूले देखाएका छन्। त्यसले गर्दा तेलको मूल्य उकालो लागेको छ।
6: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 इमेल dhramechap@gmail.com।
0: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात
0: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक प्रकोप,
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचों, सही रोजो।
4: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
5: हावा हुरी चलेको बेला के गर्ने,
0: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429।
1: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146301010, 9851401498 र 9841259.

0: भोलि रातको 9 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
3: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
3: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
3: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना

0: अनि हो अलि नाच्ने खालको अलि झमझम परेको भएको छैन?
1: ए आओ आओ साह्रै हेपे अति गरी यार, दिउँ त दिउँ केटाहरूले दिउँ त झमझम हिलोमा रन्किने खालको भएको रन्काइदे छैन
0: लु दिया त दिया
1: ए लु पख त तँलाई ठोक्दै ठोक्दै छैन ठोक्दै

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू।
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
5: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486-76403। रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: सूर्य ज्योति सहित यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन्, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
10: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली।
12: सम्पर्क नम्बर 0475-94-466 98692-65-99-8।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
14: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
17: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
16: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
17: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
16: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
17: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
18: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल, कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
18: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ।
3: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: होइन
1: भयो भयो हामी पनि निस्किन्छौँ।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको यहाँ प्रतामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नकली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राय माझी र पूर्व गृहमन्त्री बालकृष्ण खानसहित 16 जनालाई कैद सजाय सुनाएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई सजाय निर्धारण गरेको हो। त्यस असारमा अदालतले प्रतिवादी 31 मध्ये 25 जनालाई दोषी ठहर, 7 जनालाई सफाई र 8 जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो। अदालतको फैसला अनुसार पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृह सचिव टेकनारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारी सहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढ़ी 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको छ। यस्तै सजाय पाउनेहरूमा सन्देश शर्मा, अंकटवास शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्। पूर्व गृहमन्त्री बालकृष्ण खान र भूटानी अधिकारीवादी नेता टेकनाथ रिजाललाई भने 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना हुने फैसला भएको छ। यस्तै पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राईलाई 4 वर्ष कैद तोकिए पनि उनको उमेर 75 वर्षमाथिका कारण सजायमा केही छूट दिएको छ। उनले अब 3 वर्ष 2 महिना

दस दिन कैद र 40,000 रूपियाँ जरिवाना भुक्तान गर्नुपर्नेछ। यस प्रकरणमा जोडिएका नरेन्द्र केसी शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने 1 वर्ष कैद र 10,000 रूपियाँ फैसला जरिवाना सुनाइएको छ। मध्य प्रदेश

उनलाई महाप्रबन्धकको समेत काम गर्ने गरी कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएको पोखरेलले जानकारी दिनुभएको छ। मन्त्री परिषदले मिटर ब्याज अनुचित लेनदेन पीड़ितहरूको समस्या समाधानका लागि यसअघि गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजाने गरी गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडीले संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम राष्ट्रपति पौडीले यी विधेयकहरू प्रमाणीकरण गर्नुभएको। मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरूमा विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 रहेका छन्। बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न शुरू गरेको छ। मंगलबार ललितपुरमा कार्यक्रम आयोजन गरी प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बचत फिर्ता उद्घाटन गर्नुभएको हो। उच्च अदालत पाटनले रातो पासपोर्ट दुरूपयोग र कृत्य कागज सम्बन्धी मुद्दामा संविधान सभाका 3 सदस्यलाई जेल सजाय र जरिवाना हुने फैसला सुनाएको छ। काठमाडौँ जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर हुने फैसला सुनाएको गत असार 23 उच्च अदालत पाटनका न्यायाधीश 2 खड्ग बहादुर केसी र गोपाल प्रसाद बास्तोलाको संयुक्त इजलासबाट संविधान सभा सदस्य गायत्री शाह, विश्वनाथ प्रसाद यादव र शिवपूजन राय यादव राहदानी एन विपरीतको कसुरमा दोषी ठहर हुने जिल्लाको फैसला सदर गरेको छ। मिटरबाजी पीड़ितहरू पैदल मार्च गर्दै काठमाडौँ आइरहेका छन्। 6 पैदल यात्रा गर्दै 12 निजगढ़ पुगेका उनीहरूसँग सोमबार गृहमन्त्री सुदन गुरूङले छलफल गर्नुभएको छ। निजगढ़बाट बिहान काठमाडौँका लागि हिँड्न लागेका उनीहरूलाई स्थानीय प्रहरीले रोकेर गृहमन्त्री गुरूङ भेट्न चाहेको जानकारी दिएको थिए। केही बेरपछि त्यहाँ पुग्नुभएका गृहमन्त्री गुरूङले पीड़ितहरूको गुनासो सुन्दै सरकार समस्या समाधानका लागि तयार रहेको बताउनुभयो। अब बजारमा भरि सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै भरि सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाएको जानकारी दिएको। निगमले इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङको अवस्थामा सुधार तथा आम उपभोक्ताको मागलाई मध्यनजर गर्दै बुधबारदेखि भरि ग्यास बजारमा आउने जनाएको छ। मलेसियामा कार्यरत नेपालीले अब राहदानी आफैसँग राख्न पाउने भएका छन्। क्वालालम्पुर स्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै अबदेखि सबै नेपाली नागरिकहरूलाई आफ्नो राहदानी पासपोर्ट आफैसँग राख्न आग्रह गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह लामो समयपछि प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको छ। प्रधानमन्त्री शाह जेठ 17 गतेपछि पहिलो पटक प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुभएको हो। आज बिहान 11 बैठक शुरू भए पनि प्रधानमन्त्री शाह दिउँसो 2 संसदमा प्रवेश गर्न भएको हो। सभामुख डोल प्रसाद अर्यालले विपदका बेला नागरिकको जीवधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्बाध र सुरक्षित बनाउन सरकारलाई सचेत गराउनु भएको छ। उहाँले बाढ़ी पहिरो र डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न राहत र उद्धार कार्यमा जुट्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई सिप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ। भक्तपुरको बुढीमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्बासीसँग भेट गरी युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्बासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनु भएको छ। सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणका लागि सरकारले लागू गरेको एकद्वार प्रणाली सम्बन्धी निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश 2 सारङ्ग सुवेदी र निरूपध्वज निरौलाको इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने आदेश दिएको हो। नयाँ प्रविधि र सस्तो दरमा विद्युतीय राहदानी ई पासपोर्ट वितरण प्रक्रिया शुरू गरेको सरकारले यसको लागत पनि घटेको जनाएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो। सन् 2010 फ्रान्सेली कम्पनीले नेपालको राहदानी छपाईको जिम्मेवारी सम्हालेकोमा अहिले नयाँ भोलपत्र मार्फत जर्मन कम्पनीसँग सम्झौता भएको छ। विगतमा फ्रान्सेली कम्पनीसँग पहिलो पटक प्रति गोटा $10.45 र पछि $10.13 राहदानी छपाईको सम्झौता भएको थियो। त्यो कम्पनी मार्फत कुल 58 लाख थान राहदानी छापिएको विभागको तथ्याङ्क छ। वर्तमान सरकारले जर्मनीका 2 कम्पनी मूलबौर र भेरिडोससँग नयाँ ठेक्का सम्झौता गरेको थियो।
देशको बीमा पहुँच 51% जनसंख्यामा पुगेको र बीमा बजारको कुल 10 खर्ब रूपियाँ भन्दा धेरै पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले यसबारे जानकारी दिनुभएको हो। सरकारले प्राथमिकताका साथ निर्माण थालेको बीपी पार्क अधुरै अवस्थामा गाउँपालिकाले हस्तान्तरणको तयारी थालिएको छ। सरकारले बजेट नदिएपछि यसअघि निर्माण भइसकेका निर्माण कार्यको संरक्षणका लागि पनि उक्त पार्क स्थानीय सरकारलाई हस्तान्तरण गर्न थालिएको बीपीको जन्मथल सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका एकमा पर्ने दुम्जा धरणी डाँडामा शहरी विकास मन्त्रालय मार्फत 6 वर्ष अघिदेखि पार्क निर्माणको काम थालिएको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz रात्रिकालीन प्रस्तुति कार्यक्रम सनास दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको ढुकढुकी तपाईँकै मुटुको टुक्रा भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा, तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको 7 दिन आउँछौं। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौं लगभग 11 बजेसम्म। तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौं, साथसाथमा रमाइला रमाइला लोकदोहोरी भाकाहरू, त्यो पनि तपाईँकै रोजाइका लोकदोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ भने, त्यस्तै गरेर लेख रचनाहरू पठाउनुहुन्छ भने त्यो पनि वाचन गर्नेछु। हुन सक्छ रातको समयमा आफ्नो मुटुको ढुकढुकीलाई सम्झनु पर्ने हुन सक्छ, होइन, माध्यम हामी बन्छौ। मेसेज पठाउनुहोस् ल, सन्देश पठाउनुहोस् पनि भन्न चाहन्छु। माया प्रेमका कुराकानी हुन सक्छन्, समय सामग्री कुराकानी हुन सक्छन्, मेसेज पठाउनुहोस् पनि भन्न चाहन्छु। रातको समय छ, हामी हप्ताको 7 दिन आउँछौँ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि यहाँहरूलाई यो जानकारी गराउन चाहन्छु। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ, साथसाथै हेर्दै पनि हुनुहुन्छ टिकटक लाइभ मार्फत अथवा सामाजिक सञ्जाल फेसबुकबाट पनि भन्न चाहे। समय सान्दर्भिक कुराहरू जोड्नेछु, माया प्रेमका कुराकानीहरू जोड्नेछु, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। हेरेर साथ दिन सक्नुहुन्छ, मेसेज गरेर साथ दिन सक्नुहुन्छ, कार्यक्रमलाई सेयर गरेर साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। रातको समय छ, मिठा रमाइला कुराकानी गर्नेछु। मैले भने त तिमीलाई आफ्नो संसार मानेर गल्ती गरेछु, अहिले आएर थाहा भयो तिम्रो संसार त कोही अर्कै रहेछ। हेर्नुहोस् है, सुरुवातमा तिमीलाई आफ्नो संसार मानेर गल्ती गरेछु, अहिले आएर थाहा भयो तिम्रो संसार त कोही अर्कै रहेछ। म त केवल

तिम्रो खाली समय बिताउने माध्यम मात्र पो भनेछु। जसलाई मुटुमा राखेर माया गरे उसैलाई मुटु टुक्रा टुक्रा टुक्रा पारेर गयो। यस्तै यस्तै कुराहरू नै छन्। यति बेला लाउँथे माया घातै घात भयो। राजु परियार विष्णु माझीको सुमधुर आवाजमा गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गर्छु। त्यसपछि आउँछु म कुराकानी गर्नको लागि। रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला है त।

लहुत ले माया घात घात भो यो गीत तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरे। पके पनि कहिले काहीँ नसहाँदा नसहाँदै पनि घात हुन्छ, विश्वासघात हुन्छ होइन, मायामा नसोचेको चिज हुन्छ, जिन्दगी सँगै बिताउला भनेर सपना देखेको हुन्छ तर त्यो पुग्दैन के, त्यसपछि मन छिया छिया हुन्छ। अनि यस्तो गीतहरू सुन्न मन लाग्छ। अनि अर्को गीत छ, तिमी धोका दिनलाई के भनौ र खै, तिमी आँस भो मै बाँचौला रै भन्दै यस्तो यस्तो गीत सुनेर होइन मुटुमाथि ढुङ्गा राखे हाँस्नु परेको छ। यस्तो यस्तो गीत सुन्दै सुन्दै बस्नु पर्छ, गाह्रो छ जिन्दगी पनि होइन, के गर्नु के गर्नु खै के गर्नु। कार्यक्रमको शुरूआत गरिसकेको छु, एकदम मिठो गीत राखेर मिठो भन्दा पनि मार्मिक भनौँ न। प्रकाशजीले सधैँ रोजी राख्नुहुन्छ, लाउँथेमा घातै घात भयो भने गीत राख्नु पर्यो दाई, मलाई हिस्स पार्नुभयो फिस्स पार्नुभयो, मैले भनेको नमान्ने तपाईँ ह भन्नुहुन्छ, सत्य भएर पनि मैले शुरूआतमा राखिहालेँ। कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा कति सजिलै भनिदियो है हाम्रो भाग्यमै रहेनछ भनेर कहिले सोध्यौ आफ्नै मनलाई, तिमीले मलाई साँचो मनले चाहेकी थियौ र भाग्य त बहाना मात्र बन्यो तिम्रो लागि, वास्तवमा त तिमीलाई म बाटो टाढा जानु नै थियो। यी कस्तो काली निष्ठुरी है, सम्बन्ध त दुवै तर्फबाट निभाउने बाचा थियो तर तिमीले त बाटोमै हात छोडिदियो, अब त माया शब्दसँग पनि डर लाग्न थाल्यो। यस्तो यस्तोहरू छ है, कहिले काहीँ यो गीत राखिसकेपछि केही भावनाहरू फुट्छन् अनि भन्न मन लाग्छ, सुनाउन मन लाग्छ। यति बेला म म्यासेजतर्फ लागिहाल्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। सोना खन्दङ्गा हुनुहुन्छ, सेवाहरू नमस्कार, शुभरात्रि छ, अर्जश्री राज महसर हजुर सोझो मान्छे, हजुरलाई मुटुका कुनादेखि मिठो याद माया अटुट सम्झना छ, यो बेला तपाईँको मिठो आवाज म एक दुई मिनट भए पनि सुन्छु अनि सुत्छु भनेर पर्खिँदा पर्खिँदा पर्खिँदा निन्द्र आयो मलाई श्री सर भन्नुहुन्छ। र त मेरो माया कति कमजोर रहेछ सोना, यति कमजोर मेरो मायालाई नबनाउनुहोस् न हो, मेरो माया लाग्छ भने त मलाई कुर्नमा पनि मजा आउनुपर्ने हो, कार्यक्रम सुन्नमा पनि मजा आउनुपर्ने हो होइन र, यो रातको समयमा त्यो एउटा सुमधुर स्वरको ध्वनि भन्नुहुन्छ तर के भन्नुहुन्छ, भर्खर 14-15 लाग्यो त्यहाँ सञ्चालन छिटो होइन आउँछ भनेर एकदम होइन सुन्नको लागि आतुर भएर बस्नुपर्ने हो कि, तर एक दुई मिनट सुन्छु भन्नुहुन्छ, त्यसपछि म निन्द्र आयो भन्नुहुन्छ। माया गर्ने मान्छे कस्तो माया हो यो, आजकलको माया यस्तै हुन्छ, आज छ भोलि छैन, त्यही भएर म यो मायादेखि वाक दिक्क लाग्छु, जब जब अरूको माया देख्छु यो एक दुई दिनको जस्तो लाग्छ है, यस्तै हो माया भनिसकेपछि लङ टर्मको लागि हुनुपर्छ कि, देखा सिक्यो होइन कि होइन माया गर्नु है सुना माया गर्नु भन्न चाहे अप्सरा खड्का सबिना कन्दुङ्गा त्यस्तो गरेर उहाँले सम्झिँदै हुनुहुन्छ। अञ्जिता ठकुरी अप्सरा बस्नेत सुनिता भण्डारी श्री राज महते अमुजरेल देवान देवान टिकराम झिमिरे प्रेम खड्का टिकराम सुनवार खाला बिरमान हिम्मत खड्की समीर सहयोगी अन्जान थुलुङ विश्वजित जिमे कल्पना साम्पाङ कमल पौडेल सृजला सापकोटा तारा श्रेष्ठ केशव सेन्चुरी विनिता गिरी हिराबहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि भन्दैनुहुन्छ जुनले मात्र देख्छ भन्ने गीत राखिदिनुहोस् ल भन्दैनुहुन्छ, राति राति भेटु नाउदानी लुकी लुकी, कस्तो आवाजले धोका दियो भने गीत गाउन मन थियो तर मेरो आवाज किन किन खै के भनौँ र सोना, मनपर्छ तर कहिलेकाहीँ पुग्दैन स्वर है। जनक रजाली मगर हुनुहुन्छ, गेटवेल सुन भूमिका राई मिस यु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद, हाम्रो तर्फबाट आफ्नो शीघ्र स्वास्थ्य लाभको कामना। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, हेलो दाई लासो खापुला भोजपुर घर भई आज सात समुद्र पारीबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रुमन मोक्तान तामाङ हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। पनि भन्न चाहे कार्यक्रम के कस्तो लाग्दैछ भन्नुहोस् न, सुटुक्क मलाई भन्नुहोस् न आफ्नो भन्न चाहे। त्यस्तै गरेर धनुष्ठस्थली शुभरात्रि सबैमा भन्नुहुन्छ, डिएम थापा मगर हुनुहुन्छ चनाखुबाट है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सुनिता सुनवार हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तै गरेर हुनुहुन्छ यति बेला मेसेज पठाउनु भएको छ मलाई कसले भन्दाखेरिमा हुनुहुन्छ श्रीधर पौडेल हुनुहुन्छ इन्डिया
बाटा सुन्दैछु भन्नुहुन्छ नेपाल गर्गखाजी सम्झना सबैमा भन्नुहुन्छ युनिसा चामिङ राई हुनुहुन्छ भोजपुर भन्दा पनि उदयपुरबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ प्रकाशजी सुन्नुहुन्छ नमस्ते दाई सन्ची हुनुहुन्छ अनि खाना खानुभयो एकदम राम्रो चलाउनु भएको छ कार्यक्रम ड्युटी सकेर रुममा बसेर सुनिराखेको छु भन्नुहुन्छ लाउँथे माया गातै गातो भयो भन्ने गीत राखिदिनु जसरी भए पनि भन्नुहुन्छ मैले राखिसकेको छु शर्मिला आई हुनुहुन्छ कार्यक्रम सिन्धुलीबाट सुन्दैछु भन्नुहुन्छ अनि शर्मिला प्यारी मुटुहरू सरिना राई उर्मिला दियाली शर्मिला हायु राई संगीता हायु जानुका हायु सूचना योगी निष्मा बराल साइरा कुवर रिया योगी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर मलाई भन्नुहुन्छ मिडिया प्रेमी राई अनिसाले शुभरात्री सबैमा भन्नुभयो त्यस्तै क्षेत्रीय आयुष हुनुहुन्छ कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ रामेछा फुलासीबाट क्षेत्रीय आयुष हो भन्नुहुन्छ घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे कल्पना साम्पाङ हुनुहुन्छ सुन्दैछु है भन्नुहुन्छ सन्चै हुनुहुन्छ दाई भन्नुहुन्छ ठिक छ राम्रो छ रमाइलो छ मेरो प्यारो मान्छे दिलपाले शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ मिसु प्यारी मामु अञ्जना त्रिप्यारी साम्पाङ भन्नुहुन्छ त्यस्तै बाबा विनोद साम्पाङ त्यस्तै सोना कन्दङ्गा अनि मेखु राईलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ भने अन्य त चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने सम्पूर्णलाई सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हिराबहादुर लगाई हुनुहुन्छ शुभरात्री भन्नुहुन्छ बहिनीलाई पनि सम्झना माया छ भन्नुहुन्छ बुटलबाट सम्झना सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै सुषमा छेत्री थामी हुनुहुन्छ कार्यक्रम सुन्दैछु है बुटलबाट भन्नुहुन्छ होइन सम्झना मिस यु अनिसा केसा प्रनिसा थामी भन्नुहुन्छ अनि बुनु सिन्धुलियन सोनिया थामी प्रीति थामी प्रेम छेत्री लगायत सबैमा सम्झना शुभरात्री छ भन्नुहुन्छ आकाश राई हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ पूर्वली आकाश राई धरानबाट भन्नुहुन्छ भूमिका राई कमला मुखिया आशिष नयन बस्नेत रोमन मुक्तान तामाङ निमा शेर्पा अमित किरात राई पूजा योङहाङ बिहानी अनुष्का त्यस्तै अनिसा सुनवार सुनिता कुलुङ राई अनि जुना लिम्बू सनिम शेर्पा योगनी हाङ लिम्बू एक्सन विराज राई दिया लिम्बू आङ्गो हाङ त्यस्तै गरेर मिडिया पनि निर्मल आउने वसन्त श्रेष्ठ माधव ढुङ्गेल हरपल रोस्ने राज खाले मगर लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँले पनि उहाँलाई पनि विशेष रूपमा धन्यवाद यतैबाट सुन्दै हुन्छ घर चाहिँ यति हो तर सात समुद्र पारीबाट सुन्नुहुन्छ मलाई दुर्गा साई हुनुहुन्छ सात समुद्र पारीको बस्ती दुबईबाट कार्यक्रम मजाले सुन्दैछ है नेपाल घर रामेछाप आठ बाबिया खर्क हो सामाजिक सञ्जाल फेसबुक मार्फत सुन्दैछु कार्यक्रम राम्रो लाग्छ अब बज्ने गीत चाहिँ घर परिवार लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ के रिस उठ्ने गीत लगाएको सुरुमै भन्नुहुन्छ सोना किन रिस उठ्छ गीत सुन्दैन त्यसरी रिसाउन पाइन्छ तपाईँको मुख कालो भयो होला सोनाजी ठिक छ यहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर सुमिता थामी हुनुहुन्छ लो भाइ रात्रिकालीन नमस्कार म सिन्धुली बस्तीपुरबाट सुमिता थामी हो हजुरको रेडियोको फ्यानहरूलाई मिस गरिराखेको छ है भन्नुहुन्छ र ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे धेरै कुराकानी गरे जस्तो लाग्यो है अब चाहिँ नबोलौँ बोल्नुहुन्न धेरै वाक्क दिक्क लागिसक्यो कति बोलेको पाक पाक पाक पाक रातको समयमा एउटा गीत राख्नुपर्ने गीत सुन्न हतार भइसक्यो अघिदेखि कुरेको कुरै गरेको छु भन्दै हुनुहुन्छ कि सो यति बेला त्यही भएर तपाईँको माझमा राख्न चाहन्छु जुनले मात्र देख्छ हामीले माया लागेको जुनले मात्रै देख्छ चिन्ता नल्याउ जुनलाई नि बादलले छेक्छ भन्दै हुनुहुन्छ अब माया पनि कस्तो माया होइन एकदम मलाई एकदमै मनपर्ने गीत छ वसन्त थापा विष्णु माझीको आवाजमा रहेको गीत छ गाउन पनि मनपर्छ मैले भने नि म अलिकति स्वरले साथ दिएको भए होइन म गीत गाउँथेँ पनि कति मिठो गीत छ आनन्दको गीत छ यो गीत तपाईँको माझमा यति बेला सुलुम राख्न चाहन्छु त्यसपछि म आउँछु मेसेजहरू पठाउँदै गर्नु होला पनि भन्न चाहन्छु है त

चाहिएको हो, जुनले मात्र देख्छ चिन्ता नलिऊ, जुनलाई नि बादलले छेक्छ भनिदिनुहुन्थ्यो। मतलब उहाँहरू सुटुक्क माया गर्ने सोचमा हुनुहुन्थ्यो। अब जुन बाधक बनियो, तर कहिलेकाहीँ बाधक चिजहरू कोही बन्छ भने त्यसलाई पनि केही न केहीले रोकिदिन्छ, छुपिदिन्छ होइन। भनिन्छ नि होइन, कहिलेकाहीँ नेगेटिभ साइडहरू धेरै भइराखेको छ भने तपाईँले धैर्य गर्न सिक्नुपर्छ, पोजिटिभ साइडहरू पनि आउँछन् देखिन्छन् होइन। जस्तै एडभान्टेजेस भइसकेपछि डिसएडभान्टेजेसहरू पनि हुन्छन्। त्यस्तै गरेर विभिन्न चिजहरू हुन्छन् कि मैले साँझा भन्ने गरेको छु होइन, सबै चिज हुन्छन् हो। तपाईँ अहिले कसैलाई झुट बोल्नुहोस्, झुट बोलेर अगाडि बढ्नुहोस्। तपाईँको आज राम्रो होला, भविष्य खराब बन्छ होइन। सो यी विभिन्न पाटाहरू रहेका छन् कि तपाईँ अहिलेदेखि साँचो बोलेर भनौँ अगाडि बढ्नुहुन्छ भने भविष्य पनि राम्रो हुन्छ भने नि। मैले नेगेटिभ एक्सपेक्टहरू पोजिटिभ एक्सपेक्टहरू हुन्छन् कि हर चिजका जस्तो लाग्छ मलाई। त्यही भएर म सधैँ भन्छु झुट नबोलौँ है, झुट नबोलौँ नेताहरूको जस्तरी होइन। नेताहरू त के र छिनमा छिनछिनमा कुरा फेर्छन् गाँठे, त्यस्तो कुरा नहोस् पनि भन्न चाहन्छु। हामीले झुट बोल्नुहुन्न, पोजिटिभ मोटिभेसनका साथ होइन अगाडि बढ्नुपर्छ। पेसिमिस्टिक होइन अप्टिमिस्टिक आशावादी भएर चाहिँ हामी अगाडि बढ्नुपर्छ पनि भन्न चाहन्छु। अब बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, थकाइ के बिस्तारै बिस्तारै हलुका हुँदैछ, पीर चिन्ताहरू अलिकति भनौँ न केही कमी हुँदैछ पीर चिन्तामा। म त झुट बोल्दिनँ है, भन्नु सुना बस्नु त होला होला होइन। मम्मीलाई अथवा बा आमालाई झुट बोल्नु भएको छ के थाहा होइन, भन्न सकिन्न हो, भन्न सकिन्न के माया प्रेममा हो, छिनभरमा एकैछिनमा झुट बोलेर के र होइन। अब माया प्रेममा पनि झुट बोलेर अगाडि बढ्नुपर्छ अरे के, साँचो बोलेर अगाडि बढ्नुहोस् न, सम्बन्ध टिकाउने हो भने होइन होइन। अब सम्बन्ध नटिकाउने हो के छ र, यस्तै जाने हो भन्नुहुन्छ भने त गफ दिने, आजकल जमाना त्यस्तै छ, गफमा दिने, भयो हुन्छ नभए हुन्न, अर्काको मुटुसँग मनसँग खेल्ने, जिन्दगी यस्तो छ, मनसँग नखेल्नु है, सिरियस बन्न सक्छ होइन के थाहा। त्यही भएर मैले सधैँ भन्ने गरेको छु के भन्दाखेरिमा श्रीराज महतको कोटेसन, हाँस्नुपर्छ, नाच्नुपर्छ, गाउनुपर्छ, बेला बेलामा यसो दुई थपा आँसु झार्नुपर्छ होइन, स्वास्थ्यलाई फाइदा गर्छ। यो मरले किन यसो भनेको भन्नुहुन्थ्यो फेरि, दुई थपा आँसु कहिलेकाहीँ आँखा सुक्खा हुन्छन् कि नानी, त्यो बेलामा आँसु कहिलेकाहीँ काम लाग्न सक्छ, धेरै नझारौँ होइन, महँगो आँसु छ, दुई थपा चाहिँ कहिलेकाहीँ झार्नुपर्छ पनि भन्न चाहन्छ। अब नाच्नु त परिहाले होइन, बिहान नाच्नुहोस्, बेलुका नाच्नुहोस्, दिउँसो नाच्नुहोस्। अब तिज आउँदैछ, हाई मेरो फरिया झन्माथि सार्यो भन्दै नाच्न मजा आउँछ, हेर्नुहोस् तिज आउँदैछ। त्यही भएर अहिलेदेखि मोटाइहाल्नुहोस्, मोटाइसकेपछि अब फरिया होइन, त्यसपछि नाच्न पनि मजा आउँछ। म कहाँ पुग्यो हो कुरा, कहाँ पूर्वको कुरा गर्दै थिएँ, पश्चिममा पुगिसकेँ। तपाईँ यति बेला कार्यक्रम यस्तानास दोहोरी सुन्दै हुनुहुन्छ, आवाजमा म श्रीराज महत्छु, साथमा तपाईँ हुनुहुन्छ, म सधैँ यस्तै चटपटे कुराकानी गर्छु, चुलबुले कुराकानी गर्छु होइन, अनियारमा मात्र हो, फेरि अफियारमा त यस्ता कुरा कहाँबाट आउनु र भाइ आउँदैन, के गर्नु। के भन्दाखेरिमा एउटा कुरा याद आयो, के कुरा भन्दाखेरिमा फेरि हरायो, मासुतर्फ लाग्छ यति बेला, सम्झेपछि भन्छु ल। यति बेला अर्जुन आँखा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, शङ्खसभा धर्मदेवी दुई तामाकोटबाट अर्जुन आँखा हो भन्नुहुन्छ। मिडिया प्रेमी राई अनुसार रोज छेत्री, हरपल रोशनी, त्यस्तै गरेर अञ्जिता माला, ठाकुरी छेत्री, अर्जुन जिमे, ललित जिमे, राज बिहेगी गुरुङ, राज घले मगर, अगोल्टे माइला, जगल्टे कान्छा, बटारे मामा, मुसुले साइला लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। लाग्ने थिए दाई मलाई साउनको महिना कहिले लाग्छ र तिजका गीतहरू सुन्न पाउँछु एकचोटि भन्नुहोस् भन्नुहुन्छ। साउन महिना लाग्न लागिसक्यो प्रकाशजी, होइन ठिक छ, तिजका गीत पनि राख्छौ, मैले भने त मैले गाउन सुरु गरिसकेँ, है मेरो फरिया जन्माथि सार्यो, ओहो नाचौँ नाचौँ भइसकेर आइसक्यो मलाई अहिलेदेखि। अब तपाईँ तिजका गीत भन्नुहुन्छ होइन, सो तिजका गीतहरू राख्छौँ हामी,
तीज आउनु भन्दा 15 दिन अथवा 1 महिना अगाडिदेखि बच्छन्। त्यतिखेर हामी भन्छौ दुःखसँग तपाईँ बस्नुहोस्, धेर पीर चिन्ता खुल्दुली नलिनुहोस् त, होइन धेरै खुल्दुली गर्नुभयो मनलाई बेसरी त्यो थिङ्किङ होइन ओभर थिङ्क गर्नुभयो भने कहिले काहीँ दिमाग ह्याङ हुन्छ होइन, त्यसपछि मन बेचेन हुन्छ, के गरौँ कसो गरौँ हुन्छ होइन। त्यही भएर नसोच्नुहोस् न, हो हामी राख्छौँ भन्नु भन्न चाहे त्यसका गीत राख्छौँ कि मलाई त उत्सुक भइसक्यो ए आए मेरो फरिया झन्माथि सर्यो झन तल सर्छ आए मेरो फरिया विष्णु माझी गीत हो, मलाई याद छ, मलाई किजाउने बित्तिकै यो गीत याद आउँछ। अनि हे आमा तिम्री प्यारी छोरी घर खानु घर खाकी छे होइन, यस्तो यस्तो गीत रहेको छ। अब तिजको बेला मात्र सुन्यो, तिज आएको छैन, यहाँभन्दा धेरै गाउनु पनि हुन्न, फेरि स्वर अह यस्तो स्वर के कराएको भनेर टपक्क टिपेर रेडियो फाल्नुभयो भने मलाई गाह्रो पर्छ होइन, भोलिदेखि कम्प्लेन आउन सक्छ, म हिँड्दै थिएँ बाटोमा के जस्तो आवाज आएर भन्ने पनि हुनसक्छ, फेरि यतै हल्लिनुपर्छ होइन, रामेछाप बजारतिर होइन, यसले 14 वर्षको भन्यो भन्ने हो भने चाहिँ यतै आउनुपर्छ रामेछाप बजारमा हेर्न होइन, यसले बढ्दै गफ दियो जस्तो लाग्छ भने सुनिता सुनार हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे संसारले मन छ हो किन हो किन होइन, त्यो भएर पनि कुराकानी गर्न मन लाग्छ, आउनुहोस् न दुई दिनको जिन्दगी कुराकानी गरौँ न के छ र होइन, किनकि कुनै कुनै कुराहरूमा हाँसी मजाक पनि चल्छ होइन र। कपिला भुजेले पनि सुन्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ, भाइ आज त हजुरलाई कालो चस्मा लगाएको कति सुहाएको छ भन्नुहुन्छ प्रकाश केसी, म ह्यान्डसम मान्छे छु नि, चस्मा त चस्मा नलाउँदा त बुलेट देखिन्छु, सरी अब शब्दहरू यस्तो जान्छ हेर्नुहोस्, म भने नि फ्रेङ्कली पनि मान्छे परे होइन, अब के भन्नु र खै एकदम राम्रो देख्छु क्या म, अनि त्यसपछि फेरि चस्मा लगाइसकेपछि त के र नेपाल त यसै थुर हल्लाउँछु मैले उहाँलाई पनि विशेष रूपमा धन्यवाद। माया मिडिया के अरे मोडलिङ क्षेत्रमा नगएको मात्र होइन, फेरि के थाहा मैले खरलप्पै खान्छु कि सिनियर क्षेत्रहरू भनेर। रूपसनायजीले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, सुन्दुली ढुङ्ग्रेवासबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, मामु दिदी दादा भाउजू भिनाजू भदा छोरीहरू हस्बेन्ड अनि दी राई सम्झना डियर फ्रेन्ड्स कमला विष्ट सुनिता सुनार विमला राई सुन्दुली शिला अधिकारी सबिना पोखरेल निकिता मगर बेलिया छामी नीता राउत प्रियांशा बस्नेत अनुज खाती मनोज सुन्दास वीरबहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर अमिना सुमार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि दोलखाको जिरीबाट होइन सुन्दैछु भन्नुहुन्छ। साथीहरू सम्झिनु पर्दा प्यारी सुशीला विश्वकर्मा दादा राज घलेमगर विवास कुलुङ पृथक तिलक विष्ट टेकु छेत्री रत्नबहादुर थापा काल बिरमान सुनवार कुमार प्रजा नवराज श्रेष्ठ माया निरुता योजन संगीता लामा अनिसा लिम्बू कविता घटानी हरपल रोशनी किराती अञ्जना धनु गजमेर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मलाई टिकटक लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ, मेरा मुटुका ढुकढुकीहरू हुनुहुन्छ त्यो बेला हेर्दै हुनुहुन्छ, ढिकढिक ढिकढिक गर्दै होइन हो नि। दिपेन्द्र कार्की हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, पूर्वली अन्जान सफल आयुष राई हो भन्नुहुन्छ, नेपाल घर तेह्रथुम हाल चाहिँ युएईबाट कार्यक्रम मजाले सुन्दैछ भन्नुहुन्छ। प्रेम तामाङ लिगेश्वर होइन गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राज तामाङ राजकुमार गुरूङ राजबुढा थुकी निरुता चामुङ राई रमला साम्पाङ राई सरिता राई मिडिया प्रेमी राई अनिसा बान्तुवा सोफिया राई तीर्थ राई अनि त्यसपछि मिसिङ रेवत मिसिङ सरी वडा फम्बलमा लाग्यो मिसन माङफाङ राई त्यस्तै रूपेश राई माझी छेत्री रोशन फुलाङ राई भूमिका राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, साथीहरू टन्नै सम्झनु भएको छ मैले छुट्याइदिएँ पनि भन्न चाहे। त्यस्तै गरेर प्रकाश किसिम हुन्छ, दाइ गणेश अधिकारीको जान्छु प्यारी कतार भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ प्रयास गर्छुमा। त्यस्तै गरेर यति बेला प्रकाश केसीले फेरि भन्नुहुन्छ, दाइ एफएमबाट तिजका गीत कहिले बज्छन् भन्नुहुन्छ, राख्छु के प्रकाशजी हतार नगर्नुहोस् हतार नगर्नुहोस्, हतार गर्यो भने कहिले काहीँ एक्सिडेन्ट हुन सक्छ, त्यही भएर धीरे धीरे गीत पो अर्को गीत पो आएछ है मलाई बिस्तार बिस्तार जानुपर्छ कि जिन्दगी भनेको एकैताल लम्किनुहुन्न होइन, बिस्तार बिस्तार जानुपर्छ पनि हुन चाहन्छु, हर चिज बिस्तार गरेको राम्रो के स्लोली गर्नुहोस् पर्फेक्ट तरिकाले गर्नुहोस्, बिस्तारै गर्नुहोस् तर पर्फेक्ट तरिकाको होस् के
हतारमा गरेको चिज राम्रो हुन्न अरे भन्छन्, याद गर्नुभएको छ कि छैन, केही न केही बिग्रेको हुन्छ, तर बिस्तार बुद्धि फिराएर गयो भने हर चिज सम्भव हुन्छ। माया पनि बिस्तार लगाउनुहोस् न, तर राम्रो तरिकाले लाग्नुहोस्, होइन एकअर्कालाई विश्वास गरेर खुलेर सेयर गरेर हर कुराहरू, होइन हर कुराहरू बुझेर माया लायो भने यहाँ दुःख पाउँदैन होला कि कसैले पनि, कसैले पनि रुनु पर्दैन होला, कसैको पनि मुटु दुख्दैन थियो होला, कसैले पनि धोका खाँदैन थियो होला मायामा। तर के भइदियो भने देख्ने बित्तिकै सामाजिक सञ्जाल छ, फेसबुकमा आज माया बस्यो भोलि छुट्यो, होइन आज विवाह भयो भोलि पर्सि सम्बन्ध टुट्यो, यस्तो यस्तो छ। देख्ने बित्तिकै माया बसिहाल्छ आजकल के भन्नु र खै, यस्तो छ भन्ने समय छ। त्यही भएर मलाई किन किन यी कुराहरूमा चाहिँ कस्तो कस्तो लाग्छ, बरुमा बिस्तारो गरौँ माया, आएन बुझेर गरौँ, बिस्तारो गर्नेको माया छुट्टै हुन्छ अरे काली भन न, आएन खाना खायो भन्दै बिस्तारो माया, आएन सोध्ने बिस्तारो, ओहो मलाई लभ गुरु भने क्या राति राति थत तरिका। मन्थली लौ पुरानो गाउँ सिमले घर भइहाल्छ, दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मामु बाबाको लागि, बुनु आयुषापुरी, त्यस्तै अन्जितापुरी, छोरी दृश्यापुरी, खुसी गिरीको जन्मदिन परेको छ, उहाँलाई जन्मदिन भन्न चाहन्छु भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ। भाइ विष्णु माझीको तिजको गीत आउँछ कि के गर्छ भन्नुहुन्छ प्रकाशजी, आउँछ उहाँको गीतहरू प्रायः जस्तो आइराखेका हुन्छन् तिज दसैँका बेलामा, विभिन्न होइन गीतहरू आइरहेका हुन्छन्, त्यही भएर आउँछन्, तपाईँ कुरेर मात्र बस्नुहोस्। मान्छेमा सहनशीलता हुनुपर्छ, धैर्य गर्न सक्ने क्षमता हुनुपर्छ, यी कुरा चाहिँ याद गर्नुहोस्, ख्याल गर्नुहोस्। अनि रुल्स एन्ड रेगुलेसनमा मान्छे चल्नुपर्छ, चाहे त्यो हर चिज होस् नभन, देशमा कानुन के गर्नको लागि बनाएको, कुनै पनि एउटा कम्पनीमा जानुहोस् त्यसको रुल्स एन्ड रेगुलेसन हुन्छ, मायामा पनि रुल्स एन्ड रेगुलेसन हुन्छ हो गाठे, होइन र तपाईँ अन्धाधुन्ध चल्नुहोस् न, एकजनाले आज माया गर्नुहोस् होइन म गर्दिनँ उसँग भयो अर्कोतिर जान्छु भनेर मोडिनु थाल्यो भने बिग्रिन्छ हो, घाटा हुन्छ, होइन माया गरिसकेपछि एकजनालाई निरन्तर रूपमा गर्नुपर्छ। यहाँ त त्यसलाई पनि माया गर्यो, त्योसँग पनि माया बस्यो, उसँग पनि माया बस्यो, सबैसँग माया बस्छ, त्यही भएर रुल्स एन्ड रेगुलेसन फलो गर्नुपर्छ, नीति नियम अनुसार चल्नुपर्छ जस्तो लाग्छ। तिजका गीतहरू भदौको अन्तिममा छ, तिज भनेपछि भदौ सुरु भएदेखि भदौ महिना लागेपछि बज्न सक्छन्, होइन हामी राखौँला, धेरै चिन्ता नलिनुहोस्, होइन पनि भन्न चाहे विदेशमा हुनुहुन्छ, फोकस भनेको आफ्नो हेल्थलाई दिनुहोस्, स्वास्थ्य सबैभन्दा ठुलो हो भन्छन्, अनि त्यसपछि कामलाई दिनुहोस्, अर्काको देशमा हुनुहुन्छ होइन, सो त्यसमा चाहिँ फोकस गर्नुहोस्, अनि हामीलाई माया गरिदिनुहोस्। श्रीराज महत माया भनिसकेपछि यस्तो त्यो के भनौँ र बच्चा जस्तो मान्छे छ कि अलिकति माया मात्र दिनुहोस् न, पुलिहाल्छ है प्रकाशजी, ठिक छ माया गर्नुहुन्छ खुसी लाग्छ। धर्मराज हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। मलाई सुनिता सुनवारले के भन्नुहुन्छ हो र भन्दैन, ए कुराकानी गर्दै हुनुहुन्छ, शिला अधिकारीले पनि सुन्दै हुनुहुन्छ भन्नुहुन्छ, रूपसनाइजी पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर सबिना पखेलजी पनि हेर्दै हुनुहुन्छ, लु हजुरबालाई पनि नमस्ते नमस्कार के छ भन्नुहुन्छ। बिमला पाण्डेजीले मलाई हजुरबा देख्नुभयो क्या, मलाई त भन्नुभएको होइन होला, हत्तेरिका रातको समयमा यसो नभन्नुहोस् न, म भर्खर 14-15 लागेको मान्छे हो, होइन होइन यसले अति नै गफ दियो भने राम्रो छ बजारमा आउनुहोस्, यस्तैमा टक्क टक्क टक्क हिँडिराखेको हुन्छ, होइन त्यस्तो हजुरबासम्म त पुगेको छैन हौ गाठी, मेरो प्यारो छोरा होइन तँलाई त केटीहरूले फसाउन बेर छैन भनेर उहाँ मम्मी कम्ता चिन्ता गर्नुहुन्छ, मेरो छोरो कति सो जस्तो भाइ भन्नुहुन्छ, हजुरबासम्म पुर्याउनुहुन्छ गाठी, हेर त हेर कस्तो, किन आज श्रीराज ह्याप्पी हो भन्नुहुन्छ सुनिताजी, ह्याप्पी ह्याप्पी ह्याप्पी हुनुपर्छ, दुःख हुनुहुन्न क्या, अनुहार चाहिँ अलिकति कालो हुनसक्छ होइन, अब कहिलेकाहीँ यसो खासा खुसुक चाउरी पर्न लागेको हुनसक्छ, अब त्यो भनेको पीरचिन्ता विभिन्न कारणले हुनसक्छ, नभए ह्याप्पी हो कि सुनिताजी, मान्छे ह्याप्पी हुनुपर्छ, अब हल्का काले छु ठिक छ, काले मान्छे बिरुवाले पनि हुन्छन् भन्छन्, अरू त के भनौँ र खै नभनौँ, धेरै कुरा किन हो किन लाइभमा आइसकेपछि मनमा रहेका यस्ता कुरा आउँछन् कि खै,
रूप अफ इयरमा यस्ता कुरा आइदिएको भए मैले दुईटा तिनवटा मुरीहरूसँग माया प्रेम मेरो बसिसक्थ्यो। घरमा बुहारी बुहारी बुहारी भनेर मम्मीले भन्नु पर्दैन थियो, मम्मी बुहारी भनेर टुप्लुक लगाइदिइसक्थेँ मैले। अफ इयरमा यस्ता कुरा आउँदैन, मान्छे ह्यान्सम छैन त छुने। रूपसन आयोजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर कति गफेको मैले पनि अनुष्का थिङ तामाङले पनि आज सुन्दैछ है दाई भन्नुहुन्छ। अनुष्का धेरै पछि आउनुभयो, तपाईँले पनि माया मार्नुभयो। त्यस्तै गरेर सबिना पोखरेल, सबैमा मिरा प्यारी, सबैमा सम्झना माया छ भन्नुहुन्छ सबिना पोखरेलजीले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाउनु भएको छ राज कालीकोटे हुनुहुन्छ, झापाली हिरो राज कालीकोटे वीरतामर झापाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। मेरो गीत कति थोरै राखिदिएको होला श्री सर, अब म त सुत्यो भन्नुहुन्छ र त घुर्क्याएको होइन सोना, माया गर्ने मान्छेले घुर्क्याउने हुन् त होइन नि त, माया गर्ने मान्छेले त माया गर्नुपर्छ। अहो होइन खै के भन्नु र, घुर्क्याउनुहुन्न हो घुर्क्याउनुहुन्न, अझ मलाई त न फकाउन आउँछ न माया प्रेमका कुराकानी गर्न आउँछ, यस्तो मान्छेलाई घुर्कायो भने त ए ठिक छ हो भनेर म यस्तो गइहाल्छु नि। त्यस्तै गरेर अजय राईमाझी हुनुहुन्छ, गीतका गीत कहिलेदेखि बज्छ हजुरको रेडियोमा भन्नु, गीतका गीत घनिष्ठ रूपमा बज्ने भनेको प्रायः जसो म नबोलेको बेला मात्र अजयजी, बिहानदेखि बिहान 4 बजीदेखि रेडियो खुल्छ, राति 11 बजीसम्म बज्छ गीत, प्रायः जस्तो हामी राखिरहेका हुन्छौँ। सो त्यो भएर पनि म कहिले काहीँ रातको समयमा आउँदाखेरि प्रायः मेरा भावनाहरू मनका कुराहरू रमाइलो कुराकानीहरू गरिरहेको हुन्छ। मेरो एउटै उद्देश्य भनेको हर कार्यक्रममा म उपस्थित हुँदाखेरि थकाइ लाग्न सक्छ कि होइन, बिहानदेखि अब हेरौँ न यो असारको महिना छ, त्यसरी त्यो खेतीपाती गर्नुभयो होला अथवा होइन थाकेको शरीर होला, कार्यालयतिर रहेर विभिन्न गुनासाहरू होइन त्यो मनमा आइराखेको छ होला, हाकिमहरूले के भन्नुभयो होला अथवा साथीभाइले के भन्नु होला, विभिन्न मनमा कुराहरू विभिन्न कारणले खेल्छन् नि, ती कुरा खेलिरहेका छन् होला, ती कुराहरूलाई खेल्न नदिउँ रातको समयमा भन्ने उद्देश्य हो, रमाइलो गरौँ भन्ने हिसाबले म आउँछु रातकोमा पनि होइन, म सधैँ यस्तो कुराहरू गरिरहेको हुन्छु, प्रायः जस्तो कमै बच्छन् गीत अझैजी मैले चलाएको कार्यक्रमहरूमा। सौरभ केसी हुनुहुन्छ, बाक्सर नगरपालिका 8 को मान्छे हजुर, भारतको गुजरातदेखि सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, श्रीमती छोरालाई पनि सम्झिन चाहन्छु भन्नुहुन्छ। त्यस्तै बाबुरा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ, ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट, सम्झना सबैमा भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना छ भन्नुहुन्छ। दुर्गा लामगादी हुनुहुन्छ, रामेछाप नगरपालिका हिमगंगा 4 बाट हो, सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर मलाई यति बेला के भन्नुहुन्छ प्रकाशजीले भने, दाई नेपाल आएपछि त दसैँमा हजुरले दसैँमा हजुरसित घुम्न मन छ भन्नुहोस्। ओके ठिक छ, आउनुहोस् पहिला सुरु स्वदेश आउनुहोस् होइन, त्यसपछि घुमौँला नि के सर, घुम्नको लागि म पनि इन्ट्रेस्टेड मान्छे हो होइन, मलाई घुम्न मनपर्छ, मजा आउँछ हो घुम्न, हरियाली हेर्नको लागि होइन। सो त्यो भयो, तिसका गीतहरू पाए मलाई राख्नुहोस् भनी राख्नुभएको छ, यो कुरा चाहिँ मैले सधैँ एउटै उत्तर दिइराखेको हुन्छु, फेरि रिपिट गरेर कार्यक्रम सुन्नुहोस् भन्न चाहन्छु। त्यस्तै टिकराम सुनुवार हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, रामसाप घर भइहाल्छ काठमाडौँबाट, कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सोना खन्दुङ्गा मिडिया पनि निर्मला अनि जीवन सुब्बा सोनु टी मगर विमला मगर भीमसेन सारू मगर लक्ष्मण मगर अभागिनी राई निशा कमला मुखिया देव बास्कोटा लक्ष्मण किराती सम्झना टी सुनार तारा सुनार भूमिका राई कालो बिरमान सुनवार कमला लुङ्गेली मगर टिकाइदो पपल अपेक्षा सेन रामलाल सुमन रमला साम्पाङलाई रुबिना थामी सुट लक चौधरी प्रेमकला आचार्य विधिवीर तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर दाइ हजुरसित दसैँमा हाँसे मैले मेमोरीमा गीतहरू भरिदिनुहुन्छ भन्नुहुन्छ, ओके मेमोरीमा गीतहरू भर्न पाइँदैन होइन, त्यही पनि हामी ठिक छ कोसिस गरौँला नि के छ र होइन, हामी सुनौला रेडियोबाट सुन्छौँ विभिन्न चिजहरू रहेका छन् होइन, गरौँला नि के छ र प्रकाशजी, पहिला सुरु आउनुहोस् स्वदेशमा आउनुहोस् घुमौँला रमाइलो गरौँला होइन, रामेछापमै विभिन्न भनौँ न नेचुरल रिसोर्सेसले भरिपूर्ण ठाउँहरू रहेका छन्, जाउँला होइन, त्यसपछि तपाईँकोतिर जाउँला होइन, कुरा यो हो।
विशेष रूपमा धन्यवाद, मलाई धेरै माया गर्नुहुन्छ प्रकाशजीले, माया आयुष हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, आलोकन विशेष रूपमा धन्यवाद दिन चाहन्छु। धेरै कुरा गरेर मैले धेरै कुरा कानी गरेँ, अजयजीलाई त खै गीतै आएन, कतिखेर बच्छन् जस्तो भइसक्यो, भनिसकेपछि मेरो आवाजमा अलिकति कहिलेकाहीँ धेरै बोले जस्तो फिल भयो हो होइन गीत चाहिँ छैन, गीत राख्नुपर्ने तर गीत कम राख्नुभयो भन्नुभयो, ठिक छ मैले भने नि होइन गीतहरू कमै बस्छन् प्रायः जस्तो पनि भन्न चाहे, यस्तै चटपटे कुराकानीहरू माया प्रेमका कुराकानीहरू प्रायः जस्तो भइरहेका हुन्छन्। यति बेला टिकटक लाइभमा पनि हेर्दै हुनुहुन्छ, म्यासेजहरू म वाचन गर्छु पनि भन्न चाहे। सुनिता सुनाएर हुनुहुन्छ, टाइम सकियो क्या, अब हुन्न धेरै नकराउनुहोस्, अब भनिदिनुहुन्छ है सुनिता, सकिएको र टाइम भनेको म तपाईँले मलाई माया गर्नुहोस्, माया दिनुहोस् कार्यक्रमलाई, माया दिनुहोस्, माया गरिदिनुहोस्, टाइमलाई त म लम्बाइहाल्छु नि, यसरी खिच्छु कि के र होइन माया हुनु पर्यो, टाइम त के हो र होइन चल्न सकौँला नि, भनिन्छ नि माया गर्दाखेरि तिमी मलाई साथ त देऊ, म हर दुःख सुख हरेक क्षण होइन लड्छु, हरेक दुःखसँग लड्छु होइन भनिन्छ नि, त्यस्तै हजुरहरूले मलाई माया त गर्नुहोस् न, टाइम के हो र राति 12 बजीसम्म बसौँला नि के छ र होइन। त्यस्तै गरेर त्यति बेला हुनुहुन्छ, मलाई म्यासेज पठाउनु भएको छ, म त जान्छु अब भन्नुहुन्छ, सम्झ जाने बाटैमा आहा है

चाहिँ कस्तो अ अ अ गरेको जस्तो स्वर आउँदो हो त्यो भइसकेपछि होइन धेर नगाएँ कुराकानी नगरेँ भन्ने हुन्छ अर्को गीत आउँछ राम राम राम राम भन्छु कहानी ए हेरलौ भन्छु कहानी बालन पालन रहरले अहिले मलाई यति आउँछ होइन यी संरक्षण गर्नुपर्छ हामीले पनि भन्न चाहन्छु रमाइला रमाइला गीतहरू छन् जस्तै असारे गीतहरू प्रायः जस्तो मौलिक पाराका गीतहरू हरायो अहिले होइन अहिले भिडियोहरू विभिन्न भाइरल हुन्छन् होइन भाइरल कन्टेन्टहरू यस्तै जे मन लाग्यो त्यही कन्टेन्टहरू बनिरहेका हुन्छन् होइन भाइरल हुनको लागि मौलिक छैन होइन पछिल्लो समय लोकगीत सङ्गीतको संरक्षण गर्नुपर्छ सम्वर्धन गर्नुपर्छ यी चिजहरू पनि हराउन थालिसके पछिल्लो समय विभिन्न खालका गीतहरू बजारमा आए जुन होइन एकैछिनको लागि हिट हुने अथवा छाडापनका गीतहरू आए बजारमा पनि भन्न चाहन्छु त्यस्ता गीतहरूलाई हामीले बाइकट गर्नुपर्छ है छाडापनहरू भित्राउने होइन कि हाम्रो रीतिरिवाज संस्कृतिहरूलाई त जोगाउने हो कि होइन र सुनिताजी हाँस्दै हुनुहुन्छ हो गफले होला नि 16 वर्ष हुनुभएको त भन्दै हुनुहुन्छ एफएम चलाएकै 6 वर्ष जति भयो होला भन्नुहुन्छ बिमलाले पाण्डेजीले पत्याउनै भएको छैन एकताल मलाई रानी छापमा आउनुहोस् है बजारमा एकताल बिमलाजी होइन म यतै हुन्छु यसले गफ दियो यसले के भनेको होला होइन बजारतिर आउनुहोस् हो के हो ह्यान्डसमै छु म कस्तो पत्याउनुहुन्न भनेको हजुरले पत्याउनुहोस् न हो मेरा कुरा पनि ठिक छ प्रायः जस्तो म्यासेजहरू मैले सबै वाचन गरिसकेँ जस्तो लाग्यो ठिक छ छुट्नुपर्छ जस्तो पनि लाग्यो म्यासेजहरू वाचन गरेन छैन भने छैन भन्नुहोस् ल पनि भन्न चाहन्छु छुट्नुपर्छ अब चाहिँ धेरै कुराकानी भयो जस्तो लाग्यो भुवन भण्डारीजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सम्झना सबैमा हुनुहुन्छ कुराकानी भनेको यस्तै हो कहिलेकाहीँ म भनिरहेको हुन्छु कुराकानी गर्दै जाँदाखेरि हामी कसैको कुरै कुरामा लागेर केही इम्पोर्टेन्ट कुराहरू गर्न छुटाउँछौँ औषधि दिन बिर्सिनु भयो कि 11 बजिसकेको छ ध्यान दिनुहोस् ल कसैलाई कोहीलाई केही कुराहरू सम्झाउनु थियो कि भन्नु थियो कि भन्न बिर्सिनु भयो कि ध्यान दिनुहोस् ल अथवा आफ्नो मुटुको ढुकढुकी मायालाई शुभरात्रि काली अथवा काले भन्न बिर्सिनु होला हुन्छ भन्न बिर्सिनु होला है यथा भोलि बिहान उठेर फायर हुन सक्नु पनि हुन्छ यथा त्यही भएर यहाँ दिलाइदिएको छु मेरो कारणले कसैको मन नदुखोस् कसैमा झैझगडा नहोस् भन्ने खालको मान्छे हो मेरो त मन दुखिहाल्छ नि के छ र बरु मेरो मन दुखोस् तपाईँको मन नदुखोस् भन्ने चाहना हो मेरो है सोध्न दिनुहोस् है त्यतातिर पनि भन्न चाहे अनि अर्को कुरा इम्पोर्टेन्ट कुरा भनेको महत्त्वपूर्ण कुरा के भन्दाखेरि म्याम प्रायः जसो यो मौसममा फेरबदल भइराखेको छ लामखुट्टेको टोकाइबाट बस्नुहोला पानी यति बेला बर्खा लागेको छ मुहान धमिलो छ उमालेर पानी पिउने बानी बसाल्नुहोला फिल्टर गरेको पानी पिउनु बानी बसाल्नुहोला स्वास्थ्यको लागि फाइदा गर्छ अर्को कुरा भनेको यात्रा गर्ने सोचमा हुनुहुन्छ भोलि भने कतै जाने सोचमा हुनुहुन्छ भने बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा यो रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछन्नुहोला पनि भन्न चाहन्छु अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि विशेष रूपमा धन्यवाद दिन अफ गर्न बिर्सनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु होइन म्यासेज वाचन गर्दै थिएँ म्यासेज मनमनमै अर्को कुरा आइसकेपछि हेर्नुहोस् न यसलाई भन्छ होइन दिमाग दुईवटा एकैताल चलाउनुहुन्न भनेर बिग्रिन सक्छ कि एकताल एउटा दिमाग चलाउने हो भनेर हिराबहादुरजी हुन्छ 11 बजे सर 11 बजे हुनुहुन्छ 11 बजेर 2 मिनट भइसकेको छ छुट्नुपर्छ ठिक छ हजुरहरूको माया छ साथ छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राख्दै राख्दै आज बसाइबाट छुट्न चाहन्छु यति जेलसम्म सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो कार्यक्रममा सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु छटपटी कुराकानीहरू गर्छु मैले भने नि कहिलेकाहीँ मनमा विभिन्न यो भन्छ नि एकान्त के हुन्छ र भने पछिल्लो समय मान्छे सामाजिक सञ्जाल फेसबुक मोबाइलमा केन्द्रित छ एक्लै बस्न मन पराउँछ मान्छेहरू डिप्रेसनमा गएका छन् होइन त्यो भइसकेपछि कहिलेकाहीँ मेरो कार्यक्रम सुन्दा त्यस्तो नहोस् न के कुरा गर्छ भनेर कहिलेकाहीँ यसो मनमनै होइन खुलेर नहाँसे पनि मनमनै हाँस्नुहोला हाँस्नुहोस् भनेर केही कुराहरू चटपट यसै पनि भनिरहेको हुन्छ

बामाहरूले पनि यस्तो खुसी का साथ होइन यमराले के भन्छ यमर भन्दै यस्तो मुस्क मुस्कराएर सम्झिनुहुन्छ होला भनेर अब मरीहरू त के भन्नु र मरीहरूलाई माया गर्नुहुन्छ होला भनेर म भनिरहेको हुन्छु। त्यही भएर कहिलेकाहीँ शब्द चयनमा तल माथि हुन सक्छ, त्यसपछि सरसल्लाह सुझाव दिनु होला भन्दै अन्तिममा तपाईँको माझमा छोटो मिठोमा एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुवायो त्यही मायालाई देख्न मन लाग्छ, कस्तो उसको याद आयो भनेर कसैले भन्दै हुनुहुन्छ होला। जस्तै यो गीत तपाईँको माझमा राख्दै आजको पछि एउटा चिठी नचाहे यो गीतमा आवाज दिनुभएको छ विष्णु माझी राजन ठकुरीको सुमधुर आवाज नै गीत छोटो मिठोमा राख्दै राख्दै आजको वर्षबाट छुटे। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे त।

0: अहिले बिहानको 5 बजे
1: हजुरको रेडियो

0: तपाईँ कब्जियत पाइल फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली
1: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422
2: सूर्य ज्योति सही प्लान यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता म त भन्छु आजै लिनुहोस् तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान सूर्य ज्योति सही प्लान सही सोचौ सही रोजौ
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: हावाहुरी चलेको बेला के गर्ने
1: घरको झ्याल र ढोका बन्द गर्ने
4: आगोका स्रोतहरू बन्द गर्ने
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
4: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
1: हावा हुरी चलेको बेला के नगर्ने
4: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
1: बिजुलीको तार लत्रिएको छ भने नछुने
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
5: होइन हजुर बुबा झोला बोकेर हिँड्नु भयो त सहर जान लाग्नु भयो कि के हो अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त
6: के गर्नु नानी बुढेसकाल लागु यता पनि दुखन्छ उता पनि दुखन्छ दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु
5: ल हजुरबा किन जानु सहर हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि
6: आ नानी यो कुरो मात्रै हो एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन
5: ल हजुरबा हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा थाइराइड फंक्सन टेस्ट भिटामिन डी भिटामिन बी रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि अनि रहे कुरा औषधिको निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक अति विपन्न गरीब अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्
6: ए सजिलो हुने भयो अब त्यसै गर्नु पर्ला नानी
7: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ
5: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ
8: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड सामाजिक दूरी मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस् आफू बाँचौ र अरूलाई पनि बचाऊ
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट वेबसाइट रामेछाप हस्पिटल डट बागमती डट जीओभी डट एनपी, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114 सम्पर्क गर्नुहोस्।
8: जिल्ला अस्पताल रामेछाप।
9: हजुरको रेडियो 102.1 मेगाहर्ज
10: मा प्रोत्साहन रकम उपलब्ध गराएको भट्टराईले बताउनुभयो। चालू आर्थिक वर्ष 2082-83 लागि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषक प्रोत्साहन अनुदान कार्यक्रम पालिकाले संचालन गरेको हो।
11: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
12: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?

0: लिएर आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर पूर्व उप प्रधानमन्त्री रायमाझी सहित 15 जना दोषी ठहर 7 जनालाई सफाई शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ अदालतको सजाय आदेश अनुसार पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी पूर्व गृहमन्त्री टेकनारायण पाण्डे इन्द्रबहादुर राई र आङटावा शेर्पालाई जनहित 4 वर्ष कैद सजाय सुनाइएको छ यो नक्कली भूटानी शरणार्थी प्रकरणको खबर हो उनीहरूलाई दोषी कसुरमा 2 वर्ष कैद र 20,000 रूपियाँ जरिवाना संगठित अपराधमा 3 वर्ष कैद र 30,000 रूपियाँ जरिवाना राज्य विरूद्धको कसुरमा 1 वर्ष 6 महिना कैद र 15,000 रूपियाँ जरिवाना तथा एकीकृत कसुरतर्फ 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको हो यी मध्ये अधिकांश सजाय 4 वर्ष भएकाले उनीहरू 4 वर्ष जेल बस्नुपर्ने भए पनि जरिवाना बापतको सबै रकम भुक्तान गर्नुपर्नेछ टोपबहादुर रायमाझी सार्वजनिक पदमा रहँदा यस्तो कार्यमा संलग्न भएकाले उनीमाथि कडा कानूनी दृष्टिकोण राखिएको छ र उनी अब कारागार चलान हुनेछन् यसै गरी सोही प्रकरणमा संलग्न विक्रम भन्ने गोविन्द कुमार चौधरी सन्देश शर्मा र सागर राईलाई पनि जनहित 4 वर्षकै कैद सजाय तोकिएको छ उनीहरूलाई पनि ठगी संगठित अपराध राज्य विरूद्धको कसुर र एकीकृत कसुरमा रायमाझी र पाण्डेके सरह क्रमशः 2 वर्ष 3 वर्ष 1 वर्ष 6 महिना र 4 वर्ष कैद तथा सोही अनुसारको जरिवाना रकम निर्धारण गरिएको छ उनीहरूले पनि एकीकृत कसुर अन्तर्गतको अधिकतम अवधि जेलमा बिताउनु पर्नेछ यो सिंगो प्रकरणका मुख्य योजनाकार मानिएका सानु भण्डारी र केशव दुलाललाई पनि अदालतले 4 वर्ष कैद सजाय सुनाएको छ यो प्रकरणको जरो सन् 1990 दशकमा भूटानी सरकारले नेपाली भाषी नागरिकलाई देश निकाला गरेपछि शुरू भएको शरणार्थी समस्यासँग जोड़िएको छ झापा र मोरङका विभिन्न शिविरमा रहेका 1,13,307 जना भूटानी शरणार्थीलाई सन् 2019 अन्तर्राष्ट्रिय समुदायको सहयोगमा अमेरिका क्यानेडा अस्ट्रेलिया लगायतका तेस्रो देशमा पुनर्वास गराइएको थियो
4: रासोपा सांसदले नै गर्न थाले सरकारको आलोचना शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ झण्डै 2/3 को शक्तिशाली रासोपा सरकार 3.5 महीनामा अघि बढ़दै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र उनका मन्त्रीहरूमाथि प्रश्न उठाउँदै स्वयं रासोपाकै सांसदहरूले सरकारको आलोचना गर्न थालेका छन् प्रधानमन्त्री र मन्त्रीको कार्यशैली सरकारका कदम र जनताका समस्यामाथि सत्ता पक्षका सांसदले प्रतिनिधि सभा बैठक र संसदीय समितिहरूमा आवाज उठाउन थालेका हुन् शुरूका दिनमा प्रतिपक्षी दलका सांसदले मात्रै टिप्पणी र प्रश्न गर्दै आएकामा सरकारले 100 दिन पार गरेसँगै सरकारको आलोचना सत्तापक्षकै सांसदहरू पनि बोल्न थालेका हुन् किसानले मल बिउ पाउन नसकेको सुकुम्बासीमाथि ज्यादती भएको प्रश्न गर्ने मीडियाका गेटमा सरकारी संरक्षणमा गाड़ी लगेर अवरोध गरिएको राज्यकै व्यवहारले गणेश नेपालीले आत्मदाह गरेको जेनजी अगुवाहरू माजिद अन्सारी लगायतलाई पक्राउ गरिएको सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानमा कर लगाइएको सरकारले चासो नदिँदा कर्णाली राजमार्गमा दुर्घटना बढ़ेको ट्राफिक जरिवाना अत्याधिक बढ़ाउँदै कानून ल्याउन लागिएको जस्ता विषयमा रासोपाकै सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूमाथि प्रश्न गरेका हुन् कतिपय रासोपा सांसदले सामाजिक सञ्जालमा पनि सरकारको आलोचना गर्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् रासोपा सचेतक प्रकाश चन्द्र परियारले भन्नुभएको छ हामी सत्तामा छौं भन्दैमा कसैका स्वार्थहरू ठोक्किँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस् रासोपा सचेतक क्रान्ति शिखा धिताल भन्नुहुन्छ सुकुम्बासीको व्यवस्थापन बाचा पत्र अनुसार भयो अभिभावकीय राज्य यस्तै हुन्छ राज्यको कमजोरी र अक्षमता उजागर भएको छ। त्यसैगरी रासोपा सांसद सुलभ खरेलको भनाई छ, जेनजी अगुवा माजिद अन्सारीमाथि राज्यले गरेको बल प्रयोग गलत छ, गृहमन्त्री र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ। रासोपा सांसदले नै गर्न थाले सरकारको आलोचना, कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
3: सरकारले संघ प्रदेश र स्थानीय तह मातहतका विभिन्न मन्त्रालय निकाय आयोग तथा कार्यालयमा कार्यरत करिब 60,000 करार अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने नीतिगत निर्णय गर्न प्रस्ताव तयार गरेको छ। स्रोतका अनुसार मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले उक्त प्रस्ताव तयार गरेको हो। प्रस्तावमा निर्णय गर्न प्रधानमन्त्री कार्यालयले केही दिन यता उच्च कर्मचारीहरूसँग छलफल तथा बैठक गरिरहेको छ। प्रधानमन्त्री कार्यालयले मंगलबार यसै विषयमा केन्द्रित रहेर बैठक गरेको थियो। बैठकमा कानून हेर्ने सचिव पुष्कर सापकोटा सहभागी हुनुहुन्थ्यो भने सचिवहरू सुमन दाहाल, बाबुराम भण्डारी, बलराम रिजाल, गोविन्द रिजाल, ढोल बहादुर भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो। मंगलबारको बैठकमा सामान्य छलफल भयो, धेरै कुरा हुन पाएन, हामी सबै व्यस्त थियौं, ठूलो निर्णय भएन, सम्भव त भोलि बुधबार निर्णय हुन सक्छ, उक्त छलफलमा सहभागी एक सहसचिवले भनेका छन्। बैठक आज बुधबार पनि बस्ने भएको छ। आजको बैठकले यस विषयमा सबै पक्षबीच छलफल हुने स्रोतले बताएको छ। यता समाज कल्याण परिषदले करारमा कार्यरत 49 कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेको छ। समाज कल्याण परिषदको सदस्य सचिव समेत हेर्ने जिम्मेवारी लिएका महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले परिषदमा कार्यरत स्थायी कर्मचारी बाहेक सबैको करार नवीकरण नगर्ने निर्णय भएको बताउनु भएको छ। 60,000 कर्मचारी हटाउन प्रस्ताव शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ।
4: मिटर ब्याज सम्बन्धी प्रतिवेदन कार्यान्वयनको निर्णय शीर्षकमा गोर्खापत्र खबर लेख्छ। अनुचित लेनदेन मिटर ब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ितका सम्बन्धमा न्याय दिलाउन गठन भएका आयोगका प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। विगतका सरकारले गौरी बहादुर कार्की आयोग, तेज बहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोग गठन गरेका थिए। मिटर ब्याज पीड़ितका समस्या विशेष गरी तराईका जिल्लामा भएपछि आयोग गठन गरेर छानबिन अगाडि बढ़ाउने निर्णय भएको थियो। गृहमन्त्री सुधन गुरूङले समेत मिटर ब्याज पीड़ितसँग भेटेर आयोगको प्रतिवेदन कार्यान्वयन गरेर जाने वचन दिनुभएको थियो। सरकारले प्रतिवेदन कार्यान्वयन गरेर जाने निर्णय गरेपछि धेरै मिटर ब्याज पीड़ितले न्याय पाउने अपेक्षा गरिएको छ। मन्त्री पोखरेलले नेपाल वायु सेवा निगम संचालक समिति अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले बीउ विजन पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालका विपद खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाड़ी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।
3: सरकारी विज्ञापन निजी मीडियालाई निषेधको सरकारी निर्णय सर्वोच्चद्वारा खारेज भएको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वय सारंगा सुवेदी र निरुप ध्वज निरौलाको संयुक्त इजलासले 2082 चैत 18 निजी मीडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो। सरकारी विज्ञापन निजी मीडियामा नदिने निर्णयले संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्देश्य राखेको आरोप लगाउँदै मीडिया सोसाइटी टीले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त मुद्दामा फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्ण पाठ तयार भइसकेकाले दुई दिनभित्रमा सार्वजनिक गर्ने पनि जानकारी दिनुभयो। एक साता अघि सकिएको अन्तिम बहस पश्चात मंगलबार सर्वोच्चले सो फैसला सुनाएको हो। मीडिया सोसाइटीका अख्तियार प्रमुख निवेदक अधिवक्ता अनन्तराज लुइटेलले सरकारले असंवैधानिक निर्णय खारेज हुँदा सरकारको असंवैधानिक निर्णय खारेज हुँदा सबै मीडियाप्रति ढिलै भए पनि न्याय भएको प्रतिक्रिया दिनुभएको छ। निजी संचार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको नीतिलाई सर्वोच्च अदालतले उल्ट्याइदिएसँगै अब सर्वोच्च अदालतको आदेशसँगै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जारी गरेको परिपत्र खारेज भएको छ र सरकारको एकद्वार नीति खारेजपछि निजी संचार माध्यमलाई बाटो खुलेको छ। सरकारले सरकारी विज्ञापन निजी मीडियालाई नदी सरकारी संचार माध्यमलाई मात्र सीमित गर्ने निर्णय गरेपछि लामो समयसम्म आन्दोलन भएको थियो। विज्ञापन बजारमा हुने आर्थिक चलखेल र गैर कानूनी कमिशनको चलखेल रोक्न सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। सरकारी विज्ञापन निषेधको निर्णय सर्वोच्चद्वारा खारेज, निजी संचार माध्यमलाई विज्ञापनमा पहुँच खुल्यो। हिमालय टाइम्सले खबर लेखेको छ।
4: मध्यमवर्गीय नागरिकलाई ठूलो राहत दिने गरी सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटका कर नीतिहरू साउन एकबाट लागू हुँदैछन्। गत जेठ 15 अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट मार्फत दर्जनौ करका दरमा परिवर्तन गरेका थिए। संसदबाट पास भएर कार्यान्वयनमा जान लागेको आर्थिक ऐन अनुसार व्यक्तिगत आयकर लाग्ने न्यूनतम सीमा वृद्धि हुनेछ। अब वार्षिक 10 लाख रूपियाँसम्म आमदानी हुनेले 1% मात्र कर तिरे पुग्छ। यसअघि यो सीमा 6 लाख रूपियाँसम्म मात्र थियो। नयाँ व्यवस्था अनुसार 10 लाख भन्दा माथिको 5 लाख रूपियाँसम्म आयमा 10%, 15 लाखदेखि माथिको 10 लाख रूपियाँसम्म आयमा 20%, 25 लाखदेखि माथिको 15 लाख रूपियाँसम्म 27% र 40 लाख रूपियाँ भन्दा माथिको आयमा 29% कर लाग्नेछ। यसअघि अधिकतम 39% रहेको करको दरलाई घटाएर 29% कायम हुने गरी लागू गरिँदैछ। यो परिवर्तनले 10 लाख रूपियाँ आमदानी गर्नेको वार्षिक 56,000 र 15 लाख आमदानी गर्नेको 1,56,000 रूपियाँ बचत हुनेछ। लागू हुने केही प्रावधानहरू यस्ता छन्। व्यक्तिगत आयकर नलाग्ने न्यूनतम सीमा, आईटी सेवा निर्यात गरी आर्जन गरेको आयमा 50% कर छूट, स्वेट सेयरलाई करयोग्य आयमा गणना गर्दा 100% छूट दिने व्यवस्था, सिप प्रवर्धन शुल्कमा गरिएको व्यवस्था, 3% शिक्षा समता शुल्क, 3% स्वास्थ्य समता शुल्क, स्वदेशमै चार्जिङ स्टेशन निर्माण र ब्याट्री व्यवस्थापनका लागि पैठारी बिन्दुमै स्वच्छ पूर्वाधार लगानी शुल्क। साउन एकबाट लागू हुँदै बजेटले प्रस्ताव गरेका ई कर शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
3: पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको भन्दै पोखराले लामो समय सरकार गुहारी रह्यो। बारम्बारका माग र अनुरोधलाई पनि त्यो बेला सरकारले व्यवस्था गरेपछि 2069 भदौमा आन्दोलन घोषणा गर्दै रेलले अनशन थालियो। विमानस्थल बनाउन दवाब दिने उद्देश्यका साथ 2069 भदौ 7 गतेबाट पोखराले रेलले अनशन पनि शुरू गर्यो। पोखराको पुरानो विमानस्थलको मूल गेट अगाडि झण्डै 3 महिना चलेको अनशन 2069 मंगिर 2 गते तोडियो। 153 श्रृंखलामा अनशन तोडिएको अनशनमा राजनैतिक दल, पर्यटन क्षेत्र, साहित्य क्षेत्र, शिक्षा, स्वास्थ्य सबैको साथ थियो। विमानस्थल निर्माणमा दवाब दिन पोखराले सिंहदरबार घेराउ मात्र गरेन, पोखराकै पुरानो विमानस्थलबाट हुने उडान र अवतरण